0: कीर्तिमा विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय स्टेशनबाट नेपालमा बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क एक महिनासम्म छुट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली विभिन्न संघ संस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत र सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। पेसिफिक एसिया ट्राभल एसोसिएसन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण रद्द नगर्न आग्रह गरेको छ।
1: बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाललाई जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गति आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। हाल काठमाडौँ उपत्यका पोखरा अन्नपूर्ण तथा खुम्बु क्षेत्र चितवन लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक विपदको खबरले पर्यटकहरू माझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Radio Ho.
1: नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजबाट म धनराज राईको र हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसक्यौँ। श्रोता, नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुभयो, विभिन्न किसिमका समाचारहरू सुन्यौँ हामीले र त्यस पश्चात टोपी ब्यान्डले गाउनुभएको गाएको घर भन्ने मिठो गीत सुन्यौँ। हजुर, अब लाग्नेछौँ आजको राशिफलतर्फ। राशिफलभन्दा अगाडि अलिकति मौसमको जानकारी लिइहालौँ। 31 डिग्री सेल्सियस, 1 डिग्री सेल्सियस घटेछ सेरियामा, 32 डिग्री सेल्सियस हुँदाखेरि सुरु गरेका थियौँ। दिन ढल्दै जाँदा पो टेम्परेचर अलिकति घट्यो सेरियामा, त 24 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ। आकाश अलिकति खुली नथालेको हो कि भन्ने चाहिँ अनुभव अनुभूति हुँदैछ अहिले। हजुर, अब भने लागौँ आजको राशिफलतर्फ। सुरु गरौँ मेष राशिबाट। समयलाई पछ्याउन नसक्दा दुःख पाउनुहोला। भौतिक साधन बिग्रिनाले पनि लक्ष्य प्राप्त गर्न नसक्नुहोला। अप्ठ्यारा परिस्थितिहरूसँग चाहिँ सम्झौता गर्नुपर्दा तपाईँहरूको मन खिन्न रहने देखिन्छ आज। र स्वास्थ्य साइडमा हेर्दाखेरि चाहिँ पेटको खराबीले स्वास्थ्य अलिकति कमजोर रहला। वृष राशि, चिताएको काम बिग्रिनाले परिस्थिति अलिकति प्रतिकूल रहने देखिन्छ आज। पेसा व्यवसायमा सोचेको लाभ नउठ्न पनि सक्छ। साझेदारीमा समस्या आउनका साथै पहिलेको सम्झौता भङ्ग हुन सक्छन्। अरूको फाइदाका लागि उपयोग हुनुहोला आजका दिन। मिथुन राशि, परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ आज। शत्रु र प्रतिस्पर्धीहरूलाई सजिलै हराउनु सक्नुहोला। कर्कट राशि, अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि पर्नुहोला। अध्ययनमा धेरै समय दिन नसक्नुहोला र अरूको मुख ताक्ने बानीले पनि तपाईँको काम अधुरो रहने देखिन्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा अलिकति सजगता अपनाउनु पर्ने देखिन्छ कर्कट राशि हुने श्रोता। सिंह राशि, अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अल्मलिनु पर्ने हुन सक्छ। खानपानको शोखले स्वास्थ्य प्रतिकूल बन्न सक्ने देखिन्छ। नतिजामा सुधार ल्याउन काम दोहोऱ्याउनु पर्ने हुनसक्छ र धेरै फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउन सक्छ। कन्या राशि हुने श्रोता समस्याप्रति गम्भीर नबन्दा अवसर गुमाउन सक्नुहुन्छ आज। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने देखिन्छ र फाइदाका पछि लाग्दा सम्बन्धहरू बिग्रन सक्छन्। तुला राशि, पहिलेको श्रम र लगानीबाट फाइदा उठाउन सक्नुहोला आज। सम्पादित कामको नतिजा पनि राम्रै आउने समय रहेको छ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुने देखिन्छ आज। आयस्रोत राम्रो हुनाले मनग्य धनलाभ हुने योग छ आज तुला राशि हुने श्रोता। वृश्चिक राशि, विभिन्न अवसर प्राप्त हुनका साथै कीर्तिमानी काम गर्ने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। आफ्नो क्षेत्रमा भने तपाईँले आज प्रभुत्व जमाउन सक्नुहोला। धनुराशि, स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसक्नुहोला। समयमा काम पुरा नहुनाले अवसरहरू गुम्न सक्छन्। जिम्मेवारी भने बढिरहनेछन् र बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगका आशा देखाउनेहरूबाटै धोका पाउने सम्भावना उच्च रहेको छ। अलिकति तपाईँ धनुराशिले आज सावधानी अपनाउनु पर्ने देखिन्छ। मकर राशि, पहिलेको समस्याहरू दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झिनुपर्ने हुँदा मन खिन्न रहनेछ तपाईँको। सवारीमा सावधानी अपनाउनुहोला र लेनदेनको विवादले अप्ठ्यारोमा पार्न सक्छ तपाईँलाई आज। कुम्भ राशि, केही विवादमा परिने योग छ, सचेत रहनु पर्ला। अलि बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ, तै पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रामा जाने सम्भावना रहेको छ आज भने आम्दानी प्रशस्तै बढ्नेछ र तपाईँलाई भने आज आतिथ्यपूर्ण सम्मान पनि पाउने योग रहेको छ कुम्भ राशि। अब अन्तमा मीन राशि, रोकिएका काम बन्नाले उत्साह जाग्ने देखिन्छ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सक्नुहोला। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछन् भने काममा केही खर्च लागे पनि लक्ष्य प्राप्त भने तपाईँको आज हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ मीन राशि हुने श्रोतालाई। सुन्दै हुनुहुन्थ्यो आजको तपाईँको राशिफल। राशिफल म जहिले पनि भन्ने गर्दछु श्रोता, जे जस्तै भए पनि राम्रो कर्म, राम्रो सोच र राम्रो विचारका साथमा तपाईँले आफ्नो दैनिकी सुरुवात गर्नुहोस्। तपाईँहरूको राम्रै राम्रो हुनेछ, शुभै शुभ हुनेछ। अवश्य त्यो आकाङ्क्षासहित आजको तपाईँको दिन सम्पूर्ण श्रोताको शुभ रहोस्। अब गीत सुनौ, अमृत गुरुङले गर्नुभएको छ ढक ढक।

जातोको ढक ढक भन्ने गीत सुन्यो अमृत गुरुङ नेपथ्य साङ्गीतिक समूह को चाहिँ गीत थियो यो श्रोता अमृत गुरुङको भोइसमा सुन्यो हामीले. ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोता प्यारेन्ट्स एन्ड टडलर्स हुन गइरहेको छ आज बिहिबार 10 सेप्टेम्बरका दिन बिहानको 9 बजेदेखि 10:30 बजेसम्म हुन्छ यो कार्यक्रम. मुमङको कम्युनिटी सेन्टरमा हुन्छ. तपाईँहरू अब बिस्तारै खाजा खाइसक्नुभयो, नानीहरू स्कुल गइसके भने अब 3 वर्षसम्मका नानीहरूलाई लगेर प्यारेन्ट्स एन्ड टडलर्समा जान सक्नुहुन्छ. अब केही क्षणमा सुरु हुन्छ, अब 40 मिनट जस्तो बाँकी रहेको छ. तपाईँ पुग्नु पर्यो त्यहाँ गएर, अलिकति जर्नी टाइम हुन्छ, ट्राफिकको टाइम भयो, ब्रुनाईमा वर्क अफिसहरू खुल्ने बेला भयो. अब बिस्तारै बाटो तताउने काम गर्नुहोला. $2 प्रति बच्चा चाहिँ तपाईँले बोकेर जानुपर्ने हुन्छ त्यो आजको इभेन्टको लागि 9 बजेदेखि 10:30 बजेसम्म. अब तारादेवीले गाउनुभएको काली पारे दाई कति राम्रो, यो पुरानो मिठो गीत सुनौ. ओरिजिनल गीत नै छ यो.

0: BFBS BFBS Gorkha Radio
1: Timi online ma ho
2: हो
1: के गर्दै गरेको
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भूलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ

हुन्छ भने हुन्छ भन हुन्न भने छुन्न सानीलाई तुलसी पराजुले गाउनु भएको मुसुकै हाँसी मिठो गीत सुन्यो श्रोता. आइफोन डुओ रिलिज भएको छ. तपाईँहरूले पक्कै यो समाचारहरू केही घन्टा अगाडि थाहा पाइसक्नु नै भयो. पारखी हुनुहुन्छ आइफोनको भने तपाईँ त अब लाइन लाग्न पनि थाल्नुभयो होला, अथवा यो रिलिज भएको ठाउँ विशेष गरी अमेरिकामा पनि एटेन्ड गर्नुभयो होला तपाईँहरू कति मध्ये, हाम्रा श्रोता मध्ये कतिले त. र अब एउटा छोटो चर्चा गरिहालौँ आइफोनको. अब आज बिहिबारको बसाइ टेक्नोलोजी ट्रेन्ड सम्बन्धी कुरा गर्ने पनि हो र एप्पलले आइफोन डुओ निकालेको छ, अब रिलिज गरेको छ, निकालेको छ भन्दा पनि निकाल्न त पहिले निकालेको होला तर अब अफिसियल रिलिज चाहिँ भर्खर भएको छ. यो फोन चाहिँ अब के रहेछ फिचर्स भन्दाखेरि फोल्ड गर्न मिल्ने डिजाइन सहित आएको हो. अब फोल्डेबल फोनहरू त पहिला हामीले अन्य ब्रान्डका देखेका थियौँ, आइफोनको चाहिँ देखेका थिएनौँ. र केही समय अगाडिदेखि नै सायद आउँछ आउन सक्छ भनेर आकलन चाहिँ गरिएको थियो, आइ नै हाल्यो. यसको प्रारम्भिक मूल्य चाहिँ 1,999 अमेरिकी डलर रहेको छ भन्ने 2001 डलरले 2000 कमी. र रिलिज भयो आजदेखि केही घन्टा मात्रै भइसकेको छ रिलिज भएको पनि. अब प्री अर्डर, अब बल्ल प्री अर्डरको कुरा आयो, चाहिँ 16 अक्टोबरदेखि मात्रै हुने रहेछ. अब यो चाहिँ रिलिज भयो, अब यसमा मान्छेको इन्ट्रेस्ट कति जाग्छ त्यसले भर पर्ने कुरा होला. बजारमा उपलब्ध चाहिँ 23 अक्टोबर सन् 2026, भनेपछि अझै एक महिना बढी नै छ हामीलाई यो बजारमा दोकानहरूमा देख्नका लागि. र अघि भनिहाले 1,999 अमेरिकी डलर, तर यो चाहिँ 256 GB के अरे स्टोरेज भएको डुओको लागि रहेछ. र यो ठुलो फोल्डेबल डिस्प्ले भएको फोन हो. एप्पल पेन्सिल पनि सपोर्ट गर्दो रहेछ यसले. अहिलेको फोनहरूमा, अहिले 17 Pro Max सम्मको फोनहरूमा चाहिँ यो एप्पल पेन्सिल सपोर्ट गर्दैन थियो, आइप्याडहरूमा मात्रै सपोर्ट गर्थ्यो एप्पल पेन अथवा पेन्सिलले. अनि यसमा चाहिँ A20 Pro चिप र डुअल 48 मेगापिक्सलको चाहिँ क्यामेरा जडान गरिएको रहेछ. हजुर, अब तपाईँहरू अब मितिहरू मोटामोटी थाहा पाइहाल्नुभयो कहिलेदेखि चाहिँ बजारमा उपलब्ध छ. प्री अर्डर थाल्नेले त अब हालि पनि सक्नुभयो होला पक्कै पनि. हजुर, टेक्नोलोजी आज कुरा गर्यो, भोलि नयाँ आइसक्छ. र अब विश्व प्रविधि क्षेत्रमा अहिले सबैभन्दा धेरै चर्चा, अब अहिले भर्खर त अब एप्पल फोल्डेबलको भयो भने अहिले ट्रेन्डिङ चाहिँ एआईकै भइरहेको छ. तर अब प्रतिस्पर्धा चाहिँ कसको एआईले राम्रो उत्तर दिन्छ भन्नेमा सीमित रहेन. अब सीमित त्यस्तो थियो, अब कसको एआईले चाहिँ अब कोपिलट होइन, अब च्याट जिपिटी के थुप्रै छन् त्यसले चाहिँ हामीले सोधेका प्रश्नहरूको उत्तर कुन चाहिँले राम्रो दिन्छ भनेर कम्पेयर गर्नेमा थियो. अब प्रतिस्पर्धा चाहिँ डेटा, चिप, डेटा सेन्टर, एनर्जी र एआई एजेन्टसम्म फैलिन थालिसकेको छ. फैलिन थालिसकेको छ भन्दा नि फैलिसकेको छ. यो साता ओपन एआईले नयाँ अनुसन्धान र उत्पादन सार्वजनिक गर्दै आफ्ना एआई प्रणालीहरूको क्षमता विस्तार गरिरहेको जनाएको छ. यो समाचार तपाईँहरूले आफ्नो फ्ल्यास न्युजमा पक्कै पनि पाउनुभयो. कम्पनीले नयाँ इमेज प्रणाली तथा वैज्ञानिक अनुसन्धान सम्बन्धी उपलब्धिहरू चाहिँ सार्वजनिक गरिसकेको छ. अब त्यो ओपन एआईको कुरा भयो भने यता मेटाले म्युज नामक व्यक्तिगत पर्सनल एआई एजेन्ट सार्वजनिक गरेको छ. यो प्रणालीले चाहिँ प्रयोगकर्ताका केही डिजिटल कामहरू स्वचालित रूपमा सम्पन्न गर्न सक्नेछ. यसले चाहिँ एआई अब प्रश्नको उत्तर दिने उपकरणबाट काम सम्पन्न गर्ने सहायकतर्फ अघि बढिरहेको सङ्केत मिलेको छ. अब फेरि कुरा गरौँ एनभिडियाको, एमाजोनको र अन्य कम्पनीहरूको एआईको पूर्वाधार विकास सम्बन्धी.
तिनीहरूले यो एआई पूर्वाधार विकासलाई चाहिँ तीव्र रूपमा विस्तार गरिरहेका रहेछन्। नयाँ डेटा सेन्टर, उच्च क्षमताका चिप तथा कम्प्युटिङ क्षमता निर्माण गर्नमा अर्बौँ लगानी चाहिँ गरिरहेका छन्। अर्बौँ भन्नाले रुपैयाँ होइन, डलरको कुरा छ श्रोता। एआईको तीव्र विकाससँगै विश्वमा ऊर्जा र कम्प्युटिङ स्रोतको माग पनि असाधारण रूपमा बढिरहेको बताइन्छ। त्यो चाहिँ अब हामीले देख्न सकिहाल्छौँ। अहिले प्राय जेमा पनि एआईको नै चाहिँ के अरे यो बादल जताततै ढाकिएको पाउन सक्छौँ हामी। यता गुगल पनि चर्चामा रह्यो यो हप्ता। विशेष गरी युरोपियले नियमनका कारण यो गुगल सर्चमा गरिएको परिवर्तनले खोज सेवाको गुणस्तर प्रभावित भएको कम्पनीको दावी छ। अब यसले प्रविधि कम्पनी र सरकारी नियमन बीचको सम्बन्धमाथि नयाँ बहस पनि सृजना गराएको छ। के रहेछ भनेर यसो गुगलमा मैले पनि के अरे ट्राई गरी हेरेको थिएँ, अलिकति परिवर्तन भएकै रहेछ। पहिला त्यो हामीले सर्च गर्दाखेरि अब गुगलको मात्रै डेटाहरू चाहिँ निकाल्थ्यो, इन्फर्मेसनहरू निकाल्थ्यो भने अब अरू अन्य इन्फर्मेसन प्रदायकहरूको जानकारी पनि दिने रहेछ। मैले चाहिँ त्यति मात्रै पत्ता लगाएँ हिजो एकछिन ट्राई गर्दाखेरि। हजुर, प्रविधिको संसार तीव्र गतिमा बदलिरहेकाले अब आगामी दिनहरूमा हामी पनि एआईसँग सम्बन्धित यस्ता विषयहरूमाथि अझै बढी चर्चा परिचर्चा गरिरहने चाहिँ अपेक्षा मैले पनि गरिरहेको छु। कुरा आइहाल्यो एआई बिना अहिले त के नै हुन्छ जस्तो लाग्ने भइसक्यो। परीक्षाहरू पनि एआईले दिने भन्ने कुराहरू हिजो एउटा टिकटकमा एउटा देखेको थिएँ, च्याट जिपिटीलाई दोष दिएको, त्यहीँले गर्दाखेरि म फेल भएँ भनेर। यो हुन त यो हाँसी मजाकका रूपमा होला, एआई जेनेरेटेड नै होला हुन त, तर त्यो दोहोरो कन्भर्सेसन एआई जेनेरेटेड छोटो क्लिप देखेको थिएँ र ओहो त्यसो भए त मलाई माफ गरिदेऊ फलाना भनेर, मैले गर्दा तिमीले राम्रो अङ्क प्राप्त गर्न सकेन रहेछौ, त्यसको लागि म लज्जाबोध भएको छ भन्ने किसिमको तपाईँहरूको फिडमा पनि पक्कै पनि आयो। हजुर, टेक्नोलोजीको कुरा जति गर्यो त्यति नै तन्किन्छ। लम्बेतान कुरा गर्दाखेरि पनि कहिले सकिँदैन, नयाँ नयाँ प्रत्येक मिनटै जस्तो प्रत्येक अब आफ्ना आफ्ना ब्रान्डले आफ्नो आफ्नो कम्पनीहरूले चाहिँ सिर्जना गरि नै रहेका हुन्छन्।

स्वर सम्राट नारायण गोपाल अनि ज्ञानु राणाले गाउनुभएको मिठो गीत सुनेर सिरीमा सिरी निकाल्छ। हजुर, यो गीत रेडियो नेपालमा बज्दाखेरि कति आनन्द आउँथ्यो पहिलाको समयमा। अब 35-36-38 वर्षै हुन आँटिसक्यो यस्तो गीतहरू रेडियो नेपालमा सुनेको, र अहिले त रेडियो नेपाल कतिको सुन्ने गर्नुहुन्छ तपाईँहरूले, अब विशेष गरी नेपालको सन्दर्भमा रेडियो नेपाल त चलिरहेको छ तर रेडियो चाहिँ हराउँदै गएको हो कि भन्ने कुरा। अब अहिले त सबै एफएम एएमहरू सबै मोबाइलमा अथवा एप मार्फत नै सुन्ने गरिन्छ। रेडियो नेपालको एप पनि छ जस्तो लाग्यो मलाई। तपाईँहरूले कतिको रेडियो नेपालसँग जोडिनुहुन्छ, रेडियो नेपालसँग जोडिनुहुन्छ भने तपाईँहरूलाई पक्कै पनि थाहा छ, परदेशीको सन्देश बिएफबिएस गोर्खा रेडियोको फ्ल्यागसिप कार्यक्रम हो रेडियो नेपालमा। धेरैजनाले रुचाउनुहुन्छ यो कार्यक्रम। पहिला सानो हुँदाखेरि मैले पनि यो रेडियो नेपालमा परदेशी सन्देश आउँथ्यो र फलाना फलाना यहाँदेखि बोल्दैछु, फलाना गाउँमा फलाना जिल्लाको फलाना वार्डमा रहने हुने मेरो पूज्यनीय आमा बुवालाई साष्टाङ्ग दण्डवाद भनेर भोइस मेसेजहरू हामीले सुन्ने गर्दथ्यौँ। र त्यसैको निरन्तरता दिनका लागि हामीले सानो कोसिस विशेष गरी बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको हाम्रो टिमले घरिघरि यहाँ दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ आफ्नो सन्देशहरू रेकर्ड गराउने कोसिस गर्दछौँ। कतिले सहजै मान्नुहुन्छ, स्वीकार गर्नुहुन्छ रेकर्ड गर्नु, कतिले अलि अप्ठ्यारो मान्नुहुन्छ, तर पनि त्यो एउटा पुरानो समय, हामीले त अब अहिलेको जमानामा भेटिसक्यौँ, तर कतिको बुवा आमा अलिक बुढाबुढी हुनुहुन्छ, गाउँतिरै हुनुहुन्छ नेपालमा, होइन ले गर्दाखेरि उहाँहरूलाई त्यस्तो सन्देश पुग्दाखेरि कति आनन्द लाउँछ होला रेडियोमा आफ्नो छोराछोरी ज्वाइँ नाता नातिनीको आवाज सुन्दाखेरि। हो, त्यो झल्को दिनलाई चाहिँ हामीले परदेशीको सन्देश कार्यक्रम रेकर्ड गराउने गर्दछौँ। तपाईँहरूले कतिले सुन्ने गर्नुहुन्छ र मनमा एक किसिमको आनन्द पनि आउँछ होला भन्ने मैले चाहिँ विश्वास लिएको छु। र त्यो काम हामी बिएबिएस गोर्खा रेडियो ब्रुनाईबाट निरन्तर रूपमा नै गरिरहनेछौँ। अब देवी घरती र दीपक नेपालीले गाउनुभएको रकम पुल तरेर भन्ने गीत सुनौँ।

0: गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFBS.

हजुर, बलियो मायाको राप धप धप शशि रावलले गाउनु भएको गीत सुन्यो श्रोता हामीले। एआई अभिनेत्री टिली नुवर्डलाई तपाईँहरूले देख्नु भएको छ, मैले पनि देखेको छुइनँ। उनी चाहिँ अब अभिनेत्री को रूपमा छिटै आउने भएकी रहेछन्, तर अड्कलबाजीहरू चाहिँ के उनले अभिनय गर्न सक्लिन् त अथवा जीवन्त अभिनय भनौँ न अझै पनि गर्न सक्लिन् त भन्ने कुराहरू चाहिँ आएको रहेछ। उनले चाहिँ उनले भन्दा नि टिलीले चाहिँ हालै पहिलोपल्ट क्यामेरा सामु लाइभ अन्तर्वार्ता दिएकी रहेछन् सिएनएन कि एलिजाबेथ वाकमाइस्टरसँग चाहिँ उनले अन्तर्वार्ता दिएकी रहेछन्। त्यसो गर्दाखेरि चाहिँ उनको प्रस्तुति अभिव्यक्ति र अभिनय क्षमताको परीक्षण पनि भएको थिएछ त्यो अन्तर्वार्ता दिने क्रममा नै। अब उनको प्रस्तुतिले एआई पात्रले मानवीय कलाकारको अभिनयलाई कति हदसम्म अनुकरण गर्न सक्छ भन्ने कुराहरू चाहिँ अब बिस्तारै बिस्तारै देख्न सकिन्छ भनेर उद्धृत गरिएको समाचार चाहिँ मैले तपाईँहरूसँग सेयर गरेँ।

हजुर, बगेको गण्डकी पाण्डव सुनवार अनि राम थापाको आवाजमा सुन्यो श्रोता यो पुरानो गीत। पाण्डव सुनवार राम थापाहरूको अघि रेडियो नेपालको कुरा गरेँ, यस्तै गीतहरू सुन्दै हामी हुर्केका हौ। अब अहिलेको के अरे यो पुस्ताहरूले त यस्तो गीतहरू कतिको सुन्नुहुन्छ। पहिला अघि भनिहालेँ परदेशीको सन्देशकै उदाहरण थियौँ। परदेशी सन्देश कहिले आउँछ भनेर हामी जहिले चाहिँ तयारी अवस्थामा हुने गर्दथ्यौँ र यो गीतले पनि त्यो झल्को दियो। अब हामी हिमाल टाकुरी भन्ने गीत सुन्छौँ। कमलीकान्त भेटवाल अनि सिन्धु मल्लले गाउनुभएको छ यो गीतलाई र यो गीत सँगसँगै हामी कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टालाई पनि बिदा गर्नेछौँ। अब हामी तेस्रो घण्टामा भेट्नेछौँ। समाचार प्राप्त गर्नुहुनेछ यो गीत पछाडि नेपालबाट समाचार प्रसारण हुने गर्दछ र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो गीत पनि रमाइलो मान्नुहोला।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: चिलीले आयोजनाको सुरुङको मुखमा पुग्न 40 मिटर मात्रै बाँकी रहेको उद्धारकर्मीले जनाएका छन्। योजना अनुसार अघि बढ्ने योजना एक दिनले थकिलिएको भन्दै सुरुङ विज्ञ सांसद श्रीराम नेपालले थप दुईवटा एक्सकाभेटरको सहायतामा लेदो फाल्ने क्रम जारी राखिने बताउनु भएको छ। पूर्व मन्त्री तथा हाइड्रो इन्जिनियर कुलमाल घिसिङसँगको सल्लाहमा पुरानै गतिमा काम गर्ने निष्कर्ष निकालिएको भन्दै उहाँले विद्युत गृहको माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान रहेको विश्वासका साथ काम गरिएको बताउनु भएको छ। सुरुङभित्र 6 जना रहेको ठानिएको छ। नुवाकोटको देवीघाट क्षेत्रमा गाडी गुड्ने एक्रो ब्रिज जडान सकिएको छ। नेपाली सेनाले 5 दिन अगाडि सुरु गरेको ब्रिज जडानको कार्य सकिएको प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञप्ती दाहालले जानकारी दिनुभएको छ। नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीका लागि आवत जावत खुला गरिँदैछ। भोलिदेखि सवारी साधन समेत सञ्चालनमा आउनेछन्। बाढीले पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। काठमाडौँको नयाँ बानेश्वरमा आयोजित जेएनजी शहीद दिवस कार्यक्रममा आन्दोलनका क्रममा भएका घटनामा आधारित नाटक हेर्दा हेर्दै 3 जना बेहोस भएका छन्। बानेश्वरमा नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा गत वर्षको जेएनजी आन्दोलनका क्रममा भएका कारुणिक घटनालाई नाटक तथा भिडियो मार्फत प्रस्तुत गरिएको थियो। प्रदर्शनका क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको, मानिस घाइते भएको तथा मृत्यु भएका दृश्य देखाइएको थियो। ती दृश्य हेर्ने क्रममा केहीले असहज महसुस गरेका थिए। 3 जनालाई असहज भएपछि उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। तातोपानी र नसुवागढी बन्द भएपछि मुस्ताङको कोरला नाका चीनसँगको व्यापारमा मुख्य नाका भएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुनारका अनुसार रसुवाको विनाशकारी बाढीपछि केरुङ नाकामा रोकिएका 176 मालवाहक कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भएका छन्।
4: मलाई जानकारी गराए अनुसार माथि इबी गाडीहरू मात्र रहेछ, कन्टेनरहरू उताबाट लोड भएर आएको कन्टेनरहरू चाहिँ यही यार्डतिरै र अलिकति यहाँ ठाउँको अभाव भएका कारणले बाटोतिरै राखिरहेछन्। 150 हारिमा होला सर हामीसँग अहिले कन्टेनर।
3: रसुवागढी नाका बन्द भएपछि 9 दिनमा कोरला नाका हुँदै भित्रिएका 88 कन्टेनर र 130 विद्युत यसबारीको भन्सार जाँच पास भएको छ। हालसम्म कोरला नाकालाई वैकल्पिक मार्ग मानिँदै आएको छ। काठमाडौँ उपत्यकामा 6 रूटमा अर्को महिनाबाट थप 28 रात्री बस चल्ने भएका छन्।
5: काठमाडौँ महानगरपालिका कि कार्यवाहक मेयर सुनिता डङ्गुलको अध्यक्षतामा बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। रात्री बस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर उपमेयर साझा यातायात र सरकारवालाको बैठकले 6 रूटमा थप 28 रात्री बस चलाउने तय गरेको छ। काठमाडौँ ललितपुर चन्द्रागिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गत वैशाखी 1 गतेबाट रात्री बस चलाउँदै आएका छन्। आउँदो असोज 3 गतेबाट रात्रिकालीन यातायात सेवा विस्तार गरेर काठमाडौँ उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने निर्णय गरिएको छ। अब गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6 वटा, भक्तपुरको जगातीदेखि रत्न पार्क हुँदै ठमेलसम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, कृतिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा

0: भित्रै सम्पन्न गर्ने लक्ष्य छ। 2081 वैशाखदेखि निर्माण सुरु भएकोमा हालसम्म समग्रमा 56% भौतिक प्रगति भएको र एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीको भनाइ छ। 11,23,27,06,000 रुपियाँको लगानीमा आयोजना बनिरहेको छ। साइप्रसमा संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा उत्कृष्ट सेवा पुर्याए बापत बेलायती शान्ति सेनालाई पदकद्वारा सम्मानित गरिएको छ। निकोसियामा 39 इन्जिनियर रेजिमेन्ट र यससँग आबद्ध एकाहरूलाई ती पदक प्रदान गरिएको हो। थप विल होलिसबाट।
1: हेड अफ द युनाइटेड नेसन्स पीसकिपिङ फोर्स इन साइप्रस कजिम डियाग्नी पर्सनली ह्यान्डेड मेडल्स टु द सैपर्स। The men and women are from the British Army, but have been wearing the blue beret of the UN peacekeeper for the last 6 months. They're here for an important job. Daily patrols of the Green Line buffer zone help to keep the peace between Greek and Turkish Cypriots on the divided island. Soon, 8th Battalion the Rifles will take over in Sector 2.
0: Namaskar.
2: Radio.

0: 라디오
1: यो BFBS गोर्खा रेडियो नै हो श्रोता र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रत्यक्ष प्रसारणमा कार्यक्रम प्रभातकालीन आवाजमा र म तपाईँको साथमा छु धनराज राई र यो कार्यक्रमलाई डोर्याउँदै चाहिँ तेस्रो घन्टामा ल्याइपुर्याएँ श्रोता तपाईँहरूले गीत सुनेर रेडियो सुनेर पक्कै पनि साथ दिइराख्नु भएको छ भन्ने पूर्ण विश्वासको साथमा कार्यक्रमलाई अगाडि बढाइरहेको छु हजुर आजको कार्यक्रम हो बिहिबारको 10 सेप्टेम्बर 2026 सालको तदनुसार भदौको 25 गते विक्रम सम्वत 2083 सालको तपाईँहरू ठिकै हुनुहुन्छ होला आराम कुशलै हुनुहुन्छ होला हिजो छुटेदेखि आजै भेट भयो दर्शन नमस्ते तपाईँहरू सम्पूर्णलाई र तेस्रो घन्टामा जोडिनुहुने सम्पूर्ण श्रोतालाई चाहिँ प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घन्टामा स्वागत गरेँ पहिलो र दोस्रो घन्टाबाटै सुनिराख्नुहुनेहरूलाई फेरि पनि स्वागत छ ब्रुनाईमा अहिले बिहानको 9:11 गयो श्रोता बेलायतमा बिहानको 2:11 गएको छ नेपालमा बिहानको 7 बज्नका लागि अब 4:30 बाँकी रहेको छ भने अन्य स्थानमा तपाईँहरूले आफ्नो आफ्नो समयमा सुनिराख्नु भएको छ अमेरिकातिर प्राय सबैतिर साँझ हुँदैछ अथवा रातको 9 बजिसकेको छ कतिपय ठाउँमा 7 बज्दै गरेको अवस्था छ त्यस्तै अब मिडल इस्ट तिर गयो युरोपतिर गयो भने बिहानको 5 बज्दै गरेको अवस्थाहरू छ अस्ट्रेलियाबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँहरू ब्रिजबेनतिरबाट बिहानको 11:12 समयमा सुनिराख्नु भएको छ संसारभरबाट तपाईँहरूले विभिन्न तरिकाले माध्यमले सुन्ने गर्नुहुन्छ र हामी आभार व्यक्त गर्दछौँ जहिले पनि तपाईँहरूले हामीलाई साथ दिइराख्नुहुन्छ तपाईँले भ्याउनु भएको समयमा खाली फुर्सद भएको समयमा फेरि कोही कोही त यस्तो पनि हुनुहुन्छ काममा पनि सुनिराख्नुहुन्छ हेडफोन लाएर र यसो हामीलाई सुनेर साथ दिनुहुन्छ र मौका मिलेको खण्डमा प्रतिक्रिया पनि दिइहाल्नुहुन्छ धन्यवाद व्यक्त अवश्य नै गर्छौँ हामी तेस्रो घन्टाको कार्यक्रम सुरु गऱ्यौँ भोजराज काफ्लेले गाउनु भएको तामाङ सेलोको गीत सिन्धुली गढीमा अब ढिला नगरौँ मेलिना मैनालीको पालो परेको छ कसरी भनौँ भनेर सोध्दै हुनुहुन्छ के भन्न खोज्दै हुनुहुन्छ सुनिहालौँ

मेलिना मैनानीलाई सुन्यो कसरी भनौँ भनेर. ब्रिटिस फोर्सेस ब्रुनाईमा जब भ्याकेन्सी निस्केको छ श्रोता, र यो क्लोजिङ डेट नजिक आइसकेको छ. भोलि सेप्टेम्बर 11 भित्रमा चाहिँ तपाईँहरूले बुझाइसक्नुपर्छ, 12 मध्याहको 12 बजेभित्र. र यो भ्याकेन्सी निस्केको छ ट्री टप्स नर्सरीका लागि, हो रुम लिडर अनि की पर्सन क्वालिफाइड. तपाईँहरू यो दुईवटा जबका लागि चाहिँ म योग्य छु जस्तो लाग्छ भने ब्रिटिस फोर्सेस ब्रुनाईका स्पाउज अनि डिपेन्डेन्टहरूले आवेदन दिन सक्नुहुनेछ. र आवेदन दिने अन्तिम मिति अघि भनिहाले, तपाईँहरूले चाहिँ भोलिको मध्याहको 12 बजेभित्रमा चाहिँ आवेदन दिइसक्नुपर्ने हुन्छ. अब दिने तर्खर गर्दै हुनुहुन्छ भने अन्तिम चेक जाँच गर्नुहोस् अनि बुझाइहाल्नुहोस्, अबेरा नगर्नुहोला. तपाईँले चाहिँ ब्रुनाइगा ड्यास सिपसेक ड्यास एलपिपिओ ड्यास ग्रुप एट एमओडी डट गभ डट युकेमा चाहिँ यो आवेदन बुझाउन सक्नुहुनेछ. अब रूपक डोटेलको पालो परेको छ, कर्कलाको पानी भन्ने गीत सुन्नेछौँ अब.

0: यो PFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS गोर्खा रेडियो।

खुद्रा खुद्री माया सुन्यो श्रोता रजिना रिमाल अनि ओय निश्चल बस्नेत माया ओय ओय मा र यो गीत थियो नेपाली चलचित्र बुलबुलबाट। तपाईँहरूले बगैँचाको गेट अथवा घरको यो मूलद्वार प्रवेशद्वारमा पानीले भरिएका प्लास्टिकको बोतलहरू झुन्ड्याउने अथवा अड्काउने चलन गर्नुभएको छ, चलन छ तपाईँहरूकोमा। यो चलन चाहिँ केही देशमा अझै पनि देख्न पाइँदो रहेछ। मैले चाहिँ त्यति देखेको जस्तो लागेन, तर यसको मुख्य उद्देश्य चाहिँ अब त्यो पानी तताउनलाई होइन रहेछ, यो कुकुर बिराला लगायतका जनावरहरूलाई चाहिँ त्यस क्षेत्रमा दिसा पिसाब गर्नबाट निरुत्साहित गर्नका लागि रहेको मानिँदो रहेछ श्रोता। यस विधिप्रति विश्वास गर्नेहरूका अनुसार बोतलभित्रको पानीमा परावर्तित हुने प्रकाशले, यो रिफ्र्याक्सनको कुरा जस्तो लाग्यो, प्रकाशले जनावरलाई झस्काउन सक्छ र असहज महसुस गराउन सक्छ, त्यसैले उनीहरू त्यस्तो स्थानबाट टाढा रहने दावी गर्ने गरिएको छ। यद्यपि विज्ञहरूका अनुसार यस उपायले वास्तवमै प्रभावकारी रूपमा जनावरलाई रोक्छ भन्ने ठोस वैज्ञानिक प्रमाण भने पर्याप्त प्राप्त भएको छैन। कतिपय अवस्थामा यसले केही असर देखाए पनि सबै ठाउँ र सबै जनावरहरूमा समान रूपमा यसले असर भन्दा पनि काम गर्छ भन्ने ग्यारेन्टी भने पक्कै नै छैन। तैपनि अब कम खर्चिलो अनि सजिलो उपाय भएकाले धेरै मानिसहरूले यसलाई प्रयोग गर्दै आएका छन् र जनावर नियन्त्रणका लागि भने अब तपाईँ हामीलाई थाहा भएकै कुरा हो, नियमित सरसफाई, उचित यो बार बन्देजहरू होइन, फेन्सिङहरू र अन्य व्यावहारिक उपायहरूलाई चाहिँ अलिकति बढी प्रभावकारी मानिने गरिन्छ। अब फेन्स नै लागेको छैन, अब कुकुर बिराला आफ्नो नभए पनि अरूको आएर त्यहाँ चाहिँ दिसा पिसाब गरिदिन्छन् भने अब पानीको बोतल राखेर तिनीहरू भाग्ने त अब कमै हुन्छ होला, तर पनि कतिपय सन्दर्भमा चाहिँ अब अघि रिफ्र्याक्सनको कुरा गयो, परावर्तित प्रकाशले चाहिँ तिनीहरूको आँखामा पुगेर असर पार्छ, त्यही भएर भाग्छन् भन्ने कुरा चाहिँ हुन सक्छ। रेशमा सुनवरलाई सुनौ अब यो छोटो जानकारी पछाडि क्या मिठो।

हजुर, क्या मिठो गीत गायो लाहुरे मन मनै मित लगाउने, रेशमा सुनुवारले गाउनु भएको गीत सुन्यो श्रोता। हजुर, अब एउटा अनुरोधको गीत आएको छ। संगम असलामी मगर भाइले सान फ्रान्सिस्को अमेरिकाबाट भोइस मेसेज पठाउनु भएको थियो र उहाँले चाहिँ कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, फुर्सदको समयमा सधैँ चाहिँ सुन्ने गर्छु भन्नुभएको थियो र उहाँले चाहिँ आज मेरो समय मिलेमा भन्नुभएको छ, किन नमिल्नु असलामी भाइ। प्रवीण गुरुङ र बिमा कुमारी दुराले गाउनु भएको नरौ मायालु भन्ने गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ। अब हामी किन ढिला गर्ने, यस्तो पुरानो मिठो कर्णप्रिय गीत सुन्न हामी अवेर नगरौँ, हामी पनि लागौँ संगम असलामी मगरको अनुरोधमा नरौ मायालु, बिमा कुमारी दुरा अनि प्रवीण गुरुङको आवाजमा।

0: वायरस गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: बीएफबीएस गोर्खा रेडियो।

आँखाले नै देखेको कुरा कहिलेकाहीँ झुट हुन्छ, शङ्का गर्ने छुट हुन्छ भन्ने गीत गाउने कलाकार हुनुहुन्थ्यो निरा रानाभाट सम्भावना। र यो गजल चाहिँ डाक्टर कृष्णहरि बराले लेख्नु भएको रहेछ अनि त्यसमा नरेन्द्र वियोगीले म्युजिक अरेन्ज गर्नु भएको रहेछ। निरा रानाभाट सम्भावना, यो नाम तपाईँलाई कति क्लिक भयो? मलाई पनि क्लिक भएको थिएन। मैले यसो हेर्दै जाँदाखेरि त हाम्रै सहकर्मी न्युज टिमकी सहकर्मी पिएबिएस गोर्खा रेडियो काठमाडौँ नेपालकी न्युज टिमकी सहकर्मी निरा राणाबाट हुनुहुँदो रहेछ। उहाँको साहित्यिक नाम पनि आजै थाहा पाइयो, सम्भावना, मिठो नाम राख्नु भएको रहेछ। निरा राणाबाटजीलाई हार्दिक बधाई अनि शुभकामना यस्तो राम्रो गजल चाहिँ गाइदिनु भएकोमा। तपाईँ गायिका पनि हुनुहुँदो रहेछ, यो कुरा पनि अब थाहा भयो मलाई। हजुर, र अन्य श्रोताले पनि पक्कै थाहा पाउनु भएको थियो, थिएन त्यो आफ्नै ठाउँमा छ, तर पक्कै मन पराउनु भयो यो गजललाई। हामी अहिले निकै काम गर्छौँ, फिजिकल लेबर गर्छौँ अनि अब बिस्तारै एआईले हाम्रो टेक ओभर गर्दैछ धेरै कुराहरूमा बिस्तारै बिस्तारै। अब एकैछिन चर्चा गरौँ, अब आउने 10 वर्षमा के कस्ता कामहरू चाहिँ हराउन अथवा निकै घट्न सक्छ भन्ने कुराहरू, यो रोजगारीहरू एआईले अटोमेसन र डिजिटल टेक्नोलोजीका कारणले चाहिँ के कति असर पर्दो रहेछ कस्ता कस्ता फिल्डमा भनेर। अब फेरि कम्प्लिट हराउँछ गायब हुन्छ भन्ने चाहिँ होइन, तर धेरै कामको काम गर्ने तरिका अथवा कामको स्वरूप चाहिँ पक्कै परिवर्तन हुन्छ। डेटा इन्ट्री क्लर्क, यो कागज वा फारमबाट डेटा चाहिँ कम्प्युटरमा हाल्ने काम अब एआई र अटोमेसनले गर्न सक्ने भइसकेको छ। यहाँबाट धेरै कामदारहरू चाहिँ के भन्छ डिस्प्लेस भइसकेको कुराहरू आउन थालिसकेका छन्। त्यस्तै क्यासियर, टिकट क्लर्क, अब सेल्फ चेकआउट, अनलाइन पेमेन्ट र डिजिटल टिकेटिङ बढ्दै जाँदा त्यस्तो काम गर्ने रोजगारहरू चाहिँ बिस्तारै आवश्यकता घट्न थालेको छन् र हराउँदै पनि गएको छन्। ज्वलन्त उदाहरण, अब टाढाको नजाउँ, लन्डनको कुरा गर्दाखेरि त्यहाँ ट्रेन चढ्दाखेरि त्यो क्यासियर टिकट मास्टर हतपत भेटिँदैन, सबै अनलाइनबाटै अथवा मोबाइल एपबाटै अब टिकट पे गर्ने हो, हिँड्ने हो, अब आफ्नो ब्याङ्कबाट नै सिधै काटिन्छ। त्यस्तै ब्याङ्कको टेलरको पनि त्यस्तै जागिर चट हुने खतरा बढ्दै रहेछ। सेल्फ अब मोबाइल ब्याङ्किङ आइसकेको छ, एटिएम्स र डिजिटल ब्याङ्किङले अब परम्परागत यो काउन्टरको सेवा चाहिँ घट्दै गएको अवस्था छ। अर्को एडमिनिस्ट्रेटिभ एसिस्टेन्टहरू, अपोइन्टमेन्टहरू, इमेलहरू, डकुमेन्ट तयार पार्ने जस्ता कामहरू चाहिँ नियमित रूपमा एआईले गर्न थालेको छ। अब हामीले समाचार केही हप्ता अगाडि क्यानाडाको दृष्टान्त पनि हामीले सुनायौँ तपाईँहरूलाई, अब त्यहाँको त्यो यो अपोइन्टमेन्ट मिलाउने एआई क्रिएट गरेकी छन्, एउटा 12 वर्ष अब त 13 वर्ष पुगिन होला ती नानी पनि, तिनले क्रिएट गरिसकेकी छन् र उनका बुवालाई धेरै सहयोग भइरहेको छ यसले गर्दा भन्ने कुरा सुनिराख्नु भएको छ। अब टाइपिस्ट, वर्ड प्रोसेसर, अब यो टाइपिस्टहरू त अब छँदै नै छैनन् भन्दा नि भयो। अब वर्ड प्रोसेसरहरू नेपालको सरकारको सरकारी कामकाजमा अहिले चाहिँ छन् जस्तो लाग्यो मलाई, छन्। तर अब यिनलाई पनि बिस्तारै रिप्लेस गर्ने भइसकेका छन् स्पिच टु टेक्स्ट र जेनेरेटिभ एआईका कारणले। चाहिँ टाइपिङ बेस्ड काम चाहिँ तीव्र रूपमा घट्ने अनुमान गरिएको छ। अमेरिकामा यस्ता काम 2025 2035 बिचमा चाहिँ 34-36% घट्ने प्रक्षेपण गरिएको छ। अब टेलिमार्केटर, तपाईँहरूले टिभीतिर होइन मोबाइलतिर हेर्नुहुन्छ, अटोमेटेड कल्सहरू प्राप्त गर्नुहुन्छ, एआई भोइस एजेन्ट्सहरूले काम गर्न थालिसके अनि डिजिटल मार्केटिङहरू चाहिँ अब मानिसले गर्थे, अब त्यस्तो चाहिँ एआई एजेन्टहरूले नै गर्न सक्ने स्थितिको सृजना भइसकेको छ। अब मानिसले गर्ने कोल्ड कलिङहरू चाहिँ हामीले एआई
कलरबाट सायद प्राप्त गर्न सक्छौँ। अर्को पोस्ट सर्भिस क्लर्क, अब पोस्ट अफिसतिर जानुहुन्छ तपाईँले पोस्ट गर्नलाई, अहिलेसम्म त हामीले मानिसले नै हामीलाई सेवा प्रदान गरिरहेको देख्छौँ भेट्छौँ, अब यस्तो पनि डिजिटलाइज्ड हुने प्रवृत्ति बढ्दै गएको छ, अटोमेटेड पोस्टल सिस्टम, डिजिटल कम्युनिकेसनहरूको प्रगतिले, प्रविधिको प्रगतिले भन्नुपर्ने के भयो आयो मुखमा, चाहिँ रोजगारी यस्तो घट्ने प्रबल सम्भावना रहेको छ। अब भविष्यमा जागिर नै सकिने भन्दा पनि जागिरभित्रका रुटिन कामहरू चाहिँ एआईले पक्कै नै गर्नेछन्, एआई र एआई एजेन्टहरूले, र मानिसले नयाँ जिम्मेवारी सम्हाल्ने सम्भावना चाहिँ बढी नै रहन्छ। एआईले डिस्प्लेसै अघि भन्यो, गायब नै त होइन, स्वरूप चाहिँ परिवर्तन गर्न सक्छ। इन्टरनेसनल लेबर अर्गनाइजेसनका अनुसार विश्वका करिब 4 मध्ये 1 रोजगारी चाहिँ जेन एआईको कुनै न कुनै प्रभावमा पर्न सक्छ, तर अधिकांश काम पूर्ण रूपमा समाप्त हुने भन्दा पनि अघि भने जस्तै स्वरूप परिवर्तन हुने सम्भावनातिर बढी ढल्केको पाउँछौँ। हजुर, यो एआईले अब कतिलाई त पिर पनि लाग्छ, मेरो काम अब एआईले टेक ओभर गर्यो भनेपछि एआईलाई ह्यान्ड ओभर गर्दै र आफू चाहिँ रिटायरमेन्टमा जाँदाखेरि मिठो त पक्कै हुँदैन, तर संसार त्यसरी नै परिवर्तन हुँदैछ, समयसँग सबै परिवर्तन हुँदैछ। अब एउटा अनुरोधको गीत सुन्छौँ र यो अनुरोध गीत आएको छ हामीलाई एनपी परदेशी घिमिरे एनपी परदेशीज्यूबाट, र उहाँले चाहिँ अशोक मुकारुङले गाउनु भएको गीत अनुरोध गर्नुभएको छ, र यसमा रचना छ तुलसी बस्नेतको, काठमाडौँको प्रस्तोता हुनुहुन्छ उहाँ पनि, बिएबिएस गोर्खा रेडियोका राम्रा राम्रा गीतहरू रचना गर्नुभएको छ उहाँले, र एनपी परदेशीले चाहिँ सुन्दै रमाउँदै काम गर्दैछु हजुर भन्नुभएको छ, र तपाईँलाई धन्यवाद जोडिनु भएकोमा। अब तपाईँको अनुरोधको गीत हामी पनि सुन्छौँ अशोक मुकारुङको आवाजमा, तिमीबाट।

तिमीबाट तिम्रो मन चोरौं चोरौं लाग्यो कति मिठो गीत अशोक मुकारुङले गाउनु भएको तुलसी बस्नेतको रचनामा र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो एनपी परदेशी को अनुरोधमा थियो र आशा छ उहाँले पक्कै पनि रमाउनु भयो. उहाँले सन्देश पठाउनु भएको छ फेरि मेल भोइस राम्रो कि फिमेल भोइस राम्रो लाग्यो हजुरलाई यो गीत भन्नुभएको छ. मैले फिमेल भोइसमा चाहिँ सुनेको रहेनछु र त्यसैले गर्दाखेरि मैले तपाईँलाई उत्तर दिन सकिनँ पाखरिनजी. अब हामी गोविन्द लिम्बू र बबिना किराँतीले गाउनुभएको रानी बनेमा सुन्छौँ श्रोता र यो गीत नै आजको हाम्रो बसाइको अन्तिम गीत स्वरूप रहनेछ प्रभातकालीन आवाजको. अब यो पछाडि तपाईँहरूले मझेरी कार्यक्रम सुन्नुहुनेछ बिना गुरुङको साथमा र तपाईँहरूको बाँकी पल सुखमय रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्. हामी भने भोलि बिहान फेरि साबिक समयमा अवश्य नै भेट गर्नेछौँ. तबसम्म मलाई बिदा दिनुहोस्. नमस्ते, बाई.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
2: Radio.
1: Gorkha Radio.
3: दीपक व्यवस्थापन प्राधिकरण का प्रमुख डाक्टर धर्मराज उप्रेतीले आगामी वर्ष हुने सर्वाधिक तातो वर्षको तयारीमा जुट्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा डाक्टर उप्रेतीले आगामी जाडोयाम र त्यसपछिको गर्मीयामको चिन्ता सुनाउनु भएको हो।
4: विन्टर यसपालि चाहिँ सुक्खा हुनेवाला छ, एलिनोको इम्प्याक्ट, त्यसपछि चाहिँ यसपालि आउने वर्ष असाध्यै अहिलेसम्मकै तातो वर्ष हुने भनेर चाहिँ प्रिडिक्ट गरिएको छ 2027। भने तातो हुँदाखेरि चाहिँ हिट वेभको इम्प्याक्टले चाहिँ कति प्रभाव पार्ने हो त्यो चाहिँ आउँदैछ। भने अब आउने चाहिँ जोखिमलाई, अहिले भएको जोखिमलाई, अहिले भएको चाहिँ विपदलाई सम्बोधन गर्दै अबको हाम्रो 5 वर्ष रणनीति के हो भनेपछि हामीले जुन नेसनल एडाप्टेसन प्लान बनाएका छौँ त्यसको कार्यान्वयनको अवस्था, स्थानीय सरकारले कहाँसम्म चाहिँ त्यसलाई लैजान सक्छ, प्रदेशले कसरी लगेको छ, भने लङ टर्म प्लानमा पनि हामी कसरी जान सक्छौँ भन्नेमा पनि हजुरहरूले प्रश्न उठाइदिनु भयो भनेपछि साह्रै नै आभारी हुन्थे।
3: उप्रेतीले रसुवाको जस्तो बाढी हिमाल जोडिएका अन्य नदीमा पनि आउन सक्ने भन्दै पूर्व सावधानी सम्बन्धी कानुन बनाउन सांसदहरूलाई गृह कार्य दिनुभएको छ।
4: अबको दिनमा अलार्मिङ हुनुपर्छ, नदी किनारबाट बस्तीलाई चाहिँ सुरक्षित ठाउँमा हामीले कसरी स्थानान्तरण गर्ने भनेदेखि मान्छेको सेन्टिमेन्ट जोडिएको हुन्छ, मेरो स्यापुरबेसी, मेरो चाहिँ बेत्रावती भन्ने, तर त्यो बेत्रावती कति जोखिममा छ भनेपछि अहिले कर्णालीकै डाउन स्ट्रिममा हेर्ने हो भने चाहिँ अघि मान्यजीले भन्नुभयो कर्णाली, राजापुर, टिकापुर, गेरुवा, जानकी त्यो ठाउँमा पनि कहिले पनि चाहिँ के अरे त्यो हुनसक्छ। भनेपछि कोशीमा पनि कोशी, कन्काई, कमला, वैशावती, बबई, महाकालीसम्मको चाहिँ जुन अवस्था छ नदी सिस्टममा त्यो चाहिँ सबै हिमालसँग जोडिएका नदीहरू हुन् भने त्यसको इम्प्याक्ट चाहिँ डाउन स्ट्रिम कमिङमा जहिले पनि हुनसक्ने सम्भावना छ। त्यो सम्भावनालाई मध्यनजर गर्दै आगामी दिनहरूमा हजुरहरूले अर्ली वार्निङ फर अलको जुन हामीले रोड म्याप ल्याउँदैछौँ त्यो त ल्याउँछौँ, तर पूर्व सूचना प्रणालीको चाहिँ अहिलेसम्म एन छैन। यो एन बनाउने पनि अर्को होमवर्क मैले हजुरहरूलाई दिएँ, नियमावली छैन।
3: विपद ऐन 2074 संशोधन गर्न उहाँको सुझाव छ। नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क 1 महिनाका लागि छुट दिने भएको छ। निगमले जारी गरेको विज्ञप्तिमा विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय स्टेसनबाट नेपालमा बाढी पीडितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क 1 महिनासम्म छुट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली, विभिन्न संघ संस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढीमा परिजन गुमाएका प्रहरी कर्मचारीका परिवारले 25,10,000 बराबरको राहत तथा सुविधा पाउने भएका छन्।
5: नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट 3,00,000, किरिया खर्च बाप 45,000, राष्ट्रिय वाणिज्य बैंकबाट 5,00,000 बीमा, राष्ट्रिय बीमा संस्थानबाट 2,00,000 तथा नेपाल प्रहरी संगठनबाट विशेष राहत स्वरूप 10,00,000 उपलब्ध हुनेछ। त्यस्तै कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्ति बापत 2,00,000 र किरिया खर्च 40,000 उपलब्ध हुने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित शर्त अनुसार दुर्घटना बीमा बापत 2,00,000 र किरिया खर्च बापत 30,000 पाउनेछन्। यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधा सहित 25,10,000 प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताउनु भएको छ। नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋण सम्बन्धी सुविधामा आवश्यकता अनुसार सहुलियत तथा मिनाहको व्यवस्था गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशी बाढीमा प्रहरी कर्मचारी प्रभावित भएपछि प्रहरीले उद्धार खोजी तथा राहतसँगै प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहयोगका लागि

0: at the moment at a very, very delicate stage in Israel's election campaign. And if the statement made yesterday does have any impact in Israel, it could well be to bolster the Netanyahu government.
1: एसिसी प्रिमियर कप क्रिकेटको पहिलो सेमी फाइनलमा नेपालले ओमान विरुद्ध ब्याटिङ गरिरहेको छ। क्वालालम्पुरमा भइरहेको विश्व ओभरको खेलमा नेपालले अहिलेसम्म 26 रन बनाएको छ र 2 विकेट गुमाएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर नमस्कार अनि स्वागत छ यो बिहिबारको बिहानीमा कार्यक्रम मझेरी सुन्दै गर्नुभएका सम्पूर्ण श्रोताहरूलाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हजुर हामीले बिहिबारको बसाई आजको मझेरी कार्यक्रमको पहिलो घण्टाको बसाईलाई सुरुवात गर्यौं निकै नै मिठो गीत सुजन चापागाईको आवाजमा फूल भने यो निकै नै मिठो गीत भावपूर्ण गीत यो गीत रहेको छ चलचित्र उनको स्वेटरबाट हजुर फेरि पनि धेरै धेरै धन्यवाद हामीलाई सुनेर बसिदिनु भएकोमा आशा छ तपाईँहरूले कार्यक्रमको अवधिभरि विभिन्न गीत संगीत केही उपयोगी जानकारीहरू यसको साथसाथै समुदायका केही सूचनाहरूबाट चाहिँ पक्कै पनि उपयोगी जानकारी लिनुहुनेछ र खुसी हुनेछ र आजको बिहानी चाहिँ यस्तै खुसी अनि रमाइला कुराकानीहरूबाट नै दिनको सुरुवात गरौँ र आजको दिन बिहिबार रहेको छ 10 सेप्टेम्बर 2026 साल तदनुसार भदौ महिनाको 25 गते 2083 विक्रम सम्वत मझेरी कार्यक्रम हामी दिउँसो माफ गर्नुहोस् बिहानको 10 बजेदेखि 1 बजेसम्म सञ्चालन गर्ने गर्छौँ हरेक सोमबारदेखि शुक्रबारसम्म र यो ब्रुनाईको प्रसारण हो त्यसकारणले ब्रुनाईको अहिलेको समय बिहानको 10 बजेर 11 मिनट यदि नेपालबाट सुन्दै हुनुहुन्छ भने नेपालमा बिहानको 8 बज्नका लागि 4 मिनट बाँकी रह्यो र लन्डन युनाइटेड किङडममा यदि कामबाट अथवा फुर्सद भएर सुन्दै हुनुहुन्छ भने बिहानीको मध्यरात कटिसकेको छ बिहानीको 3 बजेर 11 मिनट हजुर आजको मौसमको विवरण आज सेरिया ब्रुनाईको तापक्रम रहेको छ 29 डिग्री सेल्सियस अधिकतम तापक्रम रहनेछ 31 डिग्री सेल्सियस न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस सन इन्टरवल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ घमाइलो अन्तरालको सहित मन्द गतिमा हावा बहनेछ अब काठमाडौँ नेपालको अहिलेको तापक्रम 24 डिग्री सेल्सियस अधिकतम तापक्रम 28 डिग्री सेल्सियस न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ आज पनि काठमाडौँमा चाहिँ मेघ गर्जन सहित वर्षा अनि मन्द गतिमा हावा बहनेछ लन्डन युनाइटेड किङडममा अहिले रात्रिकालीन समय छ र अहिलेको तापक्रम 12 डिग्री सेल्सियस र दिउँसोमा भने अधिकतम तापक्रम 20 डिग्री सेल्सियस न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस हुनेछ सन इन्टरवल्स एन्ड अ जेन्टल ब्रिज लन्डनमा पनि घमाइलो नै रहनेछ आजको दिन हजुर श्रोता यो मौसमी विवरणपछि हामी कार्यक्रम अगाडि बढाउँ यो गीतले सुशान्त केसीको आमाबाट इन्जोय

हजुर सुशान्त केसीको एकदमै भावपूर्ण गीत आमालाई डेडिकेट गरेर बनाइएको छ यो गीत आमालाई। हजुर यो गीत सुनेर पक्कै पनि आफ्नो मम्मीलाई चाहिँ सम्झिनु भयो होला। र आज चतुर्दशी भदौ महिनाको 25 गतेमा चतुर्दशी परेको छ भने भोलि भने खुसी औँसी यानि कि पिता सम्मान दिवस भोलि मनाइँदैछ। त्यस कारणले गर्दाखेरि भोलि पिताको सम्मानको गीतहरू बजाउनेछौँ भने आज पिताभन्दा अगाडि चाहिँ मातालाई किन सम्मान नगर्नु होइन, त्यस कारणले यो गीत बजाएँ र आशा छ तपाईँले मन पराइदिनु भयो होला। र यदि तपाईँ हाम्रो स्टुडियोमा जोडिन चाहनुहुन्छ र गीत समर्पित गर्न चाहनुहुन्छ अनुरोध गर्न चाहनुहुन्छ भने पक्कै पनि जोडिनुहोस्। स्टुडियोमा 2 नम्बर रहेका छन् 3224167 3220098, कन्ट्री कोड 00673 डायल गर्न नभुल्नु होला। यदि बाहिरबाट फोन गर्न चाहनुहुन्छ भने इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com र फेसबुकको हाम्रो आधिकारिक पेज बिएफबिएस गोर्खामा गई मेसेन्जरको मार्फत हामीलाई मेसेज पठाउन सक्नुहुन्छ, अनुरोध पठाउन सक्नुहुन्छ र सन्देश पनि पठाउन सक्नुहुन्छ। यति भन्दै अब हामी एकदेव लिम्बूको आहै सुन्नेछौँ।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS गोर्खा रेडियो हो।

हजुर बाबु बोकटी अनि मनिषा पोखरेलको आवाजमा सुन्नुभयो यो निकै नै मिठो नेपाली गीत नेपाली चलचित्रको गीत रहेको छ जब साँझ पर्छ श्रोता आज 10 सेप्टेम्बर यानि कि वर्ल्ड सुसाइड प्रिभेन्सन डे अथवा विश्व आत्महत्या रोकथाम दिवस पनि मनाइँदो रहेछ हरेक वर्ष सेप्टेम्बरको 10 यो मनाइने दिवसको उद्देश्य भने आत्महत्या रोकथामबारे जनचेतना फैलाउनु मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु अनि आवश्यक परेका बेला सहयोग खोज्न प्रोत्साहन गर्नु हो र यो दिवस चाहिँ विश्व स्वास्थ्य संगठन र इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सन IASPको सहकारीमा मनाइन्छ हजुर श्रोता आजको बसाइमा पनि यस्तै जानकारीको साथ गीतको साथ हामी तपाईँहरूलाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्ने नै छौँ PFPS गोर्खा रेडियो सुनेर बस्नुभएकोमा धेरै धेरै धन्यवाद आउनुहोस् अब म तपाईँहरूलाई कमल खत्री अनि सिम्पल खरेलको आवाजमा म गीत हुँ तिम्रो भन्ने गीत बजाउँछु

2010 साल यता चाहिँ यो दुई गायक अनि गायिका जोडीले भने यो समयमा चाहिँ एकदमै तहल्का मचाउनु भएको एकदमै मिठा मिठा गीतहरू दिनुभएको गीत मध्येमा पर्दछ म गीत हुँ तिम्रो गायक अनि गायिका कमल खत्री अनि सिम्पल खरेलको आवाजमा सुन्नुभयो भर्खरै तपाईँहरूको मेसेजेस पढ्ने क्रममा अहिले हामीलाई एउटा गीतको अनुरोध आएको छ कपरोल विजय थापा रेकी प्लटुनबाट भाइले गीत अनुरोध गर्नुभएको छ स्वप्निल शर्मा रोहित साक्य अनि गौतम तन्डुकरको संयोजनमा बनेको गीत स्वर म मरे पनि भन्ने गीत चाहिँ अनुरोध गर्नुभएको छ अब गीत सुनेर इन्जोय गर्नुहोला पक्कै पनि भाइ अनि सम्पूर्ण श्रोता

हजुर, म मरे पनि स्वर स्वप्निल शर्माको अनि रोहित साके अनि गौतम तन्डुकरको संयोजनमा बनेको यो गीत अनुरोध गर्नुभएको छ हाम्रो रेकी प्लटुनका विजय भाइले। धन्यवाद भाइ गीत अनुरोधको लागि। आशा छ तपाईँहरूले यो गीत सुनेर इन्जोय गर्नुभयो होला। हजुर, सन्देश अनि अनुरोध पढ्ने क्रममा फेरि पनि हाम्रा नियमित श्रोता जोडिनु भएको छ, एनपी परदेशी जी। उहाँले नमस्कार प्रिय प्रस्तुता बिनाजी, को मिठो आवाज कानमा गुन्जिन थालेको छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद दाई, मलाई फिडब्याक दिने दिनहरूदेखि लिएर अहिलेसम्म मलाई जे सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि उहाँको सन्देशमा त मा चाहिँ यहाँ यताको साँझमा काम गर्दै सुन्दै रमाउँदैछु भन्नुभएको छ। एउटा गीत तत्तातो अनुरोध गर्न चाहन्छु, भर्खरै मात्र रिलिज भएको यो संलग्न गीत हजुरको कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूलाई अनि विशेष गरी मेरो मित्ज्यू परदेशी घिमिरे माइलोलाई डेडिकेट गर्न चाहन्छु भन्नुभएको छ। उहाँको अनुरोधमा यो गीत लैजाचरी हावासरी विनुषा राई अनि प्रशान्त अलुङ राईको आवाजमा सुन्नुहोस् अनि इन्जोय।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

हजुर, बसमा छैन मेरो मन, यो निकै नै मिठो गीत गाउनु भएको छ गायक राजन इशानले। र तपाईँहरूलाई थाहा छैन होला सायद, यो गीत एकदमै पुरानो हो तर स्टिल एकदमै भावपूर्ण, एकदमै सेन्टिमेन्टल गीत। अनि मानिसले जब लभ प्रेममा पर्छ त्यो छुटिँदाखेरिको पनि मिठो त्यो अनुभूतिलाई चाहिँ सँगालेको गीत जस्तो लाग्छ। र यो गीत भने 1996 सालमा चाहिँ बनाएको, रिलिज गरिएको गीत चाहिँ रहेको छ मेरो मन बसमा मेरो छैन मेरो मन भन्ने। अनि यो चाहिँ 1996 सालको 90s सालको गीत हो। अनि यो गीत चाहिँ सुन्दामा चाहिँ एकदमै मन नै आनन्द आउने खालको अनुभूति हुन्छ। आशा छ तपाईँहरूले पनि त्यस्तै अनुभव गर्नुभयो होला। अझ यसमा चाहिँ मलाई के थप्न मन लाग्यो भने, यो समय थियो जहाँ चाहिँ डिजिटल युग आइसकेको थिएन, फोनहरू चाहिँ अब ल्यान्डलाइन फोनसम्ममा चाहिँ थियो कि, तर यो जस्तो अहिलेको जस्तो भिडियो कल, इन्स्ट्यान्ट मेसेजेस, टेक्स्ट अनि विभिन्न सोसियल मिडियाको मार्फतबाट चाहिँ जोडिन नपाउने समयको बेलाको गीत थियो नि त यो चाहिँ। अनि यो बेलामा चाहिँ प्रेम बस्दाखेरि चाहिँ यस्तै हुन्थ्यो होला सायद, कतै मेला अथवा कुनै त्यो रमाइलो हुन्छ नि महोत्सवहरूमा जाँदाखेरि चाहिँ कसैलाई एकछिनमा देखेको भरमा चाहिँ मन परेर अनि घरसम्म जाँदाखेरि चाहिँ सम्झिने खालको गीत जस्तो अनुभव हुन्छ मलाई चाहिँ। अनि जस्ट मेरो अनुभव सुनाएँ तपाईँहरूलाई। हजुर, अहिले भने यो गीत चाहिँ यसको आफ्नो छुट्टै मिठास छ, किनभने यो त्यो जमानाको भावहरू बोकेको छ। अनि पक्कै पनि तपाईँहरू दृश्य के अरे चित्रण गर्न सक्नुहुन्छ आफ्नो दिमागमा। र केही छैन, अब यो गीत सङ्गीतको बारेमा जति चर्चा गरेँ त्यति नै धेरै लामो लम्बिँदै जान्छ, त्यस कारणले अब भने सुन्नेछौँ सुनिल परदेवाको अर्को यस्तै मन छुने गीत, तपाईँहरूलाई पक्कै पनि मन पर्नेछ, गोरेटो अनि उस्तै छ गल्ली।

बाटो अनि उस्तै छ गल्ली सुन्नुभयो श्रोता भर्खरै. गीत सँगसँगै हामी कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइको अन्त्यमा आइसकेका छौँ. समय अहिले ब्रुनाईमा 11 बजेका लागि 5 मिनट बाँकी रह्यो र अब पनि बस्दैछ इन्द्रकला राईको आवाजमा उडायो मन भने एकदमै रमाइलो ऊर्जामय गीत र यो गीत रहेको छ चलचित्र बेहुली फ्रम मेघौली. अनि त्यसपछि म फेरि पनि उपस्थित हुने नै छु कार्यक्रममा यो गीतपछि नेपालबाट प्रसारण हुने समाचारपछि. त्यस कारणले गर्दाखेरि कार्यक्रम सुन्दै गर्नुहोला, बिएफएस गोर्खा रेडियोलाई सपोर्ट गर्दै गर्नुहोला र इन्जोय पनि गर्दै गर्नुहोला.

0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवामा आजदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। मन्त्रालयले रसुवामा अभियान चलाएको भोलिपल्ट नुवाकोटमा पनि खोप लगाउन सुरु गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल:
1: प्रभावित जिल्लाहरूमा दादुरा रुबेला लगायतका संक्रामक रोगको जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै रोग फैलिन नदिन राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस अनुसार विशेष खोप अभियान सञ्चालनका लागि तयारीका कार्यहरू भइरहेको समेत जानकारी गराउन चाहन्छु। सरकारसँग मौजदातमा रहेको 1,02,123 मात्रा हैजा विरुद्धको मुखबाट खुवाइने खोप रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा पठाइसकिएको छ।
0: उहाँका अनुसार बाढ़ी प्रभावितलाई मनोपरामर्श पनि दिइएको छ।
1: समूह परामर्श र अन्य मनोसामाजिक सहयोग प्रदान गर्न मनोचिकित्सक र क्लिनिकल मनोविदहरू सहितको टोली समेत परिचालन गरिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 137 जना जनशक्ति परिचालन गरी 9,300 भन्दा बढी नागरिकसँग सम्पर्क तथा 6,782 जनालाई आवश्यक परामर्श र सहयोग प्रदान गरिएको छ।
0: बाढीमा परि मृत्यु भएका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिइएको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट संकलन भई प्राप्त भएका डीएनए नमुनाको परीक्षण गरिरहेको हो। प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले विपदपछिको खोज उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको बताउनु भएको छ। हालसम्म 808 रगतका नमुना, मृतकका दाँत तथा हात्तीबाट संकलित 348 नमुना र 84 मृतकका औंला छाप सम्बन्धी नमुना गरी 1,240 नमुना डीएनए लिएको छ। हालसम्म 26 जिल्लाबाट डीएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार शव पहिचानका लागि मृतकका 1,286 तथा आफन्तका 1,412 गरी 2,678 डीएनए नमुना संकलन गरिएको छ। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो सभा हलमा 1 बजे बस्ने कार्यक्रम छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रीले छुट्टा छुट्टै विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज सम्यकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। तातोपानी र रसुवागढी बन्द भएपछि मुस्ताङको कोरला नाका चीनसँगको व्यापारमा मुख्य नाका भएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुनालका अनुसार रसुवाको विनाशकारी बाढीपछि केरुङ नाकामा रोकिएका 176 मालवाहक कन्टेनर कोरला नाकातर्फ टाइफट भएका छन्।
2: मलाई जानकारी गराए अनुसार माथि इभी गाडीहरू मात्र रहेछ, कन्टेनरहरू उताबाट लोड भएर आएको कन्टेनरहरू चाहिँ यही यार्डतिरै र अलिकति यहाँ ठाउँको अभाव भएका कारणले बाटोतिरै राखिरहेछन्। 150 हारिमा होला सर हामीसँग अहिले कन्टेनर।
0: रसुवागढी नाका बन्द भएपछि 9 दिनमा कोरला नाका हुँदै नेपालभित्रका 88 कन्टेनर र 130 विद्युतीय सवारीका भन्सार जाँचपास गरिएको छ। हालसम्म कोरला नाकालाई वैकल्पिक मार्ग मानिँदै आएको छ। काठमाडौँ उपत्यकाका 6 रुटमा अर्को महिनाबाट थप 28 रात्री बस चल्ने भएका छन्।
3: काठमाडौँ महानगरपालिका कि कार्यवाहक मेयर सुनिता डङ्गुलको अध्यक्षतामा बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। रात्री बस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर उपमेयर साझा यातायात र सरकारवालाको बैठकले 6 रुटमा थप 28 रात्री बस चलाउने तय गरेको छ। काठमाडौँ ललितपुर चन्द्रागिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाखी 1 गतेबाट रात्री बस चलाउँदै आएका छन्। आउँदो असोज 3 गतेबाट रात्रिकालीन यातायात सेवा विस्तार गरेर काठमाडौँ उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने निर्णय गरिएको छ। अब गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6 वटा, भक्तपुरको जगातीदेखि रत्न पार्क हुँदै ठमेलसम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, कृतिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा 2 तर्फी

हजुर, तीजको रनको तीज पनि आउन लागिसकेको छ श्रोता, र तीज आउँदै गरेको तीजलाई स्वागत गर्दै यो मैले गीत बजाए तीजको रनको, दर्शना गान्धारी अनि साथीहरूको आवाजमा। र यो गीतसँगै हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइ पनि प्रस्थान गरिसकेका छौँ, र फेरि पनि कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ। आउनुहोस्, आजको बसाइलाई पनि यस्तै मिठा मिठा गीत सङ्गीतले अझ रमाइलो, अनि तपाईँहरूको गीत सङ्गीतको अनुरोधले त झन् हाम्रो कार्यक्रममा अझ धेरै साथ चाहिएको छ, र अझ रमाइलो बनाउनको लागि त्यो निकै खाँचो हुन्छ। त्यस कारणले गर्दाखेरि अनुरोध, गीतको अनुरोधहरू पनि पठाउँदै गर्नुहोला र माया गर्दै गर्नुहोला बिएफबिएस गोर्खा रेडियोलाई। ब्रुनाईमा अहिले बिहानको 11:09 गएको छ, र पालो अब गीत सुन्ने। गीतमा भने यो गीत अनुरोध गर्नुभएको छ हाम्रो दिदी रचना दिदीले आफ्नो श्रीमान अनि छोराको लागि। दाईको नाम चाहिँ रोशन हो भने छोराको नाम रिवान हो। रोशन दाई अनि रिवानको लागि समर्पित उक्त गीत म अब बजाउन गइरहेकी छु। आनन्द कार्की अनि कृष्ण कविता कृष्णमूर्तिको आवाजमा, माया नै माया। इन्जोय।

हजुर, आनन्द कार्की अनि कविता कृष्णमूर्तिको आवाजमा यो गीत रहेको थियो, माया नै माया, र यो चलचित्र नेपाली चलचित्र नाताबाट थियो श्रोता। अनि गीत अनुरोध गर्नुभएको छ हाम्रो दिदी रचना दिदीले, इन्टेक 7 हुनुहुन्छ। उहाँले आफ्नो श्रीमान रोशन दाई अनि छोरा रिवानको लागि अनुरोध गर्नुभएको थियो, र यो गीत चाहिँ हामीले पनि सुनेर एकदमै इन्जोय गर्यौँ। माया चाहिँ कति मान्छेहरू चाहिँ कस्तो अलि के भन्नु जस्तै गीत पनि मैले बजाइहालेँ, दिदीलाई पनि मन पर्यो होला अवश्य पनि। धन्यवाद दिदी। र यति भन्दै हामी अब कार्यक्रम निरन्तर गर्छौँ अर्को गीतबाट। यो गीत त्रिशाला गुरुङले गाउनु भएको छ, पवित्रा सुब्बाको ओरिजिनल भर्जनको गीतलाई चाहिँ उहाँको संस्करणमा प्रीतिको फुल। इन्जोय।

0: जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर विक्की गुरुङको एकदमै सफल गीत मरी जाऊ सुन्नुभयो श्रोता। हजुर आज भने बिहिबारको दिन हाम्रो मजेरी कार्यक्रमको विषयवस्तुमा इनोभेसन एजुकेसन अनि फेसन पर्दा गएको छ र त्यस अन्तर्गत आज भने मैले इनोभेसन यानि कि डिएनए टेस्टिङको बारेमा चाहिँ छोटो जानकारी तपाईँहरू समक्ष साझा गर्न उपस्थित भइसकेकी छु। हजुर श्रोता अहिले हाम्रो नेपालमा घटेको जुन त्यो प्राकृतिक प्रकोपको कारणले गर्दाखेरि विभिन्न व्यक्तिहरूको चाहिँ जनधनको क्षति भएको क्रममा चाहिँ त्यो लासहरूको आइडेन्टिफिकेसन गर्ने क्रममा चाहिँ डिएनए टेस्टिङको एकदमै चर्चा आइरहेको छ र यसै सम्बन्धी चाहिँ तपाईँहरूसँग छोटो जानकारी। सरल भाषामा भन्नुपर्दा डिएनएको फुल फर्म चाहिँ डिअक्सी राइबो न्युक्लिक एसिड हो र हाम्रो शरीरको जैविक ब्लू प्रिन्ट भनेर पनि चिनिन्छ र निर्देशन पुस्तिका भनेर पनि चिन्न सक्छौँ। डिएनएले तपाईँको आँखाको रङ, कपालको बनावट, उचाइ अनि केही रोगहरूको जोखिम लगायत धेरै जानकारी चाहिँ उक्त डिएनएमा संग्रहित हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो डिएनए टेस्टिङ अहिले एकदमै उपयोगी भएको हो। 1869 स्विस वैज्ञानिक फ्रेडरिच मिस्चरले पत्ता लगाएका थिए डिएनएलाई र डिएनएको प्रसिद्ध डबल हेलिक्स संरचना भने 1953 जेम्स वाटसन अनि फ्रान्सिस क्रिकले वर्णन गरे जसमा रोजालिन्ड फ्रान्कलिनको एक्सरे तस्विरहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। हजुर डिएनए टेस्टले तपाईँलाई के बताउँछ त डिएनए टेस्टले सर्वप्रथम पहिचान हरेक व्यक्तिको लगभग अद्वितीय हुन्छ डिएनए त्यसैले हराएको व्यक्तिको पत्ता लगाउनका लागि अपराधिक अनुसन्धानमा यसै गरी प्याटर्निटी यानि कि पितृत्व बुवा बच्चाको चाहिँ बुवा को हो भन्ने परीक्षणमा अनि मृतकको पहिचान गर्नमा यसको प्रयोग हुन्छ। जब सब चिन्न गाह्रो हुन्छ तब हड्डी दाँत वा टिस्युबाट डिएनए निकालिन्छ अनि परिवारको सदस्यको डिएनएसँग मिलाइन्छ र मृतकको पहिचान गरिन्छ। ठुला ठुला प्राकृतिक विपत्ति अनि विमान दुर्घटनामा पनि यो अत्यन्त महत्त्वपूर्ण हुन्छ। तपाईँले विश्वका जति पनि घटेका घटनाहरू जस्तै फ्लडहरू भइहाल्यो, बाढी पहिरो त भइहाल्यो, विमान दुर्घटना, ट्रेन दुर्घटनाहरूमा पनि यो एकदमै जरुरी हुन्छ। यसै गरी तपाईँको पूर्वज अथवा वंश पत्ता लगाउनको लागि पनि डिएनए परीक्षणले मद्दत गर्दछ। तपाईँको पुर्खाहरू चाहिँ कुन क्षेत्रबाट आएका थिए अनि विभिन्न जातीय समूहसँग चाहिँ कस्ता जातीय समूहसँग चाहिँ सम्बन्धित छ भन्ने अथवा हजारौँ वर्ष अघिको माइग्रेसन इतिहास पनि डिएनए टेस्टिङले पत्ता लगाउन मद्दत गर्दछ। पत्ता लाउनु भनेर ठ्याक्कै पत्ता लाउनु त होइन, यसले अनुमान दिन सक्छ र यो 100% इतिहास चाहिँ यही हो, तपाईँ चाहिँ यही ठाउँबाट आउनुभयो भन्ने कुरा चाहिँ यो सबै वैज्ञानिक अनुमान मात्र हो, यो चाहिँ 100% चाहिँ सही भन्ने हुँदैन। तर अन्य कुराहरूमा आइडेन्टिफिकेसनहरूमा चाहिँ यसको यसै गरी रोग कुनै रोगहरू अहिलेको जमानामा धेरै रोगहरू चाहिँ अनुवांशिक यानि कि हेरिडिटरी अथवा जेनेटिक रोगहरू चाहिँ देखा परेको छ, तपाईँहरूलाई थाहा पनि छ। यस्ता रोगहरूको जोखिम चाहिँ कति पाइन्छ भनेर पनि डिएनए टेस्टिङले देखाउन सक्छ। जस्तै सन क्यान्सरको जोखिम, कोलन क्यान्सरको जोखिम, थ्यालासेमिया भन्ने सिस्टिक फाइब्रोसिस अनि हन्टिङटन डिजिजेसहरू चाहिँ यी केही अनुवांशिक रोगहरू हुन् जसलाई चाहिँ डिएनए टेस्टिङबाट तपाईँको रिस्क चाहिँ पत्ता लगाउन सक्छ। हजुर यसै गरी एकदमै चाखलाग्दो कुरा चाहिँ के छ भने कसैलाई चाहिँ कफीको असर कस्तो भन्ने कुरा पनि डिएनए टेस्टिङले चाहिँ फरक तपाईँलाई बताउँदो रहेछ, किनकि कसैलाई कफीले एउटा असर गर्छ भने अरू व्यक्तिहरूलाई चाहिँ अर्कै असर गर्छ। रोचक कुरा चाहिँ डिएनएले कसैको कफी कसले चाहिँ छिटो पचाउन सक्छ अथवा कसैले ढिलो पचाउन सक्छ भन्ने कुरा पनि डिएनएले नै निर्धारण गर्दछ। र यो मेरो आफ्नै अनुभवबाट कसैलाई चाहिँ अब कफी खाएको एकछिनमै अब छिटो टोइलेट जानुपर्ने हुन्छ अथवा कसैले चाहिँ छिट्टै पचाउन सक्नुहुन्छ। सुरुवाती क्षणहरूमा यदि तपाईँले कफी पचाउनु हुँदैन भने चाहिँ सायद त्यो तपाईँको डिएनएले नै निर्धारण गरेको कुरा हो, यसमा तपाईँको कुनै कन्ट्रोल भने हुँदैन।
हजुर, यस्तै डिएनए टेस्टिङको बारेमा रोचक कुराकानी अझै बाँकी नै छ। अहिलेको लागि भने ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचार्यको कान्छी सुन्नुहोस्।

हजुर ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचार्यको कान्छी हे कान्छी सुन्नुभयो। हजुर श्रोता, हामी आज कुराकानी गर्दैछौँ डिएनए अनि डिएनए परीक्षणको बारेमा, र हामीले कसरी चाहिँ डिएनए तपाईँको फरक फरक डिएनए अनुसार चाहिँ कफीले चाहिँ तपाईँलाई गर्ने असर फरक हुन्छ भन्ने कुरा गर्यो, र यस विषयमा अझ पनि रोचक कुरा रहेछ। विशेष गरी यदि तपाईँको जिनमा चाहिँ CYP1A2 जस्ता जिन छ भने चाहिँ यो जिन भएका व्यक्तिहरू चाहिँ राति 9 बजे कफी पिएर बेडमा जानुभयो भने पनि मजाले सुत्न सक्नुहुन्छ भने कोहीलाई चाहिँ एक कपले पनि निन्द्रै हराउँछ। यसै गरी तपाईँको औषधिसँगको प्रतिक्रिया चाहिँ कस्तो हुन्छ भनेर पनि डिएनए परीक्षणले बताउँछ। कुन औषधिले तपाईँलाई बढी प्रभावकारी हुनसक्छ अथवा कुन औषधिको साइड इफेक्ट बढी हुन्छ अनि कति मात्रामा उपयुक्त हुन्छ भन्ने कुरा पनि बताउनमा यसले मद्दत गर्दछ। त्यसैले केही अस्पतालहरूले चाहिँ उपचार योजना बनाउन चाहिँ यो जेनेटिक डिएनए परीक्षण प्रयोग गर्न थालेका छन्। र यो डिएनए टेस्ट चाहिँ कति सही हुन्छ भन्ने विषयमा चाहिँ पितृत्व परीक्षण यानि कि प्याटर्निटी टेस्टमा चाहिँ सामान्यतया 89.9% भन्दा बढी सही हुन्छ। यानि कि यदि बच्चा कसको भन्ने परीक्षणको लागि डिएनए टेस्टिङ गर्दै हुनुहुन्छ भने यो लगभग 100% नै सही हुन जान्छ। व्यक्तिगत पहिचानमा पनि यो अत्यन्त भरपर्दो हुन्छ। यसै गरी वंशावली पत्ता लगाउनको लागि चाहिँ अनुमान आधारित भएकाले कम्पनी अनुसार नतिजा चाहिँ केही फरक हुन सक्छ भनिएको छ, र रोगको जोखिम चाहिँ यसले सम्भावना बताउँछ तर भविष्य भने निश्चित गर्दैन। र यसका लिमिटेसन्सहरू पनि हुन्छन्, र यसको लागि डिएनएले तपाईँ भविष्यमा धनी बन्नुहुन्छ कि हुँदैन, तपाईँ कुन पेसामा सफल हुन्छ अथवा तपाईँको व्यक्तित्व पूर्ण रूपमा कस्तो हुन्छ भन्ने कुरा चाहिँ यसले निर्धारण गर्दैन, किनकि जीवनमा वातावरण, शिक्षा, खानपान, व्यायाम, परिवार अनि अवसरको पनि ठुलो भूमिका हुन्छ। र यसको महँगीको कुरा गर्नुपर्दाखेरि डिएनए टेस्टिङको यो पैसा चाहिँ देश, प्रयोगशाला अनि परीक्षणको प्रकार अनुसार चाहिँ यसमा पैसा कति लाग्छ भन्ने चाहिँ फरक हुन जान्छ। विशेष गरी एन्सेस्ट्री डिएनए चाहिँ लगभग $50 चाहिँ $50-$200 लाग्न सक्छ, सायद यो अमेरिकाको तथ्याङ्क हुनसक्छ। र हेल्थ एन्ड एन्सेस्ट्री टेस्टको लागि 100-400, मेडिकल जेनेटिक टेस्टको लागि केही $100-1000 अथवा अनि यसका साथसाथै फोरेन्सिक वा विशेष परीक्षणको लागि भने अझ महँगो पनि हुन सक्छ। नेपालमा अहिले यो डिएनए टेस्टिङको मार्फत चाहिँ पीडितहरूको सही पहिचान गर्ने कार्य भइरहेको छ, र हाम्रो पनि आशा यही नै हो कि परिवारजनले चाहिँ आफ्नो प्रियजनबारे चाहिँ यथार्थ जानकारी पाउन सकुन् डिएनए टेस्टिङको मार्फतबाट। हजुर, यो थियो आजको इनोभेसनसँग सम्बन्धित एउटा रोचक टपिकमा जानकारी डिएनए अनि डिएनए टेस्टिङको बारेमा। आशा छ तपाईँहरूलाई यो जानकारी चाहिँ एकदमै उपयोगी भयो होला भन्ने। अब भने गीतको अनुरोध पढ्ने क्रममा साउथ कोरियाबाट हाम्रा नियमित श्रोता शेर्पा छुल्तिमले संसारी माया विचित्र भन्ने गीत अनुरोध गर्नुभएको छ। सम्झना तपाईँ लगायत सम्पूर्ण नेपाली मित्रजन भन्नुभएको छ। धन्यवाद शेर्पा छुल्तिमजी, हजुरको गीत चाहिँ एकदमै लामो छ तर म सकेसम्म समय भ्याए अनुसार गीत बजाउने कोसिस गर्ने नै छु। रत्नबहादुर घिसिङको संसारी माया विचित्र।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: यो BFBS कुल कार्य रेडियो हो।

हजुर यावेस थापाको वान अफ द ब्रेक थ्रु एकदमै सफल गीत आँखाले सुन्नुभयो. हजुर श्रोता, अघि मैले एनपी परदेशीजीको रोजाइमा लैजा चरी भन्ने गीत भने उहाँले परदेशी माइलो घिमिरो माफ गर्नुहोस् परदेशी घिमिरे माइलोजीको लागि चाहिँ उहाँले डेडिकेट गर्नुभएको थियो र परदेशी घिमिरे माइलोजीले चाहिँ हामीलाई फेरि थ्याङ्क यू भनिदिनु भएको छ अनि मिच्यु एनपी परदेशीजीलाई पनि धन्यवाद भन्नुभएको छ हाम्रो परदेशी घिमिरे माइलो दाईले अनि थ्याङ्क्स मेनी थ्याङ्क्स भन्नुभएको छ. थ्याङ्क यू सो मच कमेन्ट माफ गर्नुहोस् मेसेजको रिप्लाईको लागि परदेशी घिमिरे माइलो. हजुर उहाँहरूको नाम चाहिँ एकदमै सिमिलर सेम भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ कतै उहाँहरू चाहिँ सेम मान्छे हो कि भन्ने पनि अनुमान गरेकी हुँ तर धन्दाईले चाहिँ भन्नुभयो उहाँहरू चाहिँ छुट्टा छुट्टै व्यक्तिहरू हुनुहुन्छ अनि जे होस् यो गीत अनुरोध गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि प्रतिक्रियाको लागि पनि धन्यवाद. हजुर गीत सङ्गीत सुन्ने क्रममा अब हामी एउटा मिठो गीत सुन्नेछौँ साधना सरगमले गाउनुभएको टिकुली है मेरो.

हजुर, अलिसा चिनोयको आवाजमा यो इट्स रकिङ भन्ने गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। समय अहिले ब्रुनाईमा 12 बज्नका लागि 5 मिनट बाँकी रह्यो र यो गीत सँगै हामी कार्यक्रम मझेरीको दोस्रो घण्टे बसाईको पनि अन्त्यमा आइसकेका छौ। अब सुन्नुहुनेछ वाङदेन शेर्पा, सुशान्त घिमिरे फिचरिङ मेनिना राईको आवाजमा यो नयाँ गीत, सबैले मन पराउनु भएको गीत पागल पागल भन्ने गीत, र इन्जोय गर्नुहोस्। र यो गीत र समाचारपछि म फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय गर्नुहोस् पागल पागल।

0: रेडियो हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाइमा राष्ट्रसङ्घको नेपाल कार्यालयले सहमति जनाएको छ। राष्ट्रसङ्घीय मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याले अन्यत्र नभएको क्षति नेपालले भोगिरहेको बताउनु भएको हो।
1: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses and damages that climate vulnerable countries are increasingly facing. Nepal has contributed very little to global greenhouse gas emission, yet it is experiencing profound human and economical consequences from a changing climate.
0: नेपालले राष्ट्रसङ्घमा तीन वर्ष अघि स्थापित क्षतिपूर्ति कोषमा पहुँच पाउनुपर्ने माग राख्दै आएको छ। नेपालले अन्तर्राष्ट्रिय जलवायु न्यायको हकदार रहेको बताउनु स्वाभाविक रहेको उहाँको भनाइ छ।
1: My plea tonight to the international community, we need to demonstrate solidarity towards the people of Nepal at a time where they need it the most.
0: मुलुकले भोगिरहेको समस्या समाधानमा आग्रह गर्दै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घको आगामी महासभा बैठकमा जाने भनिएको बेला नेपाल कार्यालय प्रमुखको भनाई आएको छ। नुवाकोटको देवीघाट क्षेत्रमा गाडी कुट्ने एकरूप ब्रिज चढान सकिएको छ। नेपाली सेनाले 5 दिन अगाडि सुरु गरेको ब्रिज चढानको कार्य सकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीहरूका लागि आवत जावत खुला गरिँदैछ। भोलिदेखि सवारी साधन समेत सञ्चालनमा आउनेछन्। बाढीले पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। चिलीमै आयोजनाको सुरुङको मुखमा पुग्न 40 मिटर मात्रै बाँकी रहेको उद्धार कर्मीले जनाएका छन्। योजना अनुसार अघि बढे पनि एक दिनले पछाडि धकिलिएको योजनामा सुरुङविज्ञ सांसद श्रीराम नेपालले थप 2 एक्सकाभेटरको सहायतामा लेदो फाल्ने क्रम जारी राखिने बताउनु भएको छ। पूर्व मन्त्री तथा हाइड्रो इन्जिनियर कुलमान किसिङसँगको सल्लाहमा पुरानै गतिमा काम गर्ने निष्कर्ष निकालेको भन्दै उहाँले विद्युत गृहको माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान रहेको विश्वासका साथ काम गरिएको बताउनु भएको छ। सुरुङभित्र 6 रहेको ठानिएको छ। यस्तै सेनाका अनुसार त्रिशुली 3B सेनाका 87 प्रहरीका 4 सशस्त्र प्रहरीका 10 र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले 11 मिटर गहिराईमा उत्खनन गर्ने क्रममा 4 फिटको बिम पिलर तथा केही इँटा फेला पारेको छ। भोटेकोशी बाढीमा परिज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 25,10,000 बराबरको राहत तथा सुविधा पाउने भएका छन्।
2: नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट 3,00,000 किरिया खर्च बा 45,000 राष्ट्रिय वाणिज्य बैंकबाट 5,00,000 बीमा राष्ट्रिय बीमा संस्थानबाट 2,00,000 तथा नेपाल प्रहरी संगठनबाट विशेष राहत स्वरूप 10,00,000 उपलब्ध हुनेछ। त्यस्तै कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्ति बापत 2,00,000 र किरिया खर्च 40,000 उपलब्ध हुने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित शर्त अनुसार दुर्घटना बीमा बापत 2,00,000 र किरिया खर्च बापत 30,000 पाउनेछन्। यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधा सहित 25,10,000 प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका महानिरीक्षक धनबहादुर कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताउनु भएको छ।
0: 53.5 MW क्षमताको अपर म्याग्दी 1 जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छेडिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा अडिट छ भने मालिका गाउँपालिका 7 भारवाङमा विद्युत क्रिया छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने 2,503.39 मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभएको छ। सुरुङको कुल लम्बाइ 3,283 मिटर हो। बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य छ। 2081 वैशाखदेखि निर्माण सुरु भएकोमा हालसम्म समग्रमा 56% भौतिक प्रगति छ। 11,23,27,00,000 रुपियाँको लगानीमा आयोजना बनिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीको नाम फेरेर ट्रम्प जलघाँटी राख्न इच्छा लागेको बताउनु भएको छ। यसअघि ट्रम्पले इरानसँगको युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावपछि सकिने बताउनु भएको थियो। डलासमा भएको रिपब्लिकन पार्टीको सम्मेलनमा पनि ट्रम्पले संसदमाथिको नियन्त्रण कायम राख्न मतदाताको मत चाहिन्छ भन्नुभएको छ।
3: Because of our tremendous strength and success economically, I will issue a dividend to every adult citizen in the United States of America for $5,000.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर श्रोता, हामी कार्यक्रम मछेरीको तेस्रो घण्टा पनि प्रवेश गरिसकेका छौँ। यो मिठो गीत जन चामलिङ राईको आवाजमा मायाले सुन्यौं र पुनः स्वागत छ कार्यक्रम मझेरीको तेस्रो घण्टे अनि अन्तिम घण्टे बसाइमा। आज बिहिबारको लागि समय अहिले ब्रुनाईमा दिउँसोको 12:09 गयो। कार्यक्रममा सुनेर साथ दिँदै गर्नुहोला, किनभने गीत संगीतको क्रम भने जारी नै छ, यसको साथसाथै गीतको अनुरोधको क्रम पनि जारी नै छ। त्योभन्दा पहिले आजको दिनको एउटा प्रेरक भनाइबाट सुरु गरौं। इट अलवेज सिम्स इम्पोसिबल अन्टिल इट्स डन, नेल्सन मण्डेलाले भन्नुभएको छ। काम पूरा नहुँदासम्म चाहिँ हरेक कुरा असम्भव जस्तै नै लाग्दछ। हजुर, त्यसकारणले कुनै कामप्रति तपाईँ दौडिरहनु भएको छ, मेहनत गर्दै गर्नुभएको छ भने अहिले नै हार भने नमान्नुहोला, किनभने तपाईँको प्रतीक्षाको फल, तपाईँको मेहनतको फल भने अवश्य नै पाउनुहुनेछ। हजुर, गीत संगीतको अनुरोधको क्रममा मैले भर्खरै कैलाश लिम्बू ननिटनबाट फेरि पनि जोडिनु भएको छ, हाम्रो नियमित श्रोता। उहाँले चाहिँ आफ्नै अभिरुचिमा अस्मिता अधिकारीको कुनै एउटा गीत बजाइदिनु भन्नुभएको छ र आज भने मैले उहाँलाई टाढा भए पनि अस्मिता अधिकारी अनि उर्गेन दङको आवाजमा यो गीत बजाउन गइरहेकी छु। आशा छ तपाईँलाई मनपर्नेछ र सम्पूर्ण श्रोताहरू पनि इन्जोय गर्नुहोला टाढा भए पनि अस्मिता अधिकारी अनि उर्गेन दङको आवाजमा।

हजुर कैलाश लिम्बू ननिटन युकेबाट हाम्रा नियमित श्रोताले अनुरोध गर्नुभएको अस्मिता अधिकारीको कुनै एउटा गीत मध्ये मैले भर्खरै बजाएँ, टाढा भए पनि आशा छ यहाँलाई मन पर्यो होला। हजुर तीज आउँदै गरेको, तीजको लागि ब्रिटिस फोर्सेस ब्रुनाई तीज पूजा आयोजना गरिँदैछ। सोमबारको दिन, तीजकै दिन 14 सेप्टेम्बर बिहानको 10 बजेदेखि 12:15 बजेसम्म यो ब्रिटिस फोर्सेस ब्रुनाईको टेम्पल मन्दिरमा। यसका लागि भने तपाईँले तीज पूजाको आइटम लिस्ट पाउनुहुनेछ र त्यसै अनुसार लग्न सक्नुहुन्छ तीज पूजाको लागि। र यसको साथसाथै तीज भन्नाले हाम्रो प्रियजनहरूको समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने यो पर्व भने हामी ब्रिटिस फोर्सेस ब्रुनाईका लेडिजहरूले चाहिँ लेडिज तीज नाइट 2026 मनाउन गइरहेका छौँ। आउने शनिबारको बेलुकी 5 बजेदेखि मध्यरातसम्म यो 12 सेप्टेम्बरको दिन चिटच्याट कम्युनिटी सेन्टरमा। आशा छ दिदी बहिनीहरू सबैजना चाहिँ एकदमै आकर्षक परम्परागत पोसाकको लागि चाहिँ एकदमै तयार हुनुहुन्छ अनि साथीभाइहरूसँग रमाइलो गर्न, स्वादिष्ट परिकार अनि सङ्गीतको साथसाथै नृत्यको आनन्द लिन भने तपाईँहरू पक्कै पनि इच्छुक हुनुहुन्छ होला। र त्यसकारणले तपाईँहरूको तयारीहरू भने जारी गर्दै गर्नुहोस्। यसको साथसाथै आफ्नो इन्टेक, आफ्नो कम्पनीबाट पनि तपाईँहरूले आफ्नै हिसाबले तीज मनाउँदै हुनुहुन्छ होला। यो एकदमै दिदीबहिनीहरूको लागि सोसियलाइज हुने राम्रो, यो एकदमै राम्रो अपर्च्युनिटी पनि हो। त्यसकारणले तपाईँहरू रमाइलो गर्दै गर्नुहोस्। र यो रमाइलो गर्ने क्रममा हाम्रो कार्यक्रम मझेरीमा फेरि पनि अर्को गीत अनुरोध भएको छ। मेरो आफ्नै नम्बर नि करिश्मा राईले मायालु सुप्न सुमन त्रिशाला गुरुङको आवाजमा यो गीत अनुरोध गर्नुभएको छ। र पक्कै पनि डेडिकेसन छ हाम्रो इन्टेक 13 लेडिजहरूको लागि र उहाँको परिवारको लागि होला। र यो गीत अब बजाउन गइरहेकी छु करिश्मा राईको अनुरोधमा, मायालु, इन्जोय।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर शम्भू राई अनि उषा किरण अधिकारीको स्वरमा यो पूर्वेली भाकाको निकै नै मिठो गीत आलुदम चना सुन्नुभयो। हजुर श्रोता, भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफएस गोर्खा रेडियोको बिहानीको कार्यक्रम मझेरी। हजुर, मझेरी कार्यक्रम भने भ्रुनाईको समय दिउँसोको 10 बजेदेखि 1 बजेसम्म सञ्चालन हुने गर्दछ हरेक सोमबारदेखि शुक्रबारसम्म। र आजको बसाइमा पनि यहाँहरू सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। सुन्दै गर्नुहोस् कार्यक्रम मझेरी, किनकि मझेरी कार्यक्रममा अझै पनि गीत सङ्गीतको रमाइलो बाँकी नै छ। समय अहिले ब्रुनाईमा दिउँसोको 12:26 गयो र आजको दिन भने निकै नै रमाइलो हुँदैछ। भोलि कुसे औँसीको कुरा पनि गऱ्यौँ, आज डिएनए अनि डिएनए टेस्टिङको बारेमा पनि थोरै जानकारी तपाईँहरू समक्ष साझा गरे। यसको साथसाथै गीत सङ्गीतको अनुरोधको लागि धेरै धेरै धन्यवाद सम्पूर्ण श्रोतालाई। र अब भने गीत सङ्गीत सुन्ने क्रममा सुन्नेछौँ सज्जन राज वैद्यको सुनकान्छी।

हजुर सज्जनराज वैद्यको गीत सुन कान्छी सुन्नुभयो भर्खरै। श्रोता, हामीले केही वर्ष यता एकजना क्लाइमेट एक्टिभिस्ट यानि कि ग्रेटा थनबर्गको चाहिँ बेला बेलामा न्युजहरूमा सुन्दै आएका हुन्थ्यौँ। उहाँ चाहिँ एउटा जलवायु अभियन्ता पनि हुन् र विश्वमा एकदमै प्रख्यात हुनुहुन्छ। उहाँको उहाँको उद्देश्य भनेको चाहिँ विशेष गरी कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने, त्यसका साथसाथै वन संरक्षण गर्ने र जलवायु परिवर्तन विरुद्ध चाहिँ नीति निर्माणका लागि चाहिँ आवाज उठाउने एउटा सशक्त आवाज हुनु अहिले आएर हाम्रो नेपालमा भएको बाढी पहिरो, यो ग्लेसियर मेल्टिङको कारणले गर्दा भएको कुरामा चाहिँ पक्कै पनि अहिले यो विषयमा चाहिँ ठुलो प्रकाश परेको छ। विश्वलाई प्रदूषण गर्ने नेपालको हिस्सा चाहिँ एकदमै नगण्य छ। ग्रिन हाउस ग्यास इमिसनमा चाहिँ 0.1% भन्दा पनि कम हिस्सा चाहिँ उत्सर्जन गर्ने नेपालले चाहिँ अहिले ठुलो मूल्य चुकाउनु परेको छ भने यो क्लाइमेट चेन्ज चाहिँ केवल वातावरणको मात्र नभइकन न्यायको विषय पनि रहेछ भन्ने हिसाबले चाहिँ अहिले जुन नेपाल सरकारले चाहिँ यो विषयलाई उठाएर संयुक्त राष्ट्रसङ्घ माझ चाहिँ यो कुरा उठाउनु भएको पनि छ र यो सुनवाई पनि भइसकेको छ। हजुर, यसै गरी नेपालका पनि युवा पुस्ताहरू मध्येमा चाहिँ यो विषयमा आवाज उठाउनेमा दीक्षा सुवेदीको नाम पनि सुन्नुभएको होला। उहाँ चाहिँ नेपाली क्लाइमेट एडभोकेट हुनुहुन्छ। हजुर, जुन मैले 0.1% भन्दा पनि कम हिस्सा उत्सर्जन गर्ने कुरा लिएर चाहिँ युनाइटेड नेसनसम्म चाहिँ यो कुरा उठाइएको क्रममा चाहिँ क्लाइमेट कम्पेन्सेसन, जलवायु क्षतिपूर्ति अनि क्लाइमेट जस्टिस यानि कि जलवायु न्यायको आवाज पनि बलियो बनाइएको छ र यसमा चाहिँ नेपालले युएनको लस एन्ड ड्यामेज फन्डबाट सहयोग समेत मागिरहेको छ र यो न्युजका अनुसार चाहिँ यो कुरा चाहिँ मजाले उहाँले चाहिँ स्वीकार गर्नुभएको पनि हामीले सुन्यौँ। हजुर, जलवायु परिवर्तनको बारेमा चाहिँ हामी सबैजना सजग हुनु आवश्यक छ। यसको साथसाथै प्रदूषण गर्नमा धेरै हिस्सा भएका देशहरूले पनि पक्कै पनि यो कुरालाई चाहिँ एकदमै गम्भीर रूपले हेर्नुपर्ने हुन्छ र हामी जस्तो सानो मुलुकले चाहिँ ठुलो नतिजा त खेप्नु पर्दाखेरि चाहिँ यस्ता कुराहरू चाहिँ युनाइटेड नेसनसम्म पुग्नु भनेको चाहिँ यो ठुलो कुरा हो अनि यस्ता गतिविधिहरू चाहिँ कम गर्दै जानुपर्नेमा चाहिँ बढी जोड दिनुपर्छ जस्तो लाग्छ मलाई पनि। हजुर, यो त थियो सामान्य यो जलवायु परिवर्तन अनि न्याय रूपमा चाहिँ के कस्ता हुँदो रहेछ भन्ने बेला कुरामा छोटो चर्चा र हामी भने कार्यक्रम मजेरीको तेस्रो घन्टे बसाइमा छौँ। गीत सङ्गीत सुन्ने क्रममा छौँ र गीत सङ्गीत सुन्ने क्रममा अब भने सुन्छौँ सागर आले अनि गरिमा आलेको स्वरमा बाँध न बाँध मायाले।

हजुर सागर आले अनि गरिमा आलेको बाँध न बाँध मायाले सुन्नुभयो भर्खरै। हजुर पिएफपिएस गोर्खा अनि पिएफपिएसले चाहिँ बेला बेलामा च्यारिटी क्विज नाइट आयोजना गर्ने गर्छौँ र आउँदो अक्टोबर महिनाको 2 तारिक शुक्रबारको बेलुकी 7 बजेपछि चाहिँ हामी पिएफपिएस बिग सल्युट क्विज आयोजना गर्दैछौँ चौतारीमा। यसको लागि तपाईँहरू म्याक्सिमम् 6 जनाको ग्रुप बनाउन सक्नुहुनेछ र प्रत्येक व्यक्ति $5 चाहिँ एन्ट्री फी रहेको छ। यसका लागि तपाईँहरूले विभिन्न यो हाम्रो ग्यारिसनसँग सम्बन्धित नेपालसँग सम्बन्धित विभिन्न जनरल नलेजको लागि चाहिँ तपाईँले क्विज गर्न सक्नुहुन्छ। त्यस कारणले यो डेट भने आफ्नो क्यालेन्डरमा चढाइहाल्नुहोस् र पिएफपिएस बिग सल्युट यो च्यारिटी मिलिटरी च्यारिटीको लागि पनि सहयोग गर्नुहोस् भन्दै पिएफपिएस बिग सल्युट क्विज को मा चाहिँ तपाईँहरूलाई एकदमै स्वागत छ भन्न चाहन्छु। र अब हामी सुनौ ब्लुएस्ट इमेजको ब्लुएस्ट अनि इमेजको तर्के आँखा।

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
1: BFBS कुलकर्म रेडियो हो।

हजुर, प्रेम गुरुङको यति धेरै माया नदेऊ मलाई, यो भावनात्मक एकदमै मनछुने गीत सुन्नुभयो भर्खरै। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका विशेष गरी स्पाउस दिदी बहिनीहरूका लागि, जो चाहिँ अहिले ब्रुनाईमा चाहिँ के गर्ने, खाली टाइममा के गर्ने भनेर सोच्दै हुनुहुन्छ र यो समयलाई पनि उपयोग गर्न चाहनुहुन्छ भलिन्टियरको माध्यमबाट भने, भलिन्टियरिङको लागि धेरै नै उपायहरू छन् ब्रिटिस फोर्सेस ब्रुनाईमा। हजुर, तपाईँले भलिन्टियर गर्न चाहनुहुन्छ भने भलिन्टियरको कामको लागि 4-5 ठाउँहरू रहेका छन्, 6-7 म भन्न गइरहेको छु। आर्मी वेलफेयर सर्भिस, कम्युनिटी सपोर्ट, चिटचाट कम्युनिटी सेन्टरमा पनि तपाईँलाई भलिन्टियरहरूको आवश्यकता हुन्छ। यसै गरी चिल्ड्रेन्स लाइब्रेरी, चिटचाट कम्युनिटी सेन्टर, यसै गरी बिएफबी लेडिज कम्युनिटी, चिटचाट कम्युनिटी सेन्टरलाई पनि भलिन्टियर्सहरूको आवश्यकता हुन्छ। त्यसै गरी बिएफबी थ्रिफ्ट सप टुकर लाइन्समा अवस्थित PCM प्राइमरी केयर मेडिकल फेसिलिटीमा पनि तपाईँले भलिन्टियर अपर्च्युनिटिजहरू रहेका छन्, विशेष गरी डक्टर, नर्स, डेन्टिस्ट, हाइजिनिस्ट, डेन्टल नर्सेसहरूको लागि अनि साफा हेल्थको लागि। यसै गरी BFBS टुकर लाइन्समा पनि तपाईँले भलिन्टियर अपर्च्युनिटिजहरू पाउन सक्नुहुन्छ र हर्नबिल स्कुलमा पनि तपाईँले भलिन्टियरिङको अपर्च्युनिटीहरू पाउनुहुन्छ। यसको लागि भलिन्टियर्स अपर्च्युनिटीको लागि फर्म फिलअप गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई यो सबै जानकारी अनि यो सबै फर्मको लागि सहयोग आवश्यकता छ भने हाम्रो BFBS गोर्खा रेडियोको आधिकारिक इमेलमा पनि हामीलाई प्रश्न गर्न सक्नुहुन्छ, हामी यो फर्म चाहिँ तपाईँहरूलाई पठाउन सक्छौँ। जुन पनि माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, यदि तपाईँ अहिलेको बसाइमा चाहिँ भलिन्टियरिङ गरेर आफ्नो समुदायलाई चाहिँ केही योगदान दिन चाहनुहुन्छ भने र समुदायमा सक्रिय रहन चाहनुहुन्छ भने। यति भन्दै अब सुन्छौँ B8 को के यो माया हो।

हजुर बी8 को के यो माया हो यो गीत भने मिलेनियल्सहरूको चाहिँ पुरानो के भने लभ सङ ब्याङ्गर जस्तै हो. तपाईँले यो गीत सुनेर पुरानो टिनेज मेमोरिज अनि पुरानो क्रसहरूको याद भने फेरि जगाइदियो होला भन्ने चाहिँ मैले पूर्ण आशा गरेको छु. हजुर यो गीतसँगै अब हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ. माफ गर्नुहोस् हजुर, हामी कार्यक्रम मझेरीको आजको बिहिबारको बसाइको पनि अन्त्यमा आइसकेका छौँ. कार्यक्रममा अब भने म कार्यक्रम प्रस्तुतताले बिदा माग्ने बेला भइसकेको छ. समय अहिले ब्रुनाईमा 1 बज्नका लागि 5 मिनट बाँकी रह्यो. जाँदा जाँदै म राजु लामाको मंगोलियन हार्टबाट तिमीलाई देखेर भने गीत छोड्दैछु. त्यस लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ र त्यसपछि हाम्रा नयाँ प्रस्तुता दिदी वृन्दा दिदीको वृन्दा राई दिदीको कार्यक्रम साङ्गीतिक तरङ्गको पहिलो घन्टे बसाइमा प्रवेश गर्नुहुनेछ. र आजको लागि भने म कार्यक्रम प्रस्तुता बिना गुरुङलाई बिदा दिनुहोस् भन्दै धन्यवाद अनि आजको साथको लागि भोलि फेरि भेट्नेछौँ र तपाईँको बाँकी दिन एकदमै शुभ रहोस्. नमस्ते.

0: नागरिक अधिकार कर्मीले पत्रकार विरुद्धको अभिव्यक्ति फिर्ता लिन गृहमन्त्री सुदान गुरुङलाई सल्लाह दिएका छन्। सुशील प्याकुरेल, सोमकुमारी निरौला, सुभाकर बुढाथोकी लगायतले विज्ञप्ति जारी गर्दै पत्रकारहरूले गर्ने काम भनेकै शक्तिमा रहेकाहरूको गल्ती औलाउने हो भन्दै अभिव्यक्ति फिर्ता लिन मन्त्री गुरुङलाई आग्रह गर्नुभएको हो। अधिकार कर्मीले समाचार सम्प्रेषण र प्रवाहको दायित्वबाट पछि नहट्न पनि टाढस दिएका छन्। नेपालका पत्रकारहरूले अधिनायकवादी शैलीका शासकको सामना विगतमा पनि गरिसकेको उल्लेख गर्दै अधिकार कर्मीहरूले डर, त्रास र धम्कीका सामु पत्रकारहरू पछि नहट्ने स्पष्ट पारेका छन्। जेएनजी दिवसको कार्यक्रममा मन्त्री गुरुङले चारजनासम्म पत्रकारलाई सच्चिन चेतावनी दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिमन्त्रभरमा बस्ने गरी बैठक बोलाउनु भएको कार्यालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल गरी निर्णय हुनेछ। रसुवा बाढीपछिको खोज उद्धार, उपचार, राहत र प्रभावित मानिसको पुनर्स्थापनाका विषयमा बैठकमा छलफल हुने कार्यालयको भनाइ छ। विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज उप्रेतीले आगामी वर्ष हुने सर्वाधिक तातो वर्षको तयारीमा जुट्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा डाक्टर उप्रेतीले आगामी जाडो याम र त्यसपछिको गर्मी यामको चिन्ता सुनाउनु भएको हो।
1: विन्टर यसपालि चाहिँ सुक्खा हुनेवाला छ, एलिनोको इम्प्याक्ट। त्यसपछि चाहिँ यसपालि आउने वर्ष असाध्यै अहिलेसम्मकै तातो वर्ष हुने भनेर चाहिँ प्रिडिक्ट गरिएको छ 2027। भने तातो हुँदाखेरि चाहिँ हिट वेभको इम्प्याक्टले चाहिँ कति प्रभाव पार्ने हो त्यो चाहिँ आउँदैछ। भने अब आउने चाहिँ जोखिमलाई, अहिले भएको जोखिमलाई, अहिले भएको चाहिँ विपदलाई सम्बोधन गर्दै अबको हाम्रो 5 वर्ष रणनीति के हो भनेपछि हामीले जुन नेसनल एडाप्टेसन प्लान बनाएका छौँ त्यसको कार्यान्वयनको अवस्था, स्थानीय सरकारले कहाँसम्म चाहिँ त्यसलाई लैजान सक्छ, प्रदेशले कसरी लगेको छ, भने लङ टर्म प्लानमा पनि हामी कसरी जान सक्छौँ भन्नेमा पनि हजुरहरूले प्रश्न उठाइदिनु भयो भनेपछि साह्रै नै आभारी हुन्थे।
0: उप्रेतीले रसुवाको जस्तो बाढी हिमाल जोडिएका अन्य धेरै नदीमा पनि आउन सक्ने भन्दै पूर्व सावधानी सम्बन्धी कानुन बनाउन सांसदहरूलाई गृह कार्य दिनुभएको छ।
1: अबको दिनमा अलार्मिङ हुनुपर्छ, नदी किनारबाट बस्तीलाई चाहिँ सुरक्षित ठाउँमा हामीले कसरी स्थानान्तरण गर्ने भनेदेखि मान्छेको सेन्टिमेन्ट जोडिएको हुन्छ, मेरो स्यापुर बेसी, मेरो चाहिँ बेत्रावती भन्ने। तर त्यो बेत्रावती कति जोखिममा छ भनेपछि अहिले कर्णालीकै डाउन स्ट्रिममा हेर्ने हो भने चाहिँ अघि मान्यजीले भन्नुभयो कर्णाली, राजापुर, टिकापुर, गेरुवा, जानकी त्यो ठाउँमा पनि कहिले पनि त्यहाँ के अरे त्यो हुनसक्छ। भनेपछि कोशीमा पनि कोशी, कनकाई, कमला, वैशावती, बबई, महाकालीसम्मको चाहिँ जुन अवस्था छ नदी सिस्टममा त्यो चाहिँ सबै हिमालसँग जोडिएका नदीहरू हुन् भने त्यसको इम्प्याक्ट डाउन स्ट्रिम कमिङमा जहिले पनि हुनसक्ने सम्भावना छ। त्यो सम्भावनालाई मध्यनजर गर्दै आगामी दिनहरूमा हजुरहरूले अर्ली वार्निङ फर अलको जुन हामीले रोड म्याप ल्याउँदैछौँ त्यो त ल्याउँछौँ, तर पूर्व सूचना प्रणालीको चाहिँ अहिलेसम्म एन छैन। यो एन बनाउने पनि अर्को होमवर्क मैले हजुरहरूलाई दिएँ, नियमावली छैन।
0: विपद ऐन 2074 संशोधन गर्न उहाँको सुझाव छ। बाढीमा परि मृत्यु भएका शवको पहिचानका लागि डिएनए नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिइएको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट संकलन भई प्राप्त डिएनए नमुनाको परीक्षण गरिरहेको हो। प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले विपदपछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भएको छ। हालसम्म 808 रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट संकलित 348 नमुना र 84 मृतकका औँला छाप सम्बन्धी नमुना गरी 1240 नमुना डिएनए लिइएको छ। हालसम्म 26 जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार शव पहिचानका लागि मृतकका 1286 तथा आफन्तका 1412 गरी 2678 डिएनए नमुना संकलन गरिएको छ। इजरायलले पूर्वी जेरुसलममा रहेको बेलायती महावाणिज्य दूतावास बन्द गर्न 30 दिनको समय दिएको छ। कब्जा गरिएका प्यालेस्टिनी विभागका उत्पादनमा प्रतिबन्ध लगाउने बेलायती कदमको जवाबमा दूतावास बन्द गर्न भनिएको हो। प्रधानमन्त्री एन्डी बनहमले भने आफ्नो मुलुकको अडान केही छ भन्ने देखाउन प्रतिबन्धको निर्णयमा पुगिएको बताउनु भएको छ। तर लेबरका पूर्व सांसद ट्याम लुइज एलम्यानले प्रतिबन्धको कदमले इजरायलमा नयाँ सरकार बन्न ढिलाइ हुने जोखिम रहेको बताउनु भएको छ।
2: At the moment, it's a very, very delicate stage in Israel's election campaign. And if the statement made yesterday does have any impact in Israel, it could well be to bolster the Netanyahu government.
0: एसएससी प्रिमियर कप क्रिकेटको पहिलो सेमी फाइनलमा नेपालले ओमानलाई जितका लागि 148 रनको चुनौती दिएको छ। क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाएर 147 रन बनाएको हो। प्रिमियर कपमा समूहतर्फ नेपाल शीर्ष स्थानमा छ। समूह बीको नेतृत्व युएले गरिरहेको छ। खबर यति नै, नमस्कार।
3: SBS गोर्खा रेडियो हो।

परिदालको शुभ प्रभातम। बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफपीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज बिहिबार हो। बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। बृहस्पति देवको पनि हामी यही दिन उपासना गर्ने गर्दछौँ र बृहस्पति ग्रहको पनि हामी यही दिन उपासना गर्नेछौँ र पहेँलो रङसँग सम्बन्धित जति पनि हाम्रा चिन्तनका प्रवाहहरू छन् तिनीहरूमा हामी आजकै दिन विशेष रूपमा सन्निधिमा जाने गर्दछौँ। त्यसैले हामीद्वारा गरिने भगवान विष्णुका विविध स्वरूपहरूको उपासनाबाट उहाँ प्रसन्न हुनुहोस् र उहाँ प्रसन्न भएपछि अरू के चाहिन्छ र त्यसैले केवल प्रसन्न हुनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहस्वर्ग रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा कुनै न कुनै विषयलाई लिएर चर्चा गरेर उपस्थित हुने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा दार्शनिक रूपमा अर्थात् धार्मिक रूपमा अर्थात् मनुष्यको जीवनका अनेक आयामका रूपमा प्रस्तुत गरिने केही शब्दहरू छन् जसका विशेष अर्थहरू जो हामीलाई थाहा नहुन सक्छन्, हामीले विचार नगरेका हुन सक्छौँ र वास्तवमा त्यो हामीले दैनिक रूपमा अभ्यास गरिरहेका चिजहरू हुन सक्छन्। त्यसैले तिनीहरूको शाब्दिक अर्थ अर्थात् एउटा दार्शनिक चिन्तनको एउटा बिन्दु के रहेछ त्यसको हामी आज चर्चा गर्ने जमर्को गर्दैछौँ र त्यसमा हामी सर्वप्रथम बुद्धि भनेको के हो, वास्तवमा के हो त बुद्धि भनेको, बुद्धि भन्छौँ मेरो बुद्धि, तेरो बुद्धि, बुद्धि बिग्रिएछ, बुद्धि सप्रिय छ, अर्थात् बुद्धिको हामी दिनमा धेरै पटक चिन्तन गर्छौँ तर त्यो बुद्धि भनेको खास हो चाहिँ के त्यो वास्तवमा हामीले विचार नगरेको हुनसक्छ। त्यसैले आज दार्शनिकहरूले शास्त्रले हामीलाई बताइदिएको छ कि बुद्धि भनेको यो हो, तिम्रो यो चिज नै बुद्धिको नामले जानिन्छ, तिमीले दैनिक रूपमा जो प्रयोग गर्ने गर्छौ र तिम्रो आफ्नो एउटा जीवन जिउने साधनको रूपमा त्यसलाई प्राप्त भएको छ तर तिमीले त्यसलाई विचार गरेका छैनौ, त्यसैले हेर बुद्धिको अर्थ भनेर बताइएको छ। बुद्धि विवेकपूर्वक निश्चय रूपम ज्ञानम भनेर उल्लेख गरिएको छ, अर्थात् विवेकपूर्वक हुने निश्चय रूप ज्ञानको नाम नै बुद्धि हो, अर्थात् निश्चय विवेकपूर्वक, विवेक भनेको बुद्धिमा रहेको हितकारी चिन्तनलाई दृष्टिगत गर्न सक्ने एउटा विशेष शक्तिको नाम विवेक हो, जसले मनुष्यलाई अहित हुने मार्गबाट हितकारी मार्गमा अर्थात् आफ्नो जो मूल कर्तव्य हो त्यतातर्फ हिँड्ने प्रेरणा दिन्छ। त्यो विवेकपूर्वक त्यसद्वारा विचार गरिएको र निश्चय गरिएको जुन यो काम म अवश्य गर्छु किन गर्छु भन्दा यो मेरो हितमा छ, कसरी छ, यसरी छ भनेर यी सबै कुराहरू विचार गरेर जो एउटा निश्चित गरिन्छ र त्यो एउटा कुनै पनि काम गर्नका लागि निश्चय गरिन्छ अर्थात् अब निर्णय गरिन्छ, अब म यो काम गर्छु भनिन्छ, विवेकपूर्वक जो विचार गरेर एउटा निष्कर्ष निकालेर काममा प्रवृत्त हुने अर्थात् निश्चय निकाल्ने सम्मको जो व्यवस्था छ वास्तवमा त्यो नै बुद्धि हो, जसले यो काम गर्छ त्यो नै बुद्धि हो भनेर बताइएको छ। निश्चय गरिसकेपछि काममा प्रवृत्त हुने त मनले हो, त अर्को चिज हो, त्यसैले बुद्धि केवल निश्चय गर्नेसम्मको जो निर्णय गर्नेसम्मको जो एउटा अवस्था छ त्यही बुद्धि हो, यदि नकारात्मक रूपमा निर्णय गरियो भने त्यो बुद्धि नकारात्मक बुद्धि भयो, अविवेकपूर्ण तरिकाले विचार नगरिकन गरिएको आकस्मिक जो निर्णय छ त्यसैलाई वास्तवमा कुबुद्धि भनिन्छ, त्यस्ता कुबुद्धिले वास्तवमा मनुष्यको बर्बादी गरेको हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले बुद्धि भनेको विवेकपूर्वक निश्चय गर्ने जो ज्ञानको नाम हो त्यही बुद्धि हो, त्यसैको सहारा लिएर मनुष्यले आफ्नो जीवनलाई सुधार्ने एउटा विशेष अवसर भगवानको तर्फबाट उपहार स्वरूप प्राप्त भएको छ, कृपा स्वरूप प्राप्त भएको छ, त्यसैलाई वास्तवमा विवेकी मनुष्य भनेर मनुष्यले त्यसको लाभ लिइरहेको अवस्था हो। त्यसैले यो बुद्धिको जो विषय छ वास्तवमा हामीले यसलाई हेर्नेछौँ र बुद्धि भनेको के रहेछ त्यसको जानकारी लिने एउटा अवसर प्राप्त गरेका छौँ। आदरणीय श्रोता, हामी बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी केही पारिभाषिक शब्द जो दार्शनिक क्षेत्रमा धार्मिक क्षेत्रमा प्रयोग गरिने गरिन्छ त्यसको चर्चा गर्दैछौँ। अर्को शब्द छ धृतिः। धृतिः आरब्धायाः क्रियायाः विघ्नोपनिपाते अपि विधारण सामर्थ्यम भनेर धृतिलाई उल्लेख गरिएको छ, अर्थात् आरम्भ गरिएको क्रियामा विघ्न उपस्थित भए पनि
त्यसलाई सहन गर्ने शक्तिको नाम नै धृति हो, अर्थात् यसैलाई हामी धैर्य भनेर भन्छौँ। यो कस्तो अधैर्य मनुष्य रहेछ, छटपटाएको छटपटाएछ भनेर हामी यसको प्रयोग गर्ने गर्छौँ, अथवा क्या धीर मनुष्य रहेछ, कस्तो धैर्यशाली मनुष्य, आनन्दसँग यस्तो सङ्कटको अवस्थामा पनि ढुक्क भएर आफ्नो काममा निरन्तर लागिरहेको छ भनेर एउटा जो बताइन्छ, वास्तवमा त्यसैलाई धृति भनिन्छ। धृति निकै गम्भीर चिज हो, जसले मनुष्यलाई आफ्नो गम्भीरताको परिचय दिलाउने साधनको रूपमा उपस्थित गराएर सेवा, मनुष्यको सेवा गर्ने गर्दछ भनेर उल्लेख गरिएको छ। अर्थात् आरम्भ गरिएको क्रियामा काम सुरु गरिसकियो तर त्यसमा विघ्न उपस्थित भयो, भाग रे भाइ अब यसबाट भाग, यो काम हुँदैन, मेरो यस भाग्यमा रहेनछ भनेर जो भाग्छ वास्तवमा त्यो भाग हो, त्यसको काम सम्पन्न हुन सक्दैन। तर जसले विघ्नलाई उपस्थित भएर पनि निरन्तर रूपमा त्यसमा सहन गर्ने एउटा शक्तिको महसुस गरिरहन्छ, वास्तवमा त्यही धृति हो। यदि धृति भएको मनुष्य छ भने त्यसले वास्तवमा निकै ठुलो उन्नति गर्छ र भगवत मार्गमा, साधनाको मार्गमा वास्तवमा यो निकै शक्तिशाली साधनको रूपमा प्रयोग गरिन्छ भनेर उल्लेख गरिएको छ। किनभने सहन गर्न सक्ने जुन शक्ति छ त्यो नै धीरता हो, अर्थात् धैर्य हो, अर्थात् धृति हो भनेर उल्लेख गरिएको छ। अर्को शब्द हो प्रवृत्ति। प्रवृत्ति भनेर पनि हामी सुन्ने गर्दछौँ। प्रवृत्ति भनेको लौकिक उन्नतिको साधन रूप धर्मको नाम प्रवृत्ति हो, अर्थात् प्रवृत्ति अभ्युदय साधन भूत धर्म, अर्थात् लौकिक उन्नतितर्फ संसारमा जो उन्नति गर्ने प्रक्रियामा मनुष्य अगाडि बढ्छ त्यसैलाई नै प्रवृत्ति भनिएको छ। अर्को शब्द निवृत्ति। निवृत्ति मोक्ष साधन भूत धर्म, अर्थात् मोक्षको साधन रूप धर्मको नाम निवृत्ति हो, अर्थात् मनुष्यले मोक्ष प्राप्तिको उद्देश्य राखेर आफूलाई कर्ममा प्रवृत्त गराउँछ भने त्यसको नाम निवृत्ति हो। ऊ संसारबाट निवृत्त हुन चाहन्छ र संसारमा प्रवृत्त हुन चाहन्छ। प्रवृत्ति भनेको लौकिक उन्नति, निवृत्ति भनेको पारमार्थिक उन्नति, अर्थात् साधन मार्गमा उन्नति, अर्थात् निवृत्ति मार्गमा, मोक्ष मार्गमा अगाडि बढ्नलाई जो व्यवस्था छ त्यसलाई निवृत्ति मार्ग पनि भनिन्छ र निवृत्तिको अर्थ यहीँ जोडिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी केही दार्शनिक पारिभाषिक शब्दहरूको चर्चा गरिरहेका छौँ र मन भनेको के हो भनेर बुझ्न खोज्दा, कस्तो केलाई मन भनिन्छ भन्दा, संकल्प विकल्पात्मकम मनः भनेर संकल्प र विकल्प, यसो र उसो, यसो गर्छु र उसो गर्छु भन्ने जो दुई धारको एउटा संकल्प अथवा विकल्प, यसो कि उसो भनेर जो एउटा चित्तमा आइरहने एउटा प्रवृत्ति छ अर्थात् एउटा विचारको एउटा धारा छ, त्यसैलाई मन भनिन्छ। यसो गर्छु उसो गर्छु, यसो गरौँ उसो गरौँ, यता जाउँ उता जाउँ, यो जो संकल्प विकल्प यस्तो उस्तो भनेर गरिरहन्छ त्यसैलाई नै मन भनेर उल्लेख गरिएको छ। निद्राया मोह हेतु हो, अर्थात् निद्रा मोहको कारण, निद्रा भनेको मोह आफूलाई झुक्क्याउने, मोह भनेको विपरीत चिजलाई धर्मलाई स्वीकार गर्ने अवस्थाको नाम निद्रा हो र निद्रा चाहिँ मोहको कारण हो। निद्राले मोह उत्पन्न गराउँछ र मोहले अज्ञान उत्पन्न गराउँछ, अज्ञान नै मोह हो, विपरीत ज्ञान नै मोह हो। त्यसैले नभएको वस्तुलाई हो यो संसार जो छँदै छैन, केवल भगवान मात्रै हुनुहुन्छ भन्ने जो भनिन्छ, तर हामी त संसार देखिरहेका छौँ, त्यसैले हामी मोहित छौँ, हामी अज्ञानी छौँ, हामी निद्रामा छौँ भनेर भनिएको छ। अर्को आलस्य भनेको के हो, आलस्यम इन्द्रिय व्यापार मान्द्यम भनेर, इन्द्रिय व्यापारको मन्दताको नाम आलस्य हो, अर्थात् इन्द्रियहरूले आफ्नो कर्म ठिकसँग गर्न नसक्ने जुन अवस्थाको नाम नै आलस्य हो। आलस्य मनुष्यले कुनै पनि कर्म ठिकसँग गर्न सक्दैन, त्यसैले आलस्यलाई त्याग गरेर आफ्नो कर्तव्यमा ठिकसँग उभिनुपर्छ भनेर उल्लेख गरिएको छ। त्यसै गरी प्रमाद भनेको, प्रमाद कृत्यानवधान रूप इति तत्र अपि ज्ञान माध्यम भवती, अर्थात् कर्तव्य कर्ममा असावधानीको नाम प्रमाद हो। असावधान भएर, सावधान नभइकन जो कर्म गर्छ, कर्तव्य कर्म गर्छ, त्यसलाई वास्तवमा असावधानी भनिन्छ र प्रमाद भनिन्छ। प्रमादले मनुष्यलाई असावधान बनाउँछ र असावधानी पूर्वक गरिएको कर्मको फल पनि नकारात्मक नै हुने गर्दछ। त्यसैले यो केही दार्शनिक पारिभाषिक शब्दहरूको चर्चाबाट हामीले भोलिका दिनमा हाम्रा चित्तका अवस्थाहरूलाई पनि हामीले निहाल्न सक्न सक्छौँ। त्यसैले यतातर्फ हाम्रो ध्यान जाओस्। यसका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ। बिहानको समय 6:38 गएको छ। यहाँहरू सबै सबैलाई आज बिहानीको यो सो नमस्ते युकेमा न्यानो न्यानो स्वागत गर्न चाहन्छु म आशा। अनि यहाँहरूले फुलमाया पनि भन्नुहुन्छ, त्यसैले फुलमाया पनि यहाँहरूले नाम भन्नुभएको नाम राखिदिनु भएको नाम यहाँहरूले जे भन्नुभए पनि हुन्छ। हजुर, यहाँहरूको साथमा रहनेछु आज पनि 9 बजेसम्म नै। सूर्योदयको टाइम अझै पछाडि सरिसकेको छ। बिहानको 6:27 जाँदा भर्खरै मात्रै हो लन्डन एरियाबाट सूर्योदयको टाइम भएको। घाम बादल देखिन्छ यहाँबाट हेर्दाखेरि, इन्टरनेटको माध्यमबाट हेर्दाखेरि है, लन्डन एरियाको वेदर बिहानको समयमा अहिले। र अब घाम लाग्छ धेरै ठाउँमा बिहानको समय अहिले, बेलायतको बिहानको समय, तर तपाईँ कहाँ समय फरक छ, फरक समय अनुसार कुनै ग्रिटिङ्स नमस्कार बेलायतबाट टक्राउन चाहन्छु। र आज बिहानीको सोमा न्यानो न्यानो स्वागत गर्दै अब यहाँहरूलाई म लैजान्छु बिस्तारै बिस्तारै 9 बजेसम्म नै साथ दिँदै दिँदै। हामीले आजको कार्यक्रमलाई निकै जोसिलो गीत दीपक बज्राचार्यले गाउनु भएको गीतबाट आरम्भ गऱ्यौँ र यसलाई अगाडि बढाउँछौँ शिव परियारले गाउनुभएको अर्को एउटा गीतबाट। जाति नै हुनुहुन्छ होला पक्कै पनि, जे गर्दै हुनुहुन्छ राम्रो गर्दै हुनुहुन्छ भन्ने सोचेको छु। र शुभ शुभ समयको कामना पनि सधैँ जस्तो गर्दै यहाँहरूलाई म गीत सुनाउँछु। फेरि अर्को एउटा शिव परियारले गाउनु भएको छ यो गीत, त्यसपछि फेरि अर्को सुन्नुहुन्छ, अनि त्यसपछि चाहिँ फेरि पनि प्रश्न को रूपमा गीतै सुन्नुहुनेछ। हजुर, यसपालिको प्रश्न के छ म एकछिनमा राख्नेछु। अहिलेलाई शिव परियारले गाउनुभएको यो निधरीमा रातो टिका भन्ने गीत रहेछ, यसलाई यो गीतलाई हामी सुनाऊ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

शिवराज राज गुरुङ र मेलिना राई गाउँदै हुनुहुन्थ्यो भर्खरैको गीत. बिहानको 6:51 गइसकेको छ. अब 7 बजेको समाचार सुन्ने बेला हुन लाग्यो. 5 मिनट समाचारपछि हामी फेरि अर्को घण्टामा प्रवेश गरेपछि मौसमको डिटेल जानकारी लिनेछौँ आज पनि सधैँ जस्तो. र आजको यो कार्यक्रम नमस्ते युकेमा पुनः स्वागत गर्छु न्यानो नमस्कारका साथ. आज बिहिबारको कार्यक्रम सञ्चालन भइरहेको छ बेलायतबाट. हजुर, आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 25 गते बिहिबारको दिन हो. तदनुसार आज 10 सेप्टेम्बर सन् 2026 को दिन. हजुर, सेप्टेम्बर महिनाको 10 तारिक हो आज. भोलिको दिनमा कुशी औँसी परेको छ. पिता सम्मान दिवस, बुबाको मुख हेर्ने दिन हो भोलि. र भोलि सेप्टेम्बर 11 तारिकको दिन पर्यो. र त्यसपछि तिजको दर खाने दिन आउनको लागि 3 दिन मात्रै बाँकी छ. यो आउने आइतबार हो. र त्यसपछि तिजका व्रत लिने दिन 14 तारिक मन्दिरमा पूजाहरू हुने गर्छन्. यहाँ वानरजीहरूको मन्दिरमा पनि पूजा छ. बिहान 10 बजेदेखि सुरुवात हुन्छ मन्दिरमा तिजको पूजा. र यस्तो त विभिन्न मन्दिरहरूमा बिहान पूजा हुन्छ. कहिले कसै कुनै कुनैमा दिउँसो पनि अनि बेलुका पनि. अब साँझ दिनभरि बिहार आउने हुनेहरूको लागि पनि तपाईँहरू पनि मन्दिरमा एनी टाइम गएर वास्तवमा पूजा गर्न सक्नुहुन्छ. होइन, व्रत लिनुहुनेहरूको लागि यो विशेष दिन भयो. अनि हरितालिका तिज, जुन दिन तिज पर्छ सेप्टेम्बर 14 तारिकको दिन, सोही दिन गणेश चतुर्थी पनि परेको रहेछ. र भोलिपल्ट चाहिँ ऋषि पञ्चमी को व्रत पनि कतिले लिने गर्नुहुन्छ सप्त ऋषिको पूजा गर्दै. हजुर, यो छ आगामी दिन क्यालेन्डरमा. अहिले अब गीत सुनौ फेरि, तर प्रश्नको लागि राखिएको गीत छ यो चाहिँ. हजुर, अर्को गीत छँदैछ. अहिले चाहिँ म प्रश्न सुनाउँछु. यो प्रश्न पनि एउटा गीत नै छ. जुन गीत यस्तो छ, यो गीत गाउने कलाकार को हुनुहुन्छ, यो मिठो आवाजको धनीको नाम तपाईँले हामीलाई यसपालि बताउनुपर्छ भोलि बिहान 8 बजेसम्ममा.

यति मिठो गीत गाउने गायिका को हुनुहुन्छ कलाकार? एउटा गीत मात्रै मैले राखेको छु, एउटाको स्वर मात्रै सुनाएको छु, बस उहाँको नाम भन्नुहोस्। अब भोलि धेरै छैन समय, भोलि बिहान 8 बजेसम्ममा भनिसक्नुहोस् है त, नाम उत्तर पठाइसक्नुहोस् भन्न खोजेको। र 9 बजेभन्दा अगाडि चाहिँ तपाईँले उहाँको नाम सुन्नुहुनेछ अर्थात् उत्तर, अनि त्यसपछि चाहिँ छिनोफानो हुन्छ, लकी ड्र, ड्रबाट एकजनाको नाम निस्कनेछ, उहाँले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको पुरस्कार। र को भाग्यमानी हुनुहुन्छ उहाँको नाम त भोलि नै थाहा हुन्छ। अब भाग्यमानी हुनको लागि पनि भाग यो डोकोमा दुध दुहेर त भएन होइन, सही भाँडामा दुध दुहनु पऱ्यो हजुर, र सही उत्तर हुनु पऱ्यो भन्न खोजेको। र उत्तर ज जसको सही हुन्छ मिलेको छ उहाँहरूको नाम मात्रै यो ड्रमा गइरहेको छ। अब भोलि बिहान 8 बजीसम्म त्यहाँ राख्ने प्रयास गर्नुहोला। अब गीत सुनाउ आउनुहोस् अर्को गीत, पार्वती राई गाउँदै हुनुहुन्छ प्रस्तुत गीत। यो गीत सुन्दै समाचारतिर हामी लाग्दैछौँ।

0: Happy Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चिलिमी सुरुङमा थुनिएकाको उद्धारमा 16 दिन पुगे पनि नरोकिन आग्रह गर्नुभएको छ। चिलिमी उद्धारका लागि सुरुङको वारिपट्टि पुगेका साम्पाङले आफू भएको पाखामा उद्धारको काममा तीव्रता दिन भन्नुभएको छ।
4: त्यो तल चिलिमी सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षा कर्मी पुग्ने अनि 2 घन्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खाना आउने अनि फेरि 3 घन्टा 4 घन्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नि तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो अब इमर्जेन्सी हो नि त। यो त
3: नदीको अर्कोपट्टि सुरुङ भएको भागमा बसेर सडक खन्ने टोलीमा रहेका सांसद सागर ढकालका अनुसार 3 डोजर लगेर कामलाई तीव्रता दिइएको छ।
5: हामी लगभग बिहान 5:30 बजेतिर आएर नै यो काम सुरु गरिसकेका छौँ अनि यो पारिपट्टि चाहिँ ट्विन तान्ने साथीहरू चाहिँ उतापट्टि झुन्सेबाट आउँदै हुनुहुन्छ होला, एकछिनमा आउनुहुन्छ। अनि यो ट्विनको पनि हिजो रोपहरू चाहिँ हामीले हिजो ड्रोनको सहायताले कनेक्ट गरिसकेका छौँ अनि त्यसपछि ठ्याक्कै हाम्रो टनलको मुख चाहिँ त्यही नै यो पाइपले देखिरहेको, त्यही भएर हामी नजिकै आइसकेका छौँ। अब
3: यस्तै साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन ध्यान आकर्षण गर्नुभएको छ।
4: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल चाहिँ दिएको छैन। अस्ति हामी हाम्रो बेल छ सापुडीतिर, त्यहाँ काम गऱ्यौँ हामीले, 4 बेल छ छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
3: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। खाद्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवामा आजदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। मन्त्रालयले रसुवामा अभियान चलाएको भोलिपल्ट नुवाकोटमा पनि खोप लगाउन सुरु गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल,
6: प्रभावित जिल्लाहरूमा दादुरा रुबेला लगायतका संक्रामक रोगको जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै रोग फैलिन नदिन राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस अनुसार विशेष खोप अभियान सञ्चालनका लागि तयारीका कार्यहरू भइरहेको समेत जानकारी गराउन चाहन्छु। सरकारसँग मौजदातमा रहेको 1,02,123 मात्रा हैजा विरुद्धको मुखबाट खुवाइने खोप रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पठाइसकिएको छ।
3: उहाँका अनुसार बाढी प्रभावितलाई मनोपरामर्श पनि दिइएको छ।
6: समूह परामर्श र अन्य मनोसामाजिक सहयोग प्रदान गर्न मनोचिकित्सक र क्लिनिकल मनोविदहरू सहितको टोली समेत परिचालन गरिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 137 जनशक्ति परिचालन गरी 9,300 भन्दा बढी नागरिकसँग सम्पर्क तथा 6,782 आवश्यक परामर्श र सहयोग प्रदान गरिएको छ।
3: भोटेकोसी बाढीमा परि ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 25,10,000 बराबरको राहत सुविधा पाउने भएका छन्।
7: नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट 3,00,000 किरिया खर्च बा 45,000, राष्ट्रिय वाणिज्य बैंकबाट 5,00,000 बीमा, राष्ट्रिय बीमा संस्थानबाट 2,00,000 तथा नेपाल प्रहरी संगठनबाट विशेष राहत स्वरूप 10,00,000 उपलब्ध हुनेछ। त्यस्तै कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्ति बापत 2,00,000 र किरिया खर्च 40,000 उपलब्ध हुने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित शर्त अनुसार दुर्घटना बीमा बापत 2,00,000 र किरिया खर्च बापत 30,000 पाउनेछन्। यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधा सहित 25,10,000 प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताउनु भएको छ। नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋण सम्बन्धी सुविधामा आवश्यकता अनुसार सहुलियत तथा मिनाहको व्यवस्था गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
3: 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छेडिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा अडिट छ भने मालिका गाउँपालिका 7 पारवाङमा विद्युत गृह छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने 2506.39 मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio Home.

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. फेरि पनि आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको 7:09 गइरहेको छ. कार्यक्रममा भर्खरै हामीले सुन्यौँ श्याम लिम्बूले गाउनु भएको एउटा गीत, र अब एकैछिनमा फेरि सुगम पोखरेललाई सुन्दै हामी अगाडि बढ्छौँ. र बिहानको समय समाचार सुनिसकेका छौँ हामीले, र अहिले यो बेलामा चाहिँ मौसमको जानकारी हामी विशेष गरिकन बेलायतको मौसम के छ आगामी दिनहरूमा त्यसको चर्चा गर्नेछौँ भन्नु पर्यो. र अब आउने दिनहरू चाहिँ झन्डै झन्डै एक हप्ता जति उस्तै हुन्छ भन्नु पर्यो. मौसम घाम लाग्ने, मौसम सुक्खा हुने, फेरि कहिले पानी पर्ने. हजुर, एक दिन घाम पानी घाम सु बादल हुन्छ, सुक्खा हुन्छ, फेरि अर्को दिन फेरि अर्को ठाउँमा पानी परिरहेको हुन्छ. र यस्तो प्रकारको मौसम चाहिँ हामी भेट्छौँ, तर सुक्खा चाहिँ छ है. यो विक हेर्दाखेरि चाहिँ दक्षिणी भेगतिर इङ्ल्यान्डको सुक्खै देख्छु मैले, र घमाइलो पनि हुन्छ, घमाइलो नभए पनि बादल लाग्छ, पानी चाहिँ पर्दैन. र अब ट्रेल वकर भोलिदेखि सुरुवात हुन्छ, र ट्रेल वर्कर जो वर्षेनी हुने गर्छ उता पिटर फिल्ड्सदेखि ब्राइटनसम्मको 100 किलोमिटरको यात्रा, जुन दूरी चाहिँ च्यारिटी वक हो, ट्रेकिङ भनौँ न, 100 किलोमिटरको दूरी पार गर्दाखेरि चाहिँ अब एलिट वर्ग रनरहरू हुन्छन् नि, जो एकदमै पक्का हाम्रो आर्मीका भाइहरू विशेष गरिकन, उहाँहरू चाहिँ अगाडि नै आउनुहुन्छ, र उहाँहरू जहिले पनि अगाडि नै आउनुहुन्छ. बिहान 6 बजेदेखि सुरु गरेर बेलुका 5 बजे त ब्राइटन रेस कोर्समा पिटर्सफिल्डबाट सुरु हुन्छ. यो क्विन एलिजाबेथ कन्ट्री पार्कबाट पिटर्सफिल्डमा छ जो, र त्यहाँबाट सुरु भएर यता ब्राइटनमा आएर सकिन्छ, ब्राइटन रेस कोर्समा होइन. र त्यहाँनिर चाहिँ एलिट रनरहरू अगाडि आउनुहुन्छ. भोलि नै, माफ गर्नुहोस्, भोलि होइन, पर्सि शनिबार बिहान सुरु हुन्छ रेस. भोलि चाहिँ पुरा त्यहाँ जानुहुन्छ. आजदेखि त कति गएर त्यहाँनिर टेन्टहरू टाग्नेदेखि लिएर होइन त्यहाँको बन्दोबस्त गर्नु हुने कति हुनुहुन्छ, र भोलि चाहिँ पुरै गएर त्यहाँनिर ठाउँ ठाउँमा चेकपोस्टहरू बनाउने. अब यहाँहरू चाहिँ अब विशेष गरिकन द क्विन्स गोर्खा सिग्नल्सका मेम्बरहरू त्यहाँ लागि पर्नुहुन्छ. गोर्खा वेलफेयर ट्रस्टको लागि यो कार्यक्रम हुने गर्छ वर्षेनी, र गोर्खा वेलफेयर ट्रस्टका मेम्बरहरूलाई पनि तपाईँले त्यहाँ फिल्डमा भेट्नुहुन्छ, र धेरै रनरहरू संसारभरबाट आउनुहुन्छ, उहाँहरू पनि त्यहाँ भेट्नुहुन्छ. र यो अब भोलिदेखि नै त्यहाँ गएर बस्ने क्रम सुरु हुन्छ, अनि पर्सि बिहानै कुद्न सुरु हुन्छ, हिँड्न सुरु हुन्छ. दौडिनेहरू अगाडि जान्छन्, पछाडि पछाडिकाहरू चाहिँ हिँडेर जानेहरू हुन्छन्, र उनीहरूले चाहिँ रातभरि हिँडेर भोलिपल्ट बल्ल त्यो पुरा गर्ने गर्छन्. हाम्रा दिदीबहिनीहरू पनि हुनुहुन्छ त्यहाँ, दाजुभाइहरू पनि हुनुहुन्छ यहीँका, र विश्वभरिबाट आउने गर्छन् यो वकिङको लागि, यो ट्रेल वकरको लागि, च्यारिटी वकको लागि. सो तपाईँहरूलाई हामी त्यो बारेमा सुनाउनेछौँ त्यहाँबाट रिपोर्ट. र त्यसको लागि मौसम

राम्रै छ जस्तो देखिरहेको छु मैले यो शनिबार हेर्दाखेरि. घाम लाग्ने रहेछ मजाले दक्षिणी भेगमा इङ्ल्यान्डको. सो वेदर चाहिँ राम्रै छ. शुक्रबार पनि वेदर सुक्खा छ. एज लङ एज सुक्खा छ भने चाहिँ त्यसले डिस्टर्ब गर्दैन कि हिँड्नेहरूलाई पनि, त्यहाँ कार्यक्रम अर्गनाइज गर्नेहरूलाई पनि, किन भन्दा रातभरि त्यहाँ बसिन्छ होइन. त्यसैले गर्दाखेरि र वेदर मौसम मैले चाहिँ ट्रेल वर्करको लागि यसो ध्यान दिएर त्यहाँ मौसम हेर्दै थिएँ. तर हुन त अरू माथिको पनि त्यस्तै मौसम देखिरहेको छु होइन. र एनिवे यो 7 दिन त्यस्तो छ, कहिले घाम बादल कहिले पानी. एनिवे अब आज चाहिँ घाम पनि लागेको छ, इङ्ल्यान्डको पूर्वीय भेगतिर घाम पनि लाग्छ अनि बादल पनि बढ्दै बढ्दै आउँछ पश्चिमी इलाकाबाट. र यो बादलसँगै पानी पनि आउँछ अनि यो पानी चाहिँ स्कटल्यान्डमा परिरहेको छ. दिउँसोतिर इङ्ल्यान्डको उत्तरी भेग र वेल्ससम्म आइपुग्छ. इङ्ल्यान्डको मध्य र दक्षिणी भेगमा चाहिँ सुक्खा नै हुन्छ, नर्दर्न आयरल्यान्डमा पनि सुक्खा हुन्छ तर बादल लाग्छ प्राय जसो. र इङ्ल्यान्डको पूर्वीय भेगमा बिहान पख घाम लागे पनि फेरि बादल लाग्छ दिउँसो. तापक्रम लन्डन एरियामा आज 21 डिग्री सेल्सियस म्याक्सिमम् भनेको, कार्डिफ प्लेमाथतिर भयो, नर्वेस्टतिर इङ्ल्यान्डको पूर्वीय भेगतिर चाहिँ 20 डिग्री सेल्सियस र बेलफास्ट बर्मिङह्याम लिभरपुलतिर 19, माथि स्कटल्यान्डतिर 16 डिग्री सेल्सियस हुन्छ अधिकतम तापक्रम भनेको. अलिक चिसो हुन्छ त्यतातिर. भोलि शुक्रबारको दिनमा, भोलि शुक्रबार चाहिँ सुक्खा हुन्छ मौसम, घाम बादल हुन्छ, पानी पर्दैन र लन्डनमा तापक्रम 22 डिग्री सेल्सियस हुन्छ. कार्डिफ र पूर्वीय इङ्ल्यान्डतिर 21, बेलफास्टतिर 28 र माथि स्कटल्यान्डतिर 16 डिग्री सेल्सियस माफ गर्नुहोस् बेलफास्टमा 28 होइन 18 डिग्री सेल्सियस. र यो ट्रेल वकरको लागि चाहिँ त्यहाँ टाइम एकदम पर्फेक्ट हुन्छ, बादल लागे पनि पानी पर्दैन र राति पनि सजिलो सहज हुन्छ त्यहाँ कार्यक्रम आयोजकहरूलाई पनि. र पर्सि शनिबारको दिनमा अझै राम्रो दिन देखेको छु इङ्ल्यान्डमा, विशेष गरिकन घमाइलो हुन्छ इङ्ल्यान्डमा वेल्समा सुरुमा, पछि चाहिँ अलि वेल्सतिर बादल पनि बढ्दो रहेछ, पश्चिम इङ्ल्यान्डमा पनि बादल बढ्छ. पूर्वीय इङ्ल्यान्डमा चाहिँ मौसम सुक्खा र घमाइलो भइरहन्छ भने उत्तरी इङ्ल्यान्ड हेर्ने हो भने अनि वेल्सको उत्तरी भेगमा नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर चाहिँ बादल लाग्ने, पानी पनि पर्छ टाइम टाइममा. शनिबारको कुरा भयो. लन्डनमा तापक्रम बढेर 23 डिग्री सेल्सियस हुन्छ है यो शनिबार. त्यसपछि अरू इङ्ल्यान्डको अरू भूभागमा 21 डिग्री सेल्सियस म्याक्सिमम्, बेलफास्टतिर 20, माथि स्कटल्यान्डमा चाहिँ अलिक चिसो बढ्छ, उत्तरी हावा माथि माथितिर चाहिँ चल्छ तर तलतिर होइन. ग्लास्गो एडिन रोडतिर 19 हुन्छ भने माथि उपल्लो स्कटल्यान्डतिर चाहिँ 15 डिग्री सेल्सियससम्म पुग्छ. र आउने शनिबारको दिनमा, आइतबारको दिनमा चाहिँ इङ्ल्यान्डको दक्षिण पूर्वी इलाकातिर चाहिँ मध्य दक्षिणी भेगतिर पानी पर्ने रहेछ आइतबारको दिनमा. र ट्रेल वकरहरू चाहिँ त्यहाँ त्यसमा भाग लिने हुनेहरू आइतबार पनि त्यहाँ हिँडिरहनु भएको हुन्छ, अलिअलि पानी पर्ने देखिन्छ र त्यसको लागि पक्कै पनि उहाँहरू प्रिपेयर भएर जानुहुन्छ. र एकछिन हो पानी पर्ने, त्यसपछि फेरि बादल लाग्छ र घाम पनि लाग्छ माथि माथिल्लो अब भेगमा, वेल्स भयो इङ्ल्यान्डको अरू भागमा घाम पनि लाग्छ. फेरि पछि एकछिन पानी परे पनि आइतबारको दिनमा दिउँसो चाहिँ मजाले घाम लाग्दो रहेछ है सबै इङ्ल्यान्ड र वेल्समा, नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर फेरि सुक्खा नै हुन्छ र ट्रेल वकरको पछिल्लो समयमा आउनु हुनेहरूलाई साथै दिन्छ पानीले. पानीले एकछिन सताए पनि दिउँसो चाहिँ फेरि साथ दिँदो रहेछ घामले. यस्तै छ मौसम अघिल्लो समय हेर्दाखेरि. अब चाहिँ गीत सुनाएँ मैले सुगम पोखरेलले गाउनु भएको चाहिसके भन्ने गीत छ तपाईँको लागि. अब

सुगम पोखरेलले भन्नुभएको हो यो गीतमा मैले तिमीलाई चाहिसके भनेर. बिहानको समय 7:19 गइसकेको छ. एकचोटि फेरि पनि पात्र चेक गरौँ त आजको. आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 25 गते हो, बिहिबारको दिन. तदनुसार 10 सेप्टेम्बर 2026 दिन. हजुर, आज भदौ 25 गते भइसक्यो, भदौ महिना सकिनै लाग्यो. निसी बार्ने दिन भनेर लेखेको रहेछ नेपाली पात्रमा. आज भोलि चाहिँ पिता सम्मान दिवस परेको छ. र आजको वैदेशिक विनिमय दर हेरौँ. आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.52 रुपियाँ छ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.52 रुपियाँ, बिक्री दर 206.33 रुपियाँ. हजुर, बिक्री दर 206.33 रुपियाँ आजको पाउन्ड स्टर्लिङको भाव छ भने सुन र चाँदीको मूल्य चाहिँ 2,00,000 अहिले पत्याउने अवस्था छैन. किन भन्दाखेरि आज प्रति तोला सुनको मूल्य 3,05,800 रुपियाँ छ. हजुर, 3,05,800 रुपियाँ प्रति तोला सुनको मूल्य छ आज भने. चाँदी प्रति तोलाको मूल्य छ 4,855 रुपियाँ. 4,855 रुपियाँ चाँदी प्रति तोलाको आज मूल्य रहेको छ. अब फेरि अर्को गीत सुनाएँ मैले. सुशान्त केसी गाउँदै हुनुहुन्छ प्रस्तुत गीत भने, रिसाउने भए भनेर उहाँले कसैलाई फकाउँदै हुनुहुन्छ.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

राजेश पाल राई र सुस्मिता राईले गाउनुभएको गीत भर्खरै हामी सुनिरहेका थियौँ. अब चाहिँ एकैछिन राशिफलतिर ध्यान दिने बेला भएको छ. बिहानको 7:29 पनि गयो यो बेलामा. सबभन्दा पहिले मेष राशि. आज मेष राशिको लागि हातमा आएको काम समयमै सकिनेछ. जिम्मेवारी सम्हाल्दा आत्मविश्वास बढ्ला. नजिकको साथीबाट राम्रो साथ पनि पाइनेछ. शरीरलाई पर्याप्त विश्राम पनि दिनुहोला.

अब वृष राशिको हेरौँ। आज घरको वातावरण शान्त रहनेछ, नयाँ कामको प्रस्ताव आउन सक्छ, फजुल खर्च घटाउन ध्यान दिनुहोला, भोजनमा ताजापनालाई पनि प्राथमिकता दिनुहोला। मिथुन राशिको आज महत्त्वपूर्ण सूचना समयमै हात पर्नेछ, व्यवसायमा ग्राहकको माग बढ्न सक्छ, कागजात तयार गर्दा प्रत्येक विवरण राम्रोसँग हेर्नुहोला र पुरानो परिचितसँग पनि सम्पर्कमा जोडिने दिन छ आज मिथुन राशिको लागि। अब कर्कट राशिको भने आफ्नै योजनामा अघि बढ्ने परिस्थिति बन्ला, आम्दानीको बाटो केही सहज हुनेछ, काममा तपाईँको क्षमता देखिनेछ, घरमा खुसीको प्रसङ्ग आउनेछ। सिंह राशिको भने निर्णय गर्ने जिम्मेवारी तपाईँको काँधमा आउला, आफ्नो अनुभवले काम सम्हाल्न सहयोग पनि गर्नेछ, व्यापारमा नयाँ व्यक्तिसँग सम्पर्क बढ्ला, परिवारको योजनामा सहमति पनि जुट्नेछ। कन्या राशि, खर्चको हिसाब राख्दा बचत जोगिनेछ, अध्ययनमा रुचि थपिने देखिन्छ, उपयोगी व्यक्तिसँग परिचय बढ्ला, पेटलाई असर गर्ने भोजन कम गर्नु ठिक होला। तुला राशि, नयाँ भेटले उपयोगी सम्बन्ध बनाउने दिन छ आज, बोलेको कुरा भन्दा काममा ध्यान दिनुहोला, घरको लागि आवश्यक वस्तु खरिद गरिनेछ, सामाजिक कार्यमा सहभागिता पनि रहनेछ। वृश्चिक राशिको भने धन सम्बन्धी विषयले ध्यान तान्ला, बैंकिङ वा कारोबार गर्दाखेरि प्रमाण सुरक्षित राख्नुहोला, व्यक्तिगत कामका लागि समय निकाल्न सकिनेछ, पानीको मात्रा कम हुन नदिनुहोला। धनु राशि, नयाँ स्थानबाट काम लाग्ने जानकारी प्राप्त हुनेछ, व्यापारमा ग्राहकको प्रतिक्रिया महत्त्वपूर्ण बन्नेछ, परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ला, यात्रामा हतार नगर्नुहोला। मकर राशिको आफ्नो दक्षता प्रयोग गर्ने मौका मिल्नेछ, पुरानो बोझबाट केही राहत पाइएला, आर्थिक निर्णयमा जोखिम नलिनु राम्रो हुन्छ, साथीसँगको सहकार्यले काम सजिलो बनाउला। कुम्भ राशिको भने नयाँ कुरा बुझ्ने उत्सुकता बढ्नेछ, प्राविधिक काममा राम्रो पकड देखिएला, परिवारमा सन्तोषजनक खबर सुनिनेछ, महत्त्वपूर्ण फाइल सुरक्षित राख्नुहोला। अब अन्तमा मीन राशिको पालो, अनुभवी व्यक्तिको भेटले बाटो स्पष्ट पार्नेछ आज तपाईँको, आवश्यक खर्चबारे सही निर्णय लिन सकिनेछ, टाढाको आफन्तसँग सम्पर्क बढ्नेछ, बिहानको शान्त समय मनको लागि राम्रो रहला। राशिफल यहीसम्म आएर समाप्त भयो आजको लागि, हाम्रो पात्रबाट राशिफल राखिसक्यौँ हामीले। अब यसपछि गीत सुन्न पर्छ, अब तिज त नजिकै आयो, त्यसैले तिजका गीतहरू हाम्रो आजको प्लेलिस्टमा पनि रहेका छन्, तीमध्ये एउटा यतिखेर सुन्दैछौँ, प्रिया भण्डारी अनि सुमित्रा काफले साथीहरूले गाउनुभएको।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समृद्धि राईको थाहा छ टाइटलको गीत हामीले भर्खरै सुन्यौँ। समय बिहानको 7:43 गएको छ। अब यो साताको लागि राखिएको प्रश्न फेरि पनि एकचोटि राख्ने बेला भएको छ यो बिहानीको समय। प्रश्न एकचोटि सुनौ फेरि, जसको जसमा चाहिँ एउटा गीत छ, यो गीत गाउने गायिका को हुनुहुन्छ यहाँहरूले बताउनु पर्नेछ।

हजुर, यो मिठो स्वर कसको हो? बस उहाँको नाम हामीलाई भोलि बिहान शुक्रबार आठ बजीसम्ममा, हजुर आठ बजीसम्म भोलि पठाइदिइसक्नु होला। आज त बिहिबार हो होइन, अब अझै समय छ, आज दिनभरि रातभरि र भोलि बिहान आठ बजीसम्म। नौ बजीभन्दा अगाडि चाहिँ लकी ड्र हुन्छ र लकी ड्रबाट कसको नाम निस्कन्छ हाम्रो शिरीष बहिनीले एनाउन्स गर्नुहुनेछ भोलि नौ बजीभन्दा अगाडि, किन भन्दा कार्यक्रम लिएर उहाँ आउनुहुन्छ भोलि बिहान। र अब आजको कार्यक्रम नमस्ते युकेमा प्रश्न राखियो होइन, अब नेक्स्ट आवरमा पनि एकचोटि राख्ने कोसिस गर्छु म, अनि त्यसपछि मात्रै छुट्टी नै हो यो विकेन्डको लागि। र अब आजको कार्यक्रममा नमस्ते युकेमा तिजका गीतहरू छँदैछन्, तपाईँको मेसेजहरू पनि प्रशस्त जम्रो आएको मैले देखिरहेको छु र तपाईँहरूको मेसेजहरू हिजो पनि निकै आएका थिए, आज पनि त्यस्तै आइरहेको छ, उत्तरहरू पठाउँदै गर्नु होला है त। तपाईँहरूको लागि यो प्रश्न त अहिले भइहाल्यो, अब प्रश्नको उत्तर कसरी पठाउने हो भन्ने कुरा त्यो तपाईँहरूलाई हामीले बारम्बार भनि पनि रहेका छौँ, त्यसैले गर्दाखेरि सायद समस्या छैन होला होइन, समस्या छ भने यसो हात उठाइहाल्नु होला है त। हात उठाउनु पर्छ आफूलाई समस्या हुन्छ भने चाहिँ, अर्थात् भन्नुपर्छ कि हामीले नभनेसम्म अर्को मान्छेले बुझ्दैन, मनको कुरा कसले बुझ्छ, बुझ्दैन नि त होइन र कसैले पनि बुझिँदैन नि त, अर्को मान्छेले मनमा के भनिरहेछ हामीले के थाहा हुन्छ, बुझ्दैनौ नि त, भन्नुपर्छ त्यसैले मात्रै थाहा हुन्छ। केही समस्या पऱ्यो भने अथवा आफूलाई लागिरहेको कुरा भनेपछि मात्र अर्कोलाई बल्ल महसुस हुन्छ कि ए उसलाई त यस्तो गाह्रो पो भइरहेको रहेछ है, उसलाई यस्तो पो चाहिरहेको रहेछ है भनेर। ओके, अब तपाईँलाई साह्रो गाह्रो केही छ भने भन्नु होला तपाईँलाई यो उत्तर पठाउनको लागि। हाम्रो इमेल एड्रेस पनि छ, टेलिफोन नम्बर पनि छ होइन, र हामीलाई मेसेन्जरमा पनि सजिलै सम्पर्क गर्न सक्नुहुन्छ, धेरैले मेसेन्जरमा सम्पर्क गरिसक्नु भएको छ। बिएफ बेस गोर्खा रेडियो टाइप गरेर त्यहाँ हामीलाई खोज्नु होला अनि यसो मेसेज पठाउनु होला, अटोमेटिक रिप्लाई पाइहाल्नुहुन्छ हाम्रो त्यहाँनिर। र अब चाहिँ भविष्यमा फेरि इन्स्टाग्राममा पनि हामी एक्टिभ हुन्छौँ, सो यो कहिले छ थाहा छैन, तर पनि हामी अवश्य पनि तपाईँलाई जानकारी गराउँला। अब हाम्रो नूतन भुषालजीले लेख्नु भएको तिजको गीत छ, शान्तिश्री परियारले गाउनु भएको, परदेशीको तिज कस्तो हुन्छ उहाँले लेख्नु भएको छ, उहाँ पनि स्वयं पनि इजरायलमा हुनुहुन्छ र उहाँले लेख्नु भएको यो गीत हामी सुन्दैछौँ अब।

छोटो मिठो गीत शान्तिश्री परियारले गाउनुभयो. तीजकै गीत हो यो, परदेशीको तीज कस्तो हुन्छ भनेर हाम्रो नूतन भूषालजीको अनुभव यो गीतमा रहेको छ. किन भन्दा गीत पनि उहाँले नै लेख्नु भएको हो. समय बिहानको 7:50 गयो, अब 10 मिनट भन्दा पनि अलिकति कम्ती समय बाँकी छ, अर्को गीतहरू पनि रहेका छन् कार्यक्रमको लागि भनेर. र तपाईँहरूको मेसेज पनि निकै आइरहेको छ. यहाँहरूले कतिले उत्तर पठाउनु भएको छ, कतिले गुड मर्निङ होइन, कतिले गीत सुनाइदिनुहोस् भनेर पनि भन्नुभएको छ. हिजो भन्नुभएको गीतहरू पनि आज छन्, अर्को घन्टामा तपाईँ हामी सुन्नेछौँ. र अहिले हामीलाई बिहानदेखि सम्पर्क थुप्रैले गरिसक्नु भएको छ है. सबभन्दा पहिला त ताराप्रसाद चेम्जोङजी आउनु भएको छ, भिडियो पनि यहाँहरूले पठाउनु भएको छ कतिको. मैले यहाँनिर सके सबै राखिसक्ने अवस्था अहिले तत्काल चाहिँ भइसकेको छैन, अर्को आवरमा त म राखी नै हाल्छु. अब यो साता कार्यक्रमहरू छन् तपाईँको लागि, तपाईँहरू रेडी हुनुहुन्छ होला होइन कतिपय कार्यक्रमको लागि. अब तिजको लागि पनि रेडी हुनुहुन्छ, तिजको कार्यक्रमहरू पनि रहेका छन् र च्यारिटी वर्कहरू पनि नेपालको लागि त्यो पनि छ. र यहाँहरूले गर्नुहुने कार्यक्रममा अब 12 सेप्टेम्बरमा, यो आउने 12 सेप्टेम्बर शनिबारको दिनमा चाहिँ गोर्खा नेप्लिस टेनिस क्लबले अर्गनाइज गर्ने अटम टुर्नामेन्ट पनि छ टेनिसको. यो चाहिँ 12 सेप्टेम्बरमा अल्डरसर टेनिस सेन्टरमा हुन्छ. यसमा फ्री पार्किङ छ तपाईँहरू, फ्री फुड पनि रहेछ है. टिकट 25 पाउन्ड मात्रै, लेडिजको लागि 15 पाउन्ड मात्रै. गएर तपाईँ खेल्न पनि सक्नुहुन्छ, इन्जोय गर्न नभुल्नुहोला. र 13 सेप्टेम्बरमा भने अब आउने आइतबारको दिनमा तिजको दर्खाने दिन भइहाल्यो. त्यसबाहेक अर्को चाहिँ यो सेकेन्ड जिआरको सिरमोर राइफल साथी सिरमोर साथीहरूको चाहिँ डेली डे मनाउने कार्यक्रम छ. डेली अनि ट्रिग्रिस र टमान्डर डे मनाउने कार्यक्रम छ उहाँहरूको. यो चाहिँ विभिन्न ठाउँमा मनाउनुहुन्छ. सेन्ट्रल सेलिब्रेसनको लागि एम्पायर हल बुक गरिएको रहेछ. नर्थ उत्तरी भेगको लागि चाहिँ क्याट्रिक गार्जनमा, मिडल्यान्डको लागि ननिटन टाउन सेन्टरमा, साउथ वेस्टको लागि चाहिँ उता स्विन्डनतिर र साउथ इस्टमा चाहिँ फोक्सटनमा आयोजना गरिएको छ आफ्नो आफ्नो ठाउँमा. सो तपाईँहरू गएर इन्जोय गर्नुहुनेछ पक्कै पनि. र त्यसपछिको कार्यक्रम 14 सेप्टेम्बर, हजुर 14 सेप्टेम्बरमा तिजको कार्यक्रम सनक्लिफ. तिज त्यो दिन व्रत लिने दिन भइहाल्यो, त्यसैले मन्दिरमा चाहिँ तिजको कार्यक्रम छ. तिज मनाउनको लागि तपाईँहरूको यो मनाउने भन्दाखेरि पनि पूजाको लागि हो विशेष गरिकन यो चाहिँ. र पूजा मन्दिरमा पूजा गर्नको लागि चाहिँ 14 सेप्टेम्बर बिहान पूजा हुन्छ यहाँ वानरजीआरको मन्दिरमा, अरू ठाउँमा पनि हुने नै छ. र यस्तै गरिकन अरू कार्यक्रमहरू पनि छन् पछाडिको समयमा पनि देखिरहेको छु. पेन्सन पट्टा हेर्न सक्नुहुन्छ है यहाँहरूले. पेन्सन पट्टा हेर्नको लागि 19 सेप्टेम्बरमा तपाईँहरू जान सक्नुहुन्छ सेन्ट माइकल्स चर्च हल, यो इस्ट विकाम लेनमा. साँझ 5 बजीदेखि हेर्न सक्नुहुन्छ. र पेन्सन पट्टाको अर्को एउटा सूचना, कहिले हेर्न सक्नुहुन्छ भन्ने कुरा, यो 12 तारिक पनि छ, कहाँ हेर्न सक्नुहुन्छ भन्ने कुरा हाम्रो यशोदा दिदीले पनि पठाइदिनु भएको छ जानकारी. त्यसको बारेमा पनि हामी जानकारी लिउँला. अहिलेलाई चाहिँ एक देव लिम्बूले गाउनुभएको एउटा छोटो मिठो गीत तपाईँ समक्ष राख्न चाहन्छु. च्यान्टी मायालु भन्नुहुन्छ उहाँ.

एकदेव लिम्बुले भन्नुभएको च्यान्टी मायालुलाई उहाँले भन्नुभएको कुरा हामीले सुन्यौँ. अब चाहिँ थोरै समय छ, यो थोरै समयमा मनोज थापा मगर र निकिता थापाले गाउनु भएको गीत मुस्कान टाइटलको सुन्दै हामी अगाडि बढ्छौँ समाचारतिर. समाचारपछि न्युज पेपरका हेडलाइन पेपरका हेडलाइनहरू लिएर म आउने नै छु. आज न्युज पेपरका हेडलाइनमा एकदम धेरै भेराइटी त छैनन्, तर हाम्रो यहीँकै खबरहरू हामी देख्न सक्छौँ होइन. तर अरू खबरहरू पनि छन्, एउटा चिलिङ खबर पनि देखिरहेको छु कि मैले. यो एआई सम्बन्धी हामीले धेरै मान्छे जो एआईसम्म कार्यरत हुनुहुन्छ कम्पनीहरूमा कतिले रिजाइन गरेको हामी सुनिरहेका हुन्छौँ कि, र यस्तै न्युज आएको छ अलिकति कस्तो चिलिङ भनेपछि एउटा यो एआईले सम्बन्धी अलिअलि चिलिङ भनेपछि कस्तो. अब तपाईँले अहिले एकछिनमा सुन्नुहुन्छ भने त कस्तो भन्नु है, अलिअलि कस्तो कस्तो खबर क्या डर लाग्ने खालको प्रकारको. एनिवे त्यो खबर, त्यस्तो खबर पनि छ रहेछ यहाँनिर आज पत्रिकामा, अरू पनि छन्, म राख्नेछु एकैछिनमा है त. यो गीत सुन्दै अगाडि बढौँ अब.

0: Pelain pari.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: चिलीमै सुरुङमा उद्धार गरिरहेका इन्जिनियर सुरगाम नेउपानेले सुरुङभित्र श्रमिकहरू जीवित रहेको हुन सक्ने संकेत मिलेको बताउनु भएको छ। 105 मिटरभित्र पुगेका उद्धारकर्मीले चिसो हावा भएको र भित्र आवाज गएको जानकारी दिएको बताउनु भएको हो। विद्युत गृह अझै 100 मिटर पर छ। उद्धारकर्मीले जलविद्युत गृहभित्रको लेदो फाल्न ठूला यन्त्र लगिरहेका बेला केही उद्धारकर्मी भित्र पनि पसेका छन्। भारतीय उद्धारकर्मी पनि सहभागी अभियानमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, श्रम संस्कृति पार्टीका नेता कार्यकर्ता पनि खटिएका छन्। विद्युत गृहभित्र 6 जना रहेको ठानिएको छ। काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा राहत दिएर रसुवा र नुवाकोटतर्फ लाग्नु भएको छ। राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेको भोलिपल्ट देउवा गाडी लिएर नुवाकोट जानुभएको हो। देउवालाई डाक्टर शशाङ्क कोरेला र प्रकाशमान सिंह लगायतका नेताहरूले साथ दिएका छन्। देवालले नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने उहाँको सचिवालयले जनाएको छ। काँग्रेसकै सभापति गगन थापा, एमालेका अध्यक्ष केपी ओली पनि बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किसक्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिमन्त्रबारमा बस्ने गरी बैठक बोलाउनु भएको कार्यालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल गरी निर्णय हुनेछ। रसुवा बाढीपछिको खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुने कार्यालयको भनाइ छ। नागरिक अधिकार कर्मीले पत्रकार विरुद्धको अभिव्यक्ति फिर्ता लिन गृहमन्त्री सुदन गुरुङलाई सल्लाह दिएका छन्। सुशील प्याकुरेल, सोमकुमारी निरौला, सुभाकर बुढाथोकी लगायतले विज्ञप्ति जारी गर्दै पत्रकारहरूले गर्ने काम भनेकै शक्तिमा रहेकाहरूको गल्ती औलाउने हो भन्दै अभिव्यक्ति फिर्ता लिन मन्त्री गुरुङलाई आग्रह गर्नुभएको छ। अधिकार कर्मीले समाचार सम्प्रेषण र प्रभावको दायित्वबाट पछि नहट्न पनि ढाडस दिएका छन्। नेपालका पत्रकारहरूले अधिनायकवादी शैलीका शासकहरूको सामना विगतमा पनि गरिसकेको उल्लेख गर्दै अधिकार कर्मीहरूले डर, त्रास र धम्कीका सामु पत्रकारहरू पछि नहट्ने स्पष्ट पारेका छन्। जयन्ती दिवसको कार्यक्रममा मन्त्री गुरुङले 4 जनासम्म पत्रकारलाई सच्चिन चेतावनी दिनुभएको थियो। काठमाडौँ उपत्यकाका 6 रुटमा अर्को महिनाबाट थप 28 रात्रि बस चल्ने भएका छन्।
4: काठमाडौँ महानगरपालिका कि कार्यवाहक मेयर सुनिता डङ्गुलको अध्यक्षतामा बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। रात्रि बस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर, उपमेयर, साझा यातायात र सरकारवालाको बैठकले 6 रुटमा थप 28 रात्रिबस चलाउने तय गरेको छ। काठमाडौँ, ललितपुर, चन्द्रागिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गत वैशाख 1 गतेबाट रात्रिबस चलाउँदै आएका छन्। आउँदो असोज 3 गतेबाट रात्रिकालीन यातायात सेवा विस्तार गरेर काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने निर्णय गरिएको छ। अब गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6 वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म 6, त्रिभुवन राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, कृतिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा 2 तर्फी फन्को लगाउन 8 वटा रात्रिबस सञ्चालन गरिनेछ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाटीको नाम फेरेर ट्रम्प जलघाटी राख्न इच्छा लागेको बताउनु भएको छ। यसअघि ट्रम्पले इरानसँगको युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावपछि सकिने बताउनु भएको थियो। डालासमा भएको रिपब्लिकन पार्टीको सम्मेलनमा पनि ट्रम्पले संसदमाथिको नियन्त्रण कायम राख्न मतदाताको मत आवश्यक बन्नु छ भन्नुभएको छ।
5: Because of our tremendous strength and success economically, I will issue a dividend to every adult citizen in the United States of America for $5,000.
3: इरान युद्धलाई लिएर अमेरिकी नागरिक बेखुसी भएको भनेका बेला ट्रम्पले चुनावपछि युद्ध अन्त्य गर्ने बताउनु भएको छ। एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमी फाइनलमा नेपालले ओमानलाई 148 रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वालालम्पुरमा भइरहेको खेलमा नेपाल 45 ओभर 4 बलमा अल आउट हुँदै 147 रनमा समेटिएको छ। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 51 रनको अर्धशतकीय इनिङ खेल्नु भएको छ। बसिर अहमदले 47 रन बनाउनु भएको छ। प्रिमियर कपमा समूह एतर्फ नेपाल शीर्ष स्थानमा छ। समूह बीको नेतृत्व यहीले गरिरहेको छ। प्रतियोगितामा 10 टिम सहभागी छन्। यस्तै ओमानले पनि नेपाल विरुद्ध ब्याटिङ सुरु गरेको छ। ओमानले ताजा अवस्थामा 28 ओभर 1 बल खेल्दा 10 विकेट पनि गुमाइसकेको छ र 60 रनमा समेटिएको छ। यससँगै नेपालले यो खेल 87 रनले जित्न सफल पनि भएको छ। पीएफपीएस गोर्खा रेडियोमा अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. आज बिहानीको यो सो नमस्ते युकेमा बिहानको 8:12 गएको छ अहिले. र आजको यो पत्र पत्रिकाको हेडलाइनहरूतर्फ हामी एकैछिन ध्यान दिन्छौँ. अहिले भर्खरै राखिएको गीतपछि रचना रिमालहरूको गाउँदै हुनुहुन्छ, थुप्रै कलाकारहरूले गाउनुभएको यो गीत थियो भर्खरै बजेको गीत, तिजको गीत. हजुर, तिज आइरहेको छ, त्यसैले यहाँनिर रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, थुप्रै कलाकारहरू हुनुहुन्थ्यो गीत गाउने लेडिज, हजुर, महिला कलाकारहरूमा. अब आजको पत्र पत्रिकाको हेडलाइनतिर एकैछिन हामी ध्यान दिउँ. र यो हेडलाइनहरूमा चाहिँ विभिन्न प्रकारका छन्, अब सरकारी खबरहरू धेरै छन् होइन. र अहिले यहाँनिर आज हामीले धेरै पत्र पत्रिकामा चाहिँ प्रधानमन्त्रीको तस्विर देख्न सक्छौँ, अनि त्यसपछि उतातिर रिफर्म युकेका पार्टी लिडर नाइजल फाराजको तस्विर देख्न सक्छौँ. र उहाँको न्युज चाहिँ उहाँको बारेमा निकै धेरै आइरहेको छ. र यसमा चाहिँ कस्तो भने, उहाँलाई चाहिँ अब प्रहरीले चाहिँ उहाँको जुन ट्याक्स भन्दाखेरि डोनेसन सम्बन्धी कुराहरू आइरहेको थियो नि हजुर, त्यसमा प्रहरीले चाहिँ उहाँलाई सोधपुछ गर्ने रे भन्ने कुराहरू आएका छन्. फाराज फेसेस कप क्विज अन डोनर्स भनेर डेली मिररले लेखेको रहेछ हजुर. यस्तै गरिकन प्रहरीले चाहिँ उहाँलाई इन्टरभ्यू गर्नेछ यो रिफर्म युकेको डोनेसनको बारेमा भनेर आई पेपरले नि अगाडि लेखेको छ हजुर, र द गार्डियनले पनि लेखेको छ, सबै पत्रिकाले लेखेका छन् भनौँ न, द टाइम्सले अगाडि होइन सबैले. र यस बाहेक अब उहाँको यो तस्विर बाहेक अरू चाहिँ प्रधानमन्त्रीको कुरा, अब नयाँ प्रधानमन्त्री एन्डी बर्नमले के गर्नुहुँदैछ, अर्थात् अहिलेको पार्टी जो सरकारमा छ होइन, पार्टीले के गर्दैछ भन्ने कुरा नै हो अगाडि. र अहिले चाहिँ यहाँ बेलायतमा यो एक किसिमको यो हस्पिटालिटी इन्डस्ट्रीको लागि सरप्राइज खबर नै हो यो, आश्चर्य लाग्दो खबर भएको छ उहाँहरूको लागि. त त्यो चाहिँ के छ भने, हिजो बेलुका मात्रै प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ यहाँका लोकल लिडरहरू, इङ्ल्यान्डको हजुर, इङ्ल्यान्डका मेयरहरू र अरू त्यहाँका लोकल लिडरहरूलाई चाहिँ ट्याक्स लगाउनको लागि, हलिडे ट्याक्स लगाउनको लागि टुरिस्टहरूलाई, विशेष गरिकन टुरिस्ट पनि सबै टुरिस्टलाई होइन, तर यहाँ जो जति होटेलमा बस्छन्, हलिडे लेटहरूमा बस्छन्, बेड एन्ड ब्रेकफास्टमा बस्छन् होइन, हो यस्तो अब एयरबिएनबीहरू भए, यो प्रकारको यहाँनिर अब कुनै पनि एरियामा, इङ्ल्यान्डको कुनै पनि एरियामा चाहिँ यस्तो हलिडे लेटिङहरू, होटेलहरू छ भने चाहिँ त्यहाँ टुरिस्टहरू आउने भए र टुरिस्टहरू बस्दाखेरि चाहिँ त्यहाँको स्थानीय लेभी अर्थात् त्यहाँ चाहिँ ट्याक्स तिर्नुपर्ने एक्स्ट्रा भन्ने कुरा चाहिँ आएको छ. र यो तिर्नको लागि गो अहेड भनेर उहाँले स्वीकृति पनि दिनुभएको रहेछ प्रधानमन्त्रीले, इङ्ल्यान्डका लोकल त्यहाँका मेयरदेखि लिएर अरू लोकल लिडरहरूलाई. सो यो प्रसङ्ग अहिले आएको छ र अब मेयरहरूले नै अब ह्यान्डल गर्छन्, डिसाइड गर्छन् कि कति ट्याक्स लगाउने भनेर हजुर. त्यसमा यो कुरा छ अहिलेको पत्र पत्रिकाको अर्को एउटा हेडलाइन. भने अर्को चाहिँ प्रधानमन्त्रीलाई प्रश्न गरिदाखेरि, हिजो अब प्रधानमन्त्रीको क्वेसन टाइम हुन्छ होइन, त्यसमा प्रश्नहरू गरिदाखेरि चाहिँ एउटा कुरा उहाँले के भन्नुभएको थियो भने, उहाँले चाहिँ वेलफेयर कट बेनिफिट होइन, वेलफेयर कटहरू चाहिँ उहाँले गर्नुहुन्न, डिफेन्डमा यता रक्षामा खर्च गर्नको लागि चाहिँ यतातिर काट्नुहुन्न, उहाँले पैसा कटाउनुहुन्न भन्ने कुरा चाहिँ गर्नुभएको छ हिजो. र ब्रिटेनका अब कन्जर्भेटिभ पार्टीका लिडर केमी बेडनोकले चाहिँ उहाँलाई यो भन्नुभएको थियो कि यतातिर यो एकदम बेनिफिट सिस्टम छ, जुन बेनिफिट बिलहरू एकदम बलुनिङ भइरहेको क्या, फुल्लेको फुल्लेकै, बढेको बढेकै हो, यसलाई चाहिँ बरु होइन, यसलाई चाहिँ काटेर मिलिट्रीमा, मिलिट्री भन्दाखेरि पनि रक्षाको सुरक्षाको लागि लगाउने भनेर उहाँले चाहिँ जुन प्रपोज गर्नुभएको, अर्थात् उहाँले सजेसन गर्दाखेरि चाहिँ प्रधानमन्त्रीले होइन हामी त्यो गर्दैनौँ भनेर भन्नुभएको छ, र यता सुरक्षाको लागि चाहिँ वेलफेयर कट चाहिँ हामी गर्दैनौँ भनेर चाहिँ प्रधानमन्त्रीले भन्नुभएको रहेछ. र वेलफेयर बिल चाहिँ अहिले अब आउने 5 वर्षमा अहिले चाहिँ 333 बिलियन पाउन्डको छ होइन अहिले, र अब आउने 5 वर्षमा बढेर 407 बिलियन पाउन्डसम्म हुनसक्छ 2031-2031 सालसम्ममा चाहिँ, यो चाहिँ जिडिपीको 11% बढ्न सक्छ भन्ने कुरा गरेको रहेछ हजुर. अब 5 वर्षमा यो अझै बढ्दैछ, त्यसले गर्दाखेरि यसलाई धेरैले हटाउने कुरा गरिरहेका छन्. सो यो छ प्रसङ्ग. अर्को
र अर्को प्रसङ्ग चाहिँ युनिभर्सिटीहरू. हजुर, यहाँ युनिभर्सिटीका विद्यार्थीहरूलाई चाहिँ करियर सपोर्ट गर्ने प्लान सरकारले ल्याएको छ अगाडि, र यसमा चाहिँ स्टुडेन्टहरूलाई, विद्यार्थीहरूले ग्रेजुएट गरिसकेपछि जो काम कतिले पाइरहेका छन् होइन, उनीहरूले काम पाउन योग्य बनाउनको लागि चाहिँ अब उनीहरूलाई करियर सपोर्ट गर्ने कसरी गर्ने भन्दाखेरि चाहिँ विभिन्न कम्पनीहरूसँग जोइन्ट फोर्स गरेर, युनिभर्सिटीहरू र कम्पनीहरूसँगले चाहिँ जोइन्ट फोर्स गरेर उनीहरूलाई वर्क बेस्ड लर्निङ एक्टिभिटीहरू, काममै त्यहाँ काम सिक्ने तरिकाले चाहिँ उनीहरूलाई का यस्तो प्रकारको कार्यक्रमहरू ल्याउने योजनाहरू भन्ने कुरा छ अहिले चाहिँ सरकारको तर्फबाट. र अब ह्यान्ड्स अन वर्क एक्सपिरियन्स हरेक स्टुडेन्टलाई गराउने भन्ने चाहिँ अहिले प्रमिस गरिएको रहेछ अब ग्रेजुएट गरेका व्यक्तिहरूलाई पनि काममा लगाउनको लागि. सो यो छ सरकारको अर्को योजना. त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ आएको छैन, तर पनि जोइन्ट फोर्स वर्क फोर्स गर्ने भन्ने कुरा चाहिँ छ. र यस्तै गरिकन हामीले अहिले यहाँ पत्रिकामा प्रधान अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको खबर पनि देखिरहेका छौँ. अब उहाँको चाहिँ मध्यावधि चुनाव आउन लाग्यो होइन. सो यो मध्यावधि चुनावको लागि चाहिँ उहाँले के चाहिँ कदम चाल्दै हुनुहुन्छ भन्ने कुराबाट गजब पो यहाँ आइरहेको छ. र उहाँले चाहिँ हरेक हाउसहोल्डलाई $5,000 अफर गरिरहनु भएको छ है. यो $5,000 पाउन्डमा कन्भर्ट गर्दा 3,700 पाउन्ड हुन्छ. र उहाँहरूको अब पार्टीले जित्यो भने चाहिँ हरेक मानिसहरूलाई यो मिड टर्म चुनावमा चाहिँ नोभेम्बरमा हुँदैछ, यो यही नोभेम्बरमा, यसमा जित्यो भने चाहिँ हरेक अमेरिकाका एडल्टहरूलाई चाहिँ अमेरिकन एडल्टहरूलाई $5,000 दिने रे. र यो $5,000 चाहिँ फेरि बाहिर लान पाइँदैन, त्यहीँ अमेरिकामा खर्च गर्ने रे. अब उहाँले कसरी दिनुहुन्छ यो, कसरी त्यहाँ खर्च गर्ने हो भन्ने कुरा चाहिँ आएको छैन. तर पनि उहाँको यो एउटा विवादास्पद स्पिच के पार्टीको यो होइन, उहाँ अब प्रधान अहिलेको राष्ट्रपति अब अर्कोचोटि चुनावमा जित्नु पऱ्यो फेरि कन्टिन्यू गर्नको लागि त. सो उहाँले यो एकदमै विवादास्पद कुरा गर्नुभएको छ. र 5,000 अरे हरेक अमेरिकनलाई भनेपछि चाहिँ अमेरिकन एडल्टहरू अहिले अमेरिकामा कति छन्, 270 मिलियन चाहिँ एडल्ट छन्, र 270 मिलियन मानिसहरूलाई त्यहाँ 5,000 दरले दिने हो भने सरकारलाई $1.3 trillion खर्च गर्नुपर्ने हुन्छ, त्यसको भार बिहोर्नुपर्ने हुन्छ सरकारले. सो यो छ एउटा हिसाब किताब अमेरिकातिरको गजबको खबर. र यस्तै गरिकन हामीले आज अमेरिकातिरको मात्र होइन, उता फिलिपिन्समा पनि पानी जहाजमा आगलागी भएर मानिसहरूको मृत्यु भएको र बेपत्ता कति भइरहेको भन्ने कुरा हामीले सुनिरहेका छौँ होइन. फिलिपिन्सको यो समुद्री इलाकामा हो एउटा यात्रुवाहक पानी जहाजमा आगलागी हुँदा कम्तीमा 5 मृत्यु भएको र 87 अझै बेपत्ता रहेको जनाइएको छ. यो एमभी जुन एस्टर नामको यो फेरी हो, र यो फेरी बोटमा चाहिँ 100 बढी यात्रुहरू थिए, 17 चालक दलका सदस्य सवार पनि थिए त्यहाँ होइन. र यो चाहिँ घटना पलावन प्रान्तमा भएको चर्चित प्रान्त हो, जहाँ चाहिँ टुरिस्टहरू धेरै जान्छन्, सुन्दर टापुहरू त्यहाँ छन् होइन. र त्यहाँनिर चाहिँ भएको घटना रहेछ, यसको बारेमा पनि आज आइरहेको छ खबरहरू हेर्दाखेरि चाहिँ. र अघि मैले एउटा चिलिङ न्युज पनि छ भनेर भनेको थिएँ होइन, तर त्यो चाहिँ एआईको बारेमा. हुन त एआईको बारेमा धेरै आइरहेका हुन्छन् खबरहरू, आइरहेको हामी पाउँछौँ, तर यहाँ चाहिँ एआईलाई अब कन्ट्रोल गर्नको लागि निकै कठिन भइरहेको कुरा प्रसङ्गहरू आज पत्र पत्रिकामा आएका छन्. र एआई सम्बन्धी प्रसङ्गलाई लिएर फेरि यसैमा कार्यरत रहेका एकजना रिसर्चर अनुसन्धानकर्ताले रिजाइन दिनुभएको रहेछ कि अब एआई ल्याबहरूमा चाहिँ यस्तो प्रकारको प्रविधि बन्दैछ जसले चाहिँ यसलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ कि एआईलाई, आर्टिफिसियल इन्टेलिजेन्सलाई चाहिँ. र यो चाहिँ अब यस्तो कन्ट्रोल गर्न गाह्रो हुने प्रकारको एआई टेक्नोलोजीहरू डेभलप भइरहेको छ, विकास भइरहेको छ. र यसले चाहिँ कस्तो भने, यो एकजना व्यक्ति रिसर्चर जाकोब उहाँ चाहिँ
यही नयाँ सिस्टममा चाहिँ ट्रेनिङ गराउने गर्छन्, स्पेसलाइज उहाँ चाहिँ ट्रेनिङ दिन्छन् के उनले, र यसमा चाहिँ अब ओपन एआई ले चाहिँ एकदमै कस्तो नि रेस भइरहेको छ, यसमा चाहिँ एआईको लागि चाहिँ कम्पनीहरूले एकदम रेस गरिरहेका छन् कि कम्पिटिसन गरिरहेका छन्, र यसरी कम्पिटिसन गर्दाखेरि चाहिँ कसले राम्रो एआई बनाउने त भन्ने कम्पिटिसन गर्दाखेरि चाहिँ यसरी गर्न नहुने रहेछ, यसले चाहिँ हाम्रो लाइफलाई चाहिँ पक्का जोखिममा पार्छ भन्ने कुरा चाहिँ यो रिसर्चरले भनेका छन् र उनले राजीनामा पनि दिएका छन् कम्पनीबाट। हामीले चाहिँ यो यसको पावरलाई, एआईको पावरलाई चाहिँ सुपर इन्टेलिजेन्ट होइन छ यसको, र यसको पावरलाई चाहिँ अन्डर एस्टिमेट गर्नु हुँदैन, यसले चाहिँ यो दशकको अन्तसम्ममा फेरि यस्तो चिज बनाउन सक्छ कि एआईले आफैले डेभलप गर्छ कि यसले चाहिँ मानिसलाई सखा पनि पार्न सक्छ भनेर उहाँले त्यो चाहिँ सचेत गराउन खोज्नु भएको छ हजुर। र यसैलाई एआईको अहिले फेरि एउटा त्यसैमा चाहिँ एआईले अरू एजेन्टहरू पनि जन्माइरहेका छन् रे कि त्यहाँभित्रभित्रै, र अहिले आफैले मेसेज क्रिएट गर्ने, आफैले चाहिँ त्यो ह्युमन मानिस सर जस्तो कमेन्ट गर्ने, आफैले होइन त्यहाँ के बनाउने र कमेन्टहरू उनीहरूले आफैले गरिरहेका छन् रे, र उनीहरूले चाहिँ कलेक्टिभ भनेर एआई एजेन्ट भनेर एउटा नयाँ नाम पनि दिएका छन् रे, त्यो आफै गरेको एआईले होइन, हो यस्तो प्रकारकै उनीहरू आफै च्याट गर्छन् रे कि त्यसमा, र यसमा कतिले ओ माई गड होइन बुम इट वर्क्स भनेर, वाओ दिस इज ह्युज भनेर, यस्तो यस्तो प्रकारको आफै त्यो सृजना गरिरहेका छन् रे, मेसेजहरू पनि पास पास गरिरहेका छन् रे, भनेपछि एआई इज नट अ जोक हजुर। त्यसैले यो हजुर यस्तो प्रकारको चिलिङ न्युज पनि आज पत्र पत्रिकामा हामी देख्न सक्छौँ, यसलाई चाहिँ यसप्रति हामी सचेत रहनुपर्छ है भनेर रिसर्चरहरूले भन्न खोजेका छन् हजुर। र यिनै छन् पत्र पत्रिकाको खबरहरू आजलाई। गीत सुनाऊ आउनुहोस्, स्मिता राई गाउँदै हुनुहुन्छ प्रस्तुत गीत।

0: एसबीएस गोर्खा रेडियो.
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ.
0: यो BFBS गोर्खा रेडियो हो.

तीजको गीत हामीले सुन्दै थियौँ, प्रिया भण्डारी अनि सुमित्रा काफ्लेले गाउनु भएको सारीले लड्कायो, सारी लड्कियो भन्दै हुनुहुन्थ्यो उहाँ जमिनै होइन, बढी तिजको सिजन आउँदैछ, अब सारी लड्काउने दिन होइन, र साडी अब आजभोलि साडी जस साडी मात्रै होइन अरू अरू अब कलरको कपडाहरू लगाउने चलन पनि, अरू कलरभन्दा पनि खासमा अब अहिले चाहिँ पहिले रातो मात्रै हुन्थ्यो, पछिबाट हरियो थपियो, आजभोलि पहेँलो पनि थपिएको छ, त्यसै रातो हरियो पहेँलो मिश्रित प्रकारको लगाइरहेका हुन्छन् महिला दिदीबहिनीहरूले, तपाईँहरूको तिजको कार्यक्रमहरू पनि छन् विभिन्न ठाउँमा, यो विकेन्ड त दर्खाने दिन भइहाल्यो होइन। अब आजको यो कार्यक्रम नमस्ते युकेको टाइम चेक गरौँ एकचोटि, बिहानको 8:34 गएछ, नेपालमा चाहिँ दिउँसोको 1:19 गएको छ अहिले, र ब्रुनाई अनि हङकङतिर दिउँसोको 3:34 गएको छ। कार्यक्रमको अन्तिम चरणतिर छौँ हामी, अझै केही गीत बाँकी रहेका छन् यहाँहरूको लागि राख्नको लागि, अब यहाँहरूले भन्नुभएका गीतहरू छन्, अब ससुरालीमा पनि सुन्ने हो होइन, अहिले हाम्रो गङ्गा थापा आमाले ससुरालीमा सुनाइदिनुहोस् न बद्री पङ्गेनी र सिन्धु मल्लले गाउनु भएको गीत भनेर भन्नुभएको थियो हिजो, सो त्यो पनि हामी सुन्नेछौँ। हाम्रो केवी तामाङजीले शिव परिवारको एउटा गीत सुनाइदिनुहोस् भन्नुभएको, त्यो पनि हामी सुन्नेछौँ होइन, र अब जानभन्दा यति नै अगाडि कतिसम्म सुन्न सक्छौँ त्यति सुन्नेछौँ। यहाँहरूले आज त निकै गीत भन्नुभएको रहेछ, तर केही छैन, अब भोलि पर्सि पनि यसलाई कन्टिन्यू हाम्रोसँग साथी सङ्गीहरूले गर्नुहुन्छ नै, भोलि हाम्रो श्री सुनवारजी आउनुहुन्छ होइन, उहाँ पनि हुनुहुन्छ र उहाँसँग पनि तपाईँहरू यी कुराहरू फेरि सेयर गर्न सक्नुहुन्छ, र श्री सुनवारजी भोलि बिहान कार्यक्रम लिएर आउनु ओके आउनुहुन्छ, अरू प्रोग्रामहरू पनि काठमाडौँको सौगात पनि यतैबाट हुन्छ होइन, र विनोद दाई पनि छुट्टीमा, र हामी सबै प्रायः पालैपालो छुट्टीमा भइरहेका छौँ यतिखेर, योगजी यो हप्ता तपाईँले सुन्नुभएको छैन तर आज चाहिँ सुन्नुहुन्छ बेलुका, एनिवे त्यस्तै छ कार्यक्रमहरू अहिले हाम्रो, सधैँ जस्तो कार्यक्रम चाहिँ हुन्छ नै तर अलिकति हामी हेरफेर भइरहेका हुन्छौँ, कहिले को आइरहेका हुँदैनौँ, छुट्टी सक्नुपर्ने अवस्था पनि भएको कारणले गर्दाखेरि पनि कतिपय यस्तै हुन्छ हाम्रो, छुट्टीको छुट्टी सकिने बेलामा अन्तिम अन्तिमतिर यस्तै यस्तै हुन्छ नि प्रायः, न तपाईँहरूको कम्पनीमा नि हुन्छ होला। एनिवे अब आजको यो तपाईँहरूको मेसेजहरू थुप्रै नै छन्, मेसेजहरू तिनीहरूले पठाउनु भएको छ, प्रश्न पनि म एकचोटि सुनाउँछु, क्वेसन होइन, यो आवरमा मिस नगरिकन, कहिलेकाहीँ मिस पनि हुन्छ, यो साताको लागि राखिएको प्रश्न एकचोटि सुनाउँ त, एउटा गीत छ

कसले गाउनु भएको यति मिठो गीत, यति मिठो स्वरको धनीको हुनुहुन्छ, उहाँको नाम बताउनुहोस्। बस यति नै हो, भोलि बिहान 8 बजीसम्म बताउनुहोस् है त, अब को हुनुहुन्छ भनेर श्री सुनवाजी बहिनीले भनिहाल्नुहुन्छ भोलि बिहान। र छिनोफानो पनि गरेर एकजना लक्की विनरको नाम पनि एनाउन्स गर्नु हुनेछ। 9 बजेभन्दा अगाडिको कुरा भयो यो। अब चाहिँ हामी फेरि गीत सुन्छौँ। तपाईँहरूको मेसेजहरू टन्नै आएका छन् यहाँ, यहाँहरूले मेसेजहरू पठाउनु भएको छ र कति चाहिँ फोटो भिडियोहरू पनि तपाईँहरूको यहाँ देख्छु म। यहाँहरूले अहिले यो गीत सुन्नुहुनेछ, एउटा हाम्रो के गङ्गा थापा आमाले गाउनु भन्नुभएको गीत ससुरालीमा। अब सुन्दै हामी अगाडि बढौँ, आउनुहोस्। अनि त्यसपछि शिव परियारले गाउनु भएको गीत पनि छ, लेख्छ कसले मर्ने मिति भन्ने गीत रहेछ हजुर, अर्को एउटा फेरि त्यस्तै चिल गीत हामी सुन्नेछौँ एकैछिनमा केबी तामाङले सुनाउन चाहनु भएको।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: शिव परियारले गाउनु भएको गीत यहाँहरूले अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत चाहिँ अनुरोध गर्नुभएको हो हाम्रो केबी तामाङज्यूले यहाँहरूलाई सुनाउन चाहनु भएको. आज त यो गीत सुनाइदिनुहोस् न है दिदी भनेर भन्दै भन्नुभएको छ उहाँले. र यस्तै हाम्रो धेरै श्रोताले सम्पर्क गर्नुभएको छ. अब एकछिनमा हामीले हाम्रो कृष्ण चामलिङ दाजुले लेख्नुभएको गीत पनि सुन्छौँ. यहाँहरूले नै भन्नुभएको गीत हो. अब सबैको चाहिँ आज सुनाउन सकिला जस्तो लागेन, समय थोरै छ. यहाँहरूले अरूले पनि भन्नुभएको छ, मलाई माफ गर्नुहोला है, त आज मैले सबैको गीत सुनाउन चाहिँ अलि नसक्ने भए, समय पनि सकिन लाग्यो है. र अब तपाईँहरूको मेसेजहरू प्रशस्त आइरहेका छन्, बडो गजबको चिज पठाइदिनु भएको छ कि मलाई बिहानै बिहान हाम्रो यहाँहरूले के पठाउनुहुन्छ हुन्छ, बडो रमाइलो लाग्छ कि. कहिले चाहिँ त्यो पठाउनु भएको चिज देख्दाखेरि त्यहाँ जाउँ जाउँ पनि हुन्छ, कहिले चाहिँ त्यो पठाइदिनु भएको चिज देख्दाखेरि चाहिँ खाउँ खाउँ हुन्छ कि अहिले होइन, यति मिठो मिठो चिज पठाइदिनुहुन्छ. एनिवे कसले के पठाउनु भएको छ एकछिनमा है त नाम लिउँ यहाँहरूको. ताराप्रसाद चेम्जोङ बिहानै आउनु भएको होइन, विष्णु गुरुङ अनि झुमबहादुर गुरुङ, आज गणेश गुरुङ पनि आउनु भएको छ धेरै पछि. गणेश गुरुङ हङकङबाट आउनु, उहाँ रेगुलर हङकङबाट आउनुहुन्थ्यो अनि उहाँले चाहिँ परदेशको ठाउँमा कामको व्यस्तताले गर्दा आज धेरै पछि तपाईँको आवाज सुन्न पाएको छु. बेफ बेसको गोर्खा रेडियो तपाईँको प्रोग्राम सुन्दैछु, खुसी लाग्यो आज सुन्न पाउँदाखेरि भनेर गणेश गुरुङ हङकङबाट भनेर लेख्नु भएको छ कि. हजुर, धेरै पछि सुन्नुभएछ, पाउनुभएछ, त्यही पनि हामीलाई खबर गर्नुभयो, धेरै धन्यवाद छ यसको लागि, जानकारी गराउनु भएकोमा है. र आज चाहिँ हाम्रो केबी तामाङजीले पनि धेरै भयो तपाईँको स्वर नसुनेको, मलाई कता कता के बिर्से जस्तो भयो भनेर भन्नुभएको छ कि उहाँले पनि. र त्यो अघिको गीत उहाँले सुनाउन चाहनु भएको थियो होइन, र त्यस्तै भन्नुभएको छ हाम्रो केबी तामाङजीले पनि. अब टिका पूर्जा पनि आउनु भएको छ, वीरबहादुर पुन, सिद्धार्थ थापा, हाम्रो कृष्ण चामलिङ दाजु पनि आउनु भएको छ, र ज्ञान गुरुङ पनि आउनु भएको छ. हाम्रो कृष्ण चामलिङ दाजुले के लेख्नु भएको छ, गुड मर्निङ नमस्ते फुलमाया बहिनीलाई भनेर अघि नै हो उहाँले लेख्नु भएको. तिनैवटा रेडियो स्टेसन स्टाफहरूमा के भने चाहिनेलाई शुभ प्रभात भनेर भन्नुभएको छ. भुल्नै नहुने मित्र सबै श्रोतालाई सदा यही रेडियो चौतारीमा भेट भनेलाई शुभ प्रभात भनेर भन्नुभएको छ कि उहाँले. र एउटा गीत सुनाइदिनु होला भन्नुभएको छ, आज त मलाई सुनाउने मौका अलि मिल्ला जस्तो लागेन दाजु, फेरि पनि नेक्स्ट टाइम हामी ट्राई गरौँ होइन. अहिले अब अरू श्रोता को हुनुहुन्छ, ज्ञानु गुरुङ, पुष्पकला राई, ललित दाई, सती दिदी सुन्दैछौँ है भन्नुभएको छ, शोभा गुरुङ, अनि मेघ मल्ल, नूतन भूषाल, हाम्रो ओम गुरुङ पनि आउनुभएको छ त्यतातिर, मिल्टन किन्सबाट आउनुहुन्छ क्या माथि उहाँबाट, ओके उहाँ माथिबाट आउनुहुन्छ अलि नर्थबाट यहाँको, र उहाँले त्यहाँको चाहिँ 11 डिग्री सेल्सियस छ है आज त आशा बहिनी भनेर त्यहाँको तापक्रम पठाउनु भएको छ अघि नै 8 बजेभन्दा अलि अगाडि. उहाँ निकै चिसो पो रहेछ त है. ओम थापा दाई पनि आउनु भएको छ, उहाँले पनि एउटा मेसेज पठाउनु भएको छ, उहाँहरूको भेटघाट रहेछ है यो शनिबारको दिनमा, र शनिबार चाहिँ उहाँले तिजको दरखाने कार्यक्रम छ हाम्रो पनि, चेलीबेटीहरूलाई खुलाउने हाम्रो यहाँ भएका काउचा मगर दाजुभाइहरूले चाहिँ यो चेलीबेटीको विषय तिज दरखाने कार्यक्रम छ, चेलीबेटी भेला तथा तिज दरखाने कार्यक्रम भनेर उहाँले जानकारी गराउनु भएको छ. 12 सेप्टेम्बरमा बिहान 10:30 बजेदेखि रातको 8 बजेसम्म नै गोर्खा भवन फानुमा तपाईँहरूको कार्यक्रम हुँदो रहेछ है त, जान नभुल्नु होला तपाईँहरूले निम्तो उहाँले गर्नुभएको रहेछ. छवि थापा आउनु भएको छ, लोक सुब्बा, हुमा लिम्बू पनि आउनु भएको छ, मलाई माफ गर्नुहोला आज मैले गीत सुनाउन अलि असमर्थ भएको छु, तुलपुन पनि आउनु भएको छ है, शान्ति मल्ल, माया राणा, मनु राणा दिदी मलाई आज तपाईँले पनि माफ गर्नुपर्ने भयो, गीत सुनाउन अलिकति म असमर्थ भएको छु, माया जुगजाली पनि आउनु भएको छ, मेया जुगजाली, गङ्गा थापामा पनि आउनुभयो, बमबहादुर गुरुङ पनि आउनु भएको छ, र हाम्रो गङ्गा थापा आमा थम्सअप गर्नुभएको छ कि, अनि दिपेन्द्र प्रजापति उहाँ पनि हो, उहाँ जापानबाट सधैँ आउनुहुन्छ, र उहाँले मलाई मलाई भन्नुभएको थियो है, उहाँले मैले उहाँलाई एकचोटि खोज्न त खोजेको हो तर उहाँसँग मेरो भेट भएको छैन. एनिवे रिमाइन्ड गराउनु भयो, सम्राट मगरको रिमाइन्ड गराउनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद छ. हजुर, ओके, हजुर, म कोसिस गर्छु जरुर पनि फेरि उहाँलाई खोज्नको लागि. अनि ओके, हाम्रो यो मिठो चिज पठाइदिनु भएको छ कि आज चाहिँ हाम्रो नारायणजीले. हजुर, नारायण सापकोटाजीले के पठाइदिनु भएको छ आज मलाई, हेर्नुहोस् है, सुन्नुहोस् है।
1: गुड मर्निङ अशोकजीज्यू, ल हेर्नुहोस् आज बिहानै बिहान त मैले त आइहा ल हौ के बनाएँ अरे हेर्नुहोस् है, आज त फेरि भोक लाग्ने चिज बनाएछु है हजुरलाई।
0: हजुर हो नि
1: पुरा चिज र पोटेटो आलु प्याज धनिया
0: कस्तो दामी छ के, यत्रो बाक्लो बाक्लो है,
1: ब्रेकफास्ट
0: क्रिस्पी
1: पुदिनाको पुदिना र टमाटरको अचार है दिजु, ल कुनै दिन मौका मिले दिजु ल खुवाउने विचार छ है। ओके
0: कस्तो दामी पराठा बनाउनु भएको छ कि, उहाँले बिहानै पराठा बनाएर पठाइदिनु भएको छ, वा मेरो भोक त टुप्पीबाट नि छेडेर बाहिर त्यो छतमै पुग्न थालिसक्यो। हजुर उहाँले त्यो बनाएको देखेपछि चाहिँ अघिदेखि मलाई त्यस्तो भइरहेको छ कि त्यो हेर्छु त्यो एकदमै अब खानेकुरा चाहिँ यहाँबाट सक्ने बित्तिकै तपाईँसँग बाई भन्ने बित्तिकै त्यहाँ कफी बनाएर पिइहाल्नुपर्छ खाइहाल्नुपर्छ भन्ने भइरहेको छ। एनिवे यस्तो दामी पराठा पठाइदिनु भएको छ, थ्याङ्क यू तपाईँलाई पनि फिनल्यान्डबाट पठाइदिनु भएको र हाम्रो यशोदा गुरुङ दिदीले पनि सुन्दैछु है भनेर लेख्नु भएको छ र उहाँले पनि जानकारीहरू उहाँको यो पठाइदिनु भएको थियो हिजो र यो फिल्मको बारेमा पनि कुरा छ होइन उहाँको चाहिँ र फिल्म हेर्ने कुरा र ओके फिल्मको बारेमा उहाँले जानकारी पठाइदिनु भएको थियो। एकचोटि म त्यो जानकारी फेरि पनि पेन्सन पट्टाको बारेमा राख्न चाहन्छु है त, कहिले कहाँ हेर्न सक्नुहुन्छ भनेर।
2: सम्पूर्णमा नमस्ते। सशक्त अभिनेता निर्देशक मौसे गुरुङको निर्देशनमा मुख्य भूमिकामा दयाहङ्क राई र गौमाया गुरुङबाट अभिनीत चलचित्र पेन्सन पट्टाको प्रिमियर सो यही आउँदो शनिबार सेप्टेम्बर 12 तारिक प्रिन्सेस हल अल्डरसोटमा दिनको 2:30 बजे यहाँहरू सम्पूर्णलाई हामी हार्दिक निमन्त्रणा गर्दछौँ। यो चलचित्र हजारौँ सैनिक र तिनका परिवारहरूको त्याग समर्पण सङ्घर्ष र आत्मसम्मानको जीवन्त कथा हो। आफ्नो जीवनको अमूल्य समय त्याग समर्पण गरेका वीर सैनिकहरूको पसिना सङ्घर्ष पेन्सन पट्टाको यथार्थ महत्त्व यस चलचित्रले अत्यन्त मार्मिक ढङ्गले उजागर गरेको छ। हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको पेन्सन पट्टा चलचित्रको बलियो निर्माण पक्ष कर्णप्रिय सङ्गीत मौलिक गीतका निर्माता मीन कोने गुरुङज्यू र भोज बहादुर गुरुङज्यूको साथमा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक निमन्त्रणा गर्दछौँ।
0: हजुर
2: टिकट दर केवल 20 पाउन्ड मात्र रहेको छ। यही आउँदो 12 तारिक सेप्टेम्बर शनिबार दिनको ठिक 2:30 बजे प्रिन्सेस हल अल्डरसोटमा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक निमन्त्रणा गर्दछौँ। धन्यवाद
0: यशोदा गुरुङ दिदीलाई पनि धेरै धन्यवाद, एकदम मेहनत गरिकन उहाँले यो सूचना बनाएर पठाइदिनुहुन्छ। त्यसो त अर्को सूचना पनि बनाएर पठाइदिनु भएको थियो उहाँले, यो चाहिँ वाइट तारा एम्पावरमेन्ट एन्ड टिचिङ सम्बन्धी जानकारी र यो चाहिँ मैले अहिले अब उहाँले पठाइदिनु भएको यो सूचना नै हेरेर राखौँ होला होइन, किन भन्दा समय सकिने लाग्यो। हेर्नुहोस् न 13 सेप्टेम्बरको दिनमा यही आइतबार 13 सेप्टेम्बरको दिनमा बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म चाहिँ ग्रेट हल लन्डन रोड यो चाहिँ रेडिङ क्याम्पस रेडिङ युनिभर्सिटी भन्नुभएका अरे हजुर रेडिङमा हुन्छ यो कार्यक्रम र यो चाहिँ यस सम्बन्धी कुराकानी यहाँहरूले भोलि बिहान सुन्न सक्नुहुन्छ। योगजीले कुराकानी गर्नुभएको छ र भट्टारक स्वेत ताराको अभिषेक वाङ तथा धर्म देशना कार्यक्रम यो हुँदैछ र यो चाहिँ यसको पनि प्रवेश शुल्क 20 पाउन्ड मात्रै हो। बुद्धिस्ट गुम्बा युकेले अर्गनाइज गरिरहेको छ यो र तपाईँहरू जान सक्नुहुन्छ। सो यो चाहिँ आइतबार 13 तारिकको दिनमा भयो, तपाईँहरूको कार्यक्रम हो, तपाईँहरूले जानकारी पठाउनु भयो, धेरै धन्यवाद छ। अब छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट। हजुर अब चाहिँ जानुभन्दा अगाडि कृष्ण चामलिङज्यूले लेख्नु भएको गीत छ यहाँनिर एकदम रेडी र यो गीत चाहिँ हाम्रो निर्मला राई परिवेश बहिनीले हो कृष्ण चामलिङ दाजुको गीत सुनाइदिनुहोस् न है भनेर भन्नुभएको थियो, त्यसैले गर्दाखेरि यो गीत हामी सुनाउँदै छुट्टिन्छौँ आजको कार्यक्रमबाट। म अब छुट्टिन्छु, भोलि बिहान श्री सुनवाजी आउनुहुन्छ। हजुर ओके ह हाम्रो दिपेन्द्रजीले पानी आयो दिदी मुखबाट हाम्रो नारायण सापकोटाजीले पठाइदिनु भएको त्यो रोटीको कुरा सुनेपछि क्या पराठामा चिज पनि हालेर बनाइदिँदो रहेछ यस्तो दामी छ कि एनिवे हजुर सही कुरा गर्नुभयो लौ त अब छुट्टी है त लाहोरेको जिन्दगीको कुरा सुन्दै हामी छुट्टिन्छौँ कृष्ण चामलिङ दाजुले लेख्नुभएको यो गीत तारा प्रकाश लिम्बूले गाउँदै हुनुहुन्छ सङ्गीत पनि उहाँको नै छ अब यहाँहरूलाई बाई भनौँ अब एकैचोटि सोमबार बिहान दर्खाको दिन भोलिपल्ट हामी भेट्नेछौँ तिजको दिन नै भेट्छौँ हजुर मुख्य दिन व्रत लिने दिनमा भेट्नेछौँ 14 तारिकको दिनमा अन्टिल देन टेक केयर ओके ओहो मैले भन्न छुटाएको कुरा चाहिँ हाम्रो ट्रेल वकर भोलिदेखि सुरुवात हुन्छ ट्रेल वकर शुक्रबार शनिबार आइतबारको दिनसम्म रहन्छ उता पिटर्स फिल्डदेखि ब्राइटनसम्मको यात्रा हुनेछ 100 किलोमिटरको मेरो त होइन अरूको तर त्यो यात्रामा म पनि कहीँ कतै हुनेछु हवस् त नमस्ते

0: Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: रसुवा भोटेपछि बाढीबाट भएको क्षतिका लागि नेपालले राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी हानि तथा नोक्सानी कोषसँग प्रारम्भिक 3 अर्ब रुपियाँभन्दा बढी क्षतिपूर्ति मागेको छ। गएको साता कोषलाई औपचारिक पत्र पठाउँदै सरकारले सुरुमा 2 करोड अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो। पत्रमा अर्थमन्त्री सोनी मोहागले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पत्रकारसँगको कुराकानीमा परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रसङ्घीय कोष समक्ष प्रारम्भिक दावी स्वरूप तत्काललाई 20 मिलियन डलरको दावी गरेको जानकारी दिनुभएको हो। कोषसँग प्रारम्भिक माग गरिएको र विपदपछि क्षतिको मूल्याङ्कन गरेर विश्व सामु कुरा राखिने पनि मन्त्री खनालको भनाइ छ। सरकारले विपदपछिको पूर्ण क्षति मूल्याङ्कन तयार भएपछि थप रकमका लागि दावी गर्ने उहाँले बताउनु भएको छ। भोटेपछि बाढीलाई जलवायु परिवर्तनको प्रभावसँग जोडेर सरकारले क्षतिपूर्ति दावी गरेको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुनिएकाहरूको उद्धारमा 16 दिन पुगे पनि नरोकिन आग्रह गर्नुभएको छ। सिलिमे उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्बाङले आफू भएको पाखामा उद्धारको काममा तीव्रता दिन अनुरोध गर्नुभएको हो।
4: त्यो तल सिलिमे सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षाकर्मी पुग्ने अनि 2 घन्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खाना आउने अनि फेरि 3 घन्टा 4 घन्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नि तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
3: नदीको अर्कोपट्टि सुरुङ भएको भागमा बसेर सड़क खन्ने टोलीमा रहेका सांसद सागर ढकालका अनुसार 3 डोजर लगेर काम तीव्र रूपमा भइरहेको छ।
5: हामी लगभग बिहान 5:30 बजेतिर आएर नै यो काम सुरु गरिसकेका छौँ अनि यो पारिपट्टि चाहिँ ट्विन तान्ने साथीहरू चाहिँ उतापट्टि धुन्सेबाट आउँदै हुनुहुन्छ होला, एकछिनमा आउनुहुन्छ। अनि यो ट्विनको पनि हिजो रोपहरू चाहिँ हामीले हिजो ड्रोनको सहायताले कनेक्ट गरिसकेका छौँ अनि त्यसपछि ठ्याक्कै हाम्रो टनलको मुख चाहिँ त्यही नै हो, पाइपले देखिरहेको, त्यही भएर हामी नजिकै आइसकेका छौँ। अब
3: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन ध्यान आकर्षण गर्नुभएको छ।
4: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चा दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुडीतिर त्यहाँ काम गऱ्यौँ, हामीले 4 वटा बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
3: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँले सल्लाह दिनुभएको छ। हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाइमा राष्ट्रसङ्घको नेपाल कार्यालयले सहमति जनाएको छ।
6: राष्ट्रसङ्घीय मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याहियाले अन्यत्र नभएको क्षति नेपालले भोगिरहेको बताउनु भएको हो।
7: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses and damages that climate-vulnerable countries are increasingly facing. Nepal has contributed very little to global greenhouse gas emission, yet it is experiencing profound human and economical consequences from a changing climate.
6: नेपालले राष्ट्रसङ्घमा 3 वर्ष अघि स्थापित क्षतिप्रति कोषमा पहुँच पाउनुपर्ने माग राख्दै आएको छ। नेपालले अन्तर्राष्ट्रिय जलवायु न्यायको हकदार रहेको बताउनु स्वाभाविक रहेको उहाँको भनाइ छ।
7: My plea tonight to the international community, we need to demonstrate solidarity towards the people of Nepal at a time where they need it the most.
6: मुलुकले भोगिरहेको समस्या समाधानमा आग्रह गर्दै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घको आगामी महासभा बैठकमा जाने भनिएको बेला नेपाल कार्यालय प्रमुखको भनाई आएको छ।
3: संसदका विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद व्यवस्थापन र सरकारका काम समेत निगरानी गर्न संसदीय समिति बनाउनु पर्ने माग गरेको हो। आजको बैठकमा संसदीय विशेष समिति गठनका लागि सरकारको ध्यान आकर्षण गराउने एमाले संसदीय दलकी उपनेता पद्मा रियालले जानकारी दिनुभएको हो। भदौ 11 गते बसेको सर्वदलीय बैठकले संसदीय समिति गठन गर्ने निर्णय गरे पनि समिति गठन भएको छैन। नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपालले प्रतियोगिताको फाइनलमा पुगेको 2 पटक हो। नेपालले सन् 2023 प्रिमियर कप जितेको थियो। आज दिपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई 87 रनले हराएको हो। मलेसियाको बायोमा सोभलमा आज नेपालले 148 रनको लक्ष्य दिएको थियो। ओमान 28 ओभर एक बलमा 60 रनमै समेटिएको हो। अवस्था खबर यति नै। नमस्कार।

हजुर, सुन्नुभयो यहाँले एउटा मिठो गीत गाउने कलाकार सायमी लक्ष्मी पौडेल हुनुहुन्थ्यो। यही गीतबाट नै आजको कार्यक्रम यानि कि काठमाडौँको सौगातको सुरुवात भयो। सञ्चालक विनोद यस कार्यक्रम लिएर श्रोता समक्ष उपस्थित छु। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। भर्खरै यहाँले 9 बजे बेलायतको समयसम्म आशापूर्ण बहिनीको प्रस्तुतिमा सुन्नुभयो नमस्ते युके कार्यक्रम। विभिन्न जानकारी अपडेट्सहरू र इभेन्ट्सहरू जुन हुँदैछन् बेलायतमा यो सप्ताहन्तमा, आउँदो सप्ताहन्त र अन्य दिनहरूमा त्यसको अपडेट दिँदै हुनुहुन्थ्यो। पेन्सन पट्टाको पनि कुरा गर्नुभयो। ओके, माछु गुरुङ अझै बिएबिएस काठमाडौँमा आउनुभएको थियो केही समय अगाडि, अहिले बेलायत पुग्नु भयो जस्तो लाग्यो र उहाँले जानकारी पनि दिनुभएको थियो कि अब बेलायततिर पनि हामी जान्छौँ भनेर भन्नुभएको थियो। यो चलचित्र बडो राम्रो छ, हाम्रो पल्टनेहरूको कथामा आधारित हो भनेर लामो कुरा गरेका थियौँ र बहिनीले पनि यस बारेमा जानकारी गराउनु भयो र अन्य एकजना बहिनीले पनि एकदम त्यसको एड गरेर पठाउनु भएको रहेछ। कति राम्रो एड, थ्याङ्क यू सो मच यहाँको सहयोगको लागि। भन्दै अब हामी आजको यो बसाइमा र त्यो चलचित्र हेर्नको लागि जानु होला होइन, 20 पाउन्ड मात्रै भनिदिनु हुन्थ्यो, जानुहोस् इन्जोय गर्नुहोस् र हाम्रो कला क्षेत्रलाई, चलचित्र कला र हरेक क्षेत्रलाई हामीले सपोर्ट गरेका छौँ, गर्नु पनि पर्छ। यो कुरा मैले यहीँ काठमाडौँमा बसी बसी नेपालमा बसी बसी आह्वान गरेँ। समयको कुरा गरौँ, अहिले नेपालमा ठिक दिनको 1:55 जाँदैछ। हामीले नेपालको समय, बेलायतको समय, ब्रुनाईको समय पनि भन्ने गर्छौँ किनभने हामी 3 स्टेसनबाट एउटै फ्रिक्वेन्सी त होइन तर हाम्रो एउटा ग्रिड भनेर भन्छौँ। विश्वव्यापी रूपमा छरिएर वर्षमा काम नेपालीहरूले हामीलाई सुन्नुहुन्छ। बिएबिएस गोर्खा रेडियो हाम्रो कल साइन अथवा चाहिँ रेडियोको नाम हो। यसबाट यहाँले विभिन्न समाचार, हरेक घण्टाको समाचार र विविध हाम्रा कार्यक्रममा सुनेर बस्नुभएको छ र हामीले पालै पालो कहिले काठमाडौँ, कहिले ब्रुना, कहिले युकेले हामीले कार्यक्रम सञ्चालन गर्दाखेरि त्यस हामीले समय भन्नुपर्छ कि नभए नेपालको समय बेलायतमा मिल्दैन, बेलायतको समय ब्रुनाईमा मिल्दैन, ब्रुनाईको समय भन्दाखेरि यहाँ मिल्दैन। एकजना साथी हाम्रो श्रोताले गुड मर्निङ बेलायत भनेको उहाँले चाहिँ बिहान 6 बजे भनेको ड्युटी जानुपर्ने रहेछ। उहाँले त 2 बजे उठेर चाहिँ ड्युटीमा लाग्नुभएछ, 6 बजिसक्यो मेरो त घडी बिग्रियो भनेर लाग्नुभएछ। त्यस कारणले हामीले ब्रुनाईको समय यति, नेपालको समय यति, बेलायतको समय यति भन्छौँ र उहाँले मलाई हाँसोको रूपमा पछि भन्नुभएको थियो म त 12 बजे पुगेँ नै ड्युटीमा भनेर भन्दै हुनुहुन्थ्यो। त्यस कारणले अहिले नेपालमा ठिक 1:56 जाँदैछ। बेलायत हुनुहुन्छ भने बिहानको 9:11 गयो, अमेरिकाको इस्ट कोस्टतिर हुनुहुन्छ भने बिहानको 4 बजे हो र बिलिज सिटीमा हाम्रो साथीभाइहरू हुनुहुन्छ उहाँलाई पनि गुड मर्निङ भनौँ। बिहानको 2:11 जाँदैछ। फोकलेन्ड टापुका साथीहरूलाई भेरी भेरी गुड मर्निङ बिहानको 5:11। ब्रुनाई हेलो आफ्टरनुन 4:11 जाँदैछ भने अस्ट्रेलिया जापानतिर हुनुहुने श्रोतालाई पनि गुड इभिनिङ भनौँ है त। चाइनातिर पनि हुनुहुन्छ हाम्रो श्रोता, कहिले कहिले त त्यहाँबाट नै आउँछ नि होला है। एनिवे आजको दिनको कुरा गर्दाखेरि भदौ महिनाको 25 विक्रममा सम्बत 2083 सेप्टेम्बर महिनाको 10 हो श्रोताहरू। बिहिबारको दिन 10 भनेपछि 11 समय आउँछ होइन, त्यसले गर्दाखेरि विभिन्न ठाउँमा विभिन्न घटनाहरू पनि भए, त्यो कुरा चाहिँ हामी विस्तारै गरौँला श्रोताहरू। अब हामी भदौ कृष्ण पक्ष आज चतुर्दशीको दिनमा छौँ। चाड पर्व यसो हेर्दाखेरि आज चाड पर्व त छैन, अब बुवाको मुख अथवा बाउको मुख होइन पिताजीको मुख हेर्ने दिन आउँदैछ। त्यसले गर्दाखेरि यसको लागि हामी सबभन्दा पहिला जानकारी गराउँ, तपाईँहरू तयार हुनुहुन्छ होला होइन, किनभने तपाईँको बाबा नेपालमा हुनुहुन्छ वा विदेशमा हुनुहुन्छ, यसो हेलो हाई भनिहाल्नुहोस् र मुख्य गरेर खुसी औँसी। त्यो दिनै मोतीराम भट्ट जन्म जयन्ती पनि परेको छ, बुवाको मुख्य नै दिन भनेर हामी त्यसलाई लिन्छौँ। अवश्य पनि त्यो दिन तपाईँको केही कार्यक्रम होला, इन्जोय गर्नुहोला, शुक्रबारको दिन परेको छ होइन, यो चाहिँ खुसी औँसी, त्यसले गर्दाखेरि इन्जोय गर्नु त्यसलाई होला र त्यो चाहिँ सेप्टेम्बर महिनाको 11 तारिक भोलि नै हो भन्ने जानकारी दिउँ। अनि तपाईँहरू टन्न खाने अनि फेरि भोको बस्ने यानि कि दर खाने

दिन 28 गते हो, यो चाहिँ आइतबार दिन परेको छ र सोमबार काम छ भने अलिक गाह्रो पर्ला, नभए छुट्टी लिनु होला। काठमाडौँमा त छुट्टी छ, हरितालिका तिज सोमबार परेको छ, यानि कि भदौ महिनाको 29 गते 14 तारिक पर्दछ, होइन त। यति जानकारी गराउँदै मौसमको कुरा गरौँ श्रोताहरू। आज आगामी 24 घण्टाको पूर्वानुमान यस्तो छ, देशभर साधारणतया बादल लाग्ने देखिन्छ, देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ श्रोताहरू। रातिको समय पनि साधारणतया बादल लाग्ने, कुनै ठाउँमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ भने मेट अफिसको एनालिसिसमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानमा भन्दा थोरै उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ भन्ने जानकारी यहाँलाई गराउँ। काठमाडौँ भ्यालीमा हुनुहुन्छ भने 27 डिग्री सेल्सियस तापक्रम र केही वर्षा र बदली हुने देखिन्छ। दक्षिणी हावा छ 30 किलोमिटर प्रति घण्टाको वेगमा। पोखरा भ्याली गुड आफ्टरनुन तपाईँहरूलाई पनि, 29 डिग्री सेल्सियस तापक्रम छ, 87.7 मेगा हर्ज बसेर हाम्रो ब्रिटिस क्याम्प पोखराका साथीहरूले सुन्नुहुन्छ, परिवारले सुन्नुहुन्छ, यहाँलाई पनि दर्शन नमस्ते फ्रम काठमाडौँ। अधिकांश दिन आज बदली छ भने अधिकतम 31 न्यूनतम 25 सरद रूपमा 29 वर्षाको कुनै सम्भावना छैन। पोखरामा हुनुहुन्छ भने भोलि शुक्रबारको दिन पनि छैन, बादल मात्र लाग्ने, शनिबार गल्फ खेल्ने दिन रहेछ, वर्षा छैन, तपाईँहरू इन्जोय गर्नुहोस्। 30 डिग्रीसम्म हुनेछ। अनि अब धरानतर्फ जाउँ। धरानका श्रोताहरू गुड आफ्टरनुन भनौँ। 107.5 मेगा हर्ज सुनेर बस्नुहुन्छ। सनी डे फर यु, अधिकतम 42 न्यूनतम 30 डिग्री सेल्सियस तापक्रम। ओके, यो त भयो केही अपडेटहरू। समाचारको हकमा केही कुराहरू राख्न म चाहन्छु। नेपालदेखिको समाचार के छ त, संसारको समाचार एउटा दुईवटा यहाँलाई राखौँ र कार्यक्रम अगाडि बढाउँ। आजको सबभन्दा पहिला हामी पृथ्वी कुराकानीमा चाहिँ पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा गएको पहिरोको कारण सडक अवरुद्ध छ, त्यो बारेमा कुराकानी गर्नको लागि हामीले नेपाल पत्रकार महासङ्घ धादिङ शाखाका प्रमुख हुनुहुन्छ पत्रकार सीताराम अधिकारीजीसँग त्यहाँको अपडेट हामी लिन्छौँ। कहिले खुल्छ, कस्तो प्रकारले यो पहिरो गयो आदि आदि कुरा गर्छौँ। त्यसपछि हामी रेकर्डेड अन्तर्वार्ता राख्छौँ। धनजङ गुरुङजीले कुराकानी गर्नुभएको छ त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका हेड सर राजेन्द्र दुवाडीजीसँग, विशेष गरी भदौ 10 आएको भीषण बाढी पछि विद्यालय जान नपाएका बाल बालिकाको पढाइ के कसो छ भनेर बुझ्दै हुनुहुन्छ भने अर्को चरणमा सुरुवातमै हामी हिजो ट्राई गरेका थियौँ, कोसिस गरेका थियौँ, त्यो हुन सकेन। भोटेकोसी फ्लड भिक्टिममा रसुवातिर पुग्नुभएका हाम्रा भाइ हुनुहुन्छ, राधा पौडेल फाउन्डेसनमा आबद्ध भएर काम गर्नुहुने गोविन्द खड्काजीसँग कुराकानी गर्छौँ। उहाँले के कस्तो प्रकारले सहयोग गर्नुभयो, गर्ने इच्छा छ, के लिमिटेसन छ, त्यो हामी बुझ्छौँ उहाँसँग भने। अर्को त्यसपछिको कुराकानीमा मुस्ताङको लोमाङथानमा 7 पटकसम्म भूकम्पको धक्का महसुस भयो, त्यो बारेमा लोमाङथान गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ टासी नर्ब गुरुङ, उहाँसँग कुराकानी गर्छौँ अर्को चरणमा। ओके, त्योभन्दा अगाडि केही समाचारहरू राखिहाल्नु। नेपालतिरको टप न्युजहरू के छन् त, आज सेप्टेम्बर महिनाको 26 सेप्टेम्बरको 10 तारिक हो। नेपालका मुख्य समाचार सरसरी हेर्नुपर्दाखेरि ताजा रिपोर्ट समाचारमा बाढी पहिरोपछि उद्धार र राहत र पुनर्निर्माण नै नेपालको सबैभन्दा प्रमुख विषय बनेको छ, साथै राजनीतिक पूर्वाधार र क्रिकेट पनि चर्चामा छ श्रोताहरू। नेपाल फाइनल पुग्यो त बाढी पीड़ितको उद्धार तथा राहत जारी भन्ने शीर्षकमा भदौ 10 गतेको हिमाली बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान अझै पनि जारी छ। जल विद्युत आयोजनाका सुरुङमा फँसेका कामदारहरूको खोजीलाई विशेष प्राथमिकता दिएको रोइटर लेख्दछ यो समाचारलाई। अनि बाढी राहतमा ड्रोनको प्रयोग, सड़क र पुलमा ठूलो क्षति पुगेपछि नेपाली सेनाले दुर्गम तथा प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, इन्धन लगायत अत्यावश्यक सामग्री पुर्याउन ड्रोन प्रयोग गरिरहेको छ। 4 ठूला ड्रोनबाट दैनिक 10 देखि 16 उडान र ढुवानी भइरहेको समाचार पनि रोइटरले लेख्दछ श्रोताहरू। पुनर्निर्माणका लागि $5 अर्ब आवश्यक, नेपालले बाढीबाट भएको क्षति पुनर्निर्माणका लागि करिब $5 अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भन्दै विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क तथा विभिन्न देशसँग सहयोग माग्ने तयारी गरेको छ यो समाचार पनि रोइटरबाट लिए मैले।
द गार्जियन लेख्दछ, जलवायु न्यायको माग, नेपालले न्यून हरित गृह ग्यास उत्सर्जन गर्ने मुलुक भएर पनि जलवायु परिवर्तन गर्न परिवर्तनको ठूलो असर भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग जलवायु क्षतिपूर्ति र सहयोगको माग अघि बढाएको द गार्जियन लेख्दछ। विदेशी पत्रिका बेलायती पत्रिका भनौ र फेरि गार्जियनको अर्को समाचारमा पनि बाढीको मानवीय क्षति गम्भीर छ। पछिल्लो विवरण अनुसार नेपालमा बाढीका कारण मृत्यु हुनेको संख्या 1300 भन्दा माथि पुगेको र हजारौं मानिसहरू बेपत्ता भएको अथवा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसलाई हाइलाइट गर्दछ द गार्जियन। हाम्रो पात्रोले पनि लेखेको छ, नेपाल क्रिकेटमा ठूलो सफलता, नेपाललाई सोधारो, नेपालले एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ, नेपाली संचार माध्यमले बताएका छन् भनेर समाचार मैले लिएँ हाम्रो पात्रोबाट। सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले पराजित गर्न सफल भयो। बधाई छ हाम्रा खेलाडीहरूलाई। कृष्णवीर पहिरोको कारण आवागमनमा चुनौती भने हाम्रो पात्रो लेख्दछ। यो बारेमा एकछिनपछि हामी कुराकानी गर्छौँ भने एलपी ग्यास आपूर्ति व्यवस्थापन, काठमाडौँमा माग अनुसार एलपी ग्यास आपूर्ति सुनिश्चित गर्न उद्योगीहरूले नियमित आपूर्ति हुने बताएका छन्। नेपाल न्यूज लेख्दछ। समग्रमा कुरा गर्नुपर्दाखेरि बाढी पछिको उद्धार, राहत, हराएका जनशक्तिको खोजी, क्षतिको पुनर्निर्माण, क्षतिको पुनर्निर्माण र अन्तर्राष्ट्रिय जलवायु सहयोगको माग नै प्रमुख समाचार छ नेपालको हकमा। अन्तर्राष्ट्रियगत केही समाचार एकछिनपछि सुनाऊ। यो बीचमा तपाईँहरूलाई एउटा मिठो गीत पनि सुनाऊ। त्यसपछि हाम्रो कार्यक्रममा मैले स्वागत गर्नुपर्छ सीताराम अधिकारीजी, जो पत्रकार हुनुहुन्छ। उहाँ चाहिँ नेपाल पत्रकार महासङ्घ धादिङ शाखाका प्रमुख हुनुहुन्छ। उहाँसँग कुराकानी हुनेछ श्रोताहरू। ओके, अहिलेलाई अमेरिया लिम्बु र पुष्कर सुनवार गाउनु छ यस गीतलाई।

0: गोलघर रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो पीएफ

0: ओके रैप सँगै नक्कली मैया भने बोलको गीत सुन्नुभयो. इथोस ब्यान्डको रैप शेरशाद खान पनि हुँदो रहेछ शब्द सङ्गीत इथोस ब्यान्डकै. यो गीतलाई मैले अलिकति छुट्याएँ क्षमा चाहन्छु. यदि इन्जोय गर्दै हुनुहुन्थ्यो भने कुराकानीतर्फ जानै पर्छ. गर्दाखेरि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोको कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम आदि आदि भइरहेको छ. यो बारेमा अपडेट लिनको लागि हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाल पत्रकार महासंघ धादिङ शाखाका प्रमुख पत्रकार सीताराम अधिकारीजी. उहाँलाई कार्यक्रममा ल्याउँ. सीतारामजी नमस्ते, स्वागत छ यहाँलाई.
1: नमस्कार
0: सीतारामजी. ल भनिदिनुहोस्, अब भदौ 24 गते बिहान यो सड़क भाषासँगै राजधानीको सड़क सञ्जालमा अवरुद्ध भयो, त्यसले ठूलो क्षति पुर्याएको छ, निकै शास्ति भएको छ, होइन? अब तपाईँ अहिले ठ्याक्कै कहाँ बसेर हामीसँग कुराकानी गर्दै हुनुहुन्छ भन्नुहोस् त सीतारामजी.
1: म यतिखेर धादिङ जिल्लाको गजुरी गाउँपालिकाको क्षेत्रमा छु. यो एउटा होल्डिङ सेन्टर, रातमाटेको होल्डिङ सेन्टरको अगाडिपट्टि पुगेको छु. धादिङ जिल्लाको यो भदौ 10 भटेको सीमा आएको बाढीका कारण धादिङ जिल्लाका राजमार्ग र यहाँका राजमार्ग त्यसपछि त्रिशुली नदी किनारमा रहेका बस्तीहरू क्षतिग्रस्त भए, जसले गर्दाखेरि यहाँको जनजीवन अत्यन्त कष्टकर बन्यो. केही ठाउँमा होल्डिङ सेन्टरहरू राखेर मान्छेहरू बसिरहनु भएको छ र राहत सहयोगको प्रतीक्षामा छन् कतिजना. कतिजनाकोमा राहत सहयोग पुगेको छ. त्यसै गरी राजमार्गको कुरा गर्ने हो भने पृथ्वी राजमार्ग काठमाडौँको लाइफलाइन पनि हो. किस्ने भिरमा तल सडक तलबाट त्रिशुली नदीले कटान गर्दाखेरि गएको पहिरोको कारण बाटो अवरुद्ध भएर त्यहाँ बाटो खुलाउनका लागि बाटोभन्दा माथिबाट त्यसलाई ट्र्याक खनेर यो राजमार्ग जोड्ने काम सडक विभागको तर्फबाट नियमित भइरहेको छ. 9 डोजर समेत लगाएर काम भइरहँदा पनि अझै केही दिन लाग्ने त्यहाँ प्राविधिकहरूले बताउनु भएको छ. भनेपछि काठमाडौँको लाइफ लाइन शुद्ध अवरुद्ध हुँदाखेरि थप सहज हुनुपर्ने जनजीवन अझै कष्टकर छ.
0: ओके, अब पहिला कृष्णभीरको कुरा गर्दाखेरि माथिबाट पहिरो आउँथ्यो, अहिले त तल त्रिशुली बाटो नै खटान भएको रहेछ. त्यो फाउन्डेसनको कमजोरले हो या यसपालिको भेलको बेगै अर्कै थियो, के थियो?
1: यसपटकलाई त्यसको फाउन्डेसन वा जग कमजोर थियो भन्ने अवस्था नै छैन. किनभने धेरै ठुलो त्यो भेलका कारणले नदीको बहावहरू छेउतिर गएका कारणले पनि थुप्रै ठाउँमा ती क्षतिहरू भएका छन्, थुप्रै ठाउँमा सडकहरू अवरुद्ध भएका छन्. कति ठाउँमा एकतर्फी मात्रै त्यहाँ खुले पनि अन्यत्र ठाउँमा एकतर्फी मात्रै सडक चल्नुपर्ने अवस्था छ. अन्य ठाउँमा पनि सडक भाँचिएर बाटो बन्द भएका थिए. नाम कृष्णभीरको अहिलेसम्म नखुलेको कारणले मात्रै आयो. केही समय अगाडि हामी मलेखु सँगै रहेको परेवा भिरमा पनि भर्खरै ट्र्याक चलेर अर्को बाटो बनाएपछि मात्रै त्यहाँ सुचारू हुने अवस्था छ. किनभने कृष्णभीर नखुलेको कारणले मात्रै हामीले त्यसलाई भन्यौँ. कृष्णभीरमा तलबाट नदीको बहावले पहिरो गयो र त्यसलाई ट्र्याकलाई अलि माथिबाट खन्दै त्यो पहरो खोप्दै बाटो बनाउँदैछ. त्यसो भएर केही दिन लाग्ने, अझै 3-4 लाग्ने भनेर बताउनु भएको छ. भनेपछि 3-4 पछाडि हामी सहज रूपमा यो बाटो प्रयोग गर्न सक्छौँ. अहिलेलाई हामी फेरि वैकल्पिक मार्गहरू प्रयोग गरेर काठमाडौँ जान सकिन्छ, काठमाडौँमा सामान लैजान सकिन्छ, त्यो कुरा चाहिँ छँदैछ.
0: ओके, अब अहिले माथिको डाँडामा चाहिँ काम गर्ने, रुख काट्ने, झाडी साफ गर्ने र खन्ने भन्दाखेरि चाहिँ नितान्त नयाँ बाटो भयो, होइन? त्यसले गर्दा पनि निकै तकलिफ होला, च्यालेन्ज होला, झाडी फाड्न गाह्रो पर्ला, रुख काट्न समेत र भित्तापट्टिको त्यो डाँडोको भागलाई पनि सफा गर्नु पर्यो. गर्दाखेरि यसले 3-4 अलिकति सम्भावना, त्यहाँ ट्र्याकै चल्ने सक्ने सम्भावना छ भन्नुभयो यहाँले?
1: 3-4 चल्न सक्ने सम्भावना छ. त्यो त्यहाँको सडकको त्यहाँ काम गर्ने इन्जिनियरहरूले पनि त्यही कुरा बताउनु भएको छ. 2 पछाडिबाट त सायद एम्बुलेन्सहरू चाहिँ छोड्न सकिने गरी त्यहाँ बाटो बन्दैछ, केही समय काम गर्ने, केही समयमा आइपुगेको एम्बुलेन्सलाई पठाउने गरी बाटो बन्ने अवस्थामा पुगेको छ। मात्रै गरौँ सवारीहरूलाई पास गर्नलाई चाहिँ केही दिन लाग्ने छ, किनभने त्यहाँ बाटो अलिक फराकिलो बनाउनु पर्ने र त्यो बाटो सधैँ तल छन् पुर्याइसकेको छ। झाडी फान्ने काम, त्यो बाटोलाई मिलाउने काम हुँदै गएको छ। त्यहाँको माटो पन्छाउने र भित्तामा खोपेर बाटोलाई मिलाउने कुरा महत्वपूर्ण कुरा हुँदो रहेछ। त्यहाँको प्राविधिक कुराहरू पनि हुन्छ। त्यो सँगै राजमार्गको थुप्रै ठाउँमा पहिरो गए पनि यदि कोही आउँदै हुनुहुन्छ भने, नारायणघाटतिरबाट आउँदै हुनुहुन्छ भने पनि यो बाटो यदि प्रयोग गर्दै हुनुहुन्छ भने उहाँहरू मुगलिनबाट आबु खैरिनी हुँदै गोर्खा जाने, धादिङ बेसी हुँदै गल्छी निस्केर काठमाडौँ जान सकिने रुट छ भनेर पनि सबैलाई जानकारी गराइदिनु पर्यो, किनभने त्यो बाटो छ र त्यो बाटो हिँड्न सकिने गरी, एकदमै सहज लोड बोकेर हिँड्न सकिने गरी बाटो आजबाट सञ्चालन भइसकेको छ। त्यसो हुनाले पनि त्यो कष्टलाई अलिकति बाटो लामो होला। त्यहाँ भर्खरै केही बसहरूलाई, त्यो बाटो प्रयोग गर्नुभएको बसहरूलाई केही बेर अगाडि भेटेर म यो होल्डिङ सेन्टरमा आइपुगेको छु।
0: सीतामजी, एकताली त्यो वैकल्पिक बाटो फेरि भनिदिनुहोस् न, कतिले नोट गर्न पाउनु भएन होला होइन, एकताली फेरि भनिदिनुहोस् न प्लिज।
1: वैकल्पिक बाटोको दुई तिनवटा बाटो छ, म त्यसलाई भने यदि कोही मुगलिन आइपुग्नु भएको छ वा नारायणघाटबाट मुगलिनतिर हुनुहुन्छ भने उहाँहरू त्यहाँबाट आबु खैरिनी जाने र आबु खैरिनबाट गोर्खा हुँदै धादिमेसीको बाटो प्रयोग गरेर यता गल्छी निस्किने एउटा यो बाटो छ। अर्को बाटो भनेको उहाँहरू त्यो आबु खैरिनीबाटै त्रिशुलको किनारै निस्केर यहाँ बेनीघाट रोराङ निस्केपछि बेनीघाट रोराङको चाहिँ हामी बेनीघाट बजारमा निस्किन्छ, त्यो भनेको कृष्ण भीरभन्दा अलि माथि हो। त्यहाँबाट त्यहाँ पुल एउटा बाँकी छ, त्यो पुल तरेर उहाँहरू फेरि पृथ्वी राजमार्गकै बाटो हुँदै काठमाडौँ जान सक्नुहुन्छ। यो दुईवटा विकल्प यतापट्टिबाट छ भने यसै हेटौँडा हुँदै निस्किने बाटोको विकल्प हामीले पहिलादेखि भन्दै आएका छौँ, अहिले पनि प्रयोग भइरहेछ। काठमाडौँको खाद्यान्न लगायतका चिजको आपूर्ति त्यताबाट भइरहेकै छ।
0: अर्को चाहिँ फेरि माल ढुवानीको लागि पुरानो बाटो बाई रोडको बाटोले पनि साथ दिइरहेको छ होइन त चित्रामजी?
1: बाई रोडको बाटो पनि एकदम स्पष्टसँग चलिरहेछ, अहिले पनि सामान काठमाडौँ गइरहेछ।
0: हो नि, ओके। अब यो त कृष्णवीर र अहिलेको वैकल्पिक बाटो र त्यहाँको स्थिति भनिदिनु भयो, कामको कुरा गर्नुभयो। अब तपाईँले होल्डिङ सेन्टर भन्नुभएको छ कि होल्डिङ सेन्टरको स्थिति के छ, त्यहाँ कति परिवार छन्, कहाँ कहाँ कहाँ आएर बसेका छन् त्यो पनि भन्नुहोस् न प्लिज।
1: धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर 5 एउटा होल्डिङ सेन्टर छ, त्यहाँ 45 घरको मान्छेहरू बस्नु भएको छ, करिब 200 मान्छे। त्यस्तै गरी वडा नम्बर 6 यो रातमाटेमा अर्को एउटा होल्डिङ सेन्टर छ, यहाँनिर 40 घर परिवारको मान्छे बस्नु भएको छ। यहाँ पनि करिब करिब 200 हाराहारीमा 200 भन्दा बढी संख्यामा मान्छेहरू यहाँ बस्नु भएको छ। यो होल्डिङ सेन्टरमा सबै होल्डिङ सेन्टरमा टेन्टहरू चाहिँ पुगेको छ, अब अत्यावश्यक सामग्रीहरू पनि पुगेको यहाँ स्थानीय सरकारले बताएको छ। तर स्थानीय सरकारमा एउटा दुविधा छ, यो फेरि यो बेलामा भन्नै पर्छ
0: प्लिज।
1: मैले भर्खरै 2 अगाडि स्थानीय सरकारको विपद, यो गजुरी गाउँपालिकाको विपद हेर्ने शाखाको प्रमुखसँग कुरा गरेको थिएँ। यकिन्द्र चेपाङ हुनुहुन्छ कर्मचारीको तर्फबाट, उहाँलाई यो विपदको प्रमुख बनाएछ। उहाँसँग कुरा गर्दाखेरि हामीसँग होल्डिङ सेन्टरमा बसे जम्मा 20 भन्दा बाहेक कोही छैन भन्नुभयो। म यो टेन्ट गाडेको ठाउँमा आएर यहाँनिर हेर्दाखेरि यहाँ 40 घर, त्यो अलि तल 45 घर, त्यो ठुलो सङ्ख्यामा मान्छे बसिरहनु भएको छ। तल सडकमा आफ्नो घर नभएपछि होल्डिङ सेन्टरमा बस्नुपर्ने बाध्यता त छ र आएर एकै ठाउँमा बस्नु भएको छ।
0: संख्या उहाँले नमिलाए पनि बन्दोबस्ती त मिलाउनु भएको छ होला नि त, किनभने नभए त फेरि अब
1: यसलाई यसरी भन्नुपर्छ, यहाँ स्थानीय सरकारको तर्फबाट वडाका वडा अध्यक्षज्यूहरू यही ठाउँमै हुनुहुन्छ, टिममा नै हुनुहुन्छ। उहाँहरूले विभिन्न दात्री निकायहरूलाई आग्रह गरेर यहाँको आधारभूत चिजहरू पुरा गरिरहनु भएको छ। अब केही आवश्यकताका चिजहरू छन् थपिँदैछन्, केही खानेकुरा, कसैलाई भाँडाकुँडा नपुगेका, कसैलाई ओर्नी ओछ्याउनेहरू नपुगेको, अब जाडो आउँदैछ, जाडो खानामा नपुगेको कुरा गरिरहनु भएको छ र केही दात्री निकायहरूले ती सामग्रीहरू पनि ल्याइदिँदै गर्दै गरेको कुराहरू छ। खास गरी महिला र बालबालिकाको सुरक्षाको कुरा पनि हुने भावनाले दुईटै होल्डिङ सेन्टरमा नेपाल प्रहरीको सुरक्षा समेत छ। यहाँ एउटा अस्थायी पोस्टको रूपमा राखेर यहाँ बस्नु भएको छ।
0: यो त एकदम जरुरी रहेछ यो सुरक्षा
1: भन्दाखेरि चाहिँ स्थानीय सरकार भनेको राज्य हो, उसको डेटामा भएका ट्रेनको संख्या गनेर पनि नराखिनु चाहिँ दुर्भाग्यपूर्ण हो।
0: अब पहिला नै तयारी यति जति अब सम्भावित दुर्घटना होला, दैविक प्रकोप होला, हामीलाई यति त्यति चाहिन्छ, हाम्रो जनसङ्ख्या यो ठाउँमा यति छ, गाह्रो साह्रो मिलिजुली बस्नुलाई यतिसम्म मिनिमम भन्ने हिसाब किताब चाहिँ अब यो अबको यो सिकलाइले होला नि। अब योभन्दा पहिला त गएको कुरालाई के कोट्याउँ होइन, अब चाहिँ गर्लान् आँखा खुल्यो होला भन्ने आशा गरौँ, होइन त सिद्धरामजी?
1: आँखा खुल्यो होला भन्ने आशा गरौँ, योबाट सिकाइ लिएर अगाडिको काम गर्नु नै पर्नेछ।
0: भन्दा
1: अगाडि पनि उहाँहरूले तयारीका हिसाबले थुप्रै काम गरेका छौँ भनेर योभन्दा पहिला भन्ने गरे हुनाले अहिले त्यो तयारीको काम चाहिँ सायद कमजोर थियो भनेर त्यहाँनिर आएर हेर्दाखेरि भन्न मिल्छ।
0: अब धेरै ट्रेनिङहरू विपदको बारेमा धेरै ट्रेनिङहरू गरेको त मैले पनि देखाएको थिएँ, सुनेको थिएँ, र कति ठाउँमा म आफै पनि ट्रेनिङमा पनि गएको छु हगि। तर अब व्यवहारिक रूपमा ट्रेनिङ खालि थियोरिटिकल मात्रै, क्लासरूममा बसेर मात्रै यो गर्दाखेरि यसको कम्युनिकेसन यस्तो, सपोर्ट यो, मेडिकल यो, खाना यो, आपूर्ति यो भन्ने हिसाब त थियोरिटिकल एउटा हुन्छ, तर पक्का एउटा अलिक मोटामोटी प्र्याक्टिस पनि गर्नुपर्छ, प्र्याक्टिकल पनि गर्नुपर्छ, त्यो अनि मात्रै थाहा हुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ हामीले अब गर्नै पर्ने जस्तो पनि देखियो, होइन त?
1: अहिलेको विपदलाई हेर्दा यो एउटा अब अहिलेलाई प्र्याक्टिकल गरे जसरी गरी गर्नुपर्ने अवस्था नै छ,
0: किनकि
1: छैन बाध्यतावश पनि गर्नुहुनेछ र यसलाई यो अहिलेको विपदलाई सिकाइको रूपमा लिएर आगामी त्यसका पूर्व तयारीका लागि पक्कै तयारी हुनेछ भन्ने आशा गरौँ।
0: आशा गरौँ। अब तपाईँहरू त्यहाँ हुनुहुन्छ, अझ इन्फर्मेसन अझ बढी होला, त्यो ठाउँमा तपाईँहरू बसेको ठाउँमा हताहती कति भयो भएन के छ त? अलिकति
1: जिल्ला मानवीय रूपमा हताहती यहाँ दुर्घटना भएर भएन, उही रसुवा जानुभएका, काममा जानुभएका, तीर्थ जानुभएका मान्छेहरू 148 बेपत्ता हुनुभयो, त्यो उहाँहरूको खोजी भएको छ, जम्मा 10-11 मात्रै सब यतिखेरसम्म प्राप्त भएको छ 11। त्योभन्दा बाहेक अरू सबै अब सम्पर्कविहीन हो। त्यस भावनाले धादिङ जिल्लामा चाहिँ बाढीको खबर केही बेर अगाडि यहाँ आइपुगे हुनाले
0: यहाँ कति समय पाउनुभयो तपाईँहरूले त्यो भनौँ न ब्याङ्क टु फ्ल्यास भन्छ नि होइन, जुन चाहिँ त्यहाँ जब बिहानको 8:30-9 बजीतिर त्यो जाने बित्तिकै तपाईँहरूको त आएन, कति टाइममा आइपुग्यो बाढी?
1: 9 सबैले यहाँ सूचना पाइसक्नु भएको थियो र मान्छेहरू छोडेर छेउतिर लाग्नु थाल्नु भएको थियो।
0: अनि बाढी चाहिँ कतिखेर आइपुग्यो?
1: 10:30
0: ए त्यति छिटो आइपुग्यो कि? किलोमिटरको हिसाबमा कति
1: को हाराहारीमा हाम्रो धादिङ जिल्लालाई छोएको
0: हो?
1: हाम्रो चाहिँ तारुका घाट कट्ने बित्तिकै हुँदाखेरि हामी मलेखु आइपुग, मलेखुको पुल लैजाँदाखेरि 11:15 भएको छ। त्यसो भएको हुनाले अब त्यही हिसाबले बाढी छ।
0: ओके, निकै स्पिडमा आयो। अब एउटा सोध्न मन लागेको कुरा, सोध्नै पर्ने कुरा चाहिँ के भने, हामीले पार्ट्स यसमा यो मानेमा सिक्नै पर्छ। कतिले मैले भनौँ न अब रेडियो लामटाङको बहिनी म्यानेजर हुनुहुन्छ गीता नेपानीसँग कुराकानी गर्दाखेरि ज्यानै जोखिम राखेर हामीले जानकारी दियौँ, हामी झन्डै त्यही बाढी आएकै ठाउँमा थियौँ, हाम्रो गाउँहरू आफ्नो परिवार पनि बगायो, हामी मर्मात स्थितिमा हुँदाहुँदै पनि हामीले रेडियोको माध्यमबाट सबैलाई हाम्रो पहुँच अनुसारको जानकारी दिँदा दिँदै पनि कतिले त्यसलाई नसुने झैँ गरेर यो केही पनि होइन भनेर सेल्फी खिच्ने, फोटो खिच्ने जस्तो लाग्दाखेरि कतिको ज्यान गयो भनेर उहाँले भन्नुहुन्थ्यो भने, तपाईँहरूको ठाउँमा पनि त्यस्तोहरू सेल्फी खिच्ने, फोटो खिच्ने, बाढी हेर्न जाउँ भन्नेहरू थिए कि थिएन नि त?
1: हामीकोमा बाढी हेर्ने, सेल्फी खिच्ने त किन नहुन्, तर अलिक टाढा बसेर खिचे हुनाले यो बाटो जोगाउन सकियो सबैलाई।
0: ओके ओके,
1: धादिङमा त्यस्तो कुनै घटना हुन पाएन।
0: यसलाई पनि एउटा पाठको रूपमा, सिकलाइको रूपमा लिनुपर्ने भयो नि त, होइन सीतारामजी?
1: हो, यसलाई पनि पाठको रूपमा र पूर्व सूचनालाई व्यवस्था गर्नुहुन्न भन्ने कुरा पाठको रूपमा लिनुपर्छ
0: हो नि। मैले बात यो कृष्ण भीरको कुराकानी गर्दा गर्दै तपाईँले धेरै इन्फर्मेसन दिनुभयो सिद्धरामजी, थ्याङ्क यू सो मच. अरू भन्नै पर्ने कुरा देश विदेशमा त्यो भेगका हुनुहुन्छ हगि, हाम्रो रेडियो त चारैतिर जान्छ, विदेश संसारका श्रोता सुन्नुहुन्छ, तपाईँले यो भन्दा पनि अझ इन्फर्मेटिभ हुन्छ भनेर केही कुरा छुन चाहनुहुन्छ?
1: अब धादिङ जिल्ला पनि विपदको ठुलो सामना गरिरहेको जिल्ला हो. मैले अनौपचारिक कुरा गर्दा पनि थुप्रैसँग भन्ने गरेको छु, खास गरी यो अहिलेको विपद चाहिँ रसुवा र नुवाकोटमा हो भन्ने भाष्य छ, तर धादिङ जिल्लामा पनि ठुलो संख्यामा घरहरू क्षति भएको ठाउँ हो, ठुलो संख्यामा यहाँका भौतिक संरचनाहरू क्षति भएर यो जसको क्षति भयो त्योभन्दा पनि यहाँको यो त्रिशुली नदीको र यसको यो क्षेत्रमा भएका यी भौतिक संरचनाका कारणले मान्छेहरूलाई अहिलेसम्म पनि सहज जनजीवन हुन सकिरहेको छैन. धादिङको जिल्ला सदरमुकामसम्म पुग्ने खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थ लगायतका चिजहरू नपुग्दाखेरि त्यहाँ थुप्रै सामानको आधार हुने अवस्था छ. धादिङ जिल्लालाई मात्रै हेर्ने भने उत्तरी धादिङलाई यही बाटो भएर जानु पर्थ्यो र त्यो जान सकिरहेको छैन. त्यसो हुनाले यो एकदम जीवन चाहिँ विपद हुँदाखेरिको जीवन चाहिँ प्रभावित क्षेत्र जहाँनेरि खेती भयो त्यो मात्रै हुँदो रहेनछ, अन्यत्र पनि त्यसको प्रभाव पर्छ र तिनीहरूलाई पनि राज्यले सम्बोधन गर्नुपर्छ भन्ने कुरा यहाँ तपाईँ मार्फत यो रेडियो मार्फत सबैलाई जानकारी गराउन चाहे. धादिङ जिल्ला पनि बेसरी प्रभावित छ, यहाँका करिब 50 बढी खानेपानीका योजनाहरू अवरुद्ध छन्, अहिले खानेपानीको करिब करिब हाहाकार जस्तो अवस्था छ सबैतिर. सबैजसो होल्डिङ सेन्टर लगायत बजार त्यो पुराना बजारहरूमा मान्छेले पानी किनेरै खानुपर्ने अवस्था छ र केही ठाउँमा मात्रै खानेपानीको उपलब्धता छ. भनेपछि अब यो अर्को वर्ष यो क्षेत्र तल्लो क्षेत्र जहाँ बाढी लाग्यो त्यो क्षेत्र धान लगायतका ठुलो मात्रामा उत्पादनशील क्षेत्र हो, त्यो उत्पादन अर्को वर्ष रोकिनेछ र अर्को वर्ष यसले यसको प्रभाव फेरि देखिनेछ. त्यो हिसाबले पनि यहाँका नागरिकहरूलाई बचाउनु राज्यको दायित्व हो र त्यतातिर पनि राज्यले ध्यान दियोस्, यही कुरा भन्न चाहन्छु. धन्यवाद.
0: मैले एउटा मात्रै छुटाए जस्तो लाग्यो मेरो तर्फबाट, यो विद्यालयहरूको क्षति, बालबालिका पठन पाठनमा पुरेको क्षतिको स्थिति के छ त्यो पनि भनिदिनुहोस् न अलिकति.
1: धन्यवाद तपाईँले सम्झाइदिनु भयो. मैले म बिहान आज मात्रै दोस्रो दिन खुलेको बागेश्वरी माध्यमिक विद्यालयको सबै विद्यार्थीको झोला समेत बगाएर लगेको विद्यालयको अर्कै ठाउँमा लगेर विद्यालय सुरु भएको थियो र म आज पहिलो दिन म त्यहाँ पुगेका थिएँ. बालबालिकाहरू आधा सरोलाई चाहिँ केही दात्री निकायहरूले झोलाहरू केही दिएर ल्याउनु भएको थियो, आधा सरो त्यतिकै विद्यालय आइरहनु भएको थियो. त्यहाँ पुग्दाखेरि चाहिँ उहाँहरू अब हामी कसरी पढ्ने के गर्ने भन्ने एउटा अन्यलतामा हुनुहुन्थ्यो. हामीकोमा त्यस्ता 6 विद्यालयहरू प्रभावित भए, जो मध्ये 2 विद्यालय चाहिँ अलिक क्षतिग्रस्त भए, विद्यार्थीहरूले पढ्ने चिजहरू गुमाए, भागेर गएर बस्नु पर्ने अवस्था आयो बागेश्वरी माध्यमिक विद्यालय र बेनीघाटो राङमा रहेको त्यही अघि हामीले भनेको कृष्णभीरसँगै रहेको बुद्धि विकास आधारभूत विद्यालय, यो 2 विद्यालय चाहिँ क्षतिग्रस्तै भयो बाढीले गर्दा. त्यसले गर्दाखेरि यहाँ चाहिँ अझै सहज हुन सकेको छैन र अर्कै ठाउँबाट बागेश्वरी माईमा आजबाट विद्यालय सुरु भयो. अब 2 गुरुकुलका विद्यालय, संस्कृत पढाउने विद्यालयहरू पनि पूर्ण रूपमा क्षति भए. विद्यालयहरूको अम्लेश्वर गुरुकुल त्यो चाहिँ गल्छी गाउँपालिकामा पर्छ, त्यो भवन लगायतका सबैतिर अब केही पनि एउटा काठका टुक्रा पनि लिन नसकिने गरी क्षति भयो. अब त्यो चाहिँ सुरु हुन सक्ने अहिले भर्खरै अवस्था छैन, अर्को महिना लागेसम्म अन्त कतै व्यवस्थापन गरेर मात्रै त्यो सुरु हुन सक्ने अवस्था छ. त्यो ठाउँमा चलाउन पनि सकिने अवस्था छैन, नदीको चाहिँ माथि आइपुगेको छ र त्योभन्दा यदि सफा गरेर चलाउने भने त्योभन्दा तल विद्यालय पर्छ, अब सर चल्न सक्दैन. त्यो खालको अवस्था छ धादिङ जिल्लालाई हेर्ने हो भने, शिक्षालाई हेर्ने हो भने पनि.
0: र तपाईको यो कुरा सुनेर देश विदेशबाट लाउन हामीले धादिङलाई तिर पनि ध्यान दिउँ भन्ने धेरैको मनमा लाग्यो होला भन्ने आशा गरौँ होइन किनभने विदेशमा बसेका नेपालीहरू दिल खोलेर एक आपसमा मिलिजुली गरेर सहयोग गरिरहनु भएको छ चारैतिर होइन गर्दाखेरि धादिङ पनि पिक्चरमा आओस् तपाईँको भनाई हाम्रो भनाई हो गर्दाखेरि सुन्ने श्रोताले नोट गर्नुहोला भन्ने आशा गरौँ ल त सीतारामजी तपाईँले विस्तृत रूपमा जानकारी दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद भन्दै म बिदा लिउँ है त सीतारामजी मैले तपाईँसँग बिदा लिएँ है त तपाईँ व्यस्त पनि हुनुभयो जस्तो लाग्यो मलाई हस् हस् थाहा दिन्छ त आज हाम्रो नेपाल पत्रकार महासङ्घ धादिङ शाखा प्रमुख हुनुहुन्छ पत्रकार सीताराम अधिकारीजीसँग धादिङको र विशेष गरी कृष्णवीरको स्थितिको बारेमा जानकारी लिउँ एउटा गीत एकैछिनको लागि त्यसपछि अर्को रेकर्डेड कुरा गरेर राख्नै पर्छ

0: शान्ति से परिवार र शान्त रानी परिवार गाउँदैन थियो गोर्खाली लाउरेले पत्यायो रे। यो गीत बडो मजा लाग्यो मलाई, एकछिनपछि फेरि सुनाउँछु। अहिलेलाई समयको अभाव हो, त्यसले गर्दाखेरि राजेन्द्र दुवाडीजी प्रिन्सिपल हुनुहुन्छ, उहाँसँग धनजङजीले कुराकानी गर्नुभएको छ, राखिहालौँ।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा बाढी पीडित बाल बालिकाको पढाइ निरन्तरता दिन के गर्दैछ शिक्षा मन्त्रालय र सम्बन्धित विद्यालयका शिक्षकहरू, बाल बालिकाहरू, कतिले त आफ्ना अभिभावक गुमाएका छन्, कतिले आफ्नो बाल बालिका गुमाएका छन्, सम्पत्ति भौतिक क्षति पनि भएको छ, र यो जुन अपूरणीय जुन अकल्पनीय जुन प्राकृतिक आपदा हामीले सामना गर्नु पर्यो, यसको हामीले शब्दबाट वर्णन पनि गर्न सक्दैनौ, र पछिल्लो अवस्थालाई हेर्दाखेरि अहिले के भइरहेको छ, जस्तै नुवाकोटको त्रिशुलीमा भएको जुन स्कुलमा बाल बालिकालाई जोगाउन सफल भएका प्रधान अध्यापक हुनुहुन्छ राजेन्द्र दुवाडी, उहाँ त्रिभुवन त्रिशुली माविको प्रधान अध्यापक हुनुहुन्छ। हामी उहाँसँग आज यही विषयसँग केन्द्रित कुराकानी गर्न गइरहेका छौँ। आफ्नो जीवन रक्षा गर्न सफल भएका विद्यार्थीहरूको पढाइ र उहाँहरूको मनोविज्ञानलाई मध्यनजर गरेर कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ, सहयोग साथ कसरी पाइरहनु भएको छ, यही विषयमा छोटकरीमा कुराकानी गर्दैछौ। राजेन्द्र सर, कार्यक्रममा स्वागत छ।
2: धन्यवाद सर,
1: समय दिनुभयो, धेरै धन्यवाद छ। अब यो जुन हामीले मैले अलिकति पृष्ठभूमि पनि बताएँ र सञ्चार माध्यममा धेरै कुराहरू आइरहेको छ, यो शिक्षा मन्त्रालयबाट केही कुराहरू पनि बाहिर आएको छ, निशुल्क शिक्षाको कुराहरू र सँगसँगै यो बाढी पीडित बाल बालिकालाई पढाइलाई निरन्तर दिनको लागि अब अहिले तपाईँले के व्यवस्था गर्दै हुनुहुन्छ?
2: यस्तो छ सर, अब हामी चाहिँ बाढीबाट यो भटेकोसी बाढीबाट प्रभावित भएको विद्यालय मध्ये सबभन्दा बढी क्षति भएको मानवीय क्षति चाहिँ हामीले जोगायौँ लगभग, होइन, अब भौतिक क्षतिमा ती धेरै भौतिक क्षति भएको विद्यालय हाम्रो विद्यालय हो। हामीसँग केही चिजै छैन, अब विद्यालयको छयासी रोपनि जग्गा थियो त्यो छैन। अब हिजो एउटा शिक्षा मन्त्रालयले लगभग एउटा टेन्टेटिभ डेटा निकाल्दाखेरि पनि लगभग 1,80,00,000,000 जतिको चाहिँ भौतिक क्षति विद्यालयको उहाँले यो तथ्याङ्क निकाल्नु भएको छ। अब हाम्रो विद्यालयमा समस्या के हो भन्दा विद्यालय कहाँ सञ्चालन गर्ने भन्ने कुरा चाहिँ मूल समस्या छ। अहिले शिक्षक साथीहरू जागरुक हुनुहुन्छ, मेरो टिम एकदम जागरुक छ, अब कहाँनिर विद्यालय सञ्चालन गर्ने भन्ने समस्या भइरहँदा अहिले विदुर नगरपालिकाको स्थानीय हाम्रो स्थानीय सरकारले विदुर 9 स्थित यो भवन डिभिजन कार्यालयको हाताभित्रबाट सञ्चालन गर्ने भन्ने छ, तर त्यहाँ पनि एउटा सरकारी कार्यालय यो प्रदेशको सामाजिक विकास मन्त्रालयको भवन कार्यालय रहेको र त्यहाँ अघि तपाईँसँग कुरा गरिरहँदा पनि त्यहाँको हाकिम साहबसँग कुरा गर्दै थिएँ मैले, उहाँले चाहिँ अब हाम्रो अफिस पनि भएको ठाउँमा अब यो दोहोरो गर्नलाई गाह्रो हुन्छ, हाम्रा सेक्युरिटीका कुरा के भनिरहनु भएको छ, विपदमा अब पार्किङ एउटा लिन पनि मलाई गाह्रो भइरहेको छ, उहाँहरूको पार्किङमा म टेन्ट हालेर अथवा त्यहाँ ट्रस हालेर सामान थुपार्छु भन्दाखेरि पनि नपाइरहेको अवस्था छ। अब तैपनि हामी आउने 1 गतेबाट त्यहाँ कवर्ड हल छ, त्यहाँ जिल्ला खेलकुद विकास समितिले हामीलाई एकदम सहयोग गर्नु भएको छ, त्यहाँ पछाडि कवर्ड हल छ, त्यहाँ कवर्ड हलको पछाडि स्पेस छ, त्यो स्पेसमा रहेको खाली जग्गामा युनिसेफले टेन्ट बनाउन खोजिरहेको छ, अहिले तत्काल टेन्ट हाल्ने चौधरी फाउन्डेसनले त्यहाँ केही हामीलाई लजिस्टिक म्यानेजमेन्टको सहयोग गर्दै हुनुहुन्छ, त्यो सहयोग गरेर हामी छिटो भन्दा छिटो बाल बालिकालाई स्कुल फर्काउने प्रयास गर्छ।
1: विदेशमा रहेका धेरै नेपालीहरूले साथ सहयोग दिन अमेरिका, अस्ट्रेलिया, जापान जस्ता धेरै ठाउँहरू जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ, होइन, अब अहिले तत्कालको लागि तपाईँहरूलाई स्थानीय सरकारको साथ सहयोग चाहियो, केन्द्र सरकारको होइन, शिक्षा मन्त्रालयको तर्फबाट के भइरहेछ काम, तपाईँहरूलाई हौसला दिनलाई, तपाईँहरूको काममा चाहिँ गर्नलाई सञ्चार माध्यममा त सूचनाहरू आइरहेको छ, समाचारहरू चाहिँ समुन्नय कस्तो भइरहेछ सर त्यहाँ चाहिँ?
2: होइन, यो अब भारी गएको पछि आज अब हामी 15 दिनमा तपाईँसँग म कुराकानी गर्दैछु, यति बेला मैले प्रत्यक्ष रूपमा एकजना प्रधान अध्यापकले शिक्षा मन्त्रीसँग एकचोटि मन्त्रालयमै मेरो भेटघाट भयो र शिक्षा मन्त्रीज्यू स्थलगत यहाँ बाढी पहिरोको स्थलगत निरीक्षणको लागि आउनु भएको थियो। उहाँहरूले अब साथ सहयोग हाम्रो छ, तपाईँहरू विद्यालय फेरि पुनः सञ्चालन गर्नु, यसलाई आवासीय विद्यालय, अहिले अस्ति शिक्षा मन्त्रालयले एउटा सुनौलो भविष्य छात्रवृत्ति योजना पनि जारी गरेको छ, त्यसमा विद्यार्थीको क्याटेगोराइज गरेर अहिले चाहिँ प्रभावित विद्यार्थीहरूलाई आवास सहितको सुविधा राखेर भए पनि कक्षाहरू तत्त स्थानहरूमा अब यो आवागमन नभएको ठाउँमा अब जता जता सकिन्छ त्यतै त्यतै विद्यालय सञ्चालन गर्नु भन्ने खालको शिक्षा मन्त्रालयबाट पनि हामीले त्यो पाएका छौँ र हामी त्यही अनुसार अब विद्यालय अब आगामी 1 गतेबाट नगरपालिका स्थानीय सरकारले हामीलाई स्थान तोकिदिएको छ, संघ सरकारले अब छात्रावास छात्रवृत्तिको व्यवस्था पनि गरिदिएको छ, गर्छु भनेको छ, कसरी सकिन्छ दाताहरूले पनि हामीलाई सहयोग गरिरहनु भएको छ, अब देश विदेश हुनेहरूले पनि, अब हाम्रो चाहिँ सरकारी विद्यालय भएको हुनाले उहाँहरूले वान डोर पोलिसी जस्तै विद्युत नगरपालिका शिक्षा मन्त्रालय थुर्ली आउँदाखेरि चाहिँ अझै सहजै रह्यो। अब त्यो हुँदाखेरि पनि अब लङ प्रोसेस हुने भावनाले कतिपय दाताहरूले जस्तै बिहान मात्रै अब स्कुल चलाउन के चाहिन्छ भनेर एनआरएनए अस्ट्रेलियाबाट चाहिँ मलाई साथीहरूले सोधिरहनु भएको थियो। अब मैले के भने स्कुल विद्यालय अहिले सञ्चालन गर्दाखेरि त मसँग त केही पनि छैन, जिरोबाट सुरु गर्ने हो नि त, भनेपछि एउटा ल्यापटप प्रिन्टर यस्तो भइदिए हुन्थ्यो नि त, भनेपछि उहाँहरूले 15 कम्प्युटर 5 ल्यापटप 2 प्रिन्टर चाहिँ ल एउटा एग्रिमेन्ट जस्तै भयो सर भोलि र पर्सिमा तपाईँहरूकोमा झर्छ भनेर भन्नुभएको छ। त्यो भयो भने हामीले तत्काल चाहिँ आफ्नो आफ्नो अफिस सेटअप गरेर थोरै प्रशासनिक कामहरू पनि सञ्चालन गर्न सक्छौँ भन्ने लागेको छ। यस्तै गरी देश विदेशमा रहनुभएका साथीहरूले पनि सहयोग गरिरहनु भएको गर्ने इच्छा जताउनु भएको छ, आइरहनु भएको छ, तर अब हामी हातेमाला गर्दैछौँ।
1: अब सबैभन्दा ठुलो कुरा त बाल बालिकाको होइन, उनीहरूको मनोविज्ञान होइन, कतिले अभिभावक गुमाएका छन्, कतिको त अब बाउ आमा गुमाएको छ, होइन, विभिन्न समस्याहरू छ। अनि उनीहरूको मनोविज्ञानलाई यसो हेर्दाखेरि कस्तो छ, उनीहरू कति उच्च छन्, कतिको उनीहरूलाई यो मनोचिकित्सकको सहायता पनि जरुरत पर्छ, उनीहरूलाई हौसला दिनु पर्यो होइन, त्यसमा चाहिँ के छ सर?
2: त्यही त, अब हामीले बाल बालिकालाई कक्षा कोठामा ल्याउने बित्तिकै ल्याएर अब पढाइहाल्ने उल्ने भन्ने होइन, बाल बालिकालाई मात्र होइन हाम्रा शिक्षक साथीहरूलाई नि मनोसामाजिक परामर्शको चाहिँ आवश्यकता छ, अब त्यहाँ बसाईको आवश्यकता छ, सबै कुराको आवश्यकता छ। त्यो कारणले हामीले यी सबै कुराहरू गर्नको लागि सबै कामहरू गर्नको लागि पहिला त हामीले कहाँ पढाउँछौँ भनेर स्थान निर्धारण गर्नु पर्यो, स्थान निर्धारण गर्यौँ, त्यसपछि त्यहाँ टेन्टमा भए पनि त्यहाँ टिएलसीमा भए पनि बाल बालिकालाई जम्मा गर्नु पर्यो। जब बाल बालिकालाई हाम्रो साथमा जम्मा गर्छौँ, हाम्रो साथमा जम्मा गरिसकेपछि हामीले त्यो मनोसामाजिक परामर्शकर्ताहरू यो साइको सोसो काउन्सिलरहरूलाई आह्वान गरिरहेका छौँ, उहाँहरू आउनु, शिक्षकलाई विद्यार्थीलाई एउटा सोसो साइको काउन्सिलिङ दिनुहोस्, एउटा स्ट्रङ बनाउनुहोस्, यो ट्रमाबाट उतारिदिनुहोस्, अनि उतारिसकेपछि अनि हामी नियमित कक्षाहरू अगाडि बढाउन सक्छौँ। त्यति बेलासम्म हामी यो लजिस्टिक म्यानेजमेन्ट, यो चाहिँ विद्यालयका फर्निचरदेखि लिएर गएर सबै, अब हामीसँग त 1600 विद्यार्थी भनेका छौँ, विद्यार्थी संख्या चाहिँ सुरुमा कति आउनुहुन्छ, न एउटा कक्षा कोठा छ, न एउटा बस्ने ठाउँ छ, न एउटा चाहिँ डेस्क छ, न बेन्च छ, होइन, त्यस्तो अवस्थामा छौँ नि त हामी त।
1: अब अहिलेको यो संवादले पनि धेरै श्रोताहरू जो सहयोग दिन चाहनुहुन्छ, सहयोग गर्न चाहनुहुन्छ, उहाँहरूको लागि पनि सरले भनेका कुराले पनि धेरै छुन्छ उहाँहरूलाई, होइन। अब हामी जुन विषयमा कुराकानी गरिरहेका छौँ त्यो एरियामा सबैभन्दा धेरै क्षति पुगेको सरको स्कुल भयो, होइन, अरू यस्ता कति स्कुलहरू चाहिँ पूर्ण रूपमा चाहिँ क्षत विच्छेद भएका छन्, अब कति त विद्यार्थीहरू नै त्यो खोलाले बगाएको कुराहरू आएको छ, के छ सर त्यसको तथ्याङ्कहरू?
2: यस्तो छ, मेरो छेउमा एउटा चाहिँ संस्थागत विद्यालय बोर्डिङ स्कुल थियो, त्यो पनि पूर्ण रूपमै ध्वस्त भएको छ, अनि अर्को चाहिँ तपाईँको अलि पर एउटा रामचन्द्र आवि भन्ने त्यहाँ 8 पढाउने सरकारी स्कुल थियो, त्यो पनि छैन, अनि त्यसपछि एउटा उत्तरगया पब्लिक स्कुल भन्ने छ, त्यसको पनि बस है त्यहाँनिर गएको, अलि यस्ता यो करिडोरमा, यो खोलाको करिडोरमा छेउछाउमा रहेका विद्यालयहरू ध्वस्तै भएका छन्। अब हाम्रो भन्दा तल्लोपट्टि चाहिँ कुनै विद्यालय गएको छैन, हाम्रो पछाडि चाहिँ विद्यालयहरू अरू सुरक्षितै छन्, खासै अलिअलि खोलाले दायाँ बायाँ हानेको हो, त्यहाँ चाहिँ भौतिक विद्यालयमा भौतिक क्षति देखिएको छैन। र फेरि मैले यो समग्र अरू हेर्नुपर्ने त हो दायित्व, तैपनि अब सुरुमा त अब यो स्टुडेन्टहरूलाई नै इभ्याकुएसन गर्ने, स्टुडेन्टहरूलाई नै जोगाउने, उनीहरू चाहिँ सुरक्षित रूपमा उनीहरूको प्यारेन्ट्ससँग भेटाउने त्यो काममै 2-4 नै लाग्यो। त्यो लागिसकेपछि त्यस पछाडि चाहिँ ल स्टुडेन्टहरू लगभग हामी सुरक्षित छौँ भन्ने भइसकेपछि अब हामी चाहिँ अब पुनर्निर्माणमा हाम्रो विद्यालयलाई फेरि जोगाउने, यो जिल्लाको हाम्रो जिल्लाको मात्र नभइकन रसुवा धादिङ नुवाकोटकै जेठो विद्यालय एकमा एउटा विद्यालय, एउटा चाहिँ पुरानो विद्यालय जो 76 ओल्ड भन्छौँ नि हामी, एउटा चाहिँ वृद्ध विद्यालय जस्तो चाहिँ भइसकेको अवस्थाको विद्यालय हो, म आफू पनि पढेको विद्यालय, त्यस कारण यो विद्यालयलाई फेरि पुनर्जीवन दिनुपर्छ भन्ने हिसाबमा म आफू, मेरो टिम, मेरो त्रिभुवन त्रिशुली लागिरहेको छ, हामी त्यही ढङ्गमा अगाडि बढाएको छौँ।
1: अब यो भौतिक संरचना निर्माणको कुरामा त त्यसमा के छ सर, भौतिक संरचना निर्माण गरिदिनेमा भारतीय राजदूतावासले पनि सहयोग गर्ने भन्ने कुरा आएको थियो, त्यो चाहिँ अलि पछाडि हुने हो कि के छ सर यसमा चाहिँ?
2: इन्ट्रेस्ट त अहिले सबैले देखाउनु भएको छ सर, यो तातो छ नि त अहिले,
1: हजुर हो,
2: तातो बसमा अब हामी एउटा हटकेकै भएका छौँ अब, होइन, त्यसले गर्दा इन्ट्रेस्ट सबैले देखाउनु भएको छ। सबभन्दा अगाडि त हामीसँग ल्यान्डै छैन क्या, ल्यान्डलेस हो अब हामी,
1: भनेपछि पहिलो त जमिनै चाहियो जहाँ चाहिँ भौतिक संरचना निर्माणको लागि चाहिँ, हजुर,
2: अब कहाँ बस्ने भन्ने कुरा अहिले अस्थायी रूपमा विद्युत नगरपालिकाले एउटा ठाउँ तोकिदिनु भयो, त्यही पनि मैले सुरुमा भने त्यहाँ प्रदेशको भौतिक मन्त्रालयको चाहिँ त्यहाँ रहेछ, त्यो मन्त्रालयको प्रदेशको त्यो साइड अफिसले हामीलाई त्यहाँ बस्नलाई अब अझै पनि त्यहाँ प्रवेश दिइरहनु भएको छैन।
1: यस्तो बेलामा त उहाँले त समन्वय गरेर सहयोग गर्नुपर्ने, अझै तपाईँहरूलाई हौसला दिनुपर्ने, अनि उहाँले चाहिँ तपाईँहरूलाई अलि असहयोग गर्ने खालका सुरक्षाका कुराहरू भनेपछि त
2: होइन, अहिले अहिले अहिले भर्खरै पार्किङमा हाम्रो गाडी घोडा राख्नुपर्छ सर, पार्किङ पनि प्रयोग नगर्नुहोस् भनेर चाहिँ दिया, ठाउँलाई कसरी दिया भन्नु,
1: तपाईँले शिक्षा मन्त्रालयसँग चाहिँ कुरा पनि गर्नु भएको छ कि छैन?
2: केन्द्रको भौतिक मन्त्रालयले हामीलाई एउटा भवन रहेछ त्यहाँभित्र 2 हुने, भौतिक मन्त्रालय केन्द्रको भौतिक योजना मन्त्रालयबाट चाहिँ त्यो भवन हामीलाई दिनुभयो, त्यहीँभित्र प्रदेशको पनि भौतिक मन्त्रालय छ नि त अहिले बागमती प्रदेशको त्यो रहेछ। मुख्यमन्त्रीज्यूसँग मेरो कुराकानी पनि भएको थियो, हुन्छ तपाईँहरू त्यहाँ बस्नुहोस् हामी सहयोग गर्छौँ भन्नुभयो मुख्यमन्त्रीज्यूले। तर अब फेरि फिल्डमा काम गर्ने त त्यहाँ कार्यालय प्रमुख हुनुहुन्छ नि त, मैले त अब नगरपालिकाले छुट्टी दिनुभयो, म कार्यालय प्रमुख कहाँ गएँ, अब मैले उहाँलाई टेलिफोन गरेँ, उहाँ नि हेटौँडा जानुभएको रहेछ। अब त्यहाँ जाँदाखेरि उहाँले भर्खरै अहिले तपाईँसँग टेलिफोन हुनुभन्दा अगाडि अलिक फोन व्यस्त पनि थियो मेरो, त्यति बेला चाहिँ उहाँले अब हाम्रो गाडी घोडा राख्नुपर्छ, त्यो पार्किङतिर पनि नचलाइदिनुहोस्, प्रदेशको सङ्घको अफिसमा बस्नुहोस् तपाईँहरू, अब हाम्रा अफिसहरू चाहिँ हामी त्यहीँ अझ कर्मचारी थपेर 35-36 जना भएर पुनर्निर्माणमा बस्नुपर्छ, अब हाम्रो पार्किङहरूमा पनि तपाईँहरूले त्यहाँ सामान राखिदिनु भयो भने त्यहाँ के गर्ने, तपाईँहरू चाहिँ सङ्घको तिरबाट पछाडि एउटा ढोका खोलिदिन्छौँ हामी, त्यतातिरबाट जानुहोस् भने जस्तो अलिकति कस्तो कस्तो व्यवहार लाग्यो कि मलाई चाहिँ।
0: हजुर, व्यवहार कस्तो कस्तो लाग्यो, बन्द हुनुहुन्थ्यो त्यहाँको टिचर जसले चाहिँ धेरै विद्यार्थीको ज्यान बचाउनु भयो, उहाँको नाम हो हेड सर राजेन्द्र दोबाडी। यो बारेमा फेरि फलोअप गर्नु पर्ला। अब समाचारको बेला भयो, तर त्योभन्दा अगाडि छोटो अहिलेको बाँकी भएको रमाइलो गोर्खाली लाउरेको गीत सुनाऊ। शान्ति श्री परियार, शान्त रानी परियार हुनुहुन्छ।

0: विधानसभा हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोशित हुनु भएको थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी चारमा निर्वाचित यादव चैत 27 गते उद्योग मन्त्री बन्नु भएको थियो। यसअघि महोत्तरी दुईबाट निर्वाचित रासोपाका दीपक शाहले 14 दिनमै श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरूङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। यसअघि उद्योग मन्त्री यादवले ग्यास उद्योगीमाथि दिएको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको थियो। आज विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी व्यवसायप्रति मन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको हो। हिजो बसेको प्रतिनिधि सभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज नहुने चेतावनी दिनुभएको थियो। मन्त्रीको यो अभिव्यक्तिलाई महासंघले अत्यन्तै आपत्तिजनक, गैर जिम्मेवार र दुखद भनेको छ। ग्यास उद्योगको संख्या आवश्यकता भन्दा बढ़ी भएकोले दुईवटा भन्दा बढ़ी आवश्यक नरहेको भन्ने मन्त्रीको दावी समेत यथार्थ परक नभएको महासंघको तर्क छ। सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अभिभावकीय नियामकीय सहजकर्ता तथा समन्वयकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने महासंघको भनाइ छ। निजी क्षेत्रको सहयोग बिना अर्थतन्त्रलाई संकटबाट बाहिर निकाल्न नसकिने भन्दै महासंघले दोषारोपण र टकरावमा नउत्रन समेत चेतावनी दिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुनिएकाको उद्धारमा गतिलो कामै नभएको दावी गर्नुभएको छ। चिलिमे उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले उद्धारको काममा तीव्रता नदिएको गुनासो गर्नुभएको हो।
1: त्यो तल चिलिमे सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको, अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षाकर्मी पुग्ने अनि 2 घण्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खान आउने अनि फेरि 3 घण्टा 4 घण्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने, वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने, यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नै तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ, हुन्छ म भनिदिन्छु भनेर। र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो, अब इमर्जेन्सी हो नि त यो त।
0: भोटे कोसीकै अर्कोपट्टि सुरुङ भएको भागमा बसेका रासोपा सांसद सागर ढकालले पनि धमाधम काम भइरहेको दावी गर्नुभएको छ।
2: हामी लगभग बिहान 5:30 बजेतिर आएर नै यो काम सुरु गरिसकेका छौँ अनि यो पारिपट्टि चाहिँ ट्विन तान्ने साथीहरू चाहिँ उतापट्टि ढुन्चेबाट आउँदै हुनुहुन्छ होला, एकछिनमा आउनुहुन्छ अनि त्यसपछि ठ्याक्कै हाम्रो टनलको मुख चाहिँ त्यही नै हो, पाइपले देखिरहेको, त्यही भएर हामी नजिकै आइसकेका छौँ। अब
0: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गर्नुभएको छ।
1: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुटीतिर त्यहाँ काम गर्यौँ, हामीले 4 बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
0: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। नेपाली कांग्रेसले बाढ़ी प्रभावित क्षेत्रमा 46 मनोपरामर्शकर्ता खटाउने निर्णय गरेको छ। तालिम प्राप्त टोलीले विपदबाट विस्थापित भई विभिन्न आश्रय स्थलमा बसिरहेका परिवारहरूसम्म पुगेर प्रत्यक्ष मनोसामाजिक परामर्श दिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिपछि विशेष गरी बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक मानसिक रूपमा बढ़ी जोखिममा पर्ने भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर परामर्श दिइने भनिएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा पनि बेपत्ता भएका मध्ये अहिलेसम्म 1377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 178, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, सुनभयो यहाँले पुरानो गीत दीप श्रेष्ठको आवाजमा, अनि अन्य साथीको नाम चाहिँ रहेनछ, मैले चिनेको थिएँ बिर्सिया जस्तो भएछ त, होइन पुरानो गीत हो त। एनिवे, अब हामी काठमाडौँ सौगातको दोस्रो चरणमा आइसकेका छौँ। अघि नै हामीले जानकारी गराएका छौँ कि आज हाम्रो टेलिफोन सम्पर्कमा आउनुहुन्छ गोविन्द खड्काजी। उहाँ चाहिँ राधा पौडेल फाउन्डेसनसँग आबद्ध हुनुहुन्छ। उहाँ यो विपदको बेलामा राहतको लागि त्यसतर्फ जानुभएको रहेछ केही दिन अगाडि, र अहिले फेरि काठमाडौँमा हुनुहुन्छ। अझै पनि जानुपर्ने छ भन्दै हुन्थ्यो, त्यस कारणले त्यहाँको स्थिति के छ, कि कस्तो प्रकारले उहाँले साथ सहयोग गर्नुभयो, त्यो बुझ्नको लागि मैले उहाँलाई कन्ट्याक्ट गरेको छु, उहाँलाई लिइहालौँ। गोविन्दजी नमस्ते, स्वागत छ यहाँलाई।
1: धेरै धेरै धन्यवाद हजुरलाई र सम्पूर्ण रेडियो टिम र श्रोताहरूलाई।
0: हिजै कुराकानी गर्न खोजेको, तपाईँ अत्यन्त व्यस्त हुनुहुन्थ्यो, कति मन्त्रालयमा मिटिङमा हुनुहुन्थ्यो, के अरे यही यसै विषयमा मिटिङमा हो कि के हो त?
1: हो, हिजो हामीले एउटा मलेसियाबाट एउटा राहतको विशेष प्याकेज आउँदै थियो, त्यही राहत सामग्रीलाई ट्याक्स नलाग्ने गरी कसरी ल्याउन सकिन्छ भनेर त्यसको सहजीकरण गर्नुपर्ने थियो, ठ्याक्कै त्यही बेला हजुरले फोन गरेको समयमा मिटिङको समय तय भएको कारणले कुरा गर्न सकियो।
0: ठिकै छ, अनि कुरा मिल्यो त, सजिलो भयो त कि के भयो?
1: कुरा चाहिँ सजिलो भयो, सहजीकरण गरिदिनु भयो मन्त्रालयको तर्फबाट, चिठी बन्यो त्यस पछाडि सहज हुँदो रहेछ, सहज भयो।
0: ओके, यही बेलामा फेरि मन्त्रालय पनि केयरफुल हुनुपर्छ, यही बेलामा राहत भन्ने फेरि अन्य कुरा गर्नेहरू पनि भेटिया हुनाले, यदि त एउटा प्यारामिटर एउटा चाहिँ भनौँ न अब स्ट्रिक्ट मेजरमेन्ट त राख्नै पर्यो नि, होइन त? ओके, अब तपाईँहरू राधा पौडेल फाउन्डेसनका साथीहरू मिलेर धेरै ठाउँमा पुग्नु भएको रहेछ, टिम बाँडेर जानुभएको रहेछ, त्यो बयान गर्नुहोस् न। तपाईँहरू 8-9 पुग्नु भएको रहेछ, कहिले जानुभयो, कहाँ कहाँ जानुभयो, के देख्नुभयो, सुनाइदिनुहोस् प्लिज।
1: विनोद दाई, जुन दिन ठ्याक्कै विपत्ति आइलाग्यो त्यसको भोलिपल्ट के गर्ने, कसरी मान्छेहरूको उद्धार गर्ने, राहत सामग्री कसरी पुर्याउने होला भन्ने धेरै मान्छेलाई अनुरोध थियो। त्यहाँको वास्तविक अवस्था एउटा आइरहेको थियो, मान्छे त्यहाँ हुने त मान्छे ट्रामामा थिए नै, सिङ्गो देश नै ट्रामामा भएको स्थिति थियो। त्यसको पर्सिपल्ट भोलिपल्टै हामीले एउटा डिसिजन गऱ्यौँ, तत्काललाई जे सकिन्छ हाम्रो तर्फबाट त्यहाँ मान्छेहरूलाई पनि भेटौँ, कम्तीमा त्यहाँको आवश्यकता पनि पहिचान गरौँ र जाँदा चाहिँ केही लिएर जाउँ भनेर पहिलो चरणमा हामीले केही खाद्यान्न, त्यसपछि केही कपडा, बालबालिकाकोदेखि लिएर महिलासम्मलाई अलिक प्राथमिकता दियो। यो मेन्सुरेटर र नन मेन्सुरेटरको दुईवटा पाटोमा काम गर्छ राधा पौडेल फाउन्डेसनले, त्यो मेन्सुरेटरलाई र नन मेन्सुरेटरलाई केन्द्रमा राखेर के सामग्री लिन सकिन्छ भनेर एउटा डिग्निटी किट, प्याड, कट्टुदेखि लिएर त्यो एउटा, र अर्को ओभरअल मान्छेको दैनिक जीवनसँग जोडिएको पाटोलाई केन्द्रमा राखेर हामी नुवाकोट गयौँ। नुवाकोटमा विदुर नगरपालिका, जहाँ हाम्रो चाहना चाहिँ इन्डिभिजुअल व्यक्ति प्रभावितहरूलाई भेट्ने र प्रभावितहरूलाई त्यो चिज दिने र त्यसको आवश्यकता पहिचान गरेर फर्किने थियो, तर त्यहाँ पुगे पछाडि सरकारले राहत वितरणको एकद्वार प्रणाली लागू गरेको र एकद्वार प्रणालीमा पनि कलेक्सन ठाउँ एउटा बनाएका कारणले हामीले व्यक्ति व्यक्तिमा पुग्न सकेनौँ, त्यहाँ राहत सङ्कलन केन्द्रमा पुर्यायौँ र केही सानो समूहलाई मात्रै हामीले दिन सक्यौँ। तर त्यहाँ पुगे पछाडि हामीले एउटा चिज चाहिँ गर्न सक्यौँ, के सक्यौँ भने त्यहाँको वास्तविकता, त्यहाँको आवश्यकता, वास्तविकता, त्यहाँका मान्छेहरूको चाहना र यहाँबाट गइरहेको राहतमा त्यति धेरै तालमेल मिलिरहेको स्थिति थिएन देख्यौँ हामीले, किनभने सबै मान्छेहरूले खाद्यान्न खानेकुरै बोकेर जाने अनि सबै मान्छेहरूले कपडाहरू बोकेर जाने, तर त्यहाँ न्यूनतम बिहान उठेदेखि सुतुन्जेलसम्म दैनिक जीवनमा पर्ने सानो सानो कुराहरू, ब्रसहरू, मन्जनहरू, साबुनहरू, इभन खानेकुरामा नुन पनि, त्यो एकदम धेरै मान्छेहरूले सानो सानो कुरा मिस गरिरहेको हामीले भेट्यौँ। अनि फर्केर त्यहाँ थुप्रै हामीले प्रभावितहरूसँग भेट्यौँ, त्यहाँ सेनासँग कुरा गऱ्यौँ, त्यहाँको स्थानीय सरकारसँग कुरा गऱ्यौँ, त्यहाँ उद्धारको

0: काम म्याक्सिमम भइरहेको थियो र सँगसँगै राहत जल जसको उद्धार भयो जो मान्छे घरबार विहीन भएर जीवन जोगाएका थिए उहाँहरूलाई राहत दिने काम भइरहेको थियो। तर त्यहाँ एउटा रोचक पक्ष के भेट्यौँ हामीले भने त्यहाँ जहाँ जहाँ मान्छेहरूलाई राख्ने गरी सरकारले सेल्टर बनाएको थियो होल्डिङ सेन्टर बनाएको थियो त्यो होल्डिङ सेन्टरमा मान्छे हामीले भेटेनौँ। किन भेटेनौँ भने होल्डिङ सेन्टरमा 50 जना 100 जना 120 जना यसरी दुई तिनवटा होल्डिङ सेन्टर बनाइएको थियो र ती धेरै मान्छेहरू आफन्त खोज्न आफन्त मृत्यु भयो भन्ने पहिचान भएकाहरू काजक्रिया गर्न कोही काठमाडौँ कोही चितवन कोही त्यो क्षेत्रहरूमा गएका रहेछन् र त्यो होल्डिङ सेन्टरमा मान्छे कम भेटिए एकदम न्यून मान्छे भेटिए। अनि त्यहाँको प्रशासन सेनासँग त्यहाँको रेडक्रससँग लिएको राहत सामग्रीहरू संयोजन गरेर बुझायौँ र यति मान्छेलाई यो राहत पुग्छ भनेर त्यो सङ्ख्या पनि बुझायौँ राहतको सामग्रीको लिस्ट पनि बुझायौँ कति कस्ट परेको थियो भन्ने हामी सबै बिलहरू लगेर गएका थियौँ फोटोकपी गरेर एक प्रति त्यो पनि बुझायौँ अनि हामी त्यहाँबाट फर्केर काठमाडौँ आयौँ र त्यसपछि हामीले दोस्रो चरणमा रसुवाका लागि तयारी गर्यौँ।
1: ओके रसुवा चाहिँ पुगिसक्नु भएको छ तपाईँहरू?
0: रसुवा चाहिँ हामीले त्यसको दोस्रो एक दिन फेरि काठमाडौँमा हामीले केही सामग्रीहरू कलेक्सन गऱ्यौँ। रसुवा चाहिँ हामीले अलिकति फरक काम गऱ्यौँ। के गऱ्यौँ भने नुवाकोटमा हामी आफ्नो आफूलाई जे लाग्यो त्यो राहत सामग्री लिएर गएका थियौँ। रसुवामा चाहिँ हामीले त्यहाँको स्थानीय सरकारको प्रतिनिधिसँग कुरा गऱ्यौँ, प्रभावितहरूलाई जसले व्यवस्थापन गरिरहनु भएको छ त्यसको अगुवासँग कुरा गऱ्यौँ, प्रभावितहरूसँग कुरा गऱ्यौँ, तपाईँहरूलाई नभई नहुने सामग्री के हो भनेर हामीले लिस्टिङ गऱ्यौँ। करिब 22 सामग्रीको हामीले लिस्ट गऱ्यौँ र त्यो सामग्रीलाई पनि हामीले एउटा परिवारलाई के चाहिन्छ भनेर प्याकेज बनायौँ। त्यो प्याकेजमा सबै प्याकेजिङ पनि यही काठमाडौँ गऱ्यौँ।
1: ए गर्दाखेरि सजिलो भयो। खास चाहिने ग्राउन्डमा चाहिने परिवारलाई चाहिने कुरा के भन्ने चाहिँ थाहा भयो, त्यस कारणले तपाईँले एक दिनको ग्यापमा भए पनि त्यो चाहिँ ठ्याक्कै त्यो तयार गर्ने मौका पाउनुभयो।
0: हो किनभने अब हामीले नुवाकोटमा जाँदा त्यो परिवारलाई विभाजन गरेर एउटा परिवारलाई यो प्याकेज भनेर वितरण गर्नेलाई पनि हामीलाई पनि भन्न कठिन थियो किनभने हामीले त्यसरी लगेकै थिएनौँ। चाहे त्यहाँ हामीले जसले हाम्रो राहत सामग्री बुझ्यो रेड क्रसले जिल्ला प्रशासनले उहाँहरूले पनि त्यो मध्ये कसैलाई केही दिनुभयो होला कसैलाई केही दिनुभयो होला सायद रेन्डम वितरण गर्नुभयो होला जस्तो लाग्छ। तर रसुवामा चाहिँ हामीले त्यहाँको स्थानीय प्रशासनलाई स्थानीय सरकारलाई अनि केही प्रभावितसँग व्यवस्थापन गरेको अगुवाहरूलाई सँगै राख्यौँ। सँगै राखेर हामीले के भन्यौँ भने तपाईँहरूको एकद्वार प्रणाली छ, राहत वितरण तपाईँहरूले एउटा सेन्टर कलेक्सन बनाउनु भएको छ, त्यहाँ बुझाउनु पर्ने हो, त्यो पनि हामीलाई थाहा छ। तर हामीले सेन्टर कलेक्सनमा हामीले ल्याएको प्याकेज बुझायौँ भने त्यो जसरी वितरण गर्नुपर्ने हो त्यसमा मिस हुन्छ। हामीले एउटा परिवारलाई कम्तीमा 5 विभिन्न सानो सानो प्याकेटहरू लिएर गएका थियौँ, त्यो 5 एउटा परिवारलाई दिनुपर्छ तब मात्रै एउटा परिवारले कम्प्लिट राहत पाउँछ। तपाईँहरूले वितरण गर्दा त्यसो नहुनसक्छ, त्यस कारण तपाईँहरूकै रोभरमा हामी आफै वितरण गर्छौँ, त्यो अपर्च्युनिटी हामीलाई दिनुहोस् भन्नुभयो। म मिडिया ब्याकग्राउन्डको भएको कारणले पनि अलिकति त्यो त्यहाँका मान्छेहरूलाई त्यहाँको स्थानीय सरकारलाई भन्न रिच आउट गर्न सजिलो पनि भयो। त्यसपछि भोलिपल्ट हामी पुग्यौँ, राति त्यहीँ बस्यौँ, रातभरि त्यहाँको अवस्था हेऱ्यौँ, प्रभावितहरूलाई भेट्यौँ, होल्डिङ सेन्टरहरूमा गयौँ। अनि भोलिपल्ट हामीले 7:30 त्यो मध्ये 3 होल्डिङ सेन्टर मध्ये एउटा होल्डिङ सेन्टर छान्यौँ जहाँ भूमिहीनहरू पटक पटक बाढीमा परेर उहाँहरू 4 भूमिहीन भएको एउटा समूह थियो, एउटा सिङ्गो गाउँको समूह थियो, उहाँहरूलाई रिच आउट गऱ्यौँ। 51 परिवार त्यहाँ बस्ने गर्नु।
1: यो चाहिँ रसुवाको कुन ठाउँमा?
0: रसुवाको त्रि गङ्गा नगरपालिकाको वार्ड नम्बर 10।
1: ए ओके।
0: हामीले एउटा स्कुल थियो, त्यो स्कुलको होल्डिङ सेन्टरमा उहाँहरूलाई पुगेर वितरण गऱ्यौँ। वितरण गरेपछि उहाँहरू यति धेरै खुसी हुनुभयो, यति धेरै स्थानीय सरकारहरूले पनि प्रशंसा गर्नुभयो किनभने काठमाडौँबाट सबै कुरा प्याकेजिङ गरेर ल्याएको छ, त्यहाँ थप भोलिन्टियरले प्याक पनि गर्नु परेन, राहत पाउनेहरूलाई पनि पाए जस्तो महसुस भयो किनभने आवश्यकता थियो त्यो, र हामीलाई दिँदा पनि एकदम आत्मसन्तुष्टि भयो र साँच्चीकै जे जरुरी छ त्यो चाहिँ पाउनुभयो भन्ने, किनभने त्यहाँ बत्ती थिएन, हामीले सोलार सिस्टम लगेर गएका थियौँ, मोबाइलको चार्ज गर्ने सिस्टम थिएन, सबै मोबाइल चार्ज गर्ने सिस्टमहरू लगेर गएका थियौँ, दैनिक जीवनसँग जोडिएको त्यो प्याकेज थियो, डिग्निटी किट थियो, सँगै बच्चादेखि ज्येष्ठ नागरिकसम्म लाउने छुट्टा छुट्टै प्याकेज थियो, यहीँबाट प्याकेज बनाएर गएको कारणले एकदम धेरै सजिलो भयो र राहत वितरण गर्नु अगाडि त्यसपछि हामीले सूचना पनि गऱ्यौँ सबैजनालाई आफ्नो ठाउँबाट तपाईँहरू जाँदै हुनुहुन्छ भने कम्तीमा एकपटक त्यहाँको प्रभावितलाई, त्यहाँको स्थानीय सरकारलाई आवश्यकता के हो भनेर तपाईँहरू बुझेर र चेकलिस्ट बनाएर मात्रै राहत लिएर जानुहोस् भनेर हामीले भन्यौँ पनि, त्यसले चाहिँ अलिकति सहज
1: भयो नि। अब तपाईँले अघि भने जस्तो मलाई मनमा के लागेको छ भने नि, अब हामीले चाउचाउ लिएर जान्छौँ, चामल लिएर जान्छौँ, पिठो लिएर जान्छौँ, होइन अब नुन चिनीको याद त मैले भनिदिनु भएन, चियापत्ती लान्छौँ होला, तर नुन चिनी चियापत्ती पानी त त्यहीँ पाइन्छ, आगो पनि त्यहीँ भनौँ न अब खानु मिल्छ होला, तर एउटा चम्चा सानो चम्चा लगेन भने पनि काम अड्क्यो नि त, होइन र थाल कचौराको पनि आवश्यकता पऱ्यो नि, गर्दाखेरि यही कुरामा पनि ध्यान दिनुपर्छ। तपाईँले डिग्निटीको किट कुरा गर्नुभयो, कति महत्त्वपूर्ण छ छोरी मान्छेको लागि भन्नु पर्यो, होइन त्यसले गर्दाखेरि तपाईँहरूले धेरै ध्यान पुऱ्याउनु भएको रहेछ, यो त तपाईँहरू अचानकमा जानुभयो तयारी बिना नै, होइन त्यही पनि त्यत्रो सरसम सामग्री लिएर जानुभएछ, अलि बुझेर नुवाकोटको एक्सपिरियन्सले झन् राम्रो मतलब जरुरी चिज लिएर जानुभयो, अब के छ त प्लान? अनि तपाईँहरूलाई पनि त अब तपाईँको के भन्छ कुबेरको भण्डार त होइन, तपाईँहरूलाई पनि कतिवटा साथ सहयोग चाहिन्छ होला, के गर्नुहुन्छ, कहाँबाट साथ सहयोग पाउनुहुन्छ ताकि त्यो सहयोग त्यहाँ पुर्याउनको लागि प्लानिङ अफ फ्युचर प्लानिङ के छ त भन्न खोजेको मैले?
0: हामी फेरि विनोद सर रसुवा जाने तयारी गर्दैछौँ, यो पटक फोकस रसुवा हुन्छ नुवाकोट भन्दा, किनभने नुवाकोट रोडको पहुँचका कारणले धेरै मान्छे नुवाकोटमा केन्द्रीकृत हुनुभयो, सुरुदेखि नै नुवाकोटमा आवश्यकताभन्दा बढी राहत पुग्यो र रसुवामा पुग्न सकेन। हामी जाँदा पनि रसुवामा भर्खर अघिल्लो दिनबाट मात्रै मान्छेहरू त्यो एउटा अप्ठ्यारो माथिको बाटो रसुवामा पुगेको स्थिति थियो, अझ रसुवा पारी त्रिशुली पारी त मान्छे पुगेकै स्थिति थिएन, अहिले पनि भर्खर भर्खर एउटा ट्विन बन्यो, भर्खर बेली ब्रिज बन्दैछ, त्यसपछि बल्ल सम्पर्क सूत्र बनेको छ, अब अलिकति थप सहज होला। अब के प्लान छ भने हामी त्यहाँको स्थानीय सरकार प्रभावितहरू 50-60 प्रभावितहरूसँगै हामीले व्यक्तिगत रूपमा कुरा गरेका छौँ, अघि तपाईँले भने जस्तो प्रभावितहरू अब आजसम्म होल्डिङ सेन्टरमा छन्, बिस्तारै उनीहरू पारिवारिक रूपमा बस्न चाहिरहेका छन्, एउटा पाल टाँगेर भए पनि आफ्नो परिवार छुट्टै बसौँ भन्ने उहाँहरूको चाहना छ, तर छुट्टै बसौँ भन्ने चाहनामा उहाँहरूसँग ओल्ने ओछ्याउने पनि छ, लुगा पनि छ, पाल हाल्नु होला कुनै ठाउँमा, बस्नलाई सजिलो पनि होला, तर पकाउन भाँडाकुँडी छैन, खाना थाल र चम्चा बाहेक पकाउने भाँडाकुँडी कसैले पनि राहत सामग्रीमा लगेको हामीले देखेनौँ। हामी फर्केपछि कतिजनालाई हामीले त्यो लिस्ट उहाँहरूलाई पनि भन्यौँ, हामीले पनि त्यो खालको योजना बनायौँ, अब हामी दोस्रो पटक जाँदैछौँ, अघि तपाईँले भनेको कहाँबाट आउँछ स्रोतहरू भन्दा यस्तै धेरै सहयोगी मनहरू जसले सरकारलाई सहयोग गरिरहेका छन्, व्यक्तिगत रूपमा त्यहाँ पुगिरहेका छन् र नपुग्न सक्नेहरू मान्छे थुप्रै मान्छे सम्पर्कमा छन्, जस्तो तपाईँलाई भन्दा डाक्टर राधा पौडेल जसले मर्यादित महिनावारीलाई विश्वभरि पुर्याउन एउटा नेतृत्वदायी भूमिका निर्वाह गरिदिनुभएको छ, एउटा सिद्धान्त प्रतिवाद गर्नुभयो, उहाँको इन्टरनेसनल नेटवर्कमा थुप्रै मान्छेहरू छन्, कतिपय साथीहरू छन्, कतिपय सहयोग गर्न चाहने नेपाल आउन नसक्ने मान्छेहरू छन्, उहाँले थोर थोरै भए पनि सहयोगी मनहरूलाई जोड्नुभयो, उहाँकै प्रयत्नले थुप्रै मान्छेहरू स्रोतसँग जोडिए, फाउन्डेसनमा पारदर्शी हिसाबले कसले कति पैसा दियो भनेर हामीले चेकलिस्ट बनाएको छौँ, त्योबाट के किन्यो भनेर 100% बिल भरपाई राखिएको छ, हामी जहाँ राहत वितरण गर्न लैजान्छौँ त्यहाँ यति सामग्रीको हामीले किनेर ल्याएका छौँ र यो यति सामग्री किनेको बिल हो भनेर देखाउँछौँ, सबै पारदर्शी हिसाबले हामीले काम गर्छौँ, त्यो ढङ्गले सामग्री स्रोतहरू कलेक्सन भइरहेको छ। अहिले तेस्रो चरणमा हामी एकजना मान्छेसहित अब त्यहाँ अलि मनोपरामर्शको जरुरी छ, मनोपरामर्श को मान्छेलाई हामीले 2-3 महिना त्यहीँ राख्नुपर्छ कि थुप्रै मान्छेहरूसँग सहकार्य गरेर फाउन्डेसनमा भएको कोर फन्डबाट भए पनि 3 महिना चाहिँ त्यहाँका मान्छेहरूलाई सुनिदिने मान्छे उहाँहरूलाई हिलिङ हुनुपर्ने छ, र कोही मान्छेले निरन्तर सुन्ने तरिका जानेर सुनिदिनु पर्नेछ, त्यस्तो मान्छे चाहिँ राख्नुपर्छ भनेर हामी छलफल गरिरहेका छौँ। सायद अब हामी यसो यही हप्ताको अन्तिमतिर त्यो राहत सामग्री सहित मान्छे सहित हामी फेरि तेस्रो पटक रसुवा जाने तयारी गर्दैछौँ।
1: ओके, अब अहिले त तपाईँले साथ सहयोग गर्न खोजेको गरेको के लानुपर्ने थियो, सुरुवातमा आफ्नो मन ज्ञानले लानुभयो, पछि त्यसको बुझेर राम्रो कुरा लानुभयो, चाहिने कुरा लानुभयो भन्ने कुरा बुझियो होइन, फेरि जाने तपाईँको योजना पनि बुझियो भने, तपाईँ त्यहाँ पुग्दाखेरि दुइटै ठाउँमा पुग्दाखेरि तपाईँले हामीले त यहाँ टेलिभिजनमा बयान गरेको गरले देखे कुराहरू हेरेर हामीले आफ्नै एउटा पिक्चर पेन्ट गरिरहेका छौँ बुझिरहेका छौँ भने, तपाईँले आफ्नै आँखाले त्यहीँ भोगेर त्यो त्यो त्यो दृश्यहरू देखेर त्यो विपदमा परेका व्यक्तिहरूको परिवार अनि त्यो तहस नहस देखेर तपाईँलाई चाहिँ के लाग्यो त्यो बयान गर्न सक्नुहुन्छ, हामीलाई सेयर गरिदिनुहोस् न प्लिज।
0: मैले दुईटा हिसाबले यहाँ काठमाडौँमा बस्दा दुईटा एङ्गलले मान्छेले सोच्दो रहेछ, सायद मैले पनि त्यसरी सोचेँ। एउटा चाहिँ सार्वजनिक रूपमा सामाजिक सञ्जालहरूमा आउने दृश्यहरूका आधारमा अवधारणा बनाउने गरिँदो रहेछ, त्यहाँको परिस्थितिलाई त्यही ढङ्गले सोच्ने गरिँदो रहेछ, त्यहाँका मान्छेहरूको मनस्थितिलाई त्यही ढङ्गले बुझ्ने कोसिस गरिँदो रहेछ। र अर्को चाहिँ जो मेन स्ट्रिम मिडियाहरूले गर्ने कभरेजका आधारमा हामीले मूल्याङ्कन गर्दारहेछौँ। मैले पनि त्यसै गरी मूल्याङ्कन गरेको थिएँ, किनभने यहाँ बसेर हरेक दिन मोबाइलको स्क्रोलमा आइरहने त्यहाँको दृश्यहरू, त्यहाँको मान्छेहरूको पीडाहरू, भोलिको अपेक्षाहरू जसरी आइरहन्थ्यो मिडियामा र सामाजिक सञ्जाल सोसियल मिडियामा जुन कुरा आउँथ्यो त्यसका आधारमा त्यहाँको स्थिति यो ढङ्गको रहेछ भन्ने मेरो बुझाइ थियो, सायद हामी सबैले त्यसै गरी बुझ्छौँ होला। त्यहाँ गएपछि मैले दुईटा पाटोमा फरक पाएँ। एउटा चाहिँ हामीले जुन रूपमा यहाँ आइरहेको विषयहरू छ त्योभन्दा दर्दनाक त्यहाँ पीडा छ, त्यो पीडा बाहिर आउन सकेको छैन। बाहिर आउन नसक्नुको दुईटा कारण रहेछ, एउटा चाहिँ रसुवाको पाटोमा राम्रो नेटवर्क चल्दैन, बत्ती छैन, मोबाइल मान्छेले चार्ज गर्न पाएको छैन र आफ्नो कुरा सार्वजनिक रूपमा भन्ने आँट पनि भित्रबाट पलाइसकेको छैन, पीडामा छ। रात दिन आफन्त गुमाएका आफन्तहरू, गुमाएको घरबारी, वर्षौँदेखि खाइ नखाई रगत पसिना बगाएर जुहो गरेको जोडेको सम्पत्ति जुन एकैछिनमा स्वाहा भयो त्यसको पिरलोले ऊ पल पल जिउँदै मरिरहेछ, त्यसकारण उसले आफ्नो कुरा भन्न सक्ने राम्ररी अवस्था छैन र त्यो पीडा जुन लेभलको पीडा हामीले यहाँ देखिरहेछौँ त्योभन्दा पनि गहिरो पीडा छ, त्यो बाहिर आउन सकेको मैले देखिनँ। त्यहाँ गएपछि थुप्रै मान्छेहरूलाई सुन्दा मैले त्यो अनुभव गरेँ। दोस्रो पाटो चाहिँ त्यहाँका मान्छेहरूले के चाहिरहेछन् भन्ने कुरा सोसियल मिडियामा आउँदो रहेछ, उनीहरूको पीडा आउँछ, म त्यो झन्नैले बाँचेको कुरा आउँछ, आफन्त बगाएको कुरा आउँछ, तर ऊ अब के चाहन्छ र कसरी बिस्तारै पुनस्थापनाको बाटोमा के भयो भने उसलाई पुनस्थापित हुनका निम्ति सहज हुन्छ भन्ने पाटो चाहिँ मिडियामा पनि सोसियल मिडियामा पनि मिसिङ रहेछ। त्यो दुईटा पाटो चाहिँ म आफै त्यहाँ पुगेपछि मात्रै मैले थाहा पाएँ।
1: ओके, अब मेरो अलिकति समयको अभाव भयो, त्यसले गर्दाखेरि तपाईँले हुन त धेरै बयान गर्नुभयो। यदि तपाईँहरूको सङ्गठनलाई संस्थालाई कसैले साथ सहयोग गर्न चाहन्छन् भने तपाईँले कसरी अपिल गर्नुहुन्छ ल भन्नुहोस्।
0: मैले जसले रेडियो सुनिरहनु भएको छ नेपालमा नेपाल बाहिर जसले सुनिरहनु भएको छ मलाई र तपाईँलाई राहत तपाईँहरू सरकारले पनि आह्वान गरेको छ, सरकारको कोष मार्फत तपाईँहरू जोडिरहनु पनि भएको होला, एकद्वार प्रणाली छ त्यो जोडिनुहोस्, तपाईँलाई जहाँ मन लाग्छ जसरी मन लाग्छ जोडिनुहोस्। तर यदि तपाईँ राधा पौडेल फाउन्डेसनलाई विश्वास गर्नुहुन्छ, राधा पौडेल फाउन्डेसनले गरेको अलिकति फरक तरिकाको राहत वितरण प्रक्रियामा तपाईँ सामेल हुन चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने तपाईँले एक रुपियाँ दिनुभयो भने एकै रुपियाँको जस्ताको तस्तै त्यो तपाईँको स्रोत सम्बन्धित मान्छेकोमा पुग्छ, त्यो ग्यारेन्टी हामी गर्छौँ। र हामीले साँच्चैकै निड बेसमा राहत वितरण पुग्नुपर्छ भनेका कारणले सरकारसँग सहकार्य गरेर अनुमति लिएर हामी आफ्नै तरिकाले राहत वितरणको प्रक्रियामा जोडिएका छौँ। तपाईँ जोडिन चाहनुहुन्छ भने, तपाईँलाई विश्वास लाग्छ भने पारदर्शी तरिकाले तपाईँको सानो कुराले त्यहाँको मान्छेको मनमा त्यहाँको मान्छेको जीवनमा मलम लगाउने काम गर्छ। हामी त्यसको माध्यम बनिन सक्छौँ। तपाईँहरू सिधै पुग्न सक्नुभएको छैन भने हामीलाई माध्यम बनाउनुहोस्। त्यसका लागि म सबैजनालाई अपिल र आह्वान गर्न चाहन्छु।
1: ओके, तपाईँलाई धेरै धन्यवाद छ गोविन्दजी। फेरि कुराकानी गर्दै गरौँ है त। म अलिकति मेरो समय टाइट भयो। थ्याङ्क यू सो मच।
0: धेरै धेरै धन्यवाद। धन्यवाद।
1: हस् त गोविन्द खड्काजीसँग सुधा बहिनीको थ्रुबाट हिजो कुराकानी भएको थियो। हिजो कुराकानी गर्न सकेन, आज उहाँले गएको अनुभव र त्यो अनुभवबाट गरेका राम्रो कामहरू र आगामी दिनका योजना पनि भन्नुभयो। यदि साथ सहयोग गर्न चाहनुहुन्छ भने र द पोर्टल फाउन्डेसनमा गएर मद्दत गर्नुहोला भन्दै पनि हुनुहुन्थ्यो। एउटा गीत सुन्नु, त्यसपछि हामी यहाँबाट सिधै जान्छौँ मुस्ताङतर्फ। श्रोताहरू, लोमाङथाङमा पनि सात पटक भूकम्पको धक्का महसुस केही दिन अगाडि भयो। त्यो बारेमा कुराकानी गर्नको लागि त्यहाँ जान्छौँ। त्यहाँ हुनुहुन्छ लोमाङथाङ गाउँपालिका अध्यक्ष टासी नर्बु गुरुङ।

0: जोन एन्ड द लोकल्स ब्यान्डको यो प्रस्तुति थियो श्रोताहरू. अघि भर्खर मैले कुराकानी गरेँ गोविन्द खड्काजी जो राधा पौडेल फाउन्डेसनसँग आबद्ध हुनुहुन्छ. उहाँले भोटेकोसी बाढी प्रभावित क्षेत्र रसुवा धादिङ नुवाकोटतिर गएको कुरा गर्नुभएको थियो भने हामी चाहिँ लोमङथानमा पछिल्लो 24 घण्टामा यानिकि 24 गतेको कुरा हो श्रोताहरू 7 पटकसम्म भूकम्पको धक्का महसुस भयो. भूकम्पले गर्दा सदियों पुराना माटाका संरचनाहरूले भरिएको लोमङथानका अधिकांश घरहरू चर्किएर बस्ने नमिल्ने अवस्थामा पुगेको भन्ने खबर सुन्यौं. क्षतिको यकिन विवरण संकलन गर्न प्राविधिक टोली नेपाल प्रहरी सशस्त्र प्रहरी सहितको टोली फिल्डमा खटिएको कुरा सुनेर त्यहाँका वडा अध्यक्षसँग कुराकानी गर्ने कोसिस गरिरहेका थियौं टासी नर्बु गुरुङसँग. तर टेलिफोन कहिले लाग्छ कहिले लाग्दैन, अहिले भर्खर लागेको थियो, फेरि अहिले लाग्नै गाह्रो परेको छ. इट्स डिफिकल्ट टु रिच भनिएको छ. त्यसले गर्दाखेरि यो कुरा आज हुन सकेन, समयको पनि अभाव भयो. त्यसले गर्दाखेरि अलिकति हामीले प्लान चेन्ज गरेर भन्नुपर्छ. त्यस कारणले हाम्रो ब्याकअप प्लान छ श्रोताहरू, त्यसतर्फ यहाँलाई लान चाहन्छु. र मलाई ब्याकअप प्लान कतातिर लगौँ, आजको दिनका घटनाक्रमहरू पनि इन्ट्रेस्टिङ छन् श्रोताहरू, त्यो पनि राखौँ. र धनजीले केही दिन अगाडि कुराकानी गर्नुभएको छ, त्यो पनि राख्न चाहन्छु. त मैले अघि आजको नेपालको टप स्टोरीहरू भनेर राखेको थिएँ. अब विगतमा आजको दिन 10 सेप्टेम्बरमा भएको घटनाक्रम पनि एउटा दुइटा राखौँ है, त त्यो पनि इन्ट्रेस्टिङ हुन्छ. निकै चेन्ज पो भएको रहेछ आजको दिन 10 सेप्टेम्बरमा. तर कहिले 2025 सालमा के भएछ त, यस मितिसँग जोडिएका नेपालको इतिहासका घटना खोज्दाखेरि के भेट्यो त. 2025 सेप्टेम्बर 10 जेएनजी आन्दोलनको निर्णायक दिन हो श्रोताहरू. अघिल्लो 2 दिनदेखि चलिरहेको युवा नेतृत्वको आन्दोलनपछि काठमाडौँ उपत्यकामा नेपाली सेनाले गस्ती तथा सुरक्षा व्यवस्था सम्हालेको थियो. सामाजिक सञ्जाल प्रतिबन्धबाट सुरु भएको आन्दोलन भ्रष्टाचार राजनीतिक जवाबदेहिता र शासन प्रणालीप्रतिको व्यापक असन्तुष्टिमा परिणत भएको थियो. रोइटरले लेख्दछ श्रोताहरू, मैले विभिन्न पत्रिका पनि हेरेँ र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि आएको छ. आएको समय हो आन्दोलनको दबाव बीच 9 सेप्टेम्बर 2025 केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए. त्यसपछि 10 सेप्टेम्बर जुन आजको दिन हो श्रोताहरू, 10 सेप्टेम्बरमा देश राजनीतिक संक्रमण र सुरक्षा चुनौतीको अवस्थामा प्रवेश गरेको थियो भने सरकारी संरचनामा आगजनी र ठूलो क्षतिको पनि कुरा गर्न चाहन्छु म. आन्दोलनका क्रममा संसद भवन सर्वोच्च अदालत सहित विभिन्न सरकारी संरचना तथा केही राजनीतिक नेताका निवासमा आगजनी भएको थियो. 2025 आन्दोलनले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्यो. त्यस आन्दोलनपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको प्रक्रिया अगाडि बढाएको थियो. यो बेला तर 1 वर्ष अघि श्रोताहरू 2025-82 सालको म कुराकानी गर्दैछु विगतका घटनाक्रमहरू भने. अब धनजङ गुरुङजीलाई ल्याइहालौँ, केही शिक्षा सम्बन्धी कुराकानी गर्नुभएको रहेछ, यो राखिहालौँ.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ. तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट. आज हामी कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ. नेपालमा बाल श्रमसँग जोडिएका विषयमा विभिन्न निकायहरू छन्, तर आज हामी विशुद्ध शिक्षासँग जोडिएका विषयमा कर्मथलो बनाएर बसिरहनु भएका एकजना व्यक्तित्वसँग हामी कुराकानी गर्न गइरहेका छौ. निजी तथा आवासीय विद्यालयका उपाध्यक्ष हुनुहुन्छ कुमार किमिरे. सम्भवतः यो उहाँसँग दोस्रो संवाद जस्तो लाग्छ हाम्रो. केही समय पहिला नै उहाँसँग हामीले संवाद गरेको धेरै भयो र आज चाहिँ संयोगले उहाँसँग मैले आम बालकहरूको विषयमा हुर्काउने तरिका, शिक्षा दिने प्रणाली र सँगसँगै श्रमसँग जोडेका विषय पनि छन्. यिनै प्रसंगमा हामी केन्द्रीय कुराकानी गर्दैछौ. धेरै बेर नपर्खौं, कार्यक्रममा स्वागत गरिहालौ. कुमार सर, कार्यक्रममा स्वागत छ यहाँलाई.
2: धन्यवाद यहाँलाई. अब हाम्रो संगठन चाहिँ छोटकरीमा हामी प्याप्सना भन्छौ, निजी तथा आवासीय विद्यालयहरूको चाहिँ राष्ट्रिय एउटा संगठन हो. त्यो अहिले
1: उपाध्यक्ष हुनुहुन्छ. हजुर
2: हजुर, उपाध्यक्ष.
1: अब अलिकति बच्चासँगै भनौँ न बालकहरूसँगै जोडिएका विषय छन्, एउटा श्रम छ, एउटा शिक्षाको कुरा छ. अब कति पढाइ बीचमै छोडेर श्रम गर्नुपर्ने, बाबु आमाको झैझगडाले गर्दाखेरि, पारिवारिक विखण्डनले गर्दाखेरि दुःख पाएका कुराहरू, सडक बाल बालिका त थुप्रै चिजहरू छन् जसलाई विभिन्न सामाजिक संस्थाहरू मनकारी व्यक्तिहरूले चाहिँ उद्धार गरेर उनीहरूको जीवनयापनमा चाहिँ सहयोग गरेको कुरा पनि छ. यता राज्यको पनि त्यत्तिकै दायित्व छ. यहाँलाई चाहिँ मैले जिज्ञासा राख्नु पर्दाखेरि, बच्चालाई हुर्काउनु जुन हाम्रो सामाजिक परिवेशहरू छ, दबाब दिने, हप्काउने दब्काउने जुन किसिमको छ त्यो मनोविज्ञानबाट हुर्किएको बच्चाले भोलि हामीले के अपेक्षा गर्छ शिक्षा प्रणाली सन्दर्भसँग सामाजिक उठबसका कुराहरूसँग भन्नु पर्दाखेरि यहीँबाट सुरु गरौँ सर।
2: प्रश्नको लागि धन्यवाद। अब सबैभन्दा पहिले यहाँलाई धन्यवाद, यहाँको चाहिँ रेडियोलाई पनि धन्यवाद। र यो दिन उपलक्ष्यमा हामी कुरा गरिरहेका छौँ अब बाल श्रम विरुद्धको चाहिँ एउटा अभियान। म व्यक्तिगत रूपमा पनि संगठनको तर्फबाट पनि कमसेकम अब हामी यो जुन चर्चा गरिराखेका छौँ आगामी दिनहरूमा योभन्दा फरक टपिकमा अथवा अलिकति सुध्रेको टपिकमा गफ गर्न पाइयोस् भन्ने अपेक्षा पनि म राख्न चाहन्छु। नेपालको सामाजिक परिवेश अब र आर्थिक परिवेश अनि राजनीतिक परिवेश यो तिनटै कुराको तालमेलले गर्दाखेरि बालबालिकाहरू शिक्षाबाट वञ्चित परेको छ भन्ने मलाई लाग्छ। जन्मिसकेको बालबालिकाले जस्तोसुकै आर्थिक अवस्था भए पनि शिक्षा हासिल गर्न पाउनुपर्ने जुन अधिकार हो त्योबाट वञ्चित हुनुमा अब सामाजिक र राजनीतिक कारण नै बढी हो, अझ भन्ने हो भने राजनीतिक कारण नै बढी हो भन्नुपर्छ होला। किनभने अरू देशमा पनि मान्छेहरू धनी र गरिब हुन्छन् तर त्यो देशमा जन्मिसके पछाडि उसले शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनु पर्दैन, नेपालमा त्यो बाध्यता अहिले पनि छ। त्यसकारण पहिलो कोर्स चाहिँ राजनीति नै सुध्रिनुपर्छ र राज्यले आफ्नो सामाजिक दायित्व नागरिकहरूप्रतिको दायित्व र देशमा जन्मिएका मानिसहरूप्रतिको दायित्व पुरा गर्न नसक्दाखेरि भन्ने एउटा पाटो छ। अनि अभिभावकहरूमा पनि के छ त भन्दा बालबालिकाहरूको शिक्षा कति महत्वपूर्ण छ भन्ने चिज सबै लेभलको अभिभावकहरूले बुझि नसकेको एकातिर छ भने कतिको अभिभावकहरूको चाहिँ अलिकति नानी हुर्किएपछि उनीहरूले पनि उनीहरूको पारिवारिक अब जीवन दैनिकीको लागि सहयोग पुर्याउनु पर्ने बाध्यात्मक परिस्थिति पनि छ। जो हुर्क्यो त्यसले आफूले पनि काम गर्नुपर्ने, काम नगरेदेखि घरै नचल्ने अवस्था पनि छ। त्यसो हुँदा अब पहिलो चिज यो बाल श्रमबाट मुक्त गर्नको लागि शिक्षा नै जरुरी हो। शिक्षा भन्नाले पढाइ मात्रै नभए पनि चेतना भनौँ न, हामीले जनचेतना फैलाउनु पर्ने र जो जो गरिब परिवारमा जन्मेका छन् तिनीहरूलाई कम्तीमा त कालै राज्यले चाहिँ शिक्षाको व्यवस्था गर्नुपर्ने, अब आवश्यक ठाउँहरूमा खानपिनको पनि व्यवस्था गर्नु पर्ला। कोही चाहिँ अब तपाईँको चाहिँ अनाथ हुन्छन् होला, अघि यहाँले कुरा निकाल्दै हुनुहुन्थ्यो, कतिपय विदेशी सङ्घ संस्थाहरूले सहयोग गरेर नेपालमा अनाथालयहरू पनि सञ्चालनमा छन् र त्यो हाम्रो देशले नै गर्नुपर्ने चिजहरू बाहिरको देशले गरिरहेको छ। त्यस कारण अब अहिले मैले प्रारम्भमा यहाँलाई सुरुमा भन्दाखेरि त्यस्तो खालको चाहिँ बालबालिकाहरूलाई पालन पोषण भरण पोषण गर्नको लागि हामीले यतिखेर सातै प्रदेशमा एउटा एउटा त्यस्ता चाहिँ बाल होइन आश्रमहरू भनौँ अथवा जे भनौँ जे नाम दिएर गरे पनि हो, उनीहरूले पढ्न पनि पाउने केही सिक पनि सिक्ने
1: कस्तो छ
2: यसमा पनि अब के रहेछ भने स्थान विशेष अन्तर्गतहरूले फरक छ। अनि अब कस्तो खालको मान्छेहरू अनि कुन वर्गको मान्छेहरू कतिपय ठाउँमा अब यो जातीय रूपमै पनि भनौँ कसै ठाउँमा भौगोलिक रूपमा अब विद्यालयहरू टाढा हुने ठाउँमा एउटा समस्या देखिन्छ, अर्को गरिबी भएको ठाउँमा समस्या देखिन्छ र जनचेतना कम भएको समस्या छ, नभए त्यहाँ सात सम्बन्धी विद्यार्थीहरू त्यति ड्रप आउट छैन। अब कतिपय ठाउँमा के रहेछ भने तीन क्लाससम्मको पाँच क्लाससम्मको अथवा छ क्लाससम्मको विद्यालयहरू हुने त्योभन्दा पत्तिर गएर उनीहरू फेरि पढ्न नसक्ने अवस्थाहरू छन्, त्यो भौगोलिक कारणले पनि ड्रप आउट भएको छ। अर्को ड्रप आउट भनेको अघि मैले भने चाहिँ अब पढ्दै थियो नानी चाहिँ काम गर्न सक्ने भयो, घरमा यसले काम गर्न प्रशस्त सघाउन सक्छ त्यसकारण यसले पनि अब पढ्न जरुरी छैन भनेर पनि ड्रप आउट भएको छ। कतिपय चाहिँ एकदम एक्सिडेन्टल्ली भनौँ अब कसैको चाहिँ बुवा आमा बितेर अथवा कमाउने मान्छे बितेका कारणले अहिले अब यो पारिवारिक संरचना पनि बिग्रिँदै गएको छ। बाउ र आमा छुट्टिने अनि आमा पहिला जाने बाउ बितेर जाने त्यस्ता नानीहरूको पनि ड्रप आउट भएको छ। अब तथ्याङ्क चाहिँ अहिले अब शिक्षा मन्त्रालयले निकाल्दै होला, किनभने अब हामीले बल्ल त्यो तथ्याङ्क फारमहरू बुझाइसकेका छौँ, त्यसले रिपोर्ट दिएला। त्यसो हुँदा फरक फरक ठाउँमा फरक फरक कारणले ड्रप आउट छ र रेट पनि फरक फरक छ।
1: यो जुन अहिले हामीले छलफल गरेका विषय एउटा नेपालको सामाजिक संरचनाको हिसाबले राज्यले गर्नुपर्ने जुन उत्तरदायित्व अघि यहाँले भन्नुभयो पहिलो प्राथमिकतामा रहन्छ, जो राज्यले चाहिँ शिक्षा सर्वसुलभ बनाउनु पर्ने हुन्छ होइन, पहिलो लगानी भनेको शिक्षा नै हो, त्यसपछि रोजगारीको कुराहरू भए अरू सामाजिक सुरक्षाका कुराहरू। तर नेपालमा जुन एउटा वर्ग छ जसले सधैँ एउटा कुलीनको रूपमा रहिरहन्छ, एउटा वर्ग छ जो सधैँ सङ्घर्ष गरिरहेको हुन्छ, एउटा वर्ग छ जसलाई खाना लाउन पुग्छ तर न माथि जान सक्छ न तल झर्न सक्छ, अनि त्यो समुदायबाट त्यो संरचनाबाट हाम्रो बाल बच्चाले हेर्ने पढाउने बोल्ने जुन शैलीहरू छ त भन्ने तिमी भन्ने खा भन्ने जा भन्ने यस्तो शब्दहरू प्रयोग गर्दै भोलि उसले आफूभन्दा ठुलाले गर्ने व्यवहार त त्यही हो नि होइन, यसलाई कसरी चाहिँ विद्यालयबाट सिकाएको हिसाबले गर्दाखेरि कसरी लानुपर्छ जस्तो लाग्छ सरलाई?
2: यो चाहिँ तपाईँले साह्रै महत्त्वपूर्ण कुरा उठाउनु भयो र अहिलेको यो हाम्रो असमानता बीच भनौँ न असमानता चाहिँ के के कुराले छुट्याउँछन् मान्छेको बाहिरी नजरले भन्दा ऊ कसरी बोल्दैछ, कस्तो लुगा लाँदैछ लाउँदैछ, कस्तो स्कुलमा पढ्छ, कस्तो हस्पिटल जान्छ, अनि उसको लुवाई खुवाई रहनसहन देखेर पनि बोलीचाली देखेर पनि यो मान्छे चाहिँ यस्तो होला भनेर हेर्ने हाम्रो सामाजिक परिवेश छ। यो आफैमा एउटा चुनौतीपूर्ण पनि हो, आफैमा एउटा तपाईँको सिक्नुपर्ने एउटा बाटो पनि हो र आफैमा सुधार्नुपर्ने विषय पनि हो। अब सुधार्ने कुरा यहाँले जुन गर्नुभयो मलाई व्यक्तिगत रूपमा के लाग्छ भने हामीले शिक्षामा तिनवटा कुरालाई सँगसँगै लान सक्यौँ भने यी कुराहरूको निवारण होला। सबै मान्छेलाई समान बनाउन सकिन्छ, बराबरीको बनाउन सकिन्छ शैक्षिक दृष्टिकोणले, आर्थिक दृष्टिकोणले भन्ने त कहीँ पनि सम्भव छैन। धनी गरिब भइ नै रहन्छन्, कोही बढी कमाउने हुन्छन्, कोही कमाउने कम हुन्छन्, कोही बढी जान्ने हुन्छन्, कोही कम जान्ने होलान्। तर समग्रमा कमनली सिकाउनु पर्ने चिज पहिलो नम्बर भनेको हामीले सिप कति सिकाएका छौँ भन्ने कुरा आज चर्चा गर्नुपर्ने विषय भएको छ। पढाउनु र सिकाउनुको बिचको अन्तरलाई बुझेर बुझाएर सिकाउनेतिर, सिप सिकाउनेतिर जोड गर्नुपर्ने एउटा पहिलो आवश्यकता मैले देख्छु। त्यो सामुदायिक विद्यालयमा होस्, चाहे त्यो प्राइभेट विद्यालयमा होस्, चाहे त्यो कुलीन घरानामा होस्, चाहे त्यो गरिब घरानामा होस्, कुनै न कुनै प्रकारको सिपसँग बालबालिकाहरूलाई जोडिदिएको भए अथवा तपाईँ हामी पनि त्यसरी जोडिएको भए, हाम्रो पिँढी जोडिएको भए, कमसेकम सिप भएको मान्छेले आफ्नो परिवार त पाल्थ्यो, त्यही सिप आफ्नो नानीहरूमा सिन्ने बालबालिकालाई भन्ने कुरा नीतिगत रूपमा प्रष्ट हुन जरुरी भयो, एक नम्बर कुरा। दोस्रो यहाँले जोड्नु भएको अर्को महत्त्वपूर्ण विषय छ संस्कार। हामीले आज संस्कारको संवर्धन र प्रवर्धनका लागि के गरिराखेका छौँ त हाम्रो समाजले? इभन तपाईँ र म कुरा गरे जस्तै अरू पत्रकार र तपाईँको चाहिँ अब बोल्ने मान्छेहरू बिचको कुराकानीमा पत्रकारजीहरू पनि हप्काइरहेको देखिन्छ, अनि त्यो बोल्ने मान्छे पनि तैँले के गर्छ भन्ने जस्ता चाहिँ अपशब्दहरू प्रयोग गर्ने, घमण्डी शब्दहरू प्रयोग गर्ने, अभिमानी शब्दहरू प्रयोग गर्ने, एउटा नेताले अर्कोलाई गाली गर्ने, एउटा पेसाकर्मीले अर्को पेसाकर्मीलाई गाली गर्ने भनेपछि हाम्रो संस्कार पनि त्यहाँ एकदम लुज भएर गएको छ। त्यसकारण हामीले सिप पछाडि दोस्रो प्रायोरिटीमा राखेर बालबालिकाहरूलाई अभ्यास गर्नुपर्ने विषय चाहिँ संस्कार रहेछ। संस्कार के हो भन्ने कुरो चिनाउनु पनि पर्यो, संस्कारको महत्व पनि बुझाउनु पर्यो र संस्कारको प्रवर्धन र सम्वर्धन पनि गर्न पर्यो। अब यहाँले भन्नुभयो त भन्नेदेखि लिएर अझ हामीले यहाँ चाहिँ अब मास मिडियामा बोल्न नसक्ने कतिपय हाम्रा चाहिँ अपशब्दहरू होइन अथवा हामी जसलाई छाडा शब्द भन्छौँ त्यस्ता शब्दहरू प्रयोग गर्ने बालबालिकाहरूको चाहिँ संख्या एकदम बढेको छ। यति सम्बन्ध अब यहाँले पनि हेर्नुभएको होला, सामाजिक सञ्जालमा चाहिँ परिवारमा बसेर हेर्न सकिँदैन। त्यो के कारणले भयो त भन्दा हामीले उनीहरूलाई संस्कारको महत्त्वको बारेमा बुझाएनौ र संस्कार सिकाउन सकेनौ, संस्कारको सम्वर्धन र प्रवर्धन चाहिँ हाम्रो शिक्षा नीतिले समेटेन। हामी विद्यालयहरूले पनि त्यो कुरामा कमी कमजोरी गर्यौँ, हामी अभिभावकहरूले पनि त्यो विषयमा कमी कमजोरी गर्यौँ र राज्यले नीति बनाउने कुरामा कमी कमजोरी गरौँ भन्ने मेरो दोस्रो राय रह्यो। तेस्रो भनेको चाहिँ अब उसले सिकेको सिपलाई हामीले प्रविधिसँग गाँच्न सक्ने कि नसक्ने? हिजो सामान्य रूपमा माटाको भाँडा बनाउने कुमालेहरूले आज मेसिनबाट त्यो भाँडा बनाउन सिकेको भए अथवा त्यो सिपलाई प्रविधिसँग गाँच्न पाएको भए होइन, एउटा चाहिँ काठको ठेकी बनाउने मान्छे चमेरो कुदेरो के भन्छन् गाउँतिर, उहाँहरूले चाहिँ सही पनि सिप अनुसारको संस्कार, सिप अनुसारको प्रविधि, यो चिजमा चाहिँ हाम्रो चाहिँ ध्यान पुगेको छैन भन्ने मलाई लाग्छ। अब यदि म गलत होइन भने बालबालिकाहरूलाई सानैदेखि सिप सिकायौँ, संस्कार सिकायौँ र उनीहरूलाई प्रविधिसँग चाहिँ हामीले जोड दिन सक्यौँ भने कमसेकम भोलिको पिँढीले विदेशमा गएर ताता घाममा अथवा चाहिँ अर्काको देशमा चाहिँ नोकरी गर्नुभन्दा आफ्नै सिपलाई प्रवर्धन गरेर तपाईँको खान सके भन्ने मलाई लागेको छ। र हामी हाम्रो सङ्गठनभित्र नि यो विषयलाई एउटा चाहिँ स्लोगनकै रूपमा सिप संस्कार र प्रविधियुक्त शिक्षा भनेर हामीले स्लोगनको रूपमा प्रयोग गरेका छौँ र सबै सदस्य विद्यालयमा पुर्याउने प्रयत्न गरेका छौँ र यसलाई राज्यले पनि ग्रहण गरेर राष्ट्रिय रूपमा यसलाई चाहिँ अगाडि बढाउँदाखेरि हाम्रो कमसेकम अब दुई चार वर्ष पछाडिको पिँढी अहिलेको भन्दा फरक हुन्छ जस्तो मलाई लाग्छ।

0: हजुरहरूको कुमार सागरको आवाजको यो गीत सुन्नुभयो। त्योभन्दा अगाडि कुराकानी थियो शिक्षा सम्बन्धी र संस्कार सम्बन्धी, भने अब दैनिक समीक्षा प्रस्तुत गरिहालौँ।
1: नमस्कार, दैनिक समीक्षा लिएर भीमात्रै उपस्थित भएको छु। आज मिति 2083 साल भदौ 25 गते बिहिबार, भाद्रो कृष्ण पक्ष चतुर्दशी तिथि, नेपाल सम्बन्ध 1146, तदनुसार 10 सेप्टेम्बर 2026। सुरु गरौं कान्तिपुर दैनिकको खबरबाट। जमिन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षक राखेर कान्तिपुरले मुख्य खबर छापेको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमुना पनि जाँच्दैनथे। भटेकोशी बाढीपछि एकैपटक 2000 भन्दा बढी नमुना प्रयोगशालामा पुगेका छन्। गौरव पोखरेल काठमाडौँ, रमेश कुमार पौडेल चितवन, नवीन पौडेल नवलपरासी र दीपक परियार पोखरा डेडलाइनको संयुक्त बाइलाइनमा खबर छापिएको छ। भोटेकोशी बाढीमा हराएका 40 वर्षीय छोरा विकास बाबु अधिकारीलाई खोज्दै पूर्णप्रसाद भौतारिएको 15 दिन बितिसकेको छ। चिनसँगको सिमानाकामा पर्ने रसुवाको टिमरे प्रहरी चौकीमा खटिएको प्रहरी हवलदार विकास 10 भदौमा आएको बाढीपछि बेपत्ता हुनुभएको थियो। चितवन भरतपुरका पूर्णप्रसादले त्यस यता छोराको खोजीमा चितवन धादिङ तनहुँदेखि पोखरासम्म धाइसक्नु भएको छ। सरकारी अड्डा अस्पतालदेखि प्रहरी कार्यालयसम्म उहाँ दौडिए हुनुहुन्छ। कतैबाट खबर नआएपछि पूर्णप्रसादले एक साता अघि चितवन उद्योग संघ परिसरमा डीएनए जाँचका लागि रगत दिनुभएको छ। उहाँ भन्नुहुन्छ, सास पाउने आस्त मरिसक्यो, लास पाइयो भने सद्गत गर्न मिल्थ्यो। भरतपुर तोरी खेतका कृष्णबहादुर नेपालीको अवस्था पनि उस्तै छ। रसुवामा सवारी चालकको काम गर्ने उहाँका छोरा बाढीपछि सम्पर्कविहीन छन्। छोराको खोजीमा कृष्णबहादुर नवलपरासी र धादिङ पुग्नु भयो। चितवनमा धेरै सब भेटिएको खबर सुनेर फेरि भरतपुर फर्किनु भयो, तर छोरा भेटाउन सक्नु भएन। छोराको अहिलेसम्म पत्ता लागेन। डीएनए परीक्षणबाट केही खुल्छ कि भन्ने आशा छ। उहाँले भन्नुभयो, सास नभए पनि लास पाउने आशामा धेरैतिर धाएँ। आइतबार अपराह्नसम्मको प्रहरी तथ्याङ्क अनुसार भोटेकुसी पार्टीबाट हालसम्म 1367 जनाको सफेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। यसअघि बिहिबार संसदमा बाढीबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन, नवलपरासी, पूर्व र पश्चिम तथा भारतमा गरी 1114 सफेला परेको र 95 जनाको शनाखत भएको जानकारी दिनुभएको थियो। खोजी जारी रहेसँगै सफेला पार्ने र पहिचान खोल्ने संख्या दुवै बढ्दै गएको देखिन्छ। पूर्णप्रसाद र कृष्णबहादुर जस्तै हजारौं परिवार अहिले डीएनए परीक्षणको नतिजाको पर्खाइमा छन्, तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्रै छन्। त्यहाँ चाप बढेको छ, काम हुन गाह्रो देखिन्छ। कान्तिपुरको यो खबर, चीन किन आफ्नो कथा आफै सुनाउन चाहन्छ शीर्षक राखेर कान्तिपुरले अर्को खबर छापेको छ। दया दुधराजको बाइलाइनमा चाइना मिडिया ग्रुप सिएमजीको मुख्यालयको 51 तले भवन अगाडि उभिँदा मेरो पहिलो जिज्ञासा थियो, मीडिया पनि यति भव्य हुन्छ? सिएमजीले 51 टेलिभिजन च्यानल, 20 रेडियो फ्रिक्वेन्सी, 3 समाचार वेबसाइट र विभिन्न मोबाइल एप मार्फत विश्वभर 85 भाषामा सामग्री प्रसारण गर्दै आएको छ। उसका 11 अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलले विश्वव्यापी सेटेलाइट सिग्नल पहुँच विस्तार गरेका छन्। सिएमजेका सामग्री केवल टेलिभिजन, डिटिएच सेटेलाइट, डिजिटल टेरेस्ट्रियल टेलिभिजन र आइपिटिभी जस्ता परम्परागत माध्यमबाट होइन, एप, फास्ट च्यानल, स्मार्ट टर्मिनल र लाइभ स्ट्रिमिङ लगायत ओटिटी प्लेटफर्म मार्फत पनि प्रसारण हुन्छन्। उनीहरूको दावी अनुसार यस्तो पहुँच 210 देशसम्म पुगेको छ। यी संरचना अन्तर्गत चाइना ग्लोबल टेलिभिजन नेटवर्क, चाइना सेन्ट्रल टेलिभिजन र सिसिटिभी प्लस जस्ता माध्यम सञ्चालनमा छन्। ग्लोबल डेभलपमेन्ट प्रमोसन सेन्टर र चाइना मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको 10 प्रशिक्षणमा जुलाईको 2 साता चिन पुग्दा मिडिया पनि यति ठुलो हुन्छ भन्ने कुरा थाहा पाएँ। प्रशिक्षणमा 25 भन्दा बढी देशका पत्रकार सहभागी थिए। यो यात्रा पूर्ण रूपमा प्रायोजित थियो, केही लेख्ने पर्ने बाध्यता वा अपेक्षा भने थिएन। कान्तिपुरले चीन किन आफ्नो कथा आफै सुनाउन चाहन्छ विश्वभर सञ्जाल फैलाएको छ, यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले कालो कार्बन पनि तापक्रम बढाउने कारक, डिजेल र उद्योगजन्य उत्सर्जन घटाउन सके जलवायु प्रणालीमा थप संकट आउने चेतावनी शीर्षक राखेर खबर छापेको छ। वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढाउन यसअघिका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। अध्ययन अनुसार कालो कार्बनभित्र रहेका विभिन्न प्रकारका कणमध्ये बढी प्रकाश शोष्ने सुटको हिस्सा औद्योगिक युग सुरु भए त उल्लेख रूपमा बढेको पाइएको छ। नेचर जियोसाइन्समा प्रकाशित वैज्ञानिक अध्ययन अनुसार मानवजन्य कालो कार्बन उत्सर्जनमा सुटको हिस्सा सन् 1750 16% रहेकोमा 2019 आइपुग्दा बढेर 35% पुगेको छ। वैज्ञानिकले यसको प्रमुख कारण जीवाश्म इन्धनको बढ्दो प्रयोगलाई मानेका छन्। कालो कार्बनलाई अहिलेसम्म जलवायु अध्ययनमा प्राय एउटै एकाइको रूपमा गणना गरिँदै आएको छ, तर वैज्ञानिक टोलीले गरेको नयाँ अध्ययनले कालो कार्बनभित्र पनि प्रकाश शोष्ने क्षमता फरक फरक भएका दुई प्रमुख स्वरूप चार र सुट रहेको देखाएको छ। चार तुलनात्मक रूपमा कम प्रकाश शोष्ने कण हो भने सुटले बढी प्रकाश शोष्ने भएकाले वायुमण्डललाई बढी तताउने क्षमता राख्छ। वैज्ञानिकका अनुसार चार वायुमण्डललाई कम तताउने र सुट बढी तताउने प्रकारको कालो कण हो। सन् 1750 2019 कालो कार्बन उत्सर्जनको स्वरूप अध्ययन गर्न शोधकर्ताहरूले कालो कार्बनका करिब 2500 नमुनालाई ताप र प्रकाशको प्रयोगबाट परीक्षण गरेका थिए। यो खबर कान्तिपुरले छापेको छ। जसले जन्माए 28 सन्तान शीर्षक राखेर नागरिकले नै अर्को खबर छापेको छ। भीम चापागाईको बाइलाइनमा इलाम डेडलाइनको खबर हो यो। एक दम्पतिको 28 सन्तान भन्ने सुन्दा दन्त्यकथा जस्तै लाग्छ, तर उमेरमा यो कथालाई वास्तविकता बनाइदिएका थिए धनप्रसाद र बच्चीमाया कठेतले। इलाम नगरपालिका 5 बरबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्चीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभएको हो। अहिले धनप्रसाद 94 वर्ष र बच्चीमाया 84 वर्षको हुनुभएको छ। उहाँहरू लौरोटेक रेडोल गरिरहनु भएको छ। 15 वर्षको हुँदा पहिलो सन्तान जन्माएकी बच्चीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभयो। कठेत दम्पतिका 28 सन्तानमध्ये अहिले 13 छन्। कोही जन्मिने बित्तिकै, कोही जन्मेको केही दिनपछि र कोही ठुलो भएपछि विभिन्न बिमार लागेर स्वर्ग गए। बच्चीमायाले भन्नुभयो, त्यति बेला न अस्पताल न सुनेनी थिए। सन्तान जन्माउने हुर्काउने दबाई औषधि सबै आफूले जे जे जानेको छ त्यही गरियो। जन्म दिएका आधालाई बचाउन सकिएन। त्यति बेला झाडापाखाला लुतो निमोनिया दादुरा पानी सरा जस्ता रोगले बालबालिकाको मृत्यु हुने गरेको उहाँ सम्झनुहुन्छ। पुरुष प्रधान समाज थियो, पति धनप्रसाद समेत सामाजिक काममा हुनु जस्तो लाग्छ। यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। राष्ट्रिय सभाले असहयोग गरेर कानून निर्माणमा अवरोध भइरहेको बताउनुभयो। कि राष्ट्रिय सभाले अवरोध गरेर कुनै कानूनी निर्माण रोकिएका छन् त? के कानून मन्त्रीले भने जस्तै कुन कुन कानून बन्ने कार्यमा राष्ट्रिय सभाले अवरोध गर्यो? राष्ट्रिय सभामा पुगेर कुन कुन कानून रोकिएर फिर्ता आए? कानून निर्माण गर्न नसकेपछि दोष अरूलाई लगाउन खोजिएको त होइन? 82/21 निर्वाचनबाट बनेको प्रतिनिधि सभामा 10 विधेयक प्रमाणीकरण पाएका छन् जसमा राष्ट्रिय सभाबाट कुनै अवरोध गर्ने काम भएको छैन। तर कानून मन्त्री गौतमले सरकारमा रहेको यो अवधि सोचे जस्तो सहज नभएको बताउनु भएको छ। यो 4.5 महिनाको अन्तराल सरकारमा रहँदा त्यति सहज पनि भइरहेको छैन। प्रतिनिधि सभामा सिङ्गै नम्बर त छ, तर तपाईँसँग भनेर भनिरहनु भएको छ, उहाँले भन्नुभएको छ। किनभने सरकार चलाउँदै गर्दा, संरचना चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छन्। यहाँलाई थाहा छ, हाम्रो देशमा दुईवटा सभा छन्। कानून बन्नका लागि दुवै सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कानून बन्छ। उहाँले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सके पनि राष्ट्रिय सभामा अवरोध भइरहेको संकेत गर्नुभएको छ। उहाँले भन्नुभएको छ, मैले यहाँहरूलाई हामीसँग के छ के छैन भन्दिनँ। प्रतिनिधि सभामा निर्वाचनबाट निर्वाचित तपाईँहरूले छानेका मानिसहरू हुनुहुन्छ। अब अरू ठाउँमा को हुनुहुन्छ, कसले सहयोग गर्नुभएको छ, कसले सहयोग गर्नुभएको छैन, यो तपाईँहरूको मूल्याङ्कनको कुरा हो। राष्ट्रिय सभा लगायत सबैमा आफ्नो प्रभुत्व भएमा मात्रै भनेअनुसार कानुन बन्न सक्ने उहाँको भनाइ छ। उहाँले भन्नुभएको छ, सरकारका अप्ठ्यारोहरू पनि तपाईँहरूले हेरिरहनु भएको होला। एक दिन पक्कै आउँछ जहाँ तपाईँहरूले छान्नुभएका नेताहरू ती सबै ठाउँमा हुनेछन् र तपाईँहरूले चाहे जस्तै कानुन निर्माणको यात्रा सजिलो हुनेछ। नेकपा सांसद रेणुचन्दले हिजो राष्ट्रिय सभा बैठकमा मन्त्री गौतमलाई चुनौती दिनुभएको छ। कानून मन्त्रीले झुट बोल्नु भएको छ। राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो, त्यसको स्पष्ट जानकारी दिनुपर्छ। मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा अत्यन्तै खतरनाक छ। राष्ट्रिय सभालाई डिफेम गर्न खोजिएको छ, जुन सही छैन, उहाँले भन्नुभएको छ। 134 विकासोन्मुख देश नेपालको न्यायको पक्षमा शीर्षक राखेर अन्नपूर्ण पोस्टले अर्को खबर फ्रन्ट पेजमा छापेको छ। भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढेको छ। हानि नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्न प्रतिबद्धता जनाएका छन्। साना टापु राष्ट्र समूहका बोर्ड सदस्यद्वय पिटर जर्ज अब्राहम जुनियर र आइज्याक ग्लानी रायन तथा वैकल्पिक सदस्यद्वय लौरा एलिजाबेथ अगाथिन र अहमद वाहिदले 8 सेप्टेम्बरमा पत्र पठाउनु भएको हो। उहाँहरूले अल्पविकसित मुलुक समूहका अध्यक्ष एम्बेसडर आदाओ सोरेस बरबसा र नेपालका बोर्ड सदस्य डाक्टर महेश्वर ढकाललाई पत्र लेख्दै दलिलो समर्थन जनाउनु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले दुई समूहको समर्थनलाई सकारात्मक रूपमा लिनु भएको छ। विश्वका 134 राष्ट्र सम्पूर्ण विकास देशले एक मतमा नेपाललाई सहयोग गर्न आह्वान गर्नुभएको छ। त्यसै गरी विकसित देशहरूसँग पनि हामी संवादमा नै छौँ। उहाँले भन्नुभयो, नेपालले कुनै अङ्कमा रकम दावी गरेको छैन, अहिले हामी जलवायु जोखिममा परेका छौँ, जति सक्नुहुन्छ त्यति सहयोग गरौँ भनेको मात्र हो छ।
0: हजुर, आजको समीक्षा यति नै गरौँ र अब जान्दा एउटा कमेन्ट आयो, त्यो पढिहालौँ। विनोद नमस्ते, सुधा बहिनी लेख्नुहुन्छ, वरिष्ठ पत्रकार नेपाल एफएमका प्रोग्राम डाइरेक्टर गोविन्द खडा भाइसँगको जानकारीमूलक अन्तर्वार्ताको लागि हार्दिक धन्यवाद छ। मैले पनि आफ्नो परिवार र केही साथीको सहयोगमा राधा केही रकम राधा पौडेल फाउन्डेसन मार्फत नै पठाएकी थिएँ। गोविन्द भाइको टिम स्वयं फिरमा गएर पीडितहरूलाई प्रत्यक्ष राहत वितरण गरेर आउनु भएको हो। अहिले यो महाविपदको घडीमा सबैलाई सहयोग गर्न मन गरिरहनु भएको छ, तर सहयोगको लागि सही र भरपर्दो माध्यम पनि जरुरी छ। त्यसैले गोविन्द भाइले भन्नुभयो, चाहिँ सहयोग गर्न चाहने दाताहरूलाई आफ्नै आफ्नो धेरै थोरै सहयोग प्रत्यक्ष पीडितसम्म पुर्याउन चाहनुहुन्छ भने राधा पौडेल फाउन्डेसनलाई विश्वास गर्नुहोला भनेर उहाँ भन्नुहुन्छ। यो रकम सदुपयोग गरेर रेकर्ड सही सेवा पुर्याउने भरपर्दो काम राधा पौडेल फाउन्डेसन मार्फत हुनेछ भनेर उहाँ आश्वासन दिनुहुन्छ। समय दिने भयो, सुनिदिने भयो, यहाँलाई धन्यवाद छ। फेरि भोलि पछि भेटौँ। आई लाइक एउटा गीत अलिकति राख्दै म कार्यक्रमबाट बिदा लिन्छु। नमस्ते, बाई बाई।

0: Pelaajan pari. On air. Atma. Ani smart speaker ma bunhos. Play BFBS.
1: गुण्डारा चलाएको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको सल्लाहका टोलीमाथि एकपछि अर्को आक्रोश भोक्दै सांसद सिंह
2: प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार व्यवस्थामा चेन्ज भएछ। यो संविधानको कुन दफामा छ कुन ऐनमा छ मैले बुझ्न सकेका छैन। सरकारका केन्द्र मैले सिंह दबाट बुझेको थिएँ तर सरकारका केन्द्र ज्वागल बनेछ। हुक्मी शासन चलिरहेछ। सम्पत्ति शुद्धिकरणको डिजीलाई बोलाएर कसी कनपट्टीमा राति 1 बजे पिस्तौल बिराइन्छ र भनिन्छ कि यसलाई 2 घन्टाभित्र रेड कलर नोटिस जारी गर। कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ माननीय गुरुकुमारी यादव त्यो दिन राजीनामा दिनु पर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्। सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झसङ्ग हुन्छु कि म कुन देशको सांसद हो। गुण्डा शैलीमा शासन गर्नुपर्छ यो उहाँको कोट अन कोट भन्दैछु।
1: ग्यास अभाव हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पार्ता फर्काउनुपर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोश थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव चैत 27 उद्योग मन्त्री बन्नु भएको थियो। यसअघि महोत्तरी 2 निर्वाचित रासोपाका दीपक शाहले 14 श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरूङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभयो। बैठकले विपद व्यवस्थापन राहत उद्धार खोजी र पुनर्स्थापनाका कामहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण थप सुझाव दिने र संसदीय रूपबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। बैठकले पूर्व तयारी र शुरूआती चरणमा समन्वय नहुँदा केही कमी कमजोरी देखेको निष्कर्ष निकालेको अर्यालले बताउनुभयो। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिर 1 शिशु जन्माएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। घटनाको सत्य तथ्य बुझ्न नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधि सहितको टोली आजै राजविराज जाने भएको छ। मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरण समेत सोधेको छ। स्थलको छानबिनपछि कोही दोषी देखिए कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पारेको छ। घटनाबारे अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले विपदका बेला ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शव गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले मुलुकका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा 50 शव अट्ने क्षमताको शव गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शव गृहको क्षमता विस्तार गर्ने निर्णय भएको छ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शव गृह निर्माण तथा क्षमता विस्तार गरिने भनिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले पछिल्लो भोटेकोशी बाढीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाईमा राष्ट्रसंघको नेपाल कार्यालयले सहमति जनाएको छ।
3: राष्ट्रसंघीय मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याले अन्यत्र नभएको स्थिति नेपालले भोगिरहेको बताउनु भएको हो।
4: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses and damages that climate vulnerable countries are increasingly facing. Nepal has contributed very little to global
1: अहिलेसम्मका खबर यति नै नमस्कार

हजुर नमस्कार बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा सुन्ने तपाईँ सम्पूर्ण ब्रेकेट अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छनामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान सधैँ जस्तै आज पनि एउटा सुमधुर गीतबाट गरिरहेको छु र आज मैले कार्यक्रमको उठानमा स्वर सम्राट नारायण गोपालको स्वर सङ्गीत र एउटा गीत राखे कालीप्रसाद रिजालले लेख्नु भएको थियो प्रस्तुत गीत। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 25 गते चतुर्दशी तिथि बिहीबार नेपाल सम्बत 1140 तदनुसार आज सेप्टेम्बर महिनाको 10 तारिक सन् 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा बदलाव देखिएको छ। कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने सूर्योदय नेपालमा आज बिहान 5:26 जाँदा भएको थियो। सूर्योदय भने सूर्यास्त चाहिँ भरै साँझ 6:14 जाँदा हुँदैछ र श्रोताहरू आज विश्व आत्महत्या रोकथाम दिवस समेत परेको छ। विश्वबाट आत्महत्या रोकथाम गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर 10 तारिकमा यो दिवस मनाइँदै आएको छ र विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले विश्वमा हरेक वर्ष करिब 8,00,000 भन्दा बढी मान्छेले आत्महत्या गर्ने तथ्याङ्क सार्वजनिक गरेकोले पनि यो दिवसको सान्दर्भिकता पुष्टि हुन्छ र हामी कामना गरौँ यसले आफ्नो लक्ष्य उद्देश्य भनेकै आत्महत्या रोक्ने भएको हुनाले त्यसमा काम गर्न सकोस् र जीवन पटक पटक पाइँदैन श्रोताहरू आत्महत्या अन्तिम बाटो हुँदै होइन भन्न चाहन्छु यो दिवसको सन्दर्भमा चाहिँ। यति भनेपछि श्रोताहरू एउटा गीतको पनि पालो आयो र अहिलेलाई भने म यहाँहरू माझमा गोपाल योञ्जनको शब्द सङ्गीत र एउटा गीत राखिहाल्छु अर्णा लामाको स्वरमा।

गोपाल निजनको शब्द सङ्गीत रहेको यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा अरुण लामाको स्वरमा। र अब नि श्रोताहरू यो गीत पश्चात पनि आजको बसाईको बारेमा जानकारी दिनुपर्दा आदरणीय श्रोताहरू आज बिहिबार र बिहिबारको कार्यक्रम हो स्रष्टा सर्जक र शिल्पी मनरुषितको बसाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिका। र आदरणीय श्रोताहरू शब्दहरू जब भावनासँग जोडिन्छ तब कविता र मुक्तक बन्दछ अनि त्यही भावना जब लयमा जोडेर आउँदछ तब गीत गजल बन्दछ। हो यस्तै यस्तै मनभित्रका भावनाहरू जोडिने पोखिने एउटा सग्लो कार्यक्रम हो कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिका, जहाँ स्रष्टाका यिनै यस्तै जीवन जगतलाई स्रोत बनाएका सृजनाहरू कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाचिकाको आजको बसाईको सामग्री रहनेछ भने तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई पनि कार्यक्रममा समेट्दै जानेछु। आशा छ सधैँको विवाह जस्तै यहाँहरूको पक्कै पनि कार्यक्रममा सहभागिता हुनेछ भन्ने विश्वासको साथ विक्रम गुरुङको गीत रचना अरुण थापा मगरको स्वर सङ्गीत रहेको एउटा गीत राखिहाल्छु र गीत पश्चात भने श्रोताहरू तपाईँका सृजनाहरू प्राप्त भएमा म ती सृजनाहरूलाई समेट्दै जानेछु।

0: SBS गोर्खा रेडियो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीय श्रोताहरू, बीएफएस गोर्खा रेडियोको यो बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको व्यवसायमा फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आजको व्यवसाय भनेको श्रोताहरू स्रष्टासँगको व्यवसाय हो, शिल्पी मनोरसितको व्यवसाय हो। अझ भनौँ, सृजनाहरूको सुगन्धित फुलहरू टिप्दै साहित्य र सङ्गीतका भावनाहरूलाई एउटै आँगनमा सजाउँदै अगाडि बढ्ने कार्यक्रम हो कार्यक्रम स्वर्णिम संगम सृजना वाटिका। र अब नि म व्यवसायको उठान गर्न चाहन्छु एउटा बाको महिमा बोलेको कविताबाट। भोलि अर्थात् भदौ 26 गते यस वर्षको कुशी औँसी परेको छ, अर्थात् बाउको मुख हेर्ने दिन पनि परेको हुनाले यति बेला पनि म एउटा कविता राखिहाल्छु यहाँहरू माझमा। र यो कविता लेख्नु भएको छ गोपाल खनालले। कवि गोपाल खनालको कविताको शीर्षक बानी रहेको हुनाले मैले यही कविताबाट कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको उठान गर्ने जमर्को गरे। लेख्नुहुन्छ कवि गोपाल खनाल। बा आकाश हुन्, आकाश पनि बेला बखत रुन्छ, आँसु बहाउँछ। बा आकाश हुन्, आकाश पनि बेला बखत रुन्छ, आँसु बहाउँछ। तर बा पीडामा पनि आँसु लुकाउँछन्। बा शीतल चौतारी हुन्, सन्तानहरू गर्मीमा ओत लाग्छन् र शीतल अनुभूतिसँगै छुट्टिन्छन्। बा कुरिरहन्छन् सन्तान फर्कने बाटो, सन्तानको सुख खुसीका लागि बा अथक प्रयास गर्छन् र छर्छन् घरमा उज्यालो बत्ती भनेर। बत्ती निभेको दशक बढी भयो, आफै बत्ती बनेको आधा दशक भएछ। म बा सम्झिरहेछु, दाजुभाइका बीचमा अंश बन्डा गर्दा बा कसैका भाग परेनन्, भाग लागेन बाको दुःख, बाले गुनासो गरेनन्, झरेनन् दुःखको झरीमा पनि। सोध्छु सन्तानको खुसीका लागि बाले के गरेनन्। चिरिएका पैतालासँगै खाली खुट्टाले धरती नापे, सामयिक चुनौतीमा जाँचे आफूलाई, सन्तानको खुसी हेर्दा हेर्दै आफ्नो खुसी हेर्न बिर्सेका आँखा, छोरालाई हँसाउँदा हँसाउँदै हाँस्न बिर्सेका ओठ, छोराको भविष्य र चिन्तनले धर्सा परेका निधार, के बाका निस्वार्थ प्रेमका प्रतीक होइनन्। समयको भारी उठाएका बा अथक यात्री हुन्, समयको भारी उठाएका बा अथक यात्री हुन्। बा सङ्घर्षका प्रतिमूर्ति हुन्, बा सङ्घर्षका प्रतिमूर्ति हुन्। गोपाल खनालको यो कविता राखे बा शीर्षक रहेको थियो। र एउटा बाले जीवनका आफ्ना खुसीहरू बन्दकी राखेर आफू नै दुःखका भारी बोकेर सन्तानको लागि कति धेरै योगदान दिन्छ भन्ने एउटा भाव बोकेको कविता थियो। अब नै अर्को एउटा यस्तै यस्तै भावको कविता राखिहाल्छु। गणेश खड्काले लेख्नु भएको कविता हो। कवि गणेश खड्काको यो कविताको शीर्षक रहेको छ बा यस्तै हुन्छन् शीर्षकमा। लेख्नुहुन्छ गणेश खड्का। खाली पेट पटुका बाँधेर काँधमा हलो जुवा बोकेर खेत गएका बा फर्किँदा बकारीभरि धान लिएर आउँछन्। खाली पेट पटुका बाँधेर काँधमा हलो जुवा बोकेर खेत गएका बा फर्किँदा बकारीभरि धान लिएर आउँछन् रित्तो ढाकर खकन तोक्मा र रुख साइड झोला भिरेर परदेश गएका बा फर्किँदा झोलाभरि नुन लिएर आउँछन्। बा उकालोमा लौरो हुन्, थकानमा चौतारो हुन्। बा उकालोमा लौरो हुन्, थकानमा चौतारो हुन्। साउको ऋण थाप्लोमा बोकेर अनुहारमा मुस्कान छर्ने बा शिरको टोपी हुन्, बा घरको धुरी हुन्। सन्तानको लागि बा यस्ता अदम्य शक्ति हुन् जो दुःखको पहाड खस्ता समस्याको भित्तोसँग सिङ्गौरी खेलेर अभावको खाडल पुर्छन्, परिस्थितिका वज्रहरू बर्सिरहन् तर बा हिम्मत हार्दैनन्, प्रत्युत्तरमा छाती छाप्छन्, बरु सन्तानको रक्षा गर्छन्। बा भनेको यस्ता कर्तव्यनिष्ठ हुन्छन् जो जुवा हारेको रनाहामा पनि फर्किँदा आफ्ना लाला बालाको लागि एक पुरिया बिस्कुट च्याप्न भुल्दैनन्। बा लेखान्तले अर्की स्वास्थ्य ल्याउन पुगे पनि छोराछोरीलाई कहिले भेदभाव गर्दैनन्। बा भनेको त्यस्तो त्यागी हुन्छन् कि जो आफ्ना सन्तान बदमासै निक्ले पनि उसको लागि जेल नेल भोग्न तारिख खेप्न आफै शास्त्र तयार हुन्छन्। गाएर सकिन्न बाको महिमा गान, गाएर सकिन्न बाको महिमा गान, गरेर सकिन्न बाको सेवामान। बा ब्रह्माण्ड हुन् अटल, बा आकाश हुन् विशाल, प्रकृतिको सर्वोत्तम स्रष्टा बा, संस्कृतिको अति उत्तम द्रष्टा बा। बाको रिस उपदेश हो, बाको रिस उपदेश हो, बाको आक्रोश ज्ञान हो। जीवनको सर्वोच्च शिखर हुन् बा, जगतको उत्कृष्ट धरोहर हुन् बा। जीवनको सर्वोच्च शिखर हुन् बा, जगतको उत्कृष्ट धरोहर हुन् बा। भोलि खुसी औँसी, बाउको मुख हेर्ने दिन, एउटा सन्तानले आफ्नो बुबाको आफ्नी आमाको मुख हेर्ने दिन। केवल एक दिन होइनन्, 365 दिनै हुन्, तर पनि एक दिन विशेष दिन परेको हुनाले त्यो विशेष दिनको सम्झनामा स्रष्टाहरूले यस्ता थुप्रै सिर्जनाहरू लेख्ने गर्दछन्। यहाँ कवि गणेश खड्काले पनि सुन्दर सिर्जना लेख्नु भएको थियो, यो सिर्जनाको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। बा यस्तै हुन्छन् शीर्षक रहेको थियो। अब बाको बारेमा बोलिसकेपछि, बाको बारेमा सिर्जनाहरू पढिसकेपछि एउटा गीत त बालाई नै सम्बोधन गरेर गाइएको गीत राख्न मन लाग्यो। यति बेला भने म यहाँहरू माझमा सुरेन गौतमले गाउनुभएको एउटा गीत राखिहाल्छु, बा आकाश हुन्। अहिलेलाई यही गीत

सुरेन गौतमको स्वरमा रहेको यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिकामा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज श्रोताहरू संस्थाका सिर्जनाहरू राख्ने क्रममा मैले दुईवटा सिर्जना त राखिसकेको छु र यति बेला भने अर्को पनि एउटा कविता प्राप्त भएको छ। कवि उदय निरौलाले लेख्नुभएको कविता हो म हेरिरहेको छु। शीर्षकमा यहाँ लेख्नुहुन्छ कवि उदय निरौला, अब नि म यही कविता राखिहाल्छु। म हेरिरहेको छु त्यो वयसको पातले प्रेम गरेन हाँगालाई, हाँगासँग विरक्ति पनि होइन, हाँगासँगको विपत्ति पनि होइन। यद्यपि एकाएक समयले गरिदियो अनुबन्ध त्यो पातलाई, उसलाई पनि थाहा नहुँदा नहुँदै ऊ छुट्टियो। छुट्टिएपछि उसको रहर त आकाशी नै थियो, छुट्टिएपछि उसको रहर त आकाशी नै थियो। दुई चार ब्रह्माण्ड चिर हरण गर्ने नै थियो, तर ऊ झर्यो पृथ्वीतिरै झर्यो। न्युटन बनेर म हेरिरहेको छु, तर म पनि त्यो निरीह पात चाहिँ न्युटन बन्न नसके र पनि हेरिरहेको छु। खसिरहेछ पात हाँगा सिङ्गो रुख शरीर छोडेर माथि जाँदै गरेको पात तल एकाएक ओर्लन्छ। दुई चार चिबे चराहरू, दुई चार बाजहरू, दुई चार कागहरू उसँगै कवा खाँदैछन्। हेरिरहेको छु आखिर पात सँगसँगै बाजहरू पनि कागहरू पनि चिबेहरू पनि तलै झरे, सकेनन् धेरै उक्लन र सूर्य चन्द्रमा पुग्न, झरे तलै। न्युटन सत्य कि नियति म हेरिरहेछु पात जस्तै जस्तै ढलपल पात जस्तै जस्तै निरीह म हेरिरहेको छु। लामै समयदेखि बस युगदेखि युगसम्म हेरिरहेको छु, बस बिना समाप्तिको यात्रा लगातार हेरिरहेको छु, बस हेरि नै रहेको छु पात। प्रेम त्यागेर झरिरहेछ म हेरिरहेछु, हेरिरहेको छु पात। प्रेम त्यागेर झरिरहेछ म हेरिरहेछु, हेरिरहेछु। कवि उदय निरौलाको यो कविता राखे म हेरिरहेको छु, अर्थात् एउटा पात रूप बाज्य छुटेपछि त्यसले जति नै उडान भरे पनि अन्तत झर्ने नै हो, तलै झर्ने हो। त्यस्तै मान्छेको जीवन पनि यस्तै यस्तै हुने गर्दछ। यो कविताको लागि कवि उदय निरौलालाई धन्यवाद दिँदै अब नै म व्यवसायमा गीतकार अमर मान्तुको गीत रचना अनि गायिका सहिमा श्रेष्ठको स्वरबाट एउटा गीत राखिहाल्छु। सङ्गीत यसमा दीपक शर्माको रहेको छ।

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो।
2: हजुर, आदन सुधारू बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकामा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदन श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिएबिएस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदन श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकामा यति बेला पनि यहाँ लेख्नुहुन्छ हरिराईजी हुनुहुन्छ फाल्तम लन्डनबाट। हरिराईजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार भनेर लेख्नु भएको छ। हरिराईजीलाई मेरो पनि नमस्कार, उहाँ सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र कार्यक्रम सुने पश्चात हामीसँग यसरी नै जोडिनुहुन्छ। अगाडि लेख्नुहुन्छ, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा मिठा मिठा सृजनाहरू, कविता, मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सजगहरूलाई र ती सृजनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुत तुलसी सरलाई धेरै धेरै धन्यवाद। साथै शुभकामना, सबैलाई शुभ दिन। हरिराई फेल्थम लन्डन भनेर लेख्नु भएको छ। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेल्थम लन्डनबाट कार्यक्रम सुनेर हामीसित जोडिनुभयो र यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको बसाई स्रष्टा सर्जक र शिल्पी मनोरसितको बसाई भएको हुनाले स्रष्टाका सृजनाहरू राख्ने क्रममा यतिखेर म यहाँ अर्का सर्जक स्रष्टा हुनुहुन्छ, अहिले उहाँ बेलायतमा हुनुहुन्छ, अक्सफोर्डमा बस्नुहुन्छ, लीलाराज कामाङजी लेख्नुहुन्छ, आमा तिमीलाई कोटि कोटि प्रणाम। यो कविता हो। आमा तिमीलाई कोटि कोटि प्रणाम, बाबा तिमीलाई कोटि कोटि प्रणाम, तिम्रो गर्भमा 9 महिनासम्म राखेर यो सुन्दर धरतीमा जन्म दिने आमा तिमीलाई कोटि कोटि प्रणाम, यो सुन्दर धरतीमा जन्म दिने आमा तिमीलाई कोटि कोटि प्रणाम, यो सुन्दर धरतीको यात्रामा जग बसाइदिने बाबा तिमीलाई पनि कोटि कोटि प्रणाम। आज मलाई तिम्रो काखमा लुटुपुटु खेल्दै तिम्रो त्यो न्यानो मायाको महसुस गर्न मन लाग्यो। आज मलाई तिम्रो विशाल छातीको स्तम्भहरूबाट झरेका कुण्डहरूको अमृतपान महसुस गर्न मन लाग्यो। मलाई जन्म दिने मेरी आमा मलाई तिम्रो कोखमा लुटुपुटु गर्दै तिम्रो गुलाबीको मलगालाहरू छामेर तिम्रो ममताको स्पर्श गर्न मन लाग्यो। आमा आमा आमा आज मलाई तिम्रो पाउ चुम्न मन लाग्यो। आमा तिमीले टेकेका पाइलाहरूका डोबहरू खोज्न मन लाग्यो। तिमीले ताते नानी ताते भनेर हिँड्न सिकाएको त्यो बोली सुन्न मन लाग्यो। तिमीले भुटेको मकै चबाएर मसिनो बनाउँदै खुवाएको त्यो स्वाद चाख्न मन लाग्यो। आमा आकाश गडगडिए गडगडाएको बेला बुरुम बुरुम गरेर बुरुम बुरुम भनेर तिम्रै तिनखोले पथाङ्गाले तिम्रो छातीमा लुकाएर सुरक्षा दिएको महसुस गर्न मन लाग्यो। पाठशाला जाँदा तोरीको तेलले कपाल चिल्लो बनाएर चिटिक्कै पारेको महसुस गर्न मन लाग्यो। आमा आमा आज मलाई तिम्रो अर्थ उपदेश आशीर्वाद सुन्न फेरि मन लाग्यो। आमा तिमीलाई कोटि कोटि प्रणाम, बाबा तिमीलाई कोटि कोटि प्रणाम, बाबा तिमीलाई कोटि कोटि प्रणाम। जन्म दिने आमा बुबाप्रति समर्पित यो कविता सुन्दर सिर्जना लीलाराज कामाङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको हिजो जन्मदिन परेको थियो, त्यही भएर पनि मैले हिजो उहाँलाई जन्मदिनको शुभकामना बोलिसकेको छु। धेरै श्रोताहरूले पनि शुभकामना लेखिसक्नु भएको छ। आज चाहिँ यति बोले, जीवनको लक्ष्य प्राप्त होस् गर्छु कामना, समय तिम्रो बसमा होस् गर्छु चाहना, जीवनको लक्ष्य प्राप्त होस् गर्छु कामना, समय तिम्रो बसमा होस् गर्छु चाहना। पाँच थर थर्पुमा संसार देखाउने ती महान आमा प्रति नमन, पाँच थर थर्पुमा संसार देखाउने ती महान आमा प्रति नमन, जन्मदिनको सन्दर्भमा लीलाराजी गर्छु शुभकामना, गर्छु शुभकामना। यति बोले र फेरि पनि जन्मदिनको धन शुभकामना दिन चाहन्छु। र अगाडि लेख्नुहुन्छ लीलाराज कामाङजी अक्सफोर्ड बेलायतबाट, तुलसी बस्नेत सर नमन गरे यही अवसरमा हजुरको आमाको आज परेको पुण्यतिथिको अवसरमा आमाप्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। त्यस्तै भोलि बुबाको मुख हेर्ने दिनको अवसरमा तमाम बुबाहरूप्रति नमन गर्न चाहन्छु। अनि हिजो मेरो जन्मदिन परेको अवसरमा मलाई शुभकामना दिनुहुने तपाईँ तुलसी सर लगायत सम्पूर्ण दाजुभाइ इष्टमित्र आफ्नो आफन्तजन सबै सबैलाई मुटु फुट्ने गरी माया अनि धन्यवाद र सम्झना गर्न चाहन्छु। यो छ तुलसी बस्नेत, भट्टराई रघु, नूतन भूषाल, द्वारिका थापा मगर, शकुन्तला खत्री, त्यस्तै होमा पायम लिम्बू, जुनिना राई, सुमी लिम्बू, यसै गरी शर्मिला अधिकारी, हरि राई, छवि थापा मगर, विमला मोक्तान र सम्पूर्ण नियमित श्रोताहरू सबै सबैमा सेवारो मिल्यो भने जन्मदिने आमाको सम्मानमा मलाई पिठुमा सेउलाको भारी गीत कृपया राखिदिनु होला है, धन्य हुने थिए भन्ने लेख्नु भएको छ। ठ्याक्क यो गीत चाहिँ कसले गाउनु भएको मलाई पनि पत्तो भएन, त्यो गीत म अवश्य राख्ने नै छु। तर यतिखेर भने लीलाजीलाई फेरि जन्मदिनको शुभकामना दिदी, यतिखेर भन्छ म गीतकार लीलाराज काम माग्ने नै लेख्नुभएको एउटा रमाइलो गीत राख्न चाहन्छु, किनकि जन्मदिनको सन्दर्भमा रमाइलो गीतै सुनाउन मन लाग्यो। मेचु धिमाल र परेश राईको स्वरमा यसमा शब्द रचना लीलाराज कामबाङको रहेको छ, नि सङ्गीत चाहिँ यसमा रहेको छ पुष्कर सुनुवारको।

यो रमाइलो गीत राखे मैले हरमाजमा परेश राई र मेचु दिमालको स्वरमा गीत लेख्नु भएको थियो लीलाराज कामबाङले भने सङ्गीत यसमा रहेको थियो पुष्कर सुनवारको र अब भने चाहिँ व्यवसायको पहिलो खण्डको करिपरि पुछारतिर आइसकेको कार्यक्रम स्वर्णिमसँग सृजना बाटिकाको केही छिन पश्चात म कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्नेछु तर यति बेला भने लीलाराज कामबाङजीले एउटा गीतको प्रसङ्ग उठाउनु भएको थियो एउटा सुन्दर सिर्जना लेखेर यम्बरालले गाउनुभएको गीत रहेछ चलचित्र मङ्गलानको गीत अब नि यही गीत यहाँहरू माझमा राख्दै यहाँहरूलाई समाचारतिर लैजान चाहन्छु र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ

0: Pelaajan Buddy. On air. Appma.
1: Ani smart speaker ma bannhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सुब सांसद अमरीष कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा गुण्डा राज चलाएको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको सल्लाहका टोलीमाथि एकपछि अर्को आक्रोश पोख्दै सांसद सिंह
4: प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार व्यवस्थामा चेन्ज भएछ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन। सरकारका केन्द्र मैले सिंह दबाएर बुझेको थिएँ, तर सरकारका केन्द्र ज्वागल बनेछ। हुक्मी शासन चलिरहेछ। सम्पत्ति शुद्धिकरणको डिजीलाई बोलाएर कसिकन पट्टीमा राति 1 बजे पिस्तौल बिराइन्छ र भनिन्छ कि यसलाई 2 घन्टाभित्र रेड कर नोटिस जारी गर। कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ, माननीय गुरु कुमार यादव त्यो दिन राजीनामा दिनु पर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने, या सचिवालयले पठाउँछन्। सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झसङ्ग हुन्छु कि म कुन देशको सांसद हो, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट अन कोट भन्दैछु।
3: मधेसप्रति अनुदार बनेको तर्क गर्दै सांसद सिंहले वर्तमान सरकार अब तासको घर झैं ढल्ने दावी समेत गर्नुभएको छ।
4: मधेसीलाई प्रहार सुरुदेखि भइरहेछ। चाहे दीपक शाहको राजीनामा हटाइएको बर्खास्त गरिएको होस्, चाहे गौरी कुमारको राजीनामा होइन, यसलाई सही रूपमा भन्यो भने बर्खास्त गरिएको छ। म राज्यलाई भन्न चाहन्छु, तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ, तपाईँको तासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोलेको थिए कि यो सरकार बन्यो भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ।
3: 8 मिनटको सम्बोधनमा अधिकांश समय बालेनका सल्लाहकारको आलोचना गरेका सिंहले सल्लाहकारकै कारण सरकार ढल्ने दावी गर्नुभएको हो।
4: सल्लाहकारले कुनै पनि कार्यकारी अधिकार दिएको छैन। रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ। प्रहरी प्रमुखहरू सशस्त्र प्रमुख रोएर आउँछ। उर्दूमा शेर छ, बर्बाद गुलिस्ते करने को एक ही उल्लू काफी, अंजाम गुलिस्ता क्या होगा जहाँ हड्डाल उल्लू बैठा है। एउटा सल्लाहकार यो सरकारलाई नाश गर्ने काफी छ, बाँकी सचिवालयको त कुरै नगर।
3: कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेन्चे स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत को आलोचना भएको थियो। आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उहाँको भनाइ छ। उहाँले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो। मन्त्री गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटे कोशी बाढ़ीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। बैठकले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कामहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय रूपबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिर एक महिलाले शिशु जन्माएको घटना प्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। घटनाको सत्य तथ्य बुझ्न नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधि सहितको टोली आजै राजविराज प्रस्थान गरेको छ। मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरण समेत सोधेको छ। स्थलगत छानबिनपछि कोही दोषी देखिए कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पारेको छ। घटनाबारे अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने बताएको छ। हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाईमा राष्ट्रसंघको नेपाल कार्यालयले सहमति जनाएको छ।
5: राष्ट्रसंघीय मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याहियाले अन्यत्र नभएको क्षति नेपालले भोगिरहेको बताउनु भएको हो।
6: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses and damages that climate vulnerable countries are increasingly facing. Nepal has contributed very little to global greenhouse gas emission, yet it is experiencing profound human and economical consequences.
3: अहिले समका खबर यति नै, नमस्कार.

हजुर आदर श्रोताहरू, यो बिल्कुलै नयाँ गीत मैले यहाँहरू माझमा राखे, लैजा च्यारी गायिका हुनुहुन्थ्यो विष्णु राई, प्रशान्त एलुङ राईको गीत रचना अनि भाना खालिङको सङ्गीत रहेको थियो। र यो बिल्कुलै नयाँ गीतको अफिसियल भिडियो पनि करिब 11 घन्टा अगाडि रिलिज भइसकेको रहेछ र यसै गीतको साथ

पठाइसक्नु भएको छ होला, म हेर्दैछु। यहाँ नूतन भुषालजी लेख्नुहुन्छ इजरायलबाट, नमस्कार सर, सुनिरहेको छु है, उता वालमा चाहिँ लेख्न असमर्थ भए भनेर इनबक्स गर्नु भएको रहेछ, धन्यवाद दिन चाहन्छु नूतनजीलाई। र यता एनपी परदेशीज्यूले नर्थ क्यारोलिनाबाट, आहा हाम्रा प्रशान्त एलुङ राईज्यूको नयाँ गीत अत्यन्तै कर्णप्रिय लाग्यो, दसैँ तिहार रुन्छ बरै सयपत्रीको डालीभरि, यो शब्दले हामी परदेशीको मनलाई स्वस्स बनायो। फेरि दसैँ तिहार पनि आइरहेको छ नजिक नजिक, हुन त यस वर्षको दसैँ तिहार गएको वर्षहरू जस्तै हर्ष उल्लासमय नहुन पनि सक्छ, भटेकोसीको पीडा हामीमा छँदैछ भन्ने लेख्नु भएको छ एनपी परदेशीजीले। यद्यपि प्रशान्त एलुङ राईजीको गीतले चाहिँ मन छोयो भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु एनपी परदेशीज्यूलाई। उहाँ अहिले नर्थ क्यारोलिना युएसएबाट जोडिनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ कैलाश अन्त लिम्बु लेख्नुहुन्छ ननिटन युकेबाट, हुनुहुन्छ कैलाश अन्त लिम्बु, नमस्ते तुलसीदाई, बिहारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविता मुक्तहरू सुनेर इन्जोय लिइरहेछु तुलसीदाई। आज भने चाहिँ हजुरकै कलमबाट लेख्नुभएको कुनै पनि एउटा सिर्जना सुन्न मन लाग्यो भन्ने लेख्नु भएको रहेछ कैलाश अन्त लिम्बुलाई, धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ अहिले ननिटन युकेबाट हुनुहुन्छ र अब उहाँको लागि चाहिँ अब आज अघि लीलराज कामबाङजीले पनि लेख्नु भएको छ, आज मेरी आमाको स्मृति दिवस अर्थात् यो आज पुण्यतिथि परेको हुनाले केही छिन अगाडि मात्रै श्राद्धे सकेर रेडियो आएको छु र आमालाई सम्झेर लेखेको एउटा सिर्जना सुनाए त, हुन त सिर्जना हिजो अलिकति बोलेको पनि थिए। वर्षौँ पछि सपनामा आमा देख्न पाए, धन्य हुने थियो आमा तिमीसँग बोल्न पाए, वर्षौँ पछि सपनामा आमा देख्न पाए, उता तिमी ढलेकी आमा यता मन जलेको, उता तिमी ढलेको आमा यता मन जलेको, कहाँ भुल्न सक्छु तिमीले दुःख गरी पालेको, वर्षौँ पछि सपनामा आमा देख्न पाए, सबै चोट मेटिने थियो आमा भेट्न पाए, वर्षौँ पछि सपनामा आमा देख्न पाए, सोचे जस्तो नहुने यो जीवन हुँदो रहेछ, सोचे जस्तो नहुने यो जीवन हुँदो रहेछ, तिमी नहुँदा आमा यो मन रुदो रहेछ, वर्षौँ पछि सपनामा आमा देख्न पाए, बरा छोरा भन्थ्यो होला दुःख पक्न पाए, वर्षौँ पछि सपनामा आमा देख्न पाए, धन्य हुने थियो आमा भनी बोल्न पाए, वर्षौँ पछि सपनामा आमा देख्न पाए। यति बोले मैले कैलाश अन्त लिम्बुको यो आग्रहलाई स्वीकारेर, अनि यहाँ शकुन्तला खत्रीज्यूले चाहिँ हाम्रो प्यारो भाइ लीलराज कामबाङजीलाई जन्मदिनको धेरै धेरै शुभकामना है भाइ, जीवन सधैँ खुसी माया सफलता र समृद्धिले भरिपूर्ण रहोस्, हरेक कदममा नयाँ सफलता मिलोस्, सबैको इच्छा र सपनाहरू पुरा हुँदै जाउन् भगवान्ले सधैँभरि सुखी र दीर्घायु बनाइराख्नु भनेर लेख्नु भएको रहेछ। र आजको विशेष दिनमा मिठो माया धेरै शुभकामना आशीर्वाद, ह्याप्पी बर्थडे डियर लीला भाइ, सधैँ यस्तै मायालु खुसी हुनु है भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु शकुन्तला खत्रीज्यूलाई। अनि यहाँ लेख्नुहुन्छ स्याङ्जाली स्रष्टा गीतकार हुनुहुन्छ घनबहादुर थापा मगर, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ तुलसी सर तपाईँलाई सुनिरहेका छौँ, रेडियो सुन्दै गर्दा सिर्जनाहरू नलेखी बस्नै मन लागेन, एउटा सिर्जना पठाए है भनेर उहाँले फुटेर होइन जुटेर शीर्षकमा एउटा सिर्जना पठाउनु भएको छ, अब नै म यही सिर्जना राख्छु। लेख्नुहुन्छ घनबहादुर थापा मगर, फुटेर होइन जुटेर सबैले यो समाज बनाउनु छ, फुटेर होइन जुटेर सबैले यो समाज बनाउनु छ, सुतेर होइन उठेर सबैले अब देश बनाउनु छ, सुतेर होइन उठेर सबैले अब यो देश बनाउनु छ, फुटेर होइन जुटेर सबैले यो समाज बनाउनु छ, वीरको सन्तान भनेर चिन्ने हो हामी वीर नेपाली, देशमा संकट परेको बेला नझुकाउँ शिर नेपाली, विपदको बेला जुटेर हिँड्ने जाति हौ नेपाली, विपदको बेला जुटेर हिँड्ने जाति हामी हौ नेपाली, मेचिरकारी जुरुक्को उठाई अघि बढ्दछ नेपाली, बुद्धको भूमि हाम्रो नेपाल संसारलाई थाहा छ,
बुद्धको भूमि

यो हाम्रो नेपाल संसारलाई थाहा छ, शान्तिको देश भन्दथे पहिले खै आज कहाँ छ। हिमालको पीडा पहाडसँगै तराईले बोक्नु छ, हिमालको पीडा पहाडसँगै तराईले बोक्नु छ। तराईको दुःख मिलेर हिमाल पहाडले छेक्नु छ, तराईको दुःख मिलेर हिमाल पहाडले छेक्नु छ। फुटेर होइन जुटेर सबैले यो समाज बनाउनु छ, सुने सुतेर होइन उठेर सबैले अब यो देश बनाउनु छ। आहा, सुन्दर देशभक्ति भावको यो सिर्जना राखेँ मैले घनबहादुर थापा मगरको कलमबाट। अब नि म व्यवसायमा घनबहादुर थापा मगरले नै लेख्नु भएको एउटा देशभक्ति बिम्ब टिपेको गीत राखिहाल्छु। आनन्द कार्की र निकिता थापा मगरको स्वर रहेको यो गीतमा सङ्गीत भने वरिष्ठ सङ्गीतकार शक्ति बल्लभको रहेको छ। गीत रचना घनबहादुर थापा मगरको। नबिर्स गाउँलाई जन्मेको ठाउँलाई, नबिर्स हामीलाई।

0: टिभीएस उर्कल रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोर्खा रेडियो।

कयौं प्यासी रातहरूले यो सुमधुर गजल राखे मैले यहाँहरू माझमा. गायिका हुनुहुन्थ्यो श्रेयसी च्यामजिङ र गजलका शेरहरू लेखेकी थिइन् जानु कामबाङ लिम्बुले. र हङकङमा रहेकी संस्था जानु कामबाङ लिम्बुले पनि कार्यक्रम चाहिँ सुनिरहनु भएको छ जस्तो लाग्यो है. यहाँ हाम्रो अफिसियल पेजमा लीलाराज कामबाङ काकालाई मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे भनेर ह्याप्पी बर्थडेको विस गर्नु भएको छ. जानु कामबाङको रचना रहेको यो गीत पश्चात माफ यो गजल शैलीको गीत हो या गजल अलिकति ठम्म्याउन सकिन् तर मलाई जहाँसम्म लाग्छ गजल नै हो. र अब भने म व्यवसाय सृजना वाटिकामा केही गजलहरू राखिहाल्छु. यहाँ लेख्नुहुन्छ गणेश प्रसाद गणेश साउथ आछामी. एक तिमी एक म मिलेर कति हुन्छ. एक तिमी एक म मिलेर कति हुन्छ. सायद दुइटै मिल्दा यहाँ पिरती हुन्छ. सायद दुइटै मिल्दा यहाँ पिरती हुन्छ. एक तिमी एक म मिलेर कति हुन्छ. तिमी नबोल्दा मुटुमा चोट परेको छ. तिमी नबोल्दा मुटुमा चोट परेको छ. एकचोटि बोलेर जाऊ ओखति हुन्छ. एकचोटि बोलेर जाऊ ओखति हुन्छ. सायद दुइटै मिल्दा यहाँ पिरती हुन्छ. मेरो शिरमा टेकेर त्यो उचाइमा पुग. मेरो शिरमा टेकेर त्यो उचाइमा पुग. खुट्किलो नचडी कहाँ प्रगति हुन्छ. खुट्किलो नचडी कहाँ प्रगति हुन्छ. सायद दुइटै मिल्दा यहाँ पिरती हुन्छ. यो हजारौँ फुलहरूको एक बगान हो. यो हजारौँ फुलहरूको एक बगान हो. कसले कहाँ पुग्नु छ आफ्नै नियति हुन्छ. कसले कहाँ पुग्नु छ आफ्नै नियति हुन्छ. सायद दुइटै मिल्दा यहाँ पिरती हुन्छ. अन्तिम शेर आँखाहरूलाई व्यर्थै दोष नलगाऊ भो. आँखाहरूलाई व्यर्थै दोष नलगाऊ भो. खुल्न खुल्न मात्रै पनि परेलीको अनुमति हुन्छ. खुल्न मात्रै पनि परेलीको अनुमति हुन्छ. सायद दुइटै मिल्दा यहाँ पिरती हुन्छ. एक तिमी एक म मिलेर कति हुन्छ. सायद दुइटै मिल्दा यहाँ पिरती हुन्छ. पक्कै पनि जब दुई मन मिल्छ अनि त्यहाँ पिरती हुने नै गर्दछ. यो सुन्दर गजल राखे मैले गजलकार हुनुहुन्थ्यो गणेश साउद आछामी उहाँलाई धन्यवाद दिन चाहन्छु. र यति बेला भने अर्को गजल राखिहाल्छु. लेख्नुहुन्छ दिनेश खत्री. रङ्गीन सपना बोकेर भौतारी रहेछ. रङ्गीन सपना बोकेर भौतारी रहेछ. जीवन सपनाहरूको चौतारी रहेछ. जीवन सपनाहरूको चौतारी रहेछ. रङ्गीन सपना बोकेर भौतारी रहेछ. खै कसरी भन्ने हो कुन हो र बालुवाको घर. खै कसरी बुन्ने हो र बालुवाको घर. सुख र दुःख त सब दौतरी रहेछ. सुख र दुःख त सब दौतरी रहेछ. जीवन सपनाहरूको चौतारी रहेछ. जहाँ पसिनाको मूल्य हुँदैन रहेछ. जहाँ पसिनाको मूल्य हुँदैन रहेछ. त्यहाँ त खोज्न मात्रै अवतारी रहेछ. त्यहाँ त खोज्न मात्रै अवतारी रहेछ. जीवन सपनाहरूको चौतारी रहेछ. नदीमा माझीले खियाएको डुङ्गा झैँ. नदीमा माझीले खियाएको डुङ्गा झैँ. जीवनभर यहाँ सधैँ कोतारी रहेछ. जीवनभर यहाँ सधैँ कोतारी रहेछ. जीवन सपनाहरूको चौतारी रहेछ. र अन्तिम शेर माझी दाईले लतारेको जाल जस्तै. माझी दाईले लतारेको जाल जस्तै. यहाँ जिन्दगी पनि त लतारी रहेछ. यहाँ जिन्दगी पनि त लतारी रहेछ. जीवन सपनाहरूको चौतारी रहेछ. रङ्गीन सपना बोकेर भौतारी रहेछ. दिनेश खत्रीको यो गजलको लागि उहाँलाई धन्यवाद दिँदै अर्का गजलकार एकल यात्रीले लेख्नुभएको गजल पनि राखिहाल्छु. लेख्नुहुन्छ एकल यात्री. किन त्यसै आइरहन्छ प्रीतहरूको छाल बनी. किन त्यसै आइरहन्छ प्रीतहरूको छाल बनी. छल्केर बसिरहेछ प्यासहरूको जाल पनि. छल्केर बसिरहेछ प्यासहरूको जाल पनि. किन त्यसै आइरहन्छ प्रीतहरूको छाल पनि. आउँछ जान्छ प्रेम कहानी बनेर सधैँ सधैँ.
आउँछ जान्छ प्रेम कहानी भनेर सधैँ सधैँ उसै उसै झरिदिन्छ आँसु जान्छ नै ताल भनी उसै उसै झरिदिन्छ आँसु जम्छ नै ताल भनी छल्किएर बसिरहेछ प्यासहरूको जाल पनि न त छेक्न सक्ने न त रोक्न नै सक्ने कस्तो कहानी न त छेक्न सक्ने न त रोक्नै कस्तो कहानी जिन्दगीमा उनकै किन बसिरहन्छ ढाल भनी जिन्दगीमा उनकै किन बसिरहन्छ ढाल भनी छल्किएर बसिरहेछ प्यासहरूको जाल भनी छुटेर पनि सधैँ सधैँ कल्पेर बितेका पलहरू छुटेर पनि सधैँ सधैँ कल्पेर बितेका पलहरू हरेक रातको सवारमा भई आउँछ काल भनी हरेक रातको सवारमा भई आउँछ काल भनी छल्किएर बसिरहेछ प्यासहरूको जाल भनी र अन्तिम शेर अन्धो छ माया अन्धो छ संसार अन्धो जीवन अन्धो छ माया अन्धो छ संसार अन्धो जीवन यस्तै रहेर पनि बसिरहेछ जीवनमा सवाल पनि यस्तै रहेर बसिरहेछ जीवनमा सवाल पनि छल्किएर बसिरहेछ प्यासहरूको जाल पनि किन त्यसै आइदिन्छ प्रेतहरूको छाल पनि एकल यात्रीको यो गजल राखेँ र अब भने गजल नै वाचन गरिसकेपछि श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा गजलकै पालो आएको छ यति बेला पनि गायिका अन्जु पन्तको स्वरमा रहेको एउटा गजल राखिहाल्छु शीतल कादम्बिनीले लेख्नुभएको यो गजलका शेयर संगीत भने शिव परिहारको रहेको छ

0: हजुर आदरण श्रोताहरू, कहाँ थियो तिमी? रङ्गमञ्च उठेपछि आयो यो गीत राख्ने गजल थियो अन्जु पन्तको स्वरमा, शीतल कादम्बिनीले लेख्नु भएको गजल। पश्चात श्रोताहरू, अब नै तपाईँहरूको प्रतिक्रियाहरूलाई पढिहाल्छु। र यहाँ लेख्नुहुन्छ महेश दाहाल अहिले सुनसरी धरानबाट, हेलो तुलसीदाई, साहित्यिक अभिवादन, म पनि यो कार्यक्रम सुनिरहेको छु, सुनेर आनन्द लिइरहेछु भनेर सुनसरीबाट लेख्नु भएको छ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। राम धुनी सुनसरीबाट हुनुहुन्छ, उहाँलाई धन्यवाद। शर्मिला अधिकारीजी लेख्नुहुन्छ कनेक्टिकट युएसएबाट, तुलसी सर नमस्कार, साथै रेडियो सुनेर बस्नुहुने मलाई चिन्नुहुने सबैजनालाई नमन छ। सुरुदेखि नै रेडियो सुनेर मिठा मिठा सिर्जनाहरू सुनिरहेछु। यस बेला गुनासो पनि पोख्न मन लाग्यो, खै के भयो तुलसी सर, मेरो म्यासेज नै हेर्नु भएन। मङ्गलबारको दिन फ्यामिली कनेक्टिङमा धेरै पुरानो साथीको नम्बर पत्ता लगाएर पठाएको थिएँ, कुर्दा कुर्दै कार्यक्रम सक्यो। मबाट केही गल्ती भयो कि सर? ओहो, त्यस्तो त होइन, तपाईँले इनबक्स गर्नुभएको होला, कहिलेकाहीँ धेरै म्यासेजहरू आउँदा तलमाथि पर्न सक्छ शर्मिलाजी, त्यही भएर पो रिसाएर आज सिर्जना नपठाउनु भएको हो। ल है, यसको लागि क्षमा चाहन्छु। तपाईँले पठाउनु भएको नम्बर छ भने म अर्को हप्ता अवश्य फोन डायल गर्नेछु। यति धेरै म्यासेज आएको छ, तपाईँको नाम खोज्दैछ म, यहाँ कहाँनिर रहेछ भनेर अहिले देख्दैछु। तपाईँले नम्बर चाहिँ पठाउनु भएको छैन, बरु एउटा गीत चाहिँ लिङ्क, मेरै रचना रहेको किस्ता किस्ता भन्ने गीत पो तपाईँले लिङ्क पठाउनु भएको छ। यहाँ नम्बर त मैले त देखिनँ, भोइस म्यासेजमा पठाउनु भएको भए चाहिँ क्षमा चाहन्छु। कहिलेकाहीँ भोइस म्यासेज चाहिँ लाइभमा सुन्न अलिक गाह्रो हुन्छ है शर्मिलाजी, तपाईँको मैले हेर्दैछु किनकि तपाईँले बोलेपछि मैले हेर्नै पर्छ, त्यस्तो होइन, तपाईँले पठाउनु भएको नम्बर देखिनँ मैले। गणेशमा को लाग हाम्रा गोपाल अधिकारीजीलाई पनि लाई नम्बर पठाउनु भनेको थिएँ, उहाँले पठाउनु भएन। खैर जे होस्, माया मारेको छुइनँ, त्यस्तो गल्ती तपाईँले केही गर्नु भएको छैन। म त एकदम फुरुङ्ग खुसी छु तपाईँका सृजनाहरू पढ्नु पाउँदाखेरि, यही भन्न चाहे, धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीज्यूलाई। अनि यहाँ एनपी परदेशीजी लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले नर्थ क्यारोलिनाबाट हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ। उहाँले चाहिँ यहाँ मुक्तक पठाउनु भएको रहेछ, केही दिन अगाडि चाहिँ हामी यही भनौँ नर्थ क्यारोलिनामा रहेको यो मिचेल पहाड घुम्न गएको बेला त्यसको सुन्दरतामा पुलकित भएर एउटा मुक्तक लेखेर पठाएछ है भनेर लेख्नु भएको छ। लेख्नुहुन्छ एनपी परदेशीजी, तिमी यही थियौ र त भेट्न म यहाँ आएको छु, तिम्रो छातीमा मजाले लुटपुटिन पाएको छु। तिमी यही थियौ र त भेट्न यहाँ आएको छु, तिम्रो छातीमा मजाले लुटपुटिन पाएको छु। प्रिय मिचेल पहाड बोलाइरहनु बेला बखत, प्रिय मिचेल पहाड बेला बोलाइरहनु बेला बखत, तिमीले घुम्टो नखोले नि मनमा नै रमाएको छु, तिमीले घुम्टो नखोले नि मनमा नै रमाएको छु। मिचेल पहाडलाई बोलाउने आग्रह गर्दै गर्दा म चाहिँ यति भन्न चाहन्छु, अब मिचेल पहाडले मात्र होइन सगरमाथाले पनि बोलाउनु पर्छ। एकछिन भए पनि पातलैमा पुगेर टोलाउनु पर्छ, अब मिचेल पहाडले मात्र होइन सगरमाथाले पनि बोलाउनु पर्छ। एकैछिन भए पनि पातलैमा पुगेर टोलाउनु पर्छ। हेलो सुन्दैछौ, यसपालि त नेपाल आउने भन्ने मात्र होइन, हेलो सुन्दैछौ, यसपालि त नेपाल आउने भन्ने मात्र होइन, साँच्चै आएर आसेङ सोलुङ सोलु नभए सन्दकपुरको हिउँ खेलाउनु पर्छ, साँच्चै आएर आसेङ सोलु नभए पनि सन्दकपुरको हिउँ खेलाउनु पर्छ। यति बोले एउटा विश्राम पनि लिइहाले।
1: तिमी अनलाइनमा हो?
2: हो,
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो यो युगल गीत राखेँ मैले यहाँहरू माझमा कविता श्रेष्ठ र निशान भट्टराईको स्वरमा र यसमा शब्द एनपी पारदेशीको रहेको थियो सङ्गीत रहेको थियो यसमा कविता श्रेष्ठकै र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने खेलमोती लिम्बू लेख्नुहुन्छ बेलायतबाट नमस्ते सेवार तुलसीजी म पनि सिर्जना बाटीका सुनेर तपाईँका सुन्दर सिर्जनाहरू गीत कविता मुक्तक सुन्दै रमाइरहेको छु भनेर लेख्नु भएको छ तपाईँको पनि सिर्जना सुन्न पाए हुन्थ्यो भनेर लेख्नु भएको छ खेलमती लिम्बूले उहाँलाई धन्यवाद दिन चाहन्छु अब मैले उहाँलाई चाहिँ कुन चाहिँ सिर्जना सुनौँ मैले अघि दुईवटा सिर्जना त सुनाइ नै सकेको छु र अब कुन सिर्जना सुनाऊ होला कहिलेकाहीँ ठ्याक्कै नआउनु पनि सक्छ है आयो भने त म सुनाइहाल्छु तर अब भर्खरै उद्योग मन्त्रीले राजीनामा दिनुभएको समाचार सुनिसक्नु भएको छ ग्यास चाहिँ सहज रूपमा उपलब्ध गराउन नसकेको कारणले गर्दा राजीनामा दिनुभएको भन्ने सुन्नमा आएको छ त्यसैले म एउटा गजल सुनाउँछु है त सुशासन यहाँ ग्यासको लाइनमा देखिन्छ सुशासन यहाँ ग्यासको लाइनमा देखिन्छ समृद्धि नेपाल ट्राफिक फाइनमा भेटिन्छ समृद्ध नेपाल ट्राफिक फाइनमा भेटिन्छ सुशासन यहाँ ग्यास लाइनमा देखिन्छ गरिब त जनता हो गुन्द्रुक भेट्दा रमाउँछ गरिब त जनता हो गुन्द्रुक भेट्दा रमाउँछ नेताको खुसी त उस्किएर वाइनमा भेटिन्छ नेताको खुसी त उस्किएर वाइनमा भेटिन्छ समृद्ध नेपाल ट्राफिक फाइनमा भेटिन्छ बिजुलीमा भ्याट लाउने हो हाम्रो सरकार बिजुलीमा भ्याट लाउने हो हाम्रो सरकार खोज्दा कमिसन फाइलमा साइनमा भेटिन्छ खोज्दा कमिसनको फाइलको साइनमा भेटिन्छ समृद्ध नेपाल ट्राफिक फाइनमा भेटिन्छ बाढी आयु जनधनको हुनसम्म भयो क्षति बाढी आयु जनधनको हुनसम्म भयो क्षति उद्धार भने हेलिकप्टर चढ्ने लाइनमा भेटिन्छ उद्धार भने हेलिकप्टर चढ्ने लाइनमा भेटिन्छ अब गाई जात्रा पनि आउँदैछ अलिअलि सरकारलाई झकझकाउनु पर्छ भन्ने उद्देश्यले यति सुनाए है त यहाँलाई धन्यवाद दिन चाहन्छु अनि तारप्रसाद च्यामजुङजी लेख्नुहुन्छ सेवा र तुलसीजी यो लोकप्रिय बेबेस गोर्खा रेडियोको कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा सिर्जनाहरू सुनिरहेको छु है भन्नुभएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि तुलपुन्ज्यू बेलायतबाट लेख्नुहुन्छ तुलसी सर म पनि हाजिर जनाए भन्नुभएको छ हाम्रा तुलपुन्ज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उताबाट अर्थात् बेलायतबाट हाजिरी जनाउनु भयो साह्रै खुसी लाग्यो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा सिर्जनाहरूलाई पनि मैले समेटिरहेको छु अनि तपाईँका प्रतिक्रियाहरूलाई पनि समेटिरहेको छु केही प्रतिक्रियाहरू छन् भने म पढिहाल्छु मिनी कालीकोटी राईले नमस्ते तुलसी दाई भन्नुभएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु यसै गरी छवि थापा मगरज्यूले फक्स वन क्यान युकेबाट नमस्कार तुलसी अनि सम्पूर्ण स्रष्टा र सर्जकहरूमा पनि नमन आज सिर्जना बाटिका सुनेर भरपूर मनोरञ्जन लिइरहेछ मिठा मिठा गीत गजल कविता मुक्तकहरू श्रवण गर्दै आनन्द लिइरहेछु सबैलाई सम्झना अनि शुभ पल धन्यवाद भन्नुभएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु छवि थापा मगर उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ फक्स वन क्यान युकेबाट हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा सुनेर हामीसित जोडिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै गरी यहाँ लेख्नुहुन्छ होमा पाइम लिम्बू बेलायतबाट हुनुहुन्छ सेवा र तुलसीज्यू मैले पनि सुनिरहेछ है मिठा मिठा सिर्जनाहरू लीलाराज भाइलाई फेरि पनि जन्मदिनको लाखौँ लाख शुभकामना छ अनि हामीलाई नाम नै उल्लेख गरेर सम्झनु भएकोमा यारिक यारिक नगेन भन्नुभएको छ धन्यवाद दिन चाहन्छु हाम्रा होमा पाइम लिम्बूलाई पनि अनि प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ दीप ज्वेलरी बाच नमस्कार तुलसीजी व्यस्तताले गर्दा केही लेख्न असमर्थ भए भने लेख्नु भएको छ प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई पनि र अब पनि म एउटा गीत यहाँहरू माझमा राखिहाल्छु अलिक पुरानो गीत हो श्रोताहरू यो गीत यहाँहरूलाई सुनाइहाल्छु लोकगीत हो

त्यो रमाइलो गीत, पुरानो गीत राखे, निमा पाखरिन, रामकाजी बान्तवा, तुलसी वाइवा र इन्दिरा गोलेको स्वरमा र निमा पाखरिन। पक्कै पनि यहाँले अनुमान लगाइसक्नु भयो होला, निकै अगाडि रेकर्ड भएको गीत, 22 वर्ष अगाडि जस्तो लाग्छ। निमा पाखरिनजी चाहिँ एनपी परदेशीजी है, उहाँले गीत पनि गाउनु भएको रहेछ, खुसी लाग्यो। रामकाजी बान्तवा सायद उहाँ चाहिँ अहिले कता हुनुहुन्छ, सायद क्यानाडातिर हुनुहुन्छ कि नेपालतिर हुनुहुन्छ थाहा छैन, तर पनि निमा पाखरिन युएसएमा हुनुहुन्छ। मिठो यो लोकगीत राखे र यहाँ कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीजी लेख्नुहुन्छ, ल है तुलसी सर, तपाईँको कुरा सुनेर एउटा कविता पठायो भने लेख्नु भएको छ, बुबा शीर्षकमा भोलि अब खुसी आउँछ, बुबाको मुख हेर्ने दिन भएको हुनाले अघि सुरुवातमा मैले दुईवटा बुबाकै बिम्ब टिपेको सिर्जना राखिसकेछु। यहाँ लेख्नुहुन्छ शर्मिला अधिकारीजी, हातको ठेला र पैतलाको घाउ लुकाएर बलियो पहिचान दिनुभयो बुबा, हातको ठेला र पैतलाको घाउ लुकाएर बलियो पहिचान दिनुभयो बुबा, जे दिनुभयो जति दिनुभयो आफ्नो जीवनको अमूल्य अंश दिनुभयो, हाम्रो लागि ज्यान दिनुभयो, हाम्रो चिनारी शान दिनुभयो, हाम्रो लागि ज्यान दिनुभयो, हाम्रो चिनारी शान दिनुभयो, सङ्घर्षको मैदानबाट बलियो पहिचान दिनुभयो, सन्तानको भविष्यको धुलोमा आफ्नो पसिनाको उज्यालो दिनुभयो, म त केवल फक्रिँदै गरेको फुलको कोपिला थिए, म त केवल फक्रिँदै गरेको फुलको कोपिला थिए, जीवनको आँधीहुरीसँग लड्न उड्ने साहस र उडान दिनुभयो, जीवन जिउने ढाडस दिनुभयो, आफू रित्तेर हामीलाई सुखी राख्न त्यागको अनुपम प्रमाण दिनुभयो, आफू रित्तेर हामीलाई सुखी राख्न त्यागको अनुपम प्रमाण दिनुभयो, आफ्ना रहरहरू हामीलाई दिएर हाम्रै भविष्यमा ज्यान भरिदिनुभयो, आफ्नो आज बिर्सिएर हाम्रो भोलि निर्माण गरिदिनुभयो, माग्नु अघि हाम्रा आवश्यकता बुझ्ने ती हातहरू, माग्नु अघि हाम्रा आवश्यकता बुझ्ने ती हातहरू, आफू थाक्दा पनि हामीलाई थाक्न नदिने ती काँधहरू, आज धेरै सम्झन मन लाग्छ, आज धेरै सम्झन मन लाग्छ, आफैलाई सोध्न मन लाग्छ, हामीले कहिले गर्यौँ कि गन्यौँ कि गनेनौँ बुबाका ती त्यागहरू, आज सोध्न मन ला आफैलाई सोध्न मन लाग्छ, हामीले कहिले गन्यौँ कि गनेनौँ बुबाका ती त्यागहरू, हामीले कहिले भन्यौँ कि भनेनौँ बुबा थाक्नु भयो कि, आज आफ्नै यात्रा हिँडिरहँदा जब अप्ठ्यारोहरू अप्ठ्यारा परिस्थिति देख्छु अनि बुबा को त्यो काँध सम्झन्छु जहाँ टेकेर मैले आकाश छुने ठुलो सपना देखेको थिएँ, जहाँ टेकेर मैले आकाश छुने ठुलो सपना देखेको थिएँ, आज हाम्रो प्रश्न गर्न मन लाग्छ, आज प्रश्न गर्न मन लाग्छ, हामीलाई जीवन दिएर सम्हाल्ने ती हातहरू बुबाको बुढेसकालमा सम्हाल्न सक्यो कि सकेनौँ, आज प्रश्न गर्न मन लाग्छ, हामीलाई जीवन दिएर सम्हाल्ने ती हातहरू बुबाको बुढेसकालमा सम्हाल्न सक्यो कि सकेनौँ। धन्यवाद कान्छी छोरी शर्मिला अधिकारी भनेर लेख्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। र घनबहादुर थापा मगरज्यूले चाहिँ वाउ अत्यन्त सुन्दर कविता, हार्दिक नमन कवियत्री शर्मिला अधिकारी कान्छी छोरीजीलाई भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। र अब नि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु। र यहाँ कुनै त्यस्ता प्रतिक्रिया छुट्यो कि भने हेर्दैछु तर देखिनँ, खैर जे होस् सबैलाई धन्यवाद दिँदै बिदा माग्ने बेला भइसकेको छ, जाँदा जाँदै यहाँहरू माझमा सुरेश मानन्द र बबिता मानन्दरले गाउनुभएको एउटा गीत राख्न चाहन्छु र आजको सिर्जना बाटिकाको यो बसाईको बिट चाहिँ मैले कवियत्री कनेक्टेड युएसमा रहेकी शर्मिला अधिकारीको कविताबाट गरेँ र तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस् भन्दै बिदा हुन्छु, नमस्ते।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
3: र सोपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार लुकी लुकी भारत गएर गुप्तचर एजेन्सी र अका प्रतिनिधि भेटेको ठोकुवा गर्नुभएको छ। यो भेट मुलुकका लागि लज्जाको विषय भएको सिंहको भनाइ छ। केही समय अघि बालेनका सल्लाहकार कुमार बेनले र अका एजेन्ट भेटेको चर्चा भएको थियो, तर बेनले अस्वीकार गर्नुभएको थियो। सांसद सिंहले भने बेन र अका एजेन्ट भेट भएको होलको नाम समेत दिनुभएको छ।
4: एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ड्युटीबाट तल भत्ता मन्त्री स्तरीय खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको ठाडेर गरेर टाइसुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थे, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो? त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन। त्यो गएको हो, यदि भन्यो भने म भनिदिन्छु। दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो।
3: सप्तरी राज विराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ। सांसदहरूले घटनाको छानबिन सहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन्। रासोपा सांसद अंकिता ठाकुर,
5: पशु पीडाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्य राति 2 बजे चिसो र धुलाम्य सड़कमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सड़कमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
3: पैसा नभएका कारण अस्पतालले उपचार गर्न नमानेपछि आफूहरू बाहिरिएको र त्यसपछि सड़क पेटीमै बच्चा जन्मिएको परिवारले बताइरहेको बेला अस्पताल प्रशासनले भने पैसा नभएका कारण बिरामीलाई त्यहाँबाट निकालिएको आरोप अस्वीकार गरेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मेसु जितेन्द्र कडेलले पिसाब परीक्षणका लागि भाँडो लिन कुरुवालाई पठाइएको र बिरामी पनि कुरुवासँगै बाहिर गएको र बच्चा जन्मिएको बताउनु भएको छ। गेटमा बच्चा जन्मिए पछि सालनाल सहितको शिशुलाई अस्पतालभित्र ल्याएको र स्वास्थ्य कर्मीले काटिदिएको उहाँको भनाइ छ। घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा अस्पतालको उपचार प्रणाली र स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचका विषयमा अनेक प्रश्न उठाइएको छ। अस्पताल प्रशासनले भने बिरामीलाई उपचारबाट वञ्चित नगरिएको जिकिर गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6-10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटे कोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले मीटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मीटर ब्याज पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङगरी 5 जिल्लाका गरीब परिवारको सूची सरकारले स्वीकृत गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीमा पनि नेपाल अरणीको यातायात सेवा प्रालीका 29 मजदूर र 18 बस अझै बेपत्ता छन्। यातायात प्रालीका कार्यालय प्रमुख विकास लामाले पर्यटक लिएर रसुवा गएका र पर्यटक लिएर फर्किँदै गरेका बस बाढ़ीमा परेको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा परि चालकसहित प्रालीका 33 मजदूर बेपत्ता भएका थिए। तीमध्ये 3 सम्पर्कमा आएका छन् भने 1 शव फेला परेको छ। बाढ़ीमा परि बेपत्ता भएका बसमा कति नेपाली तथा कतिजना विदेशी नागरिक थिए भन्ने बारे यकिन नरहेको उहाँले बताउनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बोटीको सिबाडीमा परि बेपत्ता भएका मजदूर र सवारी साधनको खोजी र उद्धारमा महासंघ पनि लागि परेको बताउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

देम सारो सुन्दनु थियो अहिले भर्खर यो गीतलाई राजेश पाल राईको आवाजमा आदरणीय श्रोता वृन्द यही गीतको साथ साथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाको सेलीको शुभारम्भ भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा स्वागत इवादन गर्न चाहे तपाईँको रेडियो मित्र म शिरीष सनवार आज पनि यो प्रस्तुतिको साथमा तपाईँको सेवामा हाजिर छु. यहाँ सबजना आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा पनि गरेको छु. आराम कुशल रहिकन हामीलाई साथ दिइरहनु भएको छ होला. आज पनि ठिक 4 बजी सम्म कार्यक्रम रहनेछ तपाईँको सेवामा. आज पनि पूर्ण रूपमा साथ दिनुहुन्छ भन्ने आशा पनि गर्दछु म. त प्रिय श्रोताबृन्द यो बेलामा अब तपाईँको लागि चाहिँ नि यस्तै मिठा मिठा गीत सङ्गीतहरू विभिन्न सर सामग्रीहरू लिएर हाजिर भइसके. लन्च टाइम हो अहिले. पक्कै पनि खाजाभुजा खाएर चाहिँ आराम गर्दै हुनुहुन्छ भने गीत सङ्गीतको साथमा अझ त्यो आरामलाई चाहिँ दुई गुणा बढाउनुहोस् भनेर भन्न चाहन्छु म. गीत सङ्गीत त छँदैछ, यसको अलावा विभिन्न सर सामग्रीहरू पनि छन् कार्यक्रममा. अब एकैछिन पश्चात हामी मौसमको जानकारी लिन्छौँ अनि हेल्थ सेगमेन्ट पनि सुन्छौँ. हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा कुरा गर्ने गरिन्छ. आज म यसमा अलिकति गाउटको विषयमा कुरा गर्छु र साथसाथमा जन्डिसको पनि थोरै जानकारी तपाईँसँग सेयर गर्दैछु म. अनि 2 बजेको समाचार छ. 2 बजेको समाचार पश्चात भने ब्रिगेड अफ गोर्खाजमा रहनुभएका हाम्रा जति पनि कलाकारहरू हुनुहुन्छ, हाम्रा सर्जकहरू स्रष्टाहरू हुनुहुन्छ, उहाँहरूकै गीत सङ्गीतहरू हामी सुन्नेछौँ. ब्रिगेड अफ गोर्खाजका हाम्रा कलाकारहरूलाई हामी स्थानीय कलाकार भनेर मायाले बोलाउने गर्छौँ. त उहाँहरूकै सृजनाका केही मिठा मिठा गीत सङ्गीतहरू तपाईँसँग म सेयर गर्छु कार्यक्रमको दोस्रो चरणमा. र यो सँगसँगै अगाडि 3 बजेको समाचारतर्फ पनि तपाईँ सबैलाई लिएर जानेछु. र 3 बजेको समाचार सँगसँगै कार्यक्रमको अर्को चरण थ्यावा भनौँ अन्तिम चरण रहनेछ, जस अन्तर्गत तपाईँको लागि एउटा छोटो मिठो कुराकानी हाम्रो दाजु युगराज राईको प्रस्तुतिमा व्यव्य संवाद अन्तर्गत राख्ने तयारीमा छु म. अनि यसैको साथसाथमा तपाईँहरूलाई कार्यक्रमको अन्त्यसम्म नै साथ दिने मेरो तयारी हो यो. त आजको यो चाहिँ नि कार्यक्रम अन्तर्गतको कुराकानीमा अन्तिम चरणमा चाहिँ धरान समाज युकेको भर्खरै मात्र भएको एनुअल गेट टुगेदर पार्टीको बारेमा यो कुराकानी सुन्न सक्नुहुन्छ. त यति नै गर्छु अहिलेको लागि. सामग्रीहरू के कस्ता छन् यस विषयवस्तुमा कुरा गर्नुपर्दा र तपाईँहरूबाट अहिलेको लागि चाहिँ नि अब एकैछिन अगाडि तपाईँलाई लिएर जानुपर्दाखेरि नेपाली क्यालेन्डरलाई पल्टाउनुपर्ने हुन्छ. यो चाहिँ हाम्रो आजको तिथिमितिको कुरा पनि गर्नुपर्ने हुन्छ. विक्रम सम्म 2083 साल भदौ महिनाको 25 गते आज, तदनुसार 10 सेप्टेम्बर 2026 भाद्र कृष्ण चतुर्दशी तिथि बिहिबारको दिन परेको छ. त आजको यो दिन भइहाल्यो भाद्र कृष्ण चतुर्दशी तिथि. भोलि चाहिँ नि पर्न गएको छ कुशे औँसी. पिता सम्मान दिवस भनिन्छ, बाबुको मुख हेर्ने दिन भनिन्छ. हुन त अब युकेमा चाहिँ फादर्स डे अलग आफ्नो नियमित समयमा भइ नै हाल्छ होइन, तर हाम्रो नेपाली पात्र अनुसार हाम्रो क्यालेन्डर अनुसार भने भोलि सधैँ नै यो चाहिँ भाद्र कृष्ण औँसीको दिनमा हाम्रो कुशे औँसी बुवाको मुख हेर्ने दिन पर्दछ. र यस कारण गर्दाखेरि भोलि हाम्रो नेपालीहरूको फादर्स डे अथवा बुवाको मुख हेर्ने औँसीको रूपमा भोलिको दिनलाई पनि लिइन्छ. यो अलिकति पूर्व जानकारी तपाईँहरूलाई मैले सेयर गरिहालेँ. र यति भन्दै अगाडि बढ्नुपर्छ. अगाडि बढ्नुपर्दाखेरिमा चाहिँ नि आजको सुनचाँदीको दरभावको पनि कुरा गरिहाल्छु. आज छापावाल सुन प्रति 10 ग्राम हिजोभन्दा 3,400 रुपियाँले बढेको छ. आज 3,05,800 रुपियाँ कायम भएको छ भने चाँदी प्रति तोला 4,855 रुपियाँ, हिजोभन्दा 105 रुपियाँले बढोत्तरी भएको छ. त्यति नै गर्छु अहिलेको लागि यो जानकारी. अब हामी हाम्रो चाहिँ मौसमको जानकारीतर्फ पनि लागिहालौँ. आज वर्षा छ, हावा छ, विशेष गरिकन पश्चिमी स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा. र यसै गरिकन स्कटल्यान्डका बाँकी भूभाग अनि नर्दर्न इङ्ल्यान्ड र वेल्ससम्म पनि दिउँसोको बेलामा हल्का फुल्का वर्षा हुने देखिन्छ. र अपराह्न पश्चात भने उत्तर पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ. सुदूर दक्षिण पूर्वीय भूभाग भने उज्यालो छ, आज घाम लागेको छ. र आज रातिको समयमा चाहिँ इङ्ल्यान्ड बाट पानी पर्ने क्रम कम भएर

जान्छ र आकाश खुला भएर जाने देखिन्छ। हल्का फुल्का वर्षा उत्तरी अनि उत्तर पश्चिमी भेगहरूतिर हुने देखिन्छ अनि विशेष गरिकन उत्तरी भेगमा चाहिँ हावा पनि चल्ने चाहिँ एउटा मौसमको जानकारी हामीलाई मेट अफिसले दिएको छ। र आजको दिनको कुरा गर्न पर्दाखेरिमा चाहिँ नि आज विभिन्न प्रकारका विशेष विशेष दिनहरू के छन् भनेर यसो हेरिहाल्न पर्यो भनेर हेर्दाखेरि प्रिय श्रोताबिन आज चाहिँ नि यो परेको छ वर्ल्डमा नै संसारमा नै आज चाहिँ नि विश्व आत्महत्या रोकथाम दिवस भनेर मनाइरहेको अवस्था छ। वर्ल्ड सुसाइड प्रिभेन्सन डे हो आज र यस विषयवस्तुमा कार्यक्रमको अर्को चरणमा म तपाईँहरूसँग केही जानकारी सेयर गर्नेछु। र आत्महत्या भन्ने बित्तिकै सुसाइड भन्ने बित्तिकै यो अत्यन्तै चाहिँ नि दुःखदायी एउटा चाहिँ कुरो हो होइन र यसलाई सकेसम्म प्रिभेन्ट गर्नको लागि हामी सबै जागरुक हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राख्दै आजको दिनलाई हामी मनाउँदैछौँ। र यस विषयवस्तुमा थप जानकारी कार्यक्रमको अर्को चरणमा म तपाईँसँग सेयर गर्नेछु। अहिले नैको लागि भने अब म तपाईँलाई अगाडि एउटा मिठो गीत सुनाउँदै हाम्रो आजको हेल्थ सेगमेन्टतर्फ लिएर जान चाहन्छु। सुरेश लामा र बेनिसा पौडेलको आवाजमा यो गीत स्वीकार्नुहोस् यतिखेर।

0: BFBS Gorkha Radio.
1: बच्चा अरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS, Gorkha Radio.

हजुर, तपाईँ यस्ता पनि दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयवस्तुमा हामी यस सेगमेन्ट अन्तर्गत कुराकानी गर्ने गर्दछौँ र आज पनि यही सिलसिलालाई अब निरन्तरता दिने तयारीमा रहेकी छु र कार्यक्रमको यो सेगमेन्टमा आज पनि हामी कुरा गर्छौँ स्वास्थ्यसँग सम्बन्धित केही विषयवस्तुमा जानकारी लिन्छौँ। यसको लागि आज मैले दुईवटा सामग्रीहरू लिएर आएकी छु जुन तपाईँसँग म एकपछि अर्को सेयर गर्दै जानेछु। सबैभन्दा पहिला हामी अलिकति यो युरिक एसिडको विषयमा कुरा गर्छौँ। युरिक एसिड कसरी हुन्छ भन्ने विषयवस्तुमा अलिकति जानकारी म सेयर गर्छु अनि दोस्रो प्रसङ्ग अनुरूप जन्डिसको बारेमा म तपाईँसँग केही जानकारी राख्ने तयारी गर्दैछु, तपाईँहरूसँग सेयर गर्ने तयारी गर्दैछु। त यो दुईवटा हाम्रो स्वास्थ्यसँग सम्बन्धित समस्याहरूको बारेमा आज केही जानकारी अब हेल्थ सेगमेन्ट अन्तर्गत लिउँ है त। त आदरणीय श्रोतावृन्द, आउनु सबैभन्दा पहिला अब हामी कसरी हुन्छ युरिक एसिड यस विषयवस्तुमा कुरा गरौँ। युरिक एसिड रगतमा नभई नहुने एउटा महत्त्वपूर्ण तत्त्व हो। यसले शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छ तर युरिक एसिडको मात्रा चाहिने भन्दा बढी भएमा भने फेरि यसले जोर्नीहरूमा समस्या ल्याउँछ र गाउट भन्ने रोग लाग्दछ। युरिक एसिडलाई एक प्रकारको बाथरोगको रूपमा पनि लिन बुझ्न सकिन्छ। यसले जोर्नीहरूमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र बिस्तारै गाउटको रूप लिन्छ। एउटा स्वास्थ्य मानिसमा युरिक एसिडको मात्रा 6.8 एमजी प्रति डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा भने युरिक एसिडको मात्रा 5 एमजी प्रति डिएल भन्दा कम राख्नुपर्ने हुन्छ। त कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर हाइपर युरेसिमिया भएको हुन सक्छ। यसले जोर्नीमा असर गर्दैन। यसलाई युरिक एसिड भएकै कारण जोर्नी जुन चाहिँ बुढ्याउला हुन्छ नि खुट्टाको यसको आसपासमा दुख्छ, यो युरिक एसिड हुँदाखेरि त्यो गाउट हो भनेर बुझ्नुपर्छ। स्पेसली खुट्टाको बुढ्याउला र त्यसको आसपासमा दुख्ने हो भने यसलाई चाहिँ गाउट हो भनेर बुझ्नुपर्छ। अनि युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो, यो वंशानुगत समस्या पनि हुन्छ अनि यसलाई दुई तरिकाले हेर्न सकिन्छ। एउटा हो दीर्घकालीन गाउट, यानि क्रोनिक गाउट भनेर भनौँ है। यो कडा खालको जोर्ने दुख्ने समस्या हो। लामो समयसम्म युरिक एसिडको समस्या हुनेहरू दीर्घकालीन गाउटका बिरामी हुन्छन्। यस्तो अवस्थाका बिरामीलाई औषधि खाँदा केही समय निको हुने र पछि फेरि बल्झिने र जोर्नीहरूमा अत्याधिक दुखाइ हुने गर्दछ। प्रायःजसो 6 महिना वा वर्ष दिनभन्दा बढी युरिक एसिडको समस्या भएकाहरूलाई गाउटको दीर्घ रोगीका रूपमा लिन सकिन्छ। यस्तो समस्या भएकाहरूमा दुखेको जोर्नी माथिबाट टोफाई भन्ने सानो कमलो मासुको डलो जस्तो देखा पर्छ। यस्तो समस्या भएकालाई खुट्टाको बुढी औला र आसपासमा मात्र होइन शरीरको अन्य जोर्नीहरूमा पनि दुखेको महसुस हुन्छ। यसै गरिकन अक्युट गाउटको कुरा गरौँ। अक्युट गाउट भनेको चाहिँ तुरन्तै खुट्टाको जोर्नीहरू रातो भएर सुनिनु वा अचानक दुख्नु अक्युट गाउटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्दा पनि असहज हुने, यस्तो समस्या भएकाहरूले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मद्यपान र धुम्रपान गर्नेलाई चाहिँ बढी देखिन्छ। सामान्यतया जोर्नी दुख्दैमा गाउट भएको भनेर भन्न चाहिँ मिल्दैन, त्यो पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। किनभने कतिपय अवस्थामा हामीले जोर्नी दुख्ने बित्तिकै ओहो मलाई त बाथरोग भएछ, मलाई त गाउट भएछ भनेर हामी भन्ने गर्छौँ। आम रूपमा हामीले चाहिँ नि युरिक एसिडलाई नै गाउट भनेर भन्छौँ होइन। तर जोर्नी दुख्ने विभिन्न कारणहरू हुन्छन्। गाउट भएको वा नभएको जान्नका लागि जोर्नी दुखेको वा सुन्निएको ठाउँबाट पानी छिकेर जाँच गर्नुपर्छ। जाँच गराउँदा जोर्नीहरूमा सुईको टुप्पो जस्तो आकार भएका ससाना क्रिस्टलहरू देखा परेपछि गाउट भएको भनेर थाहा पाउन सकिन्छ। त कसरी हुन्छ त युरिक एसिड यस विषयवस्तुमा कुरा गर्नु है त। अब युरिक एसिड पहिलोपटक खुट्टाको बुढ्याउला र त्यसको आसपासको जोर्नीहरूबाट दुख्न सुरु हुन्छ। यसलाई मेटाटर्सल जोइन्ट भनेर भनिन्छ। प्राय राति सुतेको बेला जोर्नीहरू अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ। सुरु सुरुमा खुट्टाको बुढ्याउला मात्र हुन्छ यो दुखाइ, बुढ्याउलामा मात्र हुने यो दुखाइ चाहिँ समयमा उपचार नहुँदा
अन्य ठूला जोड्नीहरूमा पनि सर्न थाल्छ। युरिक एसिड भएको थाहा नपाएकाहरूलाई रात मासुको अधिक प्रयोग र मद्यपान सेवन गर्दा अचानक 81 बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ। युरिक एसिडको समस्या महिनावारी नरोकिएका महिलाहरूलाई पनि निकै कम मात्रामा देखिन्छ, तर महिनावारी हुँदा निस्किने हर्मोन जुन छ यसले जोड्ने दुख्ने समस्यालाई कम गराउने कारणले गर्दाखेरि नै यस्तो भएको हो। अब अलिकति यो गाउटको कुरा गर्ने बित्तिकै खानपानको कुरा आउँछ। अलिकति खानपानमा केही बार्नुपर्ने आदि इत्यादि भन्ने कुराहरू हामीले आम रूपमा सुन्ने गरेका छौँ। यस विषयवस्तुमा विज्ञहरू के भन्छन् सुनिहालौँ। युरिक एसिडको समस्या भएकाहरूलाई प्राय मुख बार्नुपर्छ भनेर बुझाइन्छ र अधिकांशले त्यसै गर्छन् पनि, तर यो बुझाइ नै गलत छ। युरिक एसिडको समस्या भएकाहरूले गेडागुडी, रातो मासु, काउली खानै नहुने होइन, खान सक्छन् तर त्यसको मात्रा मिलाएर खानुपर्छ। एकैचोटि धेरै होइन कि थोरै थोरै गरेर खान सकिन्छ। यस्तै चिकित्सकको परामर्श अनुसार औषधिको नियमित प्रयोग गरेमा खाना बार्नु पर्दैन, तर यस्तो समस्या भएकाहरूले धुम्रपान र मद्यपान भने गर्नु हुँदैन। अमिलो हालेको, खाँदेको वा गालेको अचार, तामा जस्ता खानेकुरा चाहिँ बार्दा राम्रो हुन्छ। यस्तो खानेकुराहरू किन बार्ने भन्दाखेरि यस्तो खानेकुराहरूले चाहिँ नि युरिक एसिडको दर बढाउँछ। युरिक एसिड प्युरिन मेटाबोलिजमको गडबडीले हुने भएकाले प्युरिन तत्त्व भएका खानेकुराहरू जस्तो कि फुलकोपी, च्याउ, पालुङ्गो, गेडागुडी आदि चाहिँ नि कम खानुपर्छ। यस्तै गुलियो पदार्थले पनि युरिक एसिड बढाउँछ। जस यस्तै गरिकन सामुद्रिक खानाले पनि युरिक एसिडको मात्रा बढाउँछ। क्यान्सर र पिसाब लगाउने औषधिको अत्याधिक प्रयोगले पनि युरिक एसिडको मात्रा वात्तै बढ्छ। त युरिक एसिडको समस्या भएका वा गाउटका बिरामीले दुधजन्य पदार्थ पनि ढुक्कले खाँदा हुन्छ। यस्ता पदार्थले कुनै विकार गर्दैन। युरिक एसिडको समस्या प्राय 30 वर्ष नाएकाहरूमा पनि बढी देखिन्छ। क्यान्सर, मुटु रोग र मृगौला रोगीहरूमा युरिक एसिडको समस्या आउन सक्छ। ट्युमरका कोषहरू टुक्रेर पनि युरिक एसिड बन्दछ। यस्तै उच्च रक्तचाप, चिनी रोग र मोटोपना धेरै भएकाहरूमा पनि युरिक एसिडको समस्या आउन सक्छ। अनि एकैचोटि युरिक एसिडले दुखेको जोड्नी फेरि नदुख्न पनि सक्छ, तर प्राय 2-6 महिनाभित्रमा फेरि दुखाइ सुरु हुन्छ। अब यसको लक्षणहरूको कुरा गर्नुपर्दा खुट्टाको बुढी औँला र आसपासका जोड्नीहरू सुन्निनु, जोड्नी राति बढी दुख्नु, दुखाइ सहनै नसक्ने हुनु, लामो समय युरिक एसिडको समस्या भएकालाई घुँडा, कुहिनो लगायतका जोड्नीहरूमा पनि दुखाइ हुनु अनि ज्वरो आउनु आदि। यसको असर चाहिँ युरिक एसिड बढेमा वा गाउटको समस्या उपचारमै नभएमा मृगौलामा पनि असर पुग्न सक्छ। यसले मृगौला फेल बनाउन सक्छ र मृगौलामा पत्थरी पनि हुन सक्छ। गाउटले जोड्नीहरूमा डिफर्मेसन जस्तो कि खुट्टाको बुढी औँला र जोड्नीहरूको आकार र स्वरूप बिग्रनु यस्तो समस्या ल्याइदिन्छ। अनि युरिक एसिडले बिस्तारै मुटुमा पनि असर पुर्याउँछ। यस्तै शरीरका विभिन्न अङ्गमा जटिल समस्या ल्याइदिन सक्छ। यसबाट बस्नको लागि नियमित व्यायाम गर्ने, पर्याप्त मात्रामा पानी पिउने, तर मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ है। अनि धुम्रपान र मद्यपानबाट टाढा बस्ने, प्युरिन तत्त्व बढी हुने, रातो मासु, गेडागुडी, गालेको अचार, फुल गोबी, छ्याउ, पालुङ्गो आदिको सेवन कम गर्ने, गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने, शरीरको वजन घटाउने, नियमित औषधिको प्रयोग गर्ने र समय समयमा चिकित्सकको परामर्श लिने गर्नुपर्दछ। त प्रिय श्रोतावृन्द, आजको यो प्रथम प्रस्तुति मैले तपाईँसँग सेयर गरेँ, जुन चाहिँ हो युरिक एसिड यानि कि गाउटको समस्याको बारेमा यो छोटो प्रसङ्ग। अब यतिमा यसलाई सीमित गर्दै म अगाडि तपाईँलाई एउटा छोटो म्युजिकल ब्रेकतिर लान्छु, त्यसपछि हामी अर्को प्रसङ्गतर्फ लाग्छौँ।

0: एनएस गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो PFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोता म्युजिकल ब्रेक पश्चात यो छोटो विश्राम पश्चात अब हामी फेरि पनि हेल्थ सेगमेन्टलाई अगाडि बढाउँदैछौँ. आजको अब यो अर्को प्रसङ्गमा चाहिँ जन्डिस भनेको के हो, जन्डिस हुँदा के खाने के नखाने भन्ने विषयवस्तुमा हामी यो प्रसङ्गलाई अब यहाँ चर्चा गर्नतर्फ लागिरहेका छौँ. शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस यानि कि पहेँलो रोग भनेर चिनिन्छ. जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्याधिक बढ्छ, जुन रातो रक्त कोशिकाको विघटनबाट उत्पन्न हुन्छ. सामान्य अवस्थामा कोलेजोले बिलिरुबिनलाई शरीरबाट बाहिर निकाल्छ, तर कोलेजोमा कुनै समस्या भएमा यो प्रक्रिया प्रभावित हुन्छ र रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्दछ. त रगतमा बिलिरुबिनको मात्रा 3 मिलिग्राम भन्दा बढी भएपछि यसले आँखा, छाला र पिसाब पहेँलो देखिन्छ. यो कलेजो, पित्त नली वा रगतसँग सम्बन्धित समस्याको सङ्केत हुन सक्छ. समयमा नै उपचार नगरेमा गम्भीर समस्या निम्त्याउन सक्छ. यो लक्षण कलेजोको रोग वा अन्य स्वास्थ्य उपचार समस्याहरूको सङ्केत पनि हुन सक्छ. अनि जन्डिस आफैमा चाहिँ कुनै रोग होइन, यसकारण जन्डिस देखिएमा चिकित्सकसँग परामर्श गरी यसको कारण पत्ता लगाउन र आवश्यक उपचार गर्नुपर्ने हुन्छ. जन्डिसको लक्षण देखिएमा स्वास्थ्यको स्थिति गम्भीर हुन सक्ने भएकाले समयमा नै उपचार आवश्यक हुन्छ. त प्रिय श्रोताबृन्द, जन्डिस एक गम्भीर स्वास्थ्य समस्या हो जसले कलेजो र पित्त प्रणालीमा असर पुर्याउँछ र यस रोगका लक्षणहरूको कुरा गरौँ अब भने. जब जन्डिस हुन्छ त्यति बेला पिसाब गाढा पहेँलो देखिन सुरु गर्छ. यसै गरिकन आँखाको सेतो भाग, नङ र शरीरको छाला पनि पहेँलो हुँदै गएको देखिन सकिन्छ. यसै गरिकन अरुचि हुनु यानि कि भोक कम लाग्नु अथवा लाग्दै नलाग्नु अनि बान्ता आउनु पनि यसको लक्षणहरूमध्येको एक हो. अनि यति मात्र होइन, शरीरमा कमजोरी महसुस हुनु अनि ज्वरो आउनु, साथै पेट दुख्नु, विशेष गरिकन पेटको दाहिनेपट्टिको भाग दुख्नु, यो पनि जन्डिसको एउटा सिम्टम हो. अनि यसै गरिकन दिशा चाहिँ नि सेतो वा फिक्का रङ्गको हुनु, शरीर चाहिँ अलिकति कमजोर हुनु र बिस्तारै बिस्तारै जिउ गल्दै जानु. यति मात्र होइन, वाकवाकी हुने, बान्ता हुने, उल्टी लाग्ने पनि हुन्छ जन्डिसको लक्षणहरू अन्तर्गतको यो चाहिँ सिम्टम्सहरू हुन्. अनि भोक नलाग्नु, खाना नरुच्नु, थकान र अल्छी अनुभव गर्नु अनि ज्वरो आउनु पनि लक्षणहरू हुन्. यदि यस्ता लक्षणहरू देखिएको छ भने छिटोभन्दा छिटो आफ्नो चिकित्सकहरूसँग, स्वास्थ्य कर्मीहरूसँग परीक्षण गराउनु राम्रो हुन्छ, किनभने जति छिटो कुनै पनि समस्याको बारेमा थाहा पायो त्यति नै छिटो त्यसको समाधानको लागि उपायहरू गरिन्छ. होइन, चिकित्सकहरूको सल्लाह अनुसार उपचार गरे पश्चात कुनै पनि समस्या निको नहुने, कम नहुने भन्ने त कुरै भएन. यो कारणले गर्दाखेरि यस्ता लक्षणहरू देखिन साथ सजग भएर चाहे जेसुकै होस् चिकित्सकसँग सम्पर्क गरेर यस विषयवस्तुमा अलिकति इन्क्वायरी गर्नु राम्रो हुन्छ. त जन्डिसको उपचारमा ढिला गर्नाले गम्भीर परिणाम हुन सक्छ, त्यसैले तुरन्तै चिकित्सकको परामर्श लिनु अत्यन्तै आवश्यक छ. त अब यो चाहिँ जुन मैले तपाईँलाई सिम्टम्सहरू सेयर गरेँ, होइन, अब यसै गरिकन जन्डिसबाट बस्न सकिन्छ त, बस्ने उपायहरू के हुन् त भन्ने विषयवस्तुहरूमा पनि अलिकति म तपाईँको ध्यान आकर्षण गराउन चाहन्छु. जन्डिसबाट बस्ने उपायहरूमा चाहिँ आफ्नो आहारमा दुध समावेश गर्नुहोस् र नियमित रूपमा दुध पिउनुहोस्, पर्याप्त पानी पिउनुहोस्, आफ्नो आहारमा उच्च फाइबरयुक्त खानाहरू समावेश गर्नुहोस्, सुरक्षित र स्वास्थ्य खाना र सफा पानीको उपभोग गर्नुहोस्, यसै गरिकन सङ्क्रमण हुँदा चिल्लो र चिल्लो खानेकुराको सेवन नगर्नुहोस्, राम्रोसँग हाइड्रेटेड रहनको लागि तरल पदार्थ पिउनुहोस्, आफ्नो आहारमा कार्बोहाइड्रेटयुक्त खानेकुराहरूसँगै पाचन सुधार गर्ने फलफुलहरू पनि समावेश गर्नुहोस्, रक्सी नपिउनुहोस्, हेपाटाइटिस विरुद्ध खोप लिनुहोस्, औषधिको प्रयोग गर्नुहोस्, असुरक्षित यौन सम्पर्कबाट बस्नुहोस् र जन्डिस हुँदा खानपानमा विशेष ध्यान पनि दिनुहोस्. त खानपानको कुरा गर्नुपर्दा खान योग्य चिजहरू के कस्ता कुराहरू खाने त भन्दाखेरि फलफुल र तरकारीहरूमा चाहिँ मेवा, स्याउ, खरबुजा, काँजर, चुकन्दर र हरियो पात भएको तरकारी पर्याप्त मात्रामा खानु राम्रो हो. यसै गरिकन दाल र अन्नहरू अन्तर्गत मुङको दाल र भात राम्रो हुन्छ. दही र मोही पाचन सुधार्नको लागि राम्रो मानिन्छ. नरिवलको पानीले शरीरलाई हाइड्रेटेड राख्छ. कागती पानीले कलेजोलाई डिटक्स गर्छ. हल्का खाना जस्तो कि खिचडी, हल्का तरकारी र सुप खान सकिन्छ अनि पर्याप्त पानी पिउनाले पनि हाइड्रेटेड रहनमा मद्दत पुर्याउँछ हामीलाई.
अब जन्डिस हुँदाखेरि खान नमिल्ने चिजहरू, खान नहुने चिजहरू के हुन् त भन्दाखेरि बासी बोसो र तारेको खाना, जस्तो कि फ्रेन्च फ्राइज, बर्गर, पिज्जा आदि इत्यादि नखाने। प्रसंस्कृत खाद्य पदार्थ यानि कि प्रोसेस्ड फुडहरू, जस्तो कि प्याकेटमा भएका स्न्याक्स, जङ्क फुड आदि नखाने। मसालेदार र पिरो खानेकुरा जस्तो कि खुर्सानी, अचार आदि इत्यादिदेखि लिएर मासु र माछा, विशेष गरी त्यसमा पनि रातो मासु नखाँदा राम्रो हुन्छ। अनि कफी र मदिरा मदिराहरू पिउनबाट जोगिनुपर्छ। अनि अत्याधिक तेल र घिउले तारिएको र अत्याधिक तेलयुक्त खानाहरू खानाबाट बस्नुपर्छ। अनि बेकरी प्रडक्टहरू जस्तो कि केक, पेस्ट्री, ब्रेड आदि इत्यादिबाट पनि दूरी बनाउनु बुद्धिमानी मानिन्छ। अब जन्डिस हुने प्रमुख कारणहरू के हुन् त, यस विषयवस्तुमा पनि अलिकति कुरा गर्नु पर्यो। अब लिभर इन्फेक्सन यानि कि हेपाटाइटिस, हेपाटाइटिस ए, बी, सी, डी, ई भाइरसहरूले कलेजोलाई असर गर्दा जन्डिस हुन्छ। यसै गरिकन अत्याधिक अल्कोहलको सेवन, यसले कलेजोमा सिरोसिस यानि कि स्थायी क्षति पुर्याउँछ, जसले जन्डिस गराउँछ। अनि यसै गरिकन पित्त नलीमा अवरोध यानि कि गलस्टोनको समस्या, गल ब्लाडरमा ढुङ्गा वा ट्युमरका कारण पित्त नली अवरुद्ध हुँदा जन्डिस देखिन्छ। अनि हेमोलाइक एनिमिया, जब शरीरमा रातो रक्त कोशिका छिट्टो टुट्न थाल्छन् तब बिलिरुबिन अत्याधिक बन्न थाल्छ अनि यसलाई हेमोलाइटिक एनिमिया भनेर भनिन्छ। अनि कुनै औषधिको दुष्प्रभाव, पेन किलर जस्तो कि प्यारास्टामोल अनि केही एन्टिबायोटिकहरूले पनि कलेजोमा असर पार्न सक्छन्। अनि नवजात शिशुमा कलेजो पूर्ण विकसित नहुनु, नवजात शिशुहरूको कलेजो अपरिपक्व हुँदा अस्थायी जन्डिस देखिन सक्छ। यसका अतिरिक्त नियमित रूपमा डाक्टरको परामर्श लिनु र निर्देशनहरू पालना गर्नु महत्त्वपूर्ण हुन्छ। उचित खाना सँगसँगै आराम र पर्याप्त निन्द्रा पनि आवश्यक छ, ताकि शरीर ठिकै छिटोभन्दा छिटो निको होस् अथवा ठिक होस्। यसर्थमा जन्डिसको लागि आराम जरुरी छ, हाइड्रेसन जरुरी छ, उचित आहार जरुरी छ, उचित औषधि उपचार जरुरी छ। अनि घरेलु उपचारमा चाहिँ मेथीको पातको रस, एलोभेरा जुस, चुकन्दर र गाजरको रस, निबुवा पानी आदि अनि घरेलु उपचार पनि उपयोगी हुन सक्छ यस्तो खानपानको कुरा गर्नुपर्दाखेरि। अनि चिकित्सकीय परामर्श त चाहियो नै होइन, अनि अल्कोहल अनि स्मोकिङ आदि इत्यादिबाट चाहिँ पूर्ण रूपमा टाढा रहनुहोस्। जन्डिसलाई सामान्य ठान्नु महागल्ती हुनसक्छ, यसले कलेजो, पित्त नली वा रगतको समस्या निम्त्याउन सक्छ अथवा यसको समस्याको सङ्केत पनि हुनसक्छ। प्रारम्भिक लक्षण देखिन साथ डाक्टरको सल्लाह लिनु आवश्यक छ। स्वस्थ जीवनशैली, स्वच्छ खाना पानी अनि नियमित स्वास्थ्य परीक्षण र सावधानीपूर्वक औषधि सेवन गरे जन्डिसबाट बस्न सकिन्छ वा यसको उपचार पनि हुनसक्छ भन्ने कुरा बिर्सनु हुँदैन है त। यति भन्दै आदरणीय श्रोतावृन्द, अब भने आजको लागि हेल्थ सेगमेन्टलाई यतिमै सीमित गर्न चाहेँ र अगाडि अब म बढ्न चाहन्छु आज अगाडि हाम्रो 2 बजेको समाचारतर्फ। त्यसतर्फ लाग्नुभन्दा अगाडि एउटा मिठो गीत त सुन्नै पर्यो। प्रथम चरण अन्तर्गतको अन्तिम कोसेली स्वरूप अब यो एउटा साङ्गीतिक कोसेली तपाईँको सेवामा टक्राउँछु र यसैको साथसाथमा 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु।

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राजसभा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार लुकी लुकी भारत गएर गुप्तचर एजेन्सी र अका प्रतिनिधि भेटेको छोकुवा गर्नुभएको छ। यो भेट मुलुकका लागि लज्जाको विषय भएको सिंहको भनाइ छ। केही समय अघि बालेनका सल्लाहकार कुमार बेनले र अका एजेन्ट भेटेको चर्चा भएको थियो, तर बेनले अस्वीकार गर्नुभएको थियो। सांसद सिंहले भने बेन र अका एजेन्ट भेट भएको होटलको नाम समेत दिनुभएको छ।
4: भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ढुक्टीबाट तल भत्ता मन्त्री स्तरीय खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको ठाडेर टाइसुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थे, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो? त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन। त्यो गएको हो, यदि भन्यो भने म भनिदिन्छु, दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो।
3: सप्तरीराज विराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ। सांसदहरूले घटनाको छानबिनसहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन्। रासुपा सांसद अंकिता ठाकुर,
5: पशु पीड़ाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्यराति 2 बजे चिसो र धुलाम्य सड़कमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सड़कमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
3: पैसा नभएका कारण अस्पतालले उपचार गर्न नमानेपछि आफूहरू बाहिरिएको र त्यसपछि सड़क पेटीमै बच्चा जन्मिएको परिवारले बताइरहेका बेला अस्पताल प्रशासनले पनि पैसा नभएका कारण बिरामीलाई त्यहाँबाट निकालिएको आरोप अस्वीकार गरेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मेसु जितेन्द्र कडेले पिसाब परीक्षणका लागि भाँडो लिन कुरुवालाई पठाइएको र बिरामी पनि कुरुवासँगै बाहिर गएको र बच्चा जन्मिएको बताउनु भएको छ। गेटमा बच्चा जन्मिएपछि साल नालसहितको शिशुलाई अस्पतालभित्र ल्याइएको र स्वास्थ्यकर्मीले रेखदेख गरेको उहाँको भनाइ छ। घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा अस्पतालको उपचार प्रणाली र स्वास्थ्य सेवामा विभिन्न नागरिकको पहुँचका विषयमा अनेक प्रश्न उठाइएको छ। अस्पताल प्रशासनले पनि बिरामीलाई उपचारबाट वञ्चित नगरिएको जिकिर गरेको छ। भोटेकोसी बाढीको विनाशपछि चितवनका बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ठकालको रिपोर्ट।
6: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोसीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम तारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ,
7: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अहिले बढ्न सकेन भने ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्र सेन अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञानचन्द लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ चाहिँ बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छ, राम्रो भएको छ। अहिले
6: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठूला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी
2: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ म केही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडकोट होस् नगर राप्ती नगरपालिका होस् आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले
3: अहिलेसम्मका खबर यति नै नमस्कार।

Mae ac wpwcw, ac as ysyn nhw ar gwafas yma, yw gyd sy'n ddyn nhw'n teadr nes o ddefnydd i arw lir, a yw gyd sa sad yma. As ac o hamrw gari grom, diwa'r gosili go, yw dos roedd jarang go iadr a siwr o bai seg. Yn yw sobe i sobe lai gari grom yma, swy siw ag ydym nian nhw i wadyn ac rhawn y dian siw mae sir ysyn nhw ar, da bai gysio yma siw, a da bai yw sobe i sobe i lai, o fyny gari grom yma sy'n mynd i, sy'n gael dy angael dy magi roi gwyw sy'n mynd i, da bai lai o gari lir a dian dian siw, yw sobe i li bynnag bo कई सात दिनों ने सबने आशा गौरी को शुमाई ले तो आज भी बार को दिन कार्यक्रम को 200 चार माह चाहूं रे कार्यक्रम को 200 चार माह हमें इस तरह मीठा मीठा गीत संगीत रे सुने चाहूं स्पेशली यो गीत संगीत को कुरागनु पर दाखिली यो चाहिए हमरे स्थानीय कलाकार या बनो हमरे दाजुबाई दीदी बहन हीरो जो ब्रिगेड उहाँहरूकै सृजनामा यी गीत सङ्गीतहरू हामी सुन्छौँ त यही सिलसिलालाई म अगाडि बढाउँछु अब अर्को एउटा मिठो गीत भाषा र यो कार्यक्रमको दोस्रो चरणमा सम्पूर्ण रूपमा हाम्रा यस्तै दाजुभाइ दिदीबहिनीहरूका गीत सङ्गीतहरू नै तपाईँको लागि राख्नेछु अहिलेको लागि जगदीश समाल र रजिना रिमाले गाउनु भएको गीत हाम्रो एकदमै भनौँ न हाम्रो मिठो गीत छ यो एकदमै चर्चित भएको गीत पनि हो हाम्रो दाजु हेमकुमार राय हुनुहुन्छ उहाँको उदाहरणमा समेटिएको यही गीत नै सुनाउँदै कार्यक्रमलाई अगाडि जोड्न चाहन्छु

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

काले र कालीको कुरै नमिल्ने त यो गीतमा अनिला राई नन्दराज राई र मिलन राईको आवाज सुन्दै हुनुहुन्थ्यो तपाईँले. यतिखेर चड्के गीत रमाइलो गीत धेरै साल अगाडिको पुरानो गीत हो भन्दा फरक नपर्ला. आज हामी यस्तै यस्तै गीतहरू सुन्दैछौँ जसमा हाम्रो बिग्राफका खासका कलाकारहरूको प्रस्ति रहेको छ र यसैलाई नै अगाडि जोड्ने मेरो तयारी पनि रहेको छ. आदरणीय श्रोताहरू, यही सिलसिलामा अब आज वर्ल्ड सुसाइड प्रिभेन्सन डे पनि परेको छ भनेर मैले अघि नै तपाईँलाई कार्यक्रमको प्रथम चरणमा भनेकी थिएँ. यस विषयवस्तुमा अलिकति गर्नेछु अर्को चरणमा पनि भनेकी थिएँ र यसलाई अलिकति मैले जोड्न चाहेँ. अब विश्व आत्महत्या रोकथाम दिवस सन् 2026 आज परेको छ र प्रत्येक साल 10 सेप्टेम्बरको दिनमा चाहिँ विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ र यो भन्ने बित्तिकै अब एकदमै महत्त्वपूर्ण आजको दिन र महत्त्वपूर्ण विषयवस्तुलाई चाहिँ उठान गरिएको, सबैको ध्यान आकर्षण यसतर्फ गराउनको लागि आजको दिन तोकिएको छ र तपाईँ हामीले पनि अलिकति कुरा गर्ने, चर्चा परिचर्चा गर्ने काममा भाग लिनै पर्छ जस्तो लाग्छ मलाई. अब आज भोलि एकदमै भागदौडको जिन्दगी छ, हाम्रो तनाव छ, एक्लोपन छ, डिप्रेसन, आर्थिक रूपमा चाहिँ समस्या, अनि सम्बन्धमा तनाव होइन, अनि थुप्रै अन्य यस्तो परिस्थितिहरू मानिसहरूको जीवनमा हुन्छ कि त्यसले गर्दाखेरि मानसिक स्वास्थ्यमा गहिरो असर यसले पुर्याइरहेको हुनसक्छ. अहिले पहिलाको तुलनामा हामी एकदमै स्ट्रेस लाइफ बिताइरहेका छौँ भन्दा फरक नपर्ला सायद, होइन. कैयौँपटक व्यक्तिले आफ्नो समस्या अरू कसैसँग सेयर गर्दैनन्, गर्न सक्दैनन् भन्दाखेरि पनि होइन, र आफै एक्लैले त्यसलाई चाहिँ झेलेर एक्लै आफ्नो एक्लोपन महसुस हुने गरिरहेका हुन्छन्. यस्तोमा परिवार, साथीभाइ, समाजको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ. यस्तो समयमा विश्व आत्महत्या रोकथाम दिवस मानिसहरूलाई यो सन्देश दिनको लागि महत्त्वपूर्ण छ कि मानसिक समस्यालाई नजरअन्दाज गर्नु हुँदैन र जरुरत पर्दाखेरि मद्दत लिनुमा बिल्कुलै पनि सङ्कोच मान्नु हुँदैन भनेर. किनभने मानसिक समस्या, मानसिक रूपमा तनाव, मानसिक इस्युजहरू तपाईँलाई एकजनालाई मात्र भएको होइन, यो संसारका थुप्रै मानिसहरूलाई हुन्छ र यो एकदमै नै आम कुरा पनि हो होइन, र यो आजको दिनको एउटा सन्देश पनि हो. र आजको दिनको मुख्य उद्देश्य भन्नु नै आत्महत्या जस्तो गम्भीर समस्याहरूप्रति मानिसहरूलाई जागरूक बनाउनु हो र यसको रोकथामको लागि सामूहिक रूपमा प्रयासलाई बढावा दिनु पनि हो. यस दिनले चाहिँ मानसिक स्वास्थ्यलाई लिएर जागरूकता फैलाउनुको साथसाथै मानिसहरूलाई यो बुझाउनु कोसिस पनि गर्दछ कि मानसिक समस्या पनि स्वास्थ्यसँग जोडिएको छ र यसको लागि मद्दत लिनु एकदमै सामान्य कुरा हो. विश्व आत्महत्या रोकथाम दिवस यसको चाहिँ नि अलिकति हामीले इतिहासको कुरा गर्नुपर्दा धेरै पुरानो भएको छैन. यो मनाउन सुरु गरिएको चाहिँ सन् 2003 मात्रै हो. सन् 2003 भनिसकेपछि लगभग अब दुई दशक मात्र भएको छ, दुई दशकभन्दा अलिकति बढी. यो 10 सेप्टेम्बर सन् 2003 पहिलोपटक मनाइएको थियो र यसलाई मनाउने सुरुवात गरेको थियो राष्ट्रिय आत्महत्या रोकथाम, अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम सङ्घले, र पछि गएर विश्व स्वास्थ्य संगठन यानि कि डब्ल्युएचओले पनि यो पहललाई समर्थन गरेको थियो. र यसको जरुरत किन पनि परेको छ भन्दाखेरि अहिलेको यो जुन जीवन छ, तपाईँ हामी एकदमै भनौँ न अहिले विज्ञान प्रविधिको फड्कोले गर्दाखेरिमा चाहिँ हामी अत्यन्तै फास्ट लाइफ बिताइरहेका छौँ होइन. हरेक कुरामा कम्पिटिसन, हरेक कुरामा भागदौड, हरेक कुरामा चाहिँ नि हामी एक अर्कासँग चाहिँ भनौँ लडिरहेका हुन्छौँ होइन. सबैलाई अगाडि पुग्नु छ, सबैलाई दौडिनु छ र यस्तो भागदौडको स्थितिमा अब गर्दिनँ भागदौड भन्दा भन्दै पनि यो समाजै भागिरहेको बेलामा, यो संसारै दौडिरहेको बेलामा आफू पनि त्यही गतिमा दौडिन बाध्य नै हुँदो रहेछ र यस्तो बेलामा चाहिँ मानिसहरूलाई अक्सर तनावले घेर्छ, एक्लोपन, डिप्रेसन, पारिवारिक रूपमा पनि समस्याहरू. अब अहिले फेरि हेर्नुहोस् न होइन, संसार आर्थिक रूपमा यति साह्रो कठिन भइरहेको छ. अब आर्थिक समस्या तपाईँ हामी सबैलाई पक्कै पनि कुनै न कुनै रूपबाट हुनसक्छ होइन, अनि यो अहिलेको समयमा यो पेसागत समस्यादेखि लिएर हरेक कुराको समस्याहरू हुन्छ जसले गर्दाखेरि हाम्रो पर्सनल लाइफलाई पनि यसले असर पुर्याइरहेको हुन्छ. र कति मान्छेले त यस्तो कुराहरू सेयर गर्न पनि सक्छन्, सेयर गर्छन् पनि होइन, तर कति मान्छेले सेयर नगर्न पनि सक्छन्, गर्न नसक्ने अवस्थामा पनि हुनसक्छन्. यस्तो बेलामा चाहिँ नि आफै भित्रभित्रै नै आफू पीडित भइरहेको, भित्रभित्र नै आफू एकदमै समस्याले ग्रसित भइरहेको हुनसक्छन् र यस्तो बेलामा हरेक कुराबाट चाहिँ हार खाएर आत्महत्या जस्तो एउटा जघन्य जुन एउटा अपराध नै भन्नुपर्छ होइन, यससम्म यो स्टेपसम्म लिन सक्ने बाध्यता मान्छेलाई हुनसक्छ अथवा त्यो गर्न सक्छन्. तर बुझ्नुपर्ने कुरा चाहिँ के हो भने समस्या छ भने त्यहाँ समाधान पनि छ.
है समाधानको लागि उचित परामर्श चाहियो, उचित ठाउँमा जान पर्यो, उचित ठाउँबाट मद्दत लिन पर्यो, विशेषज्ञहरूको चाहिँ सहयोगद्वारा यस्तो समस्यालाई हामीले समाधान पनि गर्न सक्छौँ भन्ने कुरालाई बिर्सनु हुँदैन। र आत्महत्या जस्तो एउटा कठोर चाहिँ कदम चाल्नुभन्दा अगाडि एकपटक सोच्नु पनि पर्छ जीवन कति सुन्दर छ, होइन, जीवन एकपल्ट मात्र पाउँछौँ हामीले र यो बडो बहुमूल्य अमूल्य छ र यसलाई चाहिँ चाहे दुःख होस्, चाहे सुख होस्, चाहे समस्या होस्, चाहे चाहिँ आनन्द होस्, होइन, हामीले यसलाई जुनै स्थितिमा पनि अगाडि लिएर जानुपर्छ र जीवनलाई सकेसम्म हामीले एकदमै राम्रोसँगले जिउने कोसिस गर्नुपर्छ भन्ने कुरालाई चाहिँ उद्धृत गर्दै यो कुराको जुन महत्त्व छ त्यसतर्फ सबैको ध्यान आकर्षण गर्दै आज हामीले चाहिँ संसारभरिमा नै अन्तर्राष्ट्रिय रूपमा नै अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाइरहेका छौँ र आत्महत्या रोकथाम दिवस एउटा ठुलो यसको चाहिँ एउटा ठुलो उद्देश्य भनेको यससँग सम्बन्धित जुन एउटा चाहिँ नि चुप्पी छ होइन त्यसलाई चाहिँ तोड्नु पनि हो, होइन, यसको बारेमा मान्छे धेरै कुरा गर्दैनन् पनि, होइन, आफ्नो समस्यालाई पनि समस्या आफैसँग जुझेर बसिरहन्छन्, त्यसको विषयमा चाहिँ नि वार्तालाप गर्दैनन्, त्यसको विषयमा चाहिँ नि उनीहरू गफ गर्दैनन्, कुरा गर्दैनन्, अनि एक्लै एक्लै नै भित्रभित्र कुडिएर बस्छ र त्यसैले गर्दाखेरि नै आत्महत्या जस्तो जघन्य एउटा चाहिँ कठोर एउटा स्टेपसम्म लिन सक्ने स्थिति उनीहरूको आउँछ। त मानिसहरूलाई यो प्रोत्साहित गर्नुपर्छ कि आफ्नो मानसिक समस्याको बारेमा कुरा गरौँ, जरुरत छ भने परिवारसँग, साथीभाइहरूसँग र मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग सहायता लिउँ भन्ने कुरा चाहिँ सबैमा पुगोस् भन्ने चाहना चाहिँ हाम्रो हो र यो परिवार अनि साथीभाइहरूको पनि ठुलो महत्त्व हुन्छ, ठुलो भूमिका हुन्छ यस्तो बेलामा। कुनै पनि व्यक्तिको व्यवहारमा अचानक बदलाव आएको छ, लगातार उनीहरू उदास रहन्छन्, अरू मानिसहरूबाट चाहिँ अलिकति टाढा रहन्छन्, एक्लो रहन चाहिँ रुचाउँछन्, निराशापूर्ण बात गर्छन् भने उनीहरूलाई गम्भीरताको रूपमा लिनु एकदमै जरुरी छ। यस्तो समयमा उनीहरूको कुरा सुन्ने, उनीहरूलाई एक्लो महसुस हुन नदिने र जरुरत पर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ जति पनि यो स्वास्थ्य कर्मीहरू छन् होइन यसमा चाहिँ जति पनि प्रोफेसनल्सहरू छन् पेसावर रूपबाट यसमा मद्दत गर्न सक्ने मानिसहरूसम्म पुर्याउनु पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। विश्व आत्महत्या रोकथाम दिवसको सन्देश यही हो कि कुनै पनि व्यक्तिको समस्यालाई सानो भनेर बुझ्ने र यसको चाहिँ खिली उडाउने काम गर्नुको सट्टा त्यसलाई सानोभन्दा सानो समस्या उनीहरूको छ भने पनि त्यसलाई बुझ्ने र उनीहरूलाई सहारा दिने काम गर्नु जरुरी छ र यो गर्यो भने धेरै हदसम्म विश्वमा जुन एउटा आत्महत्याको रेट छ त्यसलाई कम गर्न सकिन्छ भन्दा फरक पक्कै पनि नपर्ला। विश्व आत्महत्या रोकथाम दिवसले चाहिँ हामीलाई के पनि स्मरण गराउँछ भने आदरणीय श्रोताबृन्द, मानसिक स्वास्थ्य जो छ होइन यसको बारेमा कुरा गर्नु जरुरी छ। अब अहिले त यो मानसिक स्वास्थ्यको बारेमा धेरैले खुलेर कुरा गर्न थालिसकेका छन्। पहिला पहिलाको समयमा यो अलिकति टबु सब्जेक्ट भनेर भनिन्छ नि होइन, कुरा गर्न नहुने हस हस भनेर चाहिँ अब अलिकति चुपचाप एउटा चाहिँ दायरामा राखेर यसको बारेमा चाहिँ कुरा गरिन्थ्यो भने अब अहिले त धेरै मान्छेलाई जनचेतना पनि अभिवृद्धि भइसकेको छ र यसको विषयमा कुरा गर्नुपर्छ। यो चाहिँ कुरा गर्न नहुने विषयवस्तु पक्कै पनि होइन, यसको चाहिँ समाधान पनि छ भन्ने कुरा सबैलाई थाहा भएको कारणले गर्दाखेरि पनि यस विषयवस्तुमा बातचित गर्न सुरु हामीले गरिसकेका छौँ होइन, यसमा चाहिँ यसको सम्बोधन हामीले गर्न सुरु गरिसकेका छौँ। कुनै पनि मान्छेको समस्या सानो होस् चाहे चाहे ठुलो होस् त्यसलाई चाहिँ मनन गर्ने कोसिस गरौँ अनि हामी आफैले पनि कसैलाई मद्दत दिन पर्ने छ र मद्दतको जरुरत कसैलाई परेको छ जस्तो हामीलाई महसुस हुन्छ भने उनीहरूलाई मद्दत गर्ने र उनीहरूसँग गएर कुरा गरेर उनीहरूको समस्या के छ बुझ्ने कुरा गर्नुपर्छ। स्पेसली हाम्रो आफ्नै घर परिवारबाट, आफ्नै साथीभाइको सर्कलबाट, आफ्नै समुदायबाट हामीले यो कुरा सुरु गर्छौँ भने एक दिन यस्तो हुन्छ जुन दिनमा चाहिँ नि हामीले विश्वबाट सम्पूर्ण रूपमा चाहिँ आत्महत्या जस्तो एउटा जुन कठोर स्टेप लिन्छन् मान्छेले यसलाई चाहिँ हटाउन सक्छौँ भन्दा फरक पक्कै पनि नपर्ला। समस्या ठुलो पनि हुनसक्छ अवश्य पनि होइन, तर कुनै पनि समस्या यस्तो हुँदैन जसको समाधान हुँदैन, त्यो कुरा पनि हामीले बुझ्नु अत्यन्तै जरुरी छ। हामीलाई कमजोर समयमा लाग्न सक्छ कि अब आत्महत्या सिवाय केही पनि अर्को विकल्प छैन भनेर, होइन, तर होइन, त्यो आत्महत्याको चाहिँ विकल्प सधैँ हुन्छ। आत्महत्या समाधान पक्कै पनि होइन, त्यो समस्या हो
होइन यस कारणले गर्दाखेरि आत्महत्या निर्मूलीकरणपट्टि तपाईँ हामी सबैले एज एन इन्डिभिजुअल चाहिँ आफ्नो योगदान कसरी दिन सकिन्छ दिउँ र यो कुरालाई अझ धेरै फैलाउँ र यस कुराको बारेमा कुरा गरौँ, चर्चा गरौँ, परिचर्चा गरौँ होइन, अनि कसैलाई मद्दतको जरुरत परेको छ जस्तो हामीलाई लाग्छ भने मद्दत गरौँ र हामी आफैलाई पनि मद्दतको जरुरत छ जस्तो लाग्छ भने कुरा गरौँ, मद्दत लिनपट्टि अग्रसर हौँ भनेर चाहिँ नि भन्न चाहन्छु म। र यही नै कुरामा सबैको जनचेतना अभिवृद्धिको निमित्त आजको दिनमा विश्व आत्महत्या रोकथाम दिवस हामीले चाहिँ अब्जर्भ गरिरहेका छौँ। अलिकति जानकारी यसको विषयमा मैले गराएँ र अब भने हामी फेरि पनि हाम्रो गीती सिलसिलालाई अगाडि बढाउँछौँ। सञ्जीवनीले गाउनु भएको गीत, हाम्रो बहिनी निलमाङ भङ्गराईले शब्द रचना गर्नुभएको छ, मेरो प्लेलिस्टमा रहेछ, अहिलेको लागि यो सुनौँ है त।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

मेरो परदेशी आउलान भन्ने मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर, जुन गीतमा अहिले हामीले हाम्रो दिदी दुर्गा कालीको शब्द रचना सुन्यौँ, त्योभन्दा अगाडि गङ्गाराज राई र सुनिता थिमको आवाजमा एउटा मिठो गीत तपाईँले सुनिसक्नु भएको छ प्रिय श्रोतावृन्द। पक्कै पनि तपाईँहरू सबैले यसलाई इन्जोय गर्नुभयो होला। हाम्रो दिदी जानु काममाङ लिम्बूको शब्द रचना रहेको थियो उक्त गीतमा। अब आजको हाम्रो यो प्रस्ति करिब करिब यो चरणको यात्रा भनौँ, दोस्रो चरणको यात्रा अन्तिम अन्तिम चरणमा आइसकेको छ र तपाईँको लागि एउटा मिठो गीत अब सुनाउँछु र यही गीतको साथ साथमा तपाईँलाई अब 3 बजेको समाचारतर्फ लिएर जान्छु। समाचार पश्चात भने आज तपाईँको लागि हाम्रो बिएबी संवाद अन्तर्गतको प्रस्तुति रहनेछ, जुन प्रस्तुति चाहिँ आज तपाईँले एनुअल गेट टुगेदर खोटाङ सेवा समाजको जुन छ त्यस विषयवस्तुमा तयार पारिएको छ, सुन्न सक्नुहुन्छ। म भने अहिलेको लागि अब एउटा अन्तिम कोसेली भनौँ, यो चरण अन्तर्गतको हाम्रो स्थानीय कलाकार गीत सङ्गीतहरू सुनाउने क्रममा अन्तिम गीत अहिलेको लागि राख्न चाहन्छु र यसैको साथमा बिदा हुने तयारी पनि म लिँदैछु। तपाईँहरूको साथमा बिदा हुने बेला भइसकेको छ यो चरणबाट भने, तर 3 बजेको समाचार पश्चात फेरि भेट्न त म तपाईँलाई आइ नै हाल्नेछु। अहिलेको लागि भने अब हाम्रो दिदी सुनिता लिम्बू थेबेले गाउनुभएको एउटा गीत छ, यो गीत सुनाउँछु अनि यसैको साथमा तपाईँहरूबाट अहिलेको लागि चाहिँ एकैछिन ओझेलिन्छु, तर समाचार पश्चात फेरि पनि तेस्रो अनि अन्तिम घन्टाको प्रस्तुतिको साथमा हाजिर हुने नै छु।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण प्राधिकरणले गरेको अध्ययनले भोटे कोशी बाढीपछिको पुननिर्माणका लागि 7 खर्ब 30 अर्ब भन्दा बढ़ी आवश्यक पर्ने देखाएको छ। आयोग र प्राधिकरणले संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाढीपछिको पुननिर्माणका लागि 7 अर्ब 23 अर्ब 31 करोड़ 52 लाख आवश्यक पर्ने देखिएको हो। पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड़ लाग्ने अनुमान छ। पूर्वाधार क्षेत्रमध्ये ऊर्जा तथा ग्रीड प्रणाली पुननिर्माणका लागि 3 खर्ब 90 अर्ब 62 करोड़ लाग्ने अनुमान छ। बाढ़ीले 69 किलोमिटर सड़क 37 मोट्रेबल पुल र 53 झोलुङ्गे पुलमा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार बनाउन 73 अर्ब 34 करोड़ लाग्ने अध्ययन टोलीको आंकलन छ। बाढ़ीले क्षति गरेका 7,570 निजी घर 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा पुननिर्माणका लागि 1 खर्ब 3 अर्ब 55 करोड़ लाग्ने प्रतिवेदनले देखाएको छ। त्यस्तै व्यापार व्यवसाय बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुननिर्माणका लागि 50 अर्ब 77 करोड़ विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि 94 अर्ब 75 करोड़ र डेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51 करोड़ 54 लाख आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 6 महिनाभित्र राहत तथा आपतकालीन पुननिर्माणका लागि 8 अर्ब 73 करोड़ र दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ रूपियाँ खर्च हुने अनुमान छ। ग्यास अभाव हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोशित हुनुभएको थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव चैत 27 गते उद्योग मन्त्री बन्नुभएको थियो। यसअघि महोत्तरी 2 निर्वाचित रासोपाका दीपक शाहले 14 दिनमै श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरूङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। आजै सुनसरी 4 निर्वाचित रासोपा सांसद दीपक कुमार शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिनुभएको छ। गौरी कुमारी यादवले मन्त्रीबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई शाहले सिफारिस गर्नुभएको हो। रासोपा सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार मधेसीप्रति अनुदार बनेको आरोप लगाउँदै अब तासको घर झैं ढल्ने चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सिंह
4: मधेसीलाई प्रहार सुरुदेखि भइरहेछ। चाहे दीपक शाहको राजीनामा हटाइएको बर्खास्त गरिएको होस्, चाहे गौरी कुमारको राजीनामा होइन, यसलाई सही रूपमा भन्यो भने बर्खास्त गरिएको छ। म राज्यलाई भन्न चाहन्छु, तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएछ, तपाईँको तासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोल्या थिए कि यो सरकार बने भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ।
3: 8 मिनटको सम्बोधनमा अधिकांश समय बालेनका सल्लाहकारको आलोचना गरेका सिंहले सल्लाहकारकै कारण सरकार ढल्ने दावी गर्नुभएको हो।
4: सल्लाहकारले कुनै पनि कार्यकारी अधिकार दिएको छैन। रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ। प्रहरी प्रमुखहरू सशस्त्र प्रमुख रोएर आउँछ। उर्दूमा शेर छ, बर्बाद गुलिस्ते करने को एक ही उल्लू काफी, अंजाम गुलिस्ता क्या होगा जहां हड्डाल पुलू बैठा है। एउटा सलाहकार यो सरकारलाई नाश गर्ने काफी छ, बाँकी सचिवालयको त पुरै नगरौं।
3: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरी सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आभास उठेको छ। सांसदहरूले घटनाको छानबिन सहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन्। रासोपा सांसद अंकिता ठाकुर
5: पशु पीड़ाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्यराती 2 बजे चिसो र धुलाम्य सडकमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सड़कमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
3: गजेन्द्र नारायण अस्पताल प्रशासनले भने पैसा नभएका कारण बिरामीलाई त्यहाँबाट निकालिएको आरोप स्वीकार गरेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट जितेन्द्र कडेले पिसाब परीक्षणका लागि भाँडो लिन कुरुवालाई पठाइएको र गर्भवती पनि कुरुवासँगै बाहिर गएको बेला बच्चा जन्मिएको दावी गर्नुभएको हो। गेटमा बच्चा जन्मिएपछि सालनाल सहितको शिशुलाई अस्पतालभित्र ल्याएर स्वास्थ्यकर्मीले रेखदेख गरेको उहाँको भनाइ छ। अस्पताल प्रशासनले सुत्केरीलाई कुनै पनि उपचार सेवाबाट वञ्चित नगरिएको जिकिर गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुरेकाको उद्धारमा गतिलो कामै नभएको दावी गर्नुभएको छ। चिलिमे उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले उद्धारको काममा तीव्रता नदिएको गुनासो गर्नुभएको हो।
2: त्यो तल चिलिमे सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षा कर्मी पुग्ने अनि 2 घण्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खाना आउने अनि फेरि 3 घण्टा 4 घण्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नै तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ र जुन स्पिरिटमा काम गर्नुपर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
3: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गर्नु भएको छ।
2: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चा दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुडीतिर त्यहाँ काम गर्यौँ, हामीले 4 वटा बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या थाहा भइहाल्छ के हो भन्ने।
3: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै मन्त्री गौतम,
6: राष्ट्रिय सभाको बैठकमा मैले जेएनजी आन्दोलन स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषय वस्तुहरूलाई लिएर मान्यजीहरूले केही प्रश्नहरू गर्नुभएको छ, म थोरै आफ्ना विचारहरू राख्न चाहन्छु। 2/3 चाहिँ हामीले भोट हालेर पठाएका छौं, अब कानून निर्माण छिटो हुनु पर्यो, संविधानै संशोधन गर्नु पर्यो भन्ने आशय सहित प्रश्नहरू पनि मलाई आइराखेका थिए। त्यसै सवालमा मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कहीँ कतै त्यस्तो भाषा शब्द प्रयोग गरेको छैन। यहाँहरूलाई मैले बोलेका कुराले कहीँ कतै चोट परेको रहेछ भनेदेखि मलाई त्यसमा दुःख लागेको छ। र
3: अब खबर फटाफट।
7: झापाको कन्का 1 र 2 को जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम शुरू। सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क। बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने। रेबिज संक्रमित कुकुरको टोकाईबाट पशु चौपाया मरेपछि 5 थरको फाल्गुनन्द गाउँपालिका मेहेल बोटेका थुप्रै गोठ रित्तिए। 2 गाई सहित केही महिनामै 38 गाई वस्तु मरे। दुध दिँदै गरेका पशु चौपाया मरेपछि आमदानीको स्रोत समेत बन्द। भोटेकोशी बाढीका मृतक प्रति श्रद्धाञ्जली र आत्मशान्तिका लागि विश्व शान्ति धाम लुम्बिनीले 3 दिने विश्व शान्ति पूजा गर्ने। बाढी आएको 21 दिन आउँदो 29 देखि 31 गते बिहान 7:30 देखि 10 बजेसम्म काठमाडौँ बौद्ध स्तूप परिसरमा दीप प्रज्वलन सहित शान्ति प्रार्थना गरिने।
3: बेलायतका सशस्त्र फौजी र उनीहरूका परिवारले अझै केही समय हालकै आवासमा बिताउनु पर्ने देखिएको छ। सैनिक परिवारलाई राम्रो सुविधायुक्त आवास दिनुपर्ने भए पनि दशकौंदेखि व्यवस्था गरिएका कारण तत्काल सुधार हुन नसक्ने बारे सांसदहरूलाई जानकारी दिएको छ। तथ्याङ्क अनुसार सैनिक आवासका 10 मध्ये 9 घर मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। सरकारको नयाँ रक्षा आवास सेवा आउँदो वर्षदेखि शुरू हुँदैछ। थप डेभिड सिबिल्स म्याकिनबाट।
8: The Ministry of Defence operates nearly 48,000 service family accommodation properties across the UK. It's thought around 90% of those need work to bring them up to scratch. Speaking to Parliament's Public Affairs Committee, Chief Executive of the Defence Infrastructure Organisation, Mike Green, says it'll take time.
9: Our houses need a lot of love. We have underinvested in them for the best part of 40 or 50 years. Right, that needs to change. It comes back to the effect on the family, because it does affect families. And our, I'm sure we would agree, wonderful.
3: अहिले सम्मका खबर यति नै नमस्कार यो बीएफबीएस गोर्खा रेडियो हो

महालक्ष्मी र साथीहरूको आवाजमा तिम्रो मन त चक्कु छुरी यो मन सारङ्गी मिठो गीत चर्के गीत रहेको थियो, अलिक पुरानो गीत मेरो प्लेलिस्टमा आज परेको रहेछ, मैले सुनाएँ तपाईँलाई, इन्जोय गर्नुभयो होला पक्कै पनि एकैछिन यस गीतलाई। र यस गीत सँगसँगै हामी अगाडि बढेका छौँ र आजको यो प्रस्तुतिमा अब तपाईँहरू सबैलाई कार्यक्रमको अन्तिम चरणमा मैले हार्दिक सुस्वागतम न्यानो अभिवादन टकाउन चाहेँ। र यो बेलामा तपाईँको लागि अब भने यस्तै गीत सङ्गीत त छँदैछ, यसको अलावा खोटाङ सेवा समाजको एन्युअल गेट टुगेदरको बारेमा तयार पारिएको सामग्री पनि राख्ने तयारीमा रहेकी छु, यहाँ सबैले सुनेर इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु है। त यति भन्दै अब तपाईँलाई म अगाडि लिएर गइहाल्छु आजको यो प्रस्तुतिहरूतर्फ र यसको लागि किरण गजमेरले गाउनुभएको गीतद्वारा कार्यक्रमलाई अगाडि जोड्न चाहन्छु म।

आवाज गोरखा रेडियो आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्. वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि

0: नमस्ते, कार्यक्रम विवेक संवादबाट म योगराज राईको आदरणीय श्रोताहरु, गत शनिबार चाहिँ अगस्त महिनाको 29 तारिक थियो र उक्त दिन चाहिँ खोटाङ सेवा समाज युकेले चाहिँ यो वर्षको वार्षिक भेटघाट कार्यक्रम चाहिँ किरात राई हाउस ग्याम्बल्सल्यान्डमा धुमधामको साथले गरेको छ। आज यसै सम्बन्धी गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। सुरुमा चाहिँ उक्त दिनको चाहिँ प्रमुख अतिथि हुनुहुन्थ्यो डाक्टर प्रमोद कोइ राई, र उहाँ चाहिँ खोटाङ सेवा समाज युकेको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। उहाँको स्पिच म छोटकरीमा राख्नेछु र त्यसपछि समाजको अध्यक्ष हुनुहुन्छ प्रसाद राईज्यू, उहाँसँग म छोटो कुराकानी गर्नेछु। अनि चन्द्र जयपाल राईज्यू हुनुहुन्छ, उहाँ चाहिँ महासचिव हुनुहुन्छ र उहाँलाई सम्मान पनि गरेको थियो, उहाँसँग यो पार्टमा चाहिँ कुराकानी गर्नेछु। अनि दोस्रो पार्टमा चाहिँ भूपेन्द्र राईज्यू हुनुहुन्छ, उहाँ चाहिँ नेपालबाट आउनुभएको शाखा अधिकृतमा चाहिँ उहाँ पेन्सन जानुभएको रहेछ र उहाँसँगको त्यसपछि भने डाक्टर सुमा राईज्यू हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्नेछु। अहिलेलाई भने उक्त दिनको प्रमुख अतिथि डाक्टर प्रमोद कोइ राईज्यूको यो स्पिच म यहाँ राख्दैछु।
1: यहाँ सबैलाई खोटाङमै सेवा नमस्कार। सर्पनीमा ऐठन लाग्यो, गाउँमा कहीँ पहिरो गयो कि, विप्लव प्रतीकले कल्पना गरेर लेख्नुभयो, सोचेर लेख्नुभयो र अहिलेको दिन आउँछ कि भनेर उहाँले लेख्नुभयो। त्यस्तै हामी सात समुद्र पारी भए पनि सपनामा कहिले काहीँ ऐठन लाग्यो भने गाउँमा गई पहिरो पो गयो भनेर तर्सिन्छौँ। त्यस्तो तर्सिरहेको यथार्थको समय हो आज। त्यस कारणले मैले पनि यस विपदको घडीमा राष्ट्र डुबेको छ, ज्यान गुमाउनेहरू सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जलि र उहाँहरूको परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै नेपाल सरकारको जुन इनिसिएटिभ छ त्यसमा तपाईँ हामीले सबैले सहयोग गरिरहेका छौँ। मैले प्रधानमन्त्रीको जुन खाता छ त्यसमा आफ्नो गच्छ अनुसारको मैले सहयोग गरि नै सकेको छु। यहाँलाई म त्यो जानकारी गराउन चाहेर तपाईँहरू गरिरहनुभएको होला भन्ने मलाई लाग्छ। तथापि हामी सात समुद्र पारी भए पनि हामीले आफ्नो देशसँग दुःखमा दुःख बाँड्दै सुखमा खुसी सेयर गर्दै आजको यो कार्यक्रम हामीले गरिरहेको छौँ। सबैभन्दा पहिला चाहिँ यो कार्यक्रम यहाँसम्म गर्नको लागि बिहाइन्ड द सिनमा लट्स अफ हार्ड वर्क, लट्स अफ टाइम कार्य समितिले दिनुहुन्छ, दिएको हुनुहुन्छ। त्यो कारणले उहाँलाई एकदमै धन्यवाद म दिन चाहन्छु। हामीले लाखौँको प्रोग्राम रिसेन्टली हामीले नेपालमा गऱ्यौँ। 120 जना त डक्टरहरू मात्रै हामीले खोटाङमा लगेर खोटाङी आमा बाबा दाजुभाइ दिदीबहिनीहरूको सेवा गऱ्यौँ। त्यसमा तपाईँहरू सबैको योगदानको कारणले त्यो सफल भयो। खोटाङ सेवा समाज बेलायतले नेपालको लागि प्रवासमा बसेर नेपालको लागि गर्ने जति सङ्गठनहरू छन् त्यसमध्ये सबैभन्दा धेरै गर्ने त म भन्दिनँ, तर कम पनि छैन खोटाङ सेवा समाज बेलायत, त्यो मलाई लाग्छ। अशोक साहब हाम्रो पूर्व अध्यक्ष देखिरहेको छौँ, उहाँको पालामा हामीले एम्बुलेन्सेसहरू लग्यौँ। त्यसपछि कोभिडमा हामी वेयर द फर्स्ट अर्गनाइजेसन अक्रस द नेपाल, इभन बिफोर द नेपाल गभर्मेन्ट, हामीले गाउँ गाउँमा चाहिँ अक्सिजन कन्सन्ट्रेटर पुर्यायौँ। नेपाल गभर्मेन्ट भन्दा पनि पहिला एकदमै हामी त्यो गऱ्यौँ। हेल्थ क्याम्पको विषयमा त यहाँ सबै जानकार नै हुनुहुन्छ। अनि बेलायतमा पनि हामीले के इनिसिएटिभ चलाएको छौँ भने नेपालबाट अहिले जुन आउनुभएको छ आमा बुवा वृद्ध हुनुहुन्छ, उहाँहरू आउनुहुन्छ तर उहाँहरूको आफन्त यहाँ कोही हुँदैन, भएर पनि उहाँहरूलाई कतिपय डिफिकल्टी हुन्छ नि त, मेडिसिन्सहरू चाहिँ नि उहाँलाई थाहा हुँदैन, कहाँ कसरी सोध्ने, हेल्थ सिस्टममा सोसियल केयर सिस्टममा कसरी इङ्गेज हुने उहाँलाई थाहा हुँदैन, त्यो भनेर हामीले घर दैलो कार्यक्रम इनिसिएट गरेको छौँ। खोटाङ सेवा समाज बेलायतले चौतर्फी हरेक कुरामा, चौतर्फी समाज सेवामा होस्, आफ्नो खोटाङीहरूलाई सपोर्ट गर्नेमा होस् र खोटाङीहरूलाई एउटा मालामा गाँच्ने जुन आजको प्रयास होस्, खोटाङ सेवा समाज अहिलेको कार्यसँग एकदम सशक्त रूपमा अगाडि बढिरहनु भएको छ, त्यसको लागि म यहाँलाई तपाईँ सबैलाई एकदमै सगर्व धन्यवाद प्रोत्साहन दिन चाहन्छु।
0: अब भने खोटाङ सेवा समाज युकेको चाहिँ अध्यक्ष हुनुहुन्छ हाम्रो प्रसाद राईज्यू र उहाँसँग म कुराकानी गर्न चाहन्छु। अध्यक्षज्यू नमस्कार।
2: नमस्कार। यहाँहरू योगराज राईज्यूलाई धेरै धेरै धन्यवाद आइदिएर हामीलाई यसरी सबै सम्प्रेषणहरू गरेर जानकारी गराइदिनु भएको खण्डमा चाहिँ धेरै धेरै धन्यवाद हजुर।
0: अब हाम्रै समाजको अध्यक्ष हुनुहुन्छ, हजुरले अध्यक्ष लिनुभएको कति भयो अनि तपाईँको अध्यक्ष कार्यकाल चाहिँ कस्तो जाँदैछ?
2: अब यो अध्यक्ष लिएको चाहिँ मैले 2024 सेप्टेम्बर 9 हो, तर अब अहिलेको माहौलहरू चाहिँ धेरै सङ्घ संस्थाहरू आफ्नो गाउँले टोल अनि यो टोल टोलको आफ्नो वार्षिक भेलाहरू भएकोले गर्दाखेरि उपस्थिति त अब कमी नै छ, तर अब धेरै केही परि आउँदाखेरि चाहिँ जम्मा हुन सक्ने खालको समाज छ अहिलेसम्म चाहिँ खोटाङ सेवा समाजको।
0: अब यो यस्तो खालको भेला भनौँ आफ्नो गाउँठाउँको कतिको इम्पोर्टेन्ट लाग्छ हजुरलाई?
2: होइन, आफ्नो आफ्नो गाउँठाउँको पनि इम्पोर्टेन्ट नै हो र आफ्नो गाउँकोमा पनि आउने अनि यो खोटाङ सेवा समाज होल जिल्लाकोमा पनि आइदिनु भयो भने अति नै राम्रो हुन्छ। विशेष गरी चाहिँ
0: अब तपाईँको कार्यकालमा अहिलेसम्म भएका कुराहरू अनि हुने कुराहरू अब के के छन् समाजको?
2: त्यही अब हाम्रो 3 वर्षको कार्यकालमा 20 वर्षमा चाहिँ खोटाङमा गएर विशेष गरी 2 वर्षमा चाहिँ हामीले नागरिक सम्मान पुरस्कार 1,00,000 बराबरको अक्षय कोषबाट हामीले वितरण गर्छौँ। त्यस पछाडि नव प्रतिभा पुरस्कार 50,000 बराबरको अक्षय कोषको ब्याजबाट है यो सबै हामीले दिने चाहिँ हाम्रो अक्षय कोषको लागि चाहिँ त्यो पहिल्यै रकमहरू ब्याङ्कमा राखिएको छ। ब्याङ्कबाट आएको ब्याज 3 वर्षमा आएको ब्याजले उहाँहरूलाई सम्मान गरिन्छ। अनि यो अब यही वर्ष गएर त्यो वितरण गर्नुपर्ने थियो तर नेपालको राजनीतिक परिस्थितिले गर्दाखेरि त्यति बेला हाम्रो नेपालको चाहिँ इलेक्सन परिदियो, चुनाव भएकोले गर्दाखेरि हामीले पोस्टपोन गरेर मेरो कार्यकालको 3रो वर्षमा चाहिँ त्यो कामहरू गर्नु जाँदैछौँ। त्यसको साथै हामीले त्यो नागरिक सम्मान र नव प्रतिभा पुरस्कार बाँड्नुको साथै खोटाङ जिल्लामा 10 गाउँपालिका र नगरपालिका गरेर छन् अनि अन्तर नगरपालिका र गाउँपालिका स्तरीय भलिबल कम्पिटिसन जेन्ट्स लेडिज गराएर हामीले पहिलो हुनेलाई 3,00,000 बराबरको पुरस्कार दिने, दोस्रोलाई 1,50,000 समथिङ त्यो अहिले हाम्रो ऊ भइरहेछ। पक्का यति नै भन्ने चाहिँ अहिले नै गरेछ तर इस्टिमेट हामीले त्यो गरेछौँ। अनि सबै गाउँपालिकाबाट चाहिँ खेलमा भाग लिनु लगाएर हाम्रो उद्देश्य भनेको चाहिँ खेलकुदमा अलिकति केही विकास होस् हाम्रो जिल्लाको भन्ने हो भलिबलमा। अहिले चाहिँ अब भलिबलमा गएका वर्षहरूमा हामीले स्वास्थ्य शिक्षामा स्वास्थ्यमा विशेष गरी ध्यान दिएर स्वास्थ्यको लागि योगदानहरू गऱ्यौँ। अहिले चाहिँ हामी खेलकुदमा विशेष गरी योगदान दिने हिसाबले यो कार्यहरू यसपालि गरिँदैछ।
0: अनि सम्पूर्ण खोटाङ्गेहरू जो जो यहाँ आउनु भएको छैन सबैलाई भनौँ न विश्वभरिका खोटाङ्गेहरूले के भन्नुहुन्छ?
2: अब यो यहाँहरूले ज जसले सुन्नुहुन्छ यो मेरो कुरोहरू अब यहाँहरूले सुन्नु भएर सबैसँग यो सूचनाहरू चाहिँ पुर्याइदिनु भयो भने म एउटा खोटाङ सेवा समाज युकेको अध्यक्ष भएको नाताले धेरै धेरै आभारी हुन्छु र आउने हाम्रो यो कार्यक्रम चाहिँ लाइकली नेपालको वैशाख 1 साकेला गाउँपालिकामा हामीले गर्ने निधो गरिएको छ। यदि चुनाव अगाडि सर्यो भने हामीले फागुन 7 टार्गेट गर्छौँ तर चुनाव सरेन भने वैशाख 1 गर्ने हाम्रो निर्णय छ।
0: ल त अध्यक्षज्यू फेरि नेक्स्ट इयर भेटौँला। थ्याङ्क यू भेरी मच।
2: थ्याङ्क यू भेरी मच हाम्रो योगराज भाइलाई यहाँ आइदिनु भयो दुःख पाएर अनि हाम्रो सूचनाहरू प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
0: अब उहाँ पछि भने संस्थाको चाहिँ महासचिव हुनुहुन्छ चन्द्र जयपाल राई, उहाँसँग कुराकानी गरौँ र उहाँलाई आज समाजले चाहिँ सम्मान पनि गरेको छ त्यस सम्बन्धी कुराकानी गरौँला। भाइ नमस्कार।
3: नमस्कार दाई हजुर, अहिले सुनिरहनु भएका सम्पूर्णलाई एकमुष्ट खोटाङमै नमस्कार हजुर।
0: प्रोग्राम आज के थियो अलिकति प्रकाश पारिदिनुहोस् न, तपाईँले नै कार्यक्रम सञ्चालन गर्नुभयो।
3: आजको खास कार्यक्रम औपचारिक कार्यक्रम हाम्रो 2 फेजमा प्रायः गरेर सधैँ नै कार्यक्रम हुन्छ। पहिलो फेजमा हाम्रो औपचारिक कार्यक्रम हुन्छ, नर्मल हाम्रो स्वागत मन्तव्यहरू अनि हामीले विशेष गरेर नव प्रतिभा एकजनालाई हामी वर्षमा एकपल्ट सधैँ सम्मान गर्छौँ। त्यसै गरेर शिक्षा हासिल राम्रो गर्नुभएका अथवा खेलमा राम्रो गर्नुभएका होला उहाँहरूलाई प्रशंसा पत्रले सम्मान गर्छौँ। त्यसै गरेर दोस्रो चरणमा चाहिँ हाम्रो साङ्गीतिक कार्यक्रम हुन्छ र अहिले भर्खरै चाहिँ हाम्रो पहिलो चरणको मन्तव्य लगायत हाम्रो संस्थाको गतिविधिहरू के कसो होइन त्यस पछाडि अहिले भइरहेको जति पनि खोटाङ गेहरू नानी अथवा ककलले केही प्रगति गर्नुभएको छ उहाँहरूलाई चाहिँ सम्मान कार्यक्रम चाहिँ भर्खरै सकिएको छ। त्यस पछाडि अब यो सकिसकेपछि खाना पछाडि चाहिँ हामी 2 पल्टको हाम्रो साङ्गीतिक कार्यक्रम हुन्छ दाइ हजुर।
0: त्यही त म पनि अलिकति अनभिज्ञ रहेछु यो विषयमा, तपाईँ त राम्रो सिर्जनाकार पो हुनुहुँदो रहेछ त
3: दाइ हजुर। धन्यवाद। खास म सिर्जनाकार त होइन, मेरो आफ्नो मनको भावनाहरू कहिले काहीँ यसो कुनामा बसेर अथवा तपाईँ हामी हजुरसँग भेटघाट गर्दाखेरि मेरो आफ्नो यसो मनका भावनाहरू व्यक्त गर्ने कोसिस गर्छु दाइ हजुर।
0: कतिको प्राउड हुनुहुन्छ अनि कतिको उत्साहित हुनुहुन्छ आज तपाईलाई समाजले सम्मान गर्यो?
3: दाइ एकदमै उत्साहित पनि छु र एउटा ठूलो जिम्मेवारी पाएको मैले महसुस गरिरहेको छु। मैले सोच्दै नसकेको, मैले कल्पनाै गर्न नसकेको एउटा फाल्टै कुराहरू, मलाई थाहै नभएको एउटा कुराहरू आज समाजले मलाई दिनुभएको छ। मैले यो कल्पना गरेको पनि थिइनँ र मैले अपेक्षा गरेको पनि थिइनँ। उहाँहरूले मलाई एकदमै ठूलो गहन जिम्मेवारी दिनुभएको छ, त्यसले गर्दाखेरि यो म बोक्न सक्छु सक्दिनँ अथवा यो सम्मानलाई मैले अब कसरी अगाडि बढाउने भन्ने कुराहरू मैले सोचिरहेको छु दाइ। त्यसले गर्दा अब आउने समयमा सिर्जनाहरू अझ राम्रो गर्नुपर्छ, अझ जिम्मेवारी बन्नुपर्छ भन्ने कुरा अझ मलाई प्रेरित गराएको छ दाइ यसले।
0: तिमी मेरो पालुवाङबाट कलम चलाउन सुरु गर्नुभएको रहेछ, तपाईँको कतिवटा गीतले अघि तपाईँले सरस्वती भन्नुभएको थियो अवार्ड पाउन सफल भएको छ?
3: दाइ मेरो गीतबाट अहिले सरसरी हेर्दाखेरि 6 गीतले चाहिँ अवार्ड पाइसकेको छ। मोटामोटी 2 गीतले चाहिँ अवार्डको लागि टप 5 परेको छ भर्खरै, र त्यो 2 गीतमा एउटा बाबी दोरी धेरैले मन पराइदिनु भएको, त्यस पछाडि सेतो खाली पाना जस्तै हो, त्यो 2 गीत चाहिँ टप 5 परेको छ। आज अघि नै मैले भने यो आपद विपद नेपालमा भए परेको कारणले गर्दाखेरि स्थगित भएको छ। अब त्यो टप 1 आउँछ सक्छ सक्दैन अब यहाँहरू सम्पूर्णको जिम्मेवारीमै र उहाँहरूको माया आशा भरोसामै छ दाइ। तर अब अहिलेसम्म चाहिँ 3 गीतले चाहिँ पुरस्कृत भइसकेको छ दाजु।
0: खोटाङ चाहिँ तपाईँको कहाँ हो अनि यसो खोटाङ्गे भेलामा आउँदा चाहिँ के लाग्छ? तपाईँ महासचिव हुनुहुन्छ, संस्थामा समाज ठुलो दायित्व हुन्छ महासचिवको।
3: दाइ म खोटाङको निर्मल डाँडा लामाखुमा जन्मिएको र त्यही हुर्केर म भर्ती भएर यहाँ आएको, त्यसले गर्दाखेरि यो भेटघाट कार्यक्रमले गर्दाखेरि चाहिँ मलाई लाग्छ हिजो खोटाङमा कति हामी सँगै डुलेका होइन दाइ, सँगै खेलाका साथीहरूसँग भेटघाट गर्ने अवसर मिल्छ, त्यो सौभाग्य मलाई फेरि पनि जुरेको जस्तो लाग्छ र म वर्षमा त्यो पर्खिरहेको हुन्छु दाइ। किनभने हिजो सँगै गुच्छा खेलेका साथीहरू भेट्ने मौका पाउँछ होइन दाइ, अनि हिजो सँगै त्यो करेसा बारीमा काँक्रा चोरेर खाएको यादहरू हुन्छ।
0: चौथीमा कि अरू बेला
3: चौथीमा मात्र, अरू बेला त हामी त्यसरी उपद्रव गर्न पाइँदैन थियो, तर त्यो पनि आकल झुकल त्यो साथी एउटा केटाकेटीपनमा त्यस्तो हुन्थ्यो र त्यो खाने चलन हुन्थ्यो। तर कहिले काहीँ हामी अब त्यो एउटा चोर्ने भन्ने चलन हुन्छ तर मागेर पनि खाइन्थ्यो क्या दाइ, त्यतिखेर रमाइलो हुन्थ्यो, सबैले दिनुहुन्थ्यो गाउँघरमा, अब तपाईँलाई थाहा छ सबैले मन पराइदिनु हुन्थ्यो अनि त्यो एकदम रमाइलो लाग्छ दाइ। अहिले पनि त्यो साथीहरू त्यो सङ्गतको अनि अग्रजहरू भेटघाट हुन्छ, अग्रजहरू भेटघाट गर्दाखेरि उहाँहरूसँगबाट धेरै कुरा सिक्ने मौका पाउँछ दाइ।
0: अनि सम्पूर्ण खोटाङ्गेहरूले के भन्नुहुन्छ?
3: विशेष गरेर अहिले यो मौसमले गर्दा र विभिन्न कार्य र समय र तपाईँहरूको व्यस्तताले गर्दा यो पल्ट कार्यक्रममा आउन पाउनु भएन होला, आउने समयमा तपाईँहरू आइदिनु होला, तपाईँहरूसँग दुःख सुख गरेर फेरि कुराकानी गर्ने फेरि सौभाग्य जुरोस्। यो पल्ट भेटघाट कति गर्नु भएको छ पाउनु भएन, अर्को पल्ट हामी फेरि भेटौँ, यो तपाईँहरूलाई फेरि हार्दिक निमन्त्रणा र निम्तो पनि व्यक्त गर्दछु दाइ। हजुर
0: हुन्छ भाइ, थ्याङ्क यू भेरी मच।
3: हजुरलाई पनि एकदमै धन्यवाद छ, हजुरले यो समय दिनुभयो र मेरो व्यक्तिगत तर्फबाट खोटाङ समाजको तर्फबाट हजुरलाई पनि एकदमै धन्यवाद र आभार व्यक्त
0: गर्नुहुन्छ। हजुर भाइसँग कुराकानीको साथसाथै यो बीचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ 2 महानुभावहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ।

0: एक्सप्रेस गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

0: FBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFS गोर्खा रेडियो नै हो। अहिले तपाईँले BFS सम्वादमा खोटाङ सेवा समाचार UK को वार्षिक भेटघाट सम्बन्धीको कार्यक्रम सुनिराख्नु भएको छ। यो पाठमा तपाईँलाई वेलकम गर्दै अब सुरुमा चाहिँ डाक्टर सुमाया राईज्यू हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्न चाहिँ चाहन्छु। उहाँ चाहिँ पूर्व किराँत राज्यका केन्द्रको चाहिँ अध्यक्ष अनि किराँत राज्यका बेलायतकी चाहिँ उहाँ सल्लाहकार हुनुहुन्छ र उहाँले एउटा किताब लेख्नु भएको रहेछ, जिन्दगी फूल सम्झे फुलै हो, यस सम्बन्धी कुराकानी गर्नेछु। सुमाज्यू, यहाँलाई BFS वेलकम छ।
2: नमस्कार हजुर।
1: खोटाङकै चेली हुनुहुन्छ, आज खोटाङ समाज युकेको कार्यक्रममा आउँदा चाहिँ के फिल भएको छ हजुरलाई?
2: असाध्यै रमाइलो फिल भएको छ र यो भनेको आफ्नो एउटा रुटिन कार्यक्रम हो, भेटघाट वार्षिक भेला र सम्मान कार्यक्रम, जो हाम्रो खोटाङ सेवा समाज जीवन्त रहेको र हाम्रो आपस एक आपसमा चाहिँ सौहार्दपूर्ण वातावरणमा हामी चाहिँ एकअर्कासँग भेटघाट गर्ने मौका, होइन, रियुनियन हुने मौका यसले दिन्छ र यसलाई मैले धेरै नै पोजिटिभ हिसाबले लिएको छु।
1: तपाईँको किताब त्यहाँ राखिएको छ, यो जीवन यात्रा कस्तो खालको किताब हो यो?
2: यो चाहिँ मेरो संस्मरण हो, होइन, संस्मरण विधाभित्र पर्छ यो। मैले आफ्नो अलिक जन्मेपछि आफ्नो विवेकले सम्झेको, बुझेको, देखेको कालदेखि लिएर आजको मितिसम्म मैले के फिल गरेँ, कस्तो महसुस गरेँ, समाजलाई कुन दृष्टिकोणले हेरेँ अथवा मलाई समाजले कुन दृष्टिकोणले हेऱ्यो, मैले के गर्न सकेँ सकिनँ भन्नेको एउटा दस्तावेज जस्तो हो।
1: हजुर, कहिले लेख्नु भएको अनि कस्तो फिडब्याक पाइराख्नु भएको छ?
2: हजुर, यो चाहिँ करिब मेरो योजना अब लगभग अब उमेरको यसमा यो स्थानमा आइसकेको छु, होइन, अब गर्नुपर्ने जति छ त्यो गरिसकियो, अब चाहिँ के चाहिँ रहन्छ त बाँकी भन्दाखेरि, अब मैले समाजप्रति पाएको जति पनि कुराहरू छ नि त्यसलाई चाहिँ अभिलेखीकरण गर्नुपर्छ भन्ने भावनाले नै मलाई प्रेरित गरेर विगत 5 वर्षदेखि कोसिस गर्दै थिएँ, तर बिचमा मेरो बाबाको बिरामीले गर्दा मैले कन्टिन्युटी दिन सकिनँ अनि यहाँलाई थाहा होला मेरो श्रीमान पनि अलिकति अस्वस्थ नै हुनुहुन्छ, त्यसले गर्दा जेन तेन गर्दै गर्दै 5 वर्षमा चाहिँ सकियो जे होस्। हजुर हजुर,
1: अब खोटाङ्गे बुहारी हुनुहुन्छ, होइन, खोटाङको चाहिँ भान्जी पनि हुनुहुँदो रहेछ, खोटाङको चाहिँ कस्तो लाग्छ रहन सहन आतिथ्य?
2: यदि त्यो कुराले मलाई नछोएको भए त म यहाँ आज हुने नै थिइनँ, मलाई लाग्दैन म बुहारी हो भान्जी हो भनेर। मैले यति माया पाएको छु, एउटा त्यो मेरो किताब पुस्तकबाट पनि थाहा पाउनुहुन्छ, यदि पुस्तक अध्ययन गर्नुभयो भने म कति फेसिनेटिङ छु उसप्रति, खोटाङप्रति, र खोटाङको माया त्यति मात्रै नभएर एउटा सामाजिक दायित्वले पनि मलाई बेरेर लग्यो, होइन, अनि त्यसले गर्दा आफ्नो संस्कार संस्कृतिको कुरा, भाषाको कुरा, होइन, आफ्नो कल्चरको कुरा, अनि यसको यो सँगसँगै चाहिँ तपाईँको कस्तो भने संस्थागत हिसाबले सङ्गठनको कुरा, होइन, यी सब कुराले गर्दा र खोटाङ सेवा समाजमा एउटा सल्लाहकार भएको नाताले एउटा मेरो त्यो पनि दायित्व एउटा चाहिँ भनौँ न मोरल मेरो चाहिँ त्यो पनि ड्युटीको बिचमा पर्छ, अनि त्यस हुनाले चाहिँ म त एकदम इन्जोय गरेको छु अनि मैले त्यति नै सम्मान पनि पाएको छु र सबभन्दा ओभरअल भन्नुपर्दाखेरि खोटाङ्गे मन चाहिँ मलाई लाग्छ संसारमा कहीँ पनि गयो भने गए पनि खोटाङ्गे मन जस्तो चाहिँ पाउन गाह्रो छ।
1: अलिकति अनभिज्ञ रहे, तपाईँले अरू किताब पनि लेख्नु भएको छ?
2: हजुर हजुर, छ, मेरो यो 5 कृति हो। 5 कृति मैले चाहिँ यसलाई आत्मकथाको रूपमा अथवा भनौँ न आफ्नो जीवनयात्राको रूपमा लेखेँ, होइन, र योभन्दा अगाडि चाहिँ मेरो चाहिँ 2 कविता सङ्ग्रह र 2 चाहिँ तपाईँको चाहिँ गीत सङ्ग्रह चाहिँ निस्किसकेको छ र एउटा एल्बम निस्केको छ।
1: त्यति अब आजभोलि त टिकटकको जमाना छ, बेग्लै जमाना छ, बुक रिडर्सहरू कतिको हुन्छन्, कस्तो लाग्छ तपाईँलाई?
2: मलाई यति खुसी लामो, म एकदमै छक्क पनि परिरहेको छु कि जब मैले यो पुस्तक निकालेँ मलाई लाग्छ यो पुस्तकको नामबाट त त्यति अब मान्छेहरू परिचित हुनुहुन्थेन, होइन, तर मैले चाहिँ लेख्दैछु अथवा म लेखेँ निकालेँ प्रकाशित गरेँ भन्ने कुराले सबैमा एक खालको चाहिँ पोजिटिभ चाहिँ एउटा चाहिँ त्यसलाई चाहिँ के लेख्नुभयो सुमाया राईले भन्ने हिसाबले चाहिँ हेर्ने प्रयास गर्नुभयो र तपाईँलाई भनौँ खुसीको कुरा, मैले 1000 प्रति छपाएको थिएँ, अब 1000 प्रतिमा अब मलाई 150 मात्रै छ होला मसँग, सबै गइसक्यो कि, अनि यस अर्थमा कि सबैले चाहिँ एउटा किनि पनि दिनुपर्छ भन्ने एउटा कुरा, दोस्रो कुरा उसले के लेखेको छ त्यसबाट के चाहिँ हामी पाउँछौँ भन्ने खालको कुराहरूलाई चाहिँ पनि हेर्नलाई होला, अब त्यो कुरा उहाँहरूको अपेक्षाहरूलाई मैले पुरा गर्न सकिसकिनँ मलाई थाहा भएन, अन्त फिडब्याक एकदम राम्रो आउँदैछ, होइन, यसलाई कन्टिन्युटी दिनुपर्छ र तपाईँले चाहिँ अब यसलाई आख्यानको रूपमा लानुपर्छ भन्ने सल्लाह सुझाव पनि आइरहेको छ, अब बिस्तारै अब मलाई थाहा छैन भविष्य कसले देखेको छ र, होइन, तर मेरो प्रयास चाहिँ यसलाई कन्टिन्युटी दिने मतलब जीवनयात्राको रूपले होइन कि, अब साहित्यिक र विशेष गरी आख्यान तर्फ चाहिँ कलम चलाउनुपर्छ कि भन्ने चाहिँ सोच चाहिँ बिस्तारै बिस्तारै त्यो अङ्कुरण चाहिँ भइरहेको छ।
1: हुन्छ, हजुरसँग भेट भयो, थ्याङ्क यू भेरी मच.
2: हस्, धन्यवाद यहाँले मलाई चाहिँ होइन यसरी समय दिनु, आफ्नो कुरा राख्नको लागि मलाई समय दिनुभयो, त्यसको लागि म यहाँ सरलाई विशेष गरी र यहाँको बिएफपिएसलाई पनि म एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. धन्यवाद युवराज सर.
1: अब भने हाम्रो भूपेन्द्र राईज्यू हुनुहुन्छ, उहाँ चाहिँ नेपाल सरकारको निजामती सेवामा 34 वर्ष काम गर्नुभएको रहेछ. लामो समय भेट्न पाउँदा खुसी लाग्यो. आज समाजले उहाँलाई यहाँ जस सम्मान पनि गराएको छ. नमस्कार हजुर.
3: नमस्कार युवराज सर, धन्यवाद.
1: कहिले आउनुभयो त बेला?
3: म 2 महिना भयो.
1: कस्तो भेटघाटको लागि अथवा घुम्नको लागि?
3: छोरा र बुहारी यहीँ हुनुहुन्छ अनि उनीहरूसँग यसो आएको छ.
1: त्यही त, नेपाल सरकारमा 34 वर्ष जागिर गर्नुभएको रहेछ, कति सालमा चाहिँ सुरु भयो अनि त्यो जागिर कसरी सुरु भयो?
3: धन्यवाद देवराज सर. म 40 सालमा खरदार पदबाट प्रवेश गरेँ अनि त्यसै क्रममा सेवा प्रवेशमा बढुवा हुँदै शाखा अधिकृतसम्म पुगेर शिक्षा मन्त्रालयबाट रिटायर भयो.
1: खरदारको लागि पनि लोकसेवा आयोग भिड्नै पर्ने थियो?
3: एकदम अवश्य सर. म 40 सालमा लोकसेवामा प्रवेश गरेँ हुँ, लोकसेवामा पास गरेँ हुँ खरदार पदमा.
1: अब यो लोकसेवाको कुराकानी गर्नुपर्दा यो त जिन्दगीमा कहिले पास गर्न सकिँदैन भन्ने सुनेको हजुरको अनुभव सुन्नु पर्यो.
3: धन्यवाद सर. मलाई पनि मेरो सपना, मेरो पारिवारिक वातावरणमा यो निजामती सेवामा प्रवेश गर्छु भन्ने थिएन. मैले जाने शिक्षक चाहिँ हुन्छु होला भनेर अध्ययन गरियो. अध्ययन गर्ने क्रममा मैले शिक्षक पदकै लागि सोलुखुम्बु जिल्लामा गएको थिएँ सर. लामो भएको हुनु चाहिँ तैपनि शिक्षक पदमा जाँदाखेरि त्यहाँ सूचना मैले भेटेँ, एकजना सहलेखापाल पदको लागि, अस्थायी सहलेखापाल पदको लागि विज्ञापन भएको रहेछ. त्यसमा दिएँ. त्यसमा अचानक मेरो नाम निस्क्यो. नाम निस्के पछाडि त्यहाँ साथीभाइहरूसँग भेटघाट कुराकानी हुने क्रममा मैले हामीले पनि लोकसेवाबाट परीक्षाबाट पास गर्न सकिने रहेछ भनेर मैले 40 सालमा त्यही साथीभाइहरूको अस्थायी सेवा गर्दा गर्दाका साथीभाइहरूको उसले मैले लोकसेवा खोटाङबाट सहलेखापाल पदमा 2 नम्बरमा नाम निकालेको थिएँ. यसरी मेरो चाहिँ
1: 2 नम्बर भन्नाले फर्स्ट सेकेन्ड?
3: हजुर हजुर, यसरी योग्यताको 2 नम्बरमा थियो. यसैले गर्दा हामी वास्तवमा किराँतीहरूले चाहिँ देख्ने सपना निजामती थिएन, तर त्यहाँ मेहनत गर्दा हुँदो रहेछ भनेर मैले प्रवेश गरेँ. प्रवेश गरेर सुरुमा मैले चाहिँ जिल्ला प्रशासन कार्यालय उदयपुरमा काम गरेँ सर. जिल्ला प्रशासन कार्यालय उदयपुरमा काम गर्दा त्यहाँ किनाती दाजुभाइहरू आउनुहुन्थ्यो अनि म कुर्सीमा बसेको देख्दा चामलिङ भाषाबाट ओकोना कर्मचारी होइन इमुमिना यी भन्नुहुन्थ्यो. यो मान्छे त राई जस्तो देखिन्छ, कर्मचारी होइन भन्नुहुन्थ्यो. अनि म कर्मचारी नै हो, तपाईँहरूको के सेवा गर्नुपर्थ्यो भनेर मैले सेवा गरेँ. यसरी चाहिँ मेरो प्रवेश भयो.
1: नेपालतिर पहिला पहिलाको जमानामा त्यो अफिसतिर जाँदा चाहिँ अब भोलि आउनुहोस् पर्सि आउनुहोस् यस्तो मिलेन उस्तो मिलेन भन्ने धेरै अब मैले पनि भोगेको हो होइन. तपाईँको अलिकति अनुभव सुनाउन, कस्ता गुनासोहरू लिएर आउँथे अनि तपाईँले चाहिँ कसरी डिल गर्नुहुन्थ्यो?
3: जरुर जरुर, यो निजामती सेवामा एउटा कानुन जान्ने अनि कानुन नजान्नेहरूलाई चाहिँ कानुनमा घुमाएर दुःख दिने प्रवृत्ति चाहिँ अवश्य धेरै सम्ममा त्यस्तो देखियो भोगे. तर म रहँदा बस्दा चाहिँ मैले आफूलाई चाहिँ यस हामी वास्तवमा नेपाल सरकारको सेवा गर्न प्रवेश गरेका हौँ भनेर मैले ती कुराहरूलाई, ती वातावरण हुँदाहुँदै पनि आफूले चाहिँ मैले चाहिँ र केही साथीभाइहरूलाई पनि एउटा निजामती सेवाको ऐन कानुन नियम अनुसार स्वच्छ रूपमा पारदर्शी रूपमा सेवा गर्नुपर्छ भनेर मैले जहाँ जहाँ काम गरेँ यो एउटा मैले भूमिका निभाएँ. त्यसो भन्दैमा सबै निजामती कर्मचारीहरू त्यस्ता त हुँदैनन्, तर अलिकति सङ्ख्याको हिसाबमा र पुराना कर्मचारीहरूको एउटा मानसिकता चाहिँ त्यस्तो अवश्य हजुरले बोक्नुभयो जस्तो छ.
1: तपाईँहरूले चाहिँ कति वर्ष नोकरी गर्नुपर्छ नेपालमा पेन्सन पाउनको लागि? चाहिँ
3: 20 वर्ष काम गर्नुपर्छ सर हामीले जम्मा अवधि.
1: भनेपछि 60 वर्षसम्म?
3: 58 वर्ष उमेरसम्म.
1: भनेपछि अहिले तपाईँको पेन्सन छ?
3: हजुर पेन्सन, म जम्मा नोकरी अवधिमा 34 वर्ष काम गरेँ, 58 वर्ष उमेरको पछाडि म रिटायर भएको हुँ.
1: अनि बेलायतमा आएर पनि यस्तो खोटाङ भेला हुँदो रहेछ, जान पाइयो, यहाँ आउन पाइयो भन्ने त्यो सोच्नु भएको थियो कहिले?
3: मैले यो खोटाङ सेवा समाज युकेले गरेका प्रशंसनीय उदाहरणीय सेवाका कामहरू, खोटाङलाई जोड्ने कामहरू, विकासका कामहरू, स्वास्थ्यका कामहरू लगायतका कामहरू प्रशस्त हेर्थेँ, देख्थेँ. र युके त मेरो लागि एउटा सपना नै थियो, तर मेरो छोरा बुहारीको कारणले, छोरा बुहारी यहीँ सर्भिस गर्ने सन्दर्भमा म आइपुगेँ. आइपुग्दा अचानक खोटाङ सेवा समाज युकेको वार्षिक कार्यक्रम हुन्छ भन्ने सुन्ने केही साथीभाइहरू, विशेष गरेर हाम्रा उपाध्यक्ष राजन रामजङ राईज्यूसँग भेट भयो अनि उहाँहरूसँगको परिचय क्रममा साइनो पनि जोडियो, सम्धि पढ्नु हुँदो रहेछ. अनि यसै क्रममा उहाँहरूसँग कुराकानी गर्दाखेरि निम्तो आयो, असाध्यै यो मेरो जीवनको लागि एउटा खुसीको कुरा. खोटाङ सेवा समाज युकेबाट नेपालमा विशेष गरेर खोटाङमा गर्नुभएको प्रशस्त उदाहरणीय प्रशंसनीय कामहरू यहीँ आएर हजुरहरूसँग भेटघाट गरेर सुन्ने हेर्ने भेट्ने अनुभव गर्ने मौका पाएँ, खुसी लाग्यो. त्यति मात्रै नभएर यहाँहरूले निम्तो मात्रै नदिए अतिथिका रूपमा मात्रै नभएर सम्मान समेत पनि गर्नुभएकोमा खोटाङ समाज युके लगायत सम्पूर्ण खोटाङवासीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु.
1: अब खोटाङमा त लाउडीहरूको निकै बाहुल्यता भएको ठाउँ पनि हो, तपाईँको जमानामा तपाईँलाई पनि लाउडी हुनुपर्छ भन्ने त्यस्तो लहर आयो कि? होइन
3: हजुर सर, हाम्रो मैले अघि नै भने अध्ययन गर्ने क्रममा एउटा शिक्षक बन्ने अर्को लाउरे बन्ने दुईटा कुरा थियो. अनि शिक्षक बन्ने मेरो चाहिँ सपना, लाउरे बन्ने चाहिँ मेरो शारीरिक रूपमा पनि अलिकति आफूलाई कमजोरी हो कि भन्ने खालको एउटा कुरा. अर्को कुरा राजनीतिक रूपमा 35-36 सालमा हामी लाहौर जानु हुँदैन है भन्ने किसिमको राजनीतिक चेतनाले गर्दा म शिक्षकतिर नै लाग्ने रहर थियो. तर परिस्थितिले म निजामती सेवामा प्रवेश गरेँ. तर यहाँ अहिले आएर युकेमा हाम्रो समुदायहरूले गरेको उन्नति प्रगति कुराहरू हेर्दाखेरि असाध्यै खुसी लाग्छ.
1: हुन्छ ल, एकदमै खुसी लाग्यो. थ्याङ्क यू भेरी मच हजुरलाई.
3: धन्यवाद समयका लागि, यहाँहरूले मलाई सेवा गर्नुभएको लागि हार्दिक धन्यवाद भन्न चाहन्छु. र अन्तमा के भन्छु भने खोटाङ सेवा युकेले आर्थिक रूपमा मात्रै होइन यहाँहरूले गर्नुभएका प्रशस्त हाम्रा संस्कार संस्कृति र बौद्धिक कुराहरूको पनि अन्तमा म प्रशंसा गर्न चाहन्छु. धन्यवाद हजुर.
1: हजुर, भूपेन्द्र राईज्यूलाई चाहिँ धन्यवाद भन्दै कार्यक्रम व्यवेश संवादबाट मैले बिदा मागे. हस्त, नमस्ते.
4: आदरणीय श्रोतावृन्द, बिएबी सम्वाद अन्तर्गत यो एनुअल गेट टुगेदरको बारेमा कुरा सुन्दै हुनुहुन्थ्यो खोटाङ सेवा समाजको. र यो कोसेलीको साथसाथमा अब भने हामी अन्तिम चरणमा आइसकेका छौँ कार्यक्रमको. एउटा अन्तिम गीत नरेन्द्र लिम्बुको आवाजमा सुनाउँछु र यसैको साथमा बिदा लिन्छु. भोलि दिउँसो 1 बजेको समाचार पश्चात होइन बिहानको कार्यक्रम नमस्ते युकी लिएर हाजिर हुनेछु. त्यति बेलासम्मको लागि नमस्ते.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढी पछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रुपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन।
1: पूर्वाधार विकास त्यही लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ।
0: सिलिमे जलविद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्। अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाडी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्त्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड मजबुत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौँ। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकु विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढाएको छ। यो वर्ष दोस्रो पटक बढाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढाएको महँगीसँग जुझ्न ब्याज दर बढाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुनेबारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परी कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटक माच चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति सी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि रहेका छन्। र श्रीलङ्काको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापाक्सको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिस्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई 2018 जेल पठाएको थियो। तर 1 वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरुद्ध तनाव बढाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईँलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढीपछिको पुनः निर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडिएनए प्रतिवेदनमा बाढीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
1: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग पर्याप्त छैन, हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ। विकास साझेदारसँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ आउन, त अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुनर्निर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन्, विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ। प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनल्ली भन्न सक्छौँ। तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिया छ। यो यसमा केही वास्तवमा पछि पिडिएन गर्दा त केही थप गर्छ, फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिकसँगै ठुलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत,
3: विशेष गरी चिलिमे हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुला भाग छ त्यो ज्यादै नै कमी भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठुलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झार्न नसक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उच्च टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी ताकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटरसम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि, त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
3: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
3: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ अरू जलविद्युत आयोजनाहरूबाट?
3: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामटाङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लाग्नु नुवाकोट। हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढी पीडितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। सुरुमा कमला रिमाल।
4: अब राहत त अब जति पनि आइराखेको छ पाइराखेको छ होल्डिङ सेन्टरमा, अब त्यसमा चाहिँ अलिकति पीडित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है, म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ, त्यहीँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाभावी छ लिदिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीडितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है।
0: बाढीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
5: अलिक केही राहत भएको छ, बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, तुइन घरको व्यवस्था छ, झल्लेमुपुल चाँडै नै बन्दैछ, रोडहरू अहिले पनि बनिसिया छैन, अब अझ कयौँ समय लाग्छ बन्नलाई, मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ, होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ। अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ, अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ।
0: नुवाकोटका बासिन्दाको त्यो पीडापछि लागौँ रसुवा, जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
6: रसुवाको मेजर चाहिँ कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकतलामा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यहीँ नै जोडेर बस्नु भएको थियो। हाइड्रो पावर त्यहीँ थियो, टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाल्यो, अनि त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाल्यो। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यहीँ बस्ने भइहाल्यो, त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज घुमाएको अवस्था हो, मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो, र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
7: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
6: अहिले

0: सबै मिसिङ भएको चाहिँ 4,006 जना छ। र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसेगुन्डा जान हिँडेको मान्छे, मानसोवर जान हिँडेका मान्छे, नाका जान हिँडेको मान्छे, कतिले वासआउट गरेर लिएर गयो त्यो त इमेजिनै गर्न सकिँदैन। प्राइभेट भेहिकलको भयो नि त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ। कतिपय कुराहरू चाहिँ कसरी स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा न साथीहरू बिस्तारै तङ्गिँदै हुनुहुन्छ। अब हाम्रो विविध जो जो जे जे धर्मले भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो आफ्नो कुरामा रहनु भयो।
1: सबै परिवारै बेपत्ता भयो, सम्पर्कविहीन भएको, एक परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीडामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि।
0: रसम्म 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्य नै छैन, कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाकर्मीको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बचेछन् देशको गर्ने र तथ्याङ्कहरू लिनेपट्टि लागिहाल्छ।
2: उनी थिए रसुवाका सांसद मोहन आचार्य, प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसङ्ग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

点如牙齿，心刹那。

0: Gorkha Radio. Gorkha Radio.
1: PFP Gorkha Radio Karikra Mele Hami Godule Ma Pravesh Gareka Chhau Tapai Sampurna Lai Dherai Dherai Swagat Garna Chahanchu Ma Sineko Tarfa Bata. Sabhilai Hami Sanga 4 Bajera 25 Minute Gaisakeko Chha Ra Mitho Geet Raheko Thiyo Sajjan Raj Vedika Awaz Ma Patra Enjoy Garisaknu Bhayeko Chha Ra Abhi Shubhne Aajako Din Ma Karikram Yo Raheko Chha Evening Show Every Monday to Friday UK Time and it's 4:15 until 7 PM Hune Gardacha 3 Hour Session Ra 105.4 Megahertz Tune Garera Folkestone Basile Hamilai Sunna Saknu Huncha Tapko Area Ma Radio Access Nabheko Khanda Ma Simply BFBS App Down Garnu Hos Ra Bibhinna Stations Haru Madhye BFBS Gorkha सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले बीएफबीएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ आज पनि कार्यक्रममा चाहिँ यो पहिलो घण्टा विभिन्न जनरहरूको गीतहरू हुनेछ र कार्यक्रमको दोस्रो घण्टामा भने छड्के सलाम सुन्नुहोला डब्ल्यु टू रिटायर्ड सुप्रिम राय एक्स सेभेन जिआर हुनुहुन्छ र साथै पद्मा राईको साथमा कुराकानी यो एपिसोड 7 रहेको छ पार्ट 1 चाहिँ 5:28 जाँदा भने पार्ट 2 चाहिँ 6 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ र ओभरअल आज चाहिँ अपकमिङ इभेन्ट्सहरू बारेमा पनि प्रशस्त मात्रामा म जानकारी राखिदिने गर्नेछु श्रोता र कार्यक्रममा अब भने हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा अहिले भने जाल बुनी बुनी पर्यो पासोमा यो गीत रामजी खण्ड र यसै गरी संगीताको आवाजमा एन्जोय गर्नुहोस्

0: गोरखा रेडियो
1: पीएफबीएस गोरखा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय गोदलीमा र मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ। कसरी भन्नु रहेको थियो स्वप्न सुमनको आवाजमा यो मिठो गीत पनि एन्जोय गरिसक्नु भएको छ र यो आवरमासी विभिन्न जनरको गीतहरू तपाईँको समीक्षामा रहेको छ र अहिलेको यही समय आउनुहोस् फोकस्टोन सम्बन्धी पनि वेदरबारे जानकारी राखिहालौँ। अहिले टेम्परेचर भने 19 डिग्री सेल्सियस छ, मोस्टली क्लाउडी, ह्युमिडिटी 64%, विन्ड 24 किलोमिटर पर आवर रहेको छ। त्यसै गरी तपाईँले फ्राइडेको दिनमा भोलिको दिनमा पनि पार्टली सनी पाउन सक्नुहुन्छ वा त सन्डे चाहिँ पानी पर्ने सङ्केत रहेको छ। त्यसै गरी हामी चर्चा गरिहालौँ फेरि लन्डनको सन्दर्भमा पनि। लन्डनमा भने अहिले वेदर 19 डिग्री सेल्सियस छ र क्लाउडी वेदर, ह्युमिडिटी भने 60%, 18 किलोमिटर पर आवर रहेको छ विन्ड चाहिँ। कार्यक्रममा रद्दी गर्नुहोस् अब भने फेरि पनि पालाएको छ श्रोता तपाईँको माछा अर्को गीत राख्ने र अहिलेको लागि पनि यो गीत राख्नेछ पूर्वै धरान तपाईँको माछामा राख्नेछु विशाल राई माझीको आवाजमा छ यो गीत पनि इन्जोय गर्नुहोला श्रोता। र कार्यक्रम गोदलीको हामी पहिलो घन्टामा चाहिँ विभिन्न जनरको गीतहरू चाहिँ तपाईँको माझमा राखिरहेको छु विभिन्न एज ग्रुपहरूको लागि। अवश्य पनि यो मनपर्ने गीतहरू रहेको छ, अहिलेको लागि पनि यो गीत रहेको छ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

एफबी स्कोरका भिडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय गोजलीको पहिलो घण्टामा र समय हाम्रोसँग 5 बजेको लागि 12 मिनट बाँकी रहेको छ. यसै क्रममा अपकमिङ इभेन्टको बारेमा जानकारी. गोर्खा नेपलिस टेनिस क्लब युकेले आयोजना गरिरहेको छ अटम टुर 2026. मेन सिङ्गलदेखि लिएर लेडी सिङ्गलहरू रहेको छ, एरेन्ज गर्न सक्नुहुन्छ. फेरि अल्ट्रासट टेनिस सेन्टरमा रहेको छ, अल्ट्रासटमा. र मोर इन्फर्मेसनको लागि कल गर्नुहोला 0744110254025 कल गर्नुहोला. र यसै गरी तपाईँले उहाँहरूको सोसियल मिडिया पेज पनि फलो गर्न सक्नुहुन्छ, फेसबुक, इन्स्टाग्राम, युट्युब, जहाँ चाहिँ गोर्खा नेपलिस टेनिस क्लब युके रहेको छ. र कार्यक्रममा रद्दी गर्नुहोस् अब भने आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ अर्को एउटा मिठो गीतको साथमा. अहिलेको लागि भनिरहेको छ श्रोता, यो मिठो गीत चाहिँ रहेको छ अहिलेलाई गीत सङ्गीतहरूको साथमा पनि इन्जोय गरिरहनु भएको छ श्रोता. अब एन्ड द स्टिम इन्जिन्स रहेको छ सधैँभरि.

0: गोरखा रेडियो
1: पीएफपीएस गोर्खा रेडियो सुन्ने हुन्छ। कार्यक्रमको दिल्लीको हामी यो पहिलो घण्टामा संश्रोता र अब पनि यो पहिलो घण्टाबाट बिदा लिने समय आएको छ। हामीहरूसँग पाँच बजेको लागि चार मिनट बाँकी रहेको छ। साथसाथै एउटा मिठो गीत पनि राख्ने नै छु। कार्यक्रमको दोस्रो घण्टामा तपाईँले पक्कै पनि सुन्न नबिर्सिनु होला छड्के सलाम रहेको छ। आज योगदाको साथमा सुन्न सक्नुहुनेछ र यो चाहिँ विशेष गरी WO2 रिटायर्ड सुक्रिम राई X7GR हुनुहुन्छ र साथै पद्मा राई उहाँसँग रहेको कुराकानी एपिसोड 7 युक्ताको साथमा हुनेछ। 5:28 जाँदा पार्ट 1 भने पार्ट 2 चाहिँ 6 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ र कार्यक्रममा यो मिठो गीत छिमझिकामा हुने आँखा इन्जोय गर्नुहोला एक देव लिम्बुको आवाजमा र त्यस पछाडि हामी कार्यक्रमको अवश्य पनि सेकेन्ड आवरमा भेट्ने नै छौँ।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण प्राधिकरणले गरेको अध्ययनले पोटेको से बाढीपछिको पुननिर्माणका लागि 7 खर्ब 23 अर्बभन्दा बढी आवश्यक पर्ने देखाएको छ। आयोग र प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाढीपछिको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड 52 लाख आवश्यक पर्ने देखिएको हो। पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड लाग्ने अनुमान छ। पूर्वाधार क्षेत्रमध्ये ऊर्जा तथा ग्रिड प्रणाली पुननिर्माणका लागि 3 खर्ब 90 अर्ब 62 करोड लाग्ने अनुमान छ। बाढीले 69 किलोमिटर सड़क, 37 मोटरेबल पुल र 53 झोलुङ्गे पुलमा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार बनाउन 73 अर्ब 34 करोड लाग्ने अध्ययन टोलीको आंकलन छ। बाढीले क्षति गरेका 7,570 निजी घर, 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा पुननिर्माणका लागि 1 खर्ब 3 अर्ब 55 करोड लाग्ने प्रतिवेदनले देखाएको छ। त्यस्तै व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुननिर्माणका लागि 50 अर्ब 77 करोड, विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि 94 अर्ब 75 करोड र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51 करोड 54 लाख आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 6 महिनाभित्र राहत तथा आपतकालीन पुननिर्माणका लागि 8 अर्ब 73 करोड र दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड रुपियाँ खर्च हुने अनुमान छ। अब खबर फटाफट।
4: झापाको कन्का एक र दुईको जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम शुरू। सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क। बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने। रेबिज संक्रमित कुकुरको टोकाईबाट पशु चौपाया मरेपछि 5 थरको फाल्गुनन्द गाउँपालिका मेहेल बोटेका थुप्रै गोठ रित्तिए। 2 गाई सहित केही महिनामै 38 गाई वस्तु मरे। दुध दिँदै गरेका पशु चौपाया मरेपछि आमदानीको स्रोत समेत बन्द। भोटेकोशी बाढीका मृतक प्रति श्रद्धाञ्जली र आत्मशान्तिका लागि विश्व शान्ति धाम लुम्बिनीले 3 दिने विश्व शान्ति पूजा गर्ने। बाढी आएको 21 दिन आउँदो 29 देखि 31 गते बिहान 7:30 देखि 10 बजेसम्म काठमाडौँ बौद्ध स्तूप परिसरमा दीप प्रज्वलन सहित शान्ति प्रार्थना गरिने। भोटेकोशी बाढीपछि वीरगंज नाकामा दैनिक 70% आयात बढ्यो। भदौ महिनाभित्र 23 अर्ब 52 करोड राजस्व उठाउने लक्ष्य राखिएकोमा हिजोसम्ममा 93% उठिसक्यो। नेपाल चीन जोड्ने मुगुको गमगढी नाक्चे लाग्ना सड़क निर्माण शुरू भएको 21 वर्ष बित्दा पनि अलपत्र। हालसम्म 18 किलोमिटर मात्रै पुरा। र धनकुटा 7 बस पार्क सुविधा सम्पन्न र व्यवस्थित बनाइने। बस पार्कको स्तर बढाउन यो वर्षका लागि 8 करोड बजेट।
3: कांग्रेसले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजक तोकेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले महाधिवेशन प्रक्रियालाई सहज बनाउनको लागि सबै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई पठाएको जानकारी दिनुभएको हो। उहाँका अनुसार कोशीमा दिल्ली बहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ठकाल, लुम्बिनीमा दीप कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम उपाध्यायलाई संयोजक तोकिएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसंघको समन्वयमा अधिवेशन गर्न निर्देशन दिइएको छ। जिल्ला र प्रदेश अधिवेशनको समय तालिका पछि प्रकाशन गर्ने भनिएको छ। नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको यो दोस्रो पटक हो। नेपालले सन् 2023 प्रिमियर कप जितेको थियो। आज दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानलाई 87 रनले हराएको हो। मलेसियाको बायोमास ओभलमा आज नेपालले 148 रनको लक्ष्य दिएको थियो। ओमान 28 ओभर 1 बलमा 60 रनमै समेटिएको हो। दिपेन्द्र र सन्दीप लामिछानेले तितिन तथा ललित नारायण राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिनु भएको हो। पहिले ब्याटिङको निम्ति पाएको नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाएर 47 रन बनाएको थियो। दिपेन्द्रले 51 रन बनाउनु भएको थियो। अब उपाधिका लागि नेपालले साबिक विजेता युएईको सामना गर्नेछ। युएई हङकङलाई 7 विकेटले हराउँदै लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

एचपीएफपी स्कोरका रेडियो सुन्ने अनुसार कार्यक्रम गोदुलीको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। म सिनेको तर्फबाट 5:10 गएको छ। भागी जाने सल्लाह यो मिठो गीत थियो। सुनिता थिम र नोगेन हाङ सारुम्बाको आवाजमा इन्जोय गरिसक्नु भएको छ र कार्यक्रमको दिल्लीको हामी दोस्रो घन्टामा छौँ। एभ्री मन्डे टु फ्राइडे यु के टाइम सुन्न सक्नुहुनेछ। तपाईँले 4:00 to 7:00 तीन घन्टाको कार्यक्रम र कार्यक्रमको यो आवरमा पनि केही क्षणमा छड्के सलाम पनि हुनेछ। तपाईँलाई जानकारी गराउन चाहन्छु र कार्यक्रममा रद्दै गर्नुहोस्, यो बाँकी रहेको दुई घन्टा पनि भरपूर मनोरञ्जन रहेको छ। र अहिलेलाई भने केहर सिंह लिम्बूको आवाजमा मिठो गीत डोको बुन्ने एन्जॉय गर्नुहोला।

डिएफपिएच गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता, यो समय गोदुलीको सेकेन्ड आवरमा र पनि केही क्षणमा हुनेछ कार्यक्रम छड्के सलाम। डब्ल्युटु रिटायर्ड सुक्रिम राई उहाँ एक्स एभेन्जर हुनुहुन्छ, उहाँसँग रहेको कुराकानी आज एपिसोड 7 योगदायको साथमा सुन्न सक्नुहुनेछ। र साथै पद्मा राई हुनुहुन्छ, पार्ट 1 सिरहेको छ श्रोता, यो चाहिँ 5 बजेर 28 मिनट जाँदाखेरि हुनेछ। त्यसै गरी पार्ट 2 चाहिँ रहनेछ 6 बजेको लागि 13 मिनट बाँकी हुँदा। लगतै सुन्नुहोला कार्यक्रममा, र अब भने हामी अगाडि बढ्ने नै छौँ तपाईँको माझमर्को यो मिठो गीतको साथमा। वार्तिका राईको आवाजमा रहेको छ नजिक।

गोर्खा रेडियो फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: Right, left, left. Salute team on the march. Left, salute.
1: One, two, three, four, five, down, three.
2: कार्यक्रम छड़के सलाम.
3: हजुर नमस्ते. कार्यक्रम छड्के सलामको यो नयाँ एपिसोडबाट म योगराज राईको यो एपिसोडमा गत केही हप्ताबाट हामीसँग W2 रिटायर सुक्रिम राई साहब X7ZR हुनुहुन्छ अनि दिदी पद्मा राई हुनुहुन्छ र यो चाहिँ हेजमा उहाँकै निवासमा रेकर्ड गरिएका छौँ. विगत खासकै श्रोता हुनुहुन्छ. फोकलेन आइल्यान्डको यो चाहिँ युद्धको बारेमा हामीले कुराकानी गऱ्यौँ र अब भने यो एपिसोडमा चाहिँ यो माइनफिल्डको बारेमा कुराकानी गर्नेछौँ. 1976 धरानमा भर्ती हुनुभयो अनि 1994 उहाँ चाहिँ पेन्सन जानुभयो र अहिले 2006 चाहिँ यहाँ हेजमा बसोबास गरिराख्नु भएको छ. साहब फेरि यो हप्ताको कार्यक्रममा वेलकम छ हजुरलाई.
4: थ्याङ्क यू भेरी मच.
3: हजुर दिदीलाई पनि नमस्कार.
5: धन्यवाद भाइ. हजुर हजुर
3: धेरै धेरै धन्यवाद तपाईँहरूले समय दिइराख्नु भएको छ. साहब अब यो माइनफिल्ड यो डकुमेन्ट्री चाहिँ कसरी बनेको? तपाईँ पनि यो डकुमेन्ट्रीमा हुनुहुन्छ.
4: यो माइनफिल्डको त दुईटा भाग छ. पहिलो भाग चाहिँ एउटा डकुमेन्ट्री फिल्म बनाउने, सेकेन्ड भाग चाहिँ थिएटरमा पर्फर्मेन्स गर्ने. पर्फर्मेन्स भन्नाले चाहिँ जुन हजुर ड्रामा जस्तो जुन चाहिँ फोकल्यान्ड वारमा के भयो त हो त्यसैलाई नै हामी देखाउँछौँ. राइट अर रङ, जस्तै अर्जेन्टिनाले के रङ गर्यो त भने उनीहरूले देखाउँछ, जस्तै के राइट भयो त्यो पनि देखाउँछ. त्यस कारणले त्यसैलाई भन्छ अनि हामी पर्फर्मेन्स देखाउँछौँ. रियल हिस्टोरी, रियल कहानी इन द वर्ल्डमा फर्स्ट टाइम हो. दुश्मन दुश्मनको कहानी चाहिँ वर्ल्डमा फर्स्ट टाइम हुनाले यो निकै राम्रै छ. यो कहानी सुनेर हाम्रो पर्फर्मेन्स देखेर सबै अडियन्सहरू सबै रुन्छ, हाक गर्छ.
3: तपाईँले यो माइनफिल्ड चाहिँ आँसु हो भनेर भन्नुभएको छ नि.
4: हजुर हजुर हजुर. र त्यही भन्छ यो माइनफिल्ड चाहिँ आँसु हो कि एउटा सबैको मुटु छुने माध्यम हो भन्छु नि.
3: तपाईँले चाहिँ यसमा चाहिँ तपाईँकै रोल खेल्नु भएको छ.
4: हजुर मेरै रोल,
3: खुकुरीको
4: रोल. कसरी मैले दुश्मनलाई पक्रेँ त होइन, कसरी पक्रेँ भनेर, कसरी पक्रेँ होइन, एउटा साधारण तर अब पक्का ऊ नभएको हुनाले मैले चाहिँ एउटा जस्तै एउटा इन्टरभ्यू जस्तो माध्यममा एउटा कुनै माध्यम जस्तो गरेर मैले देखाएको छु होइन.
3: तर हेर्नु भएको छ यो माइनफिल्ड?
5: हजुर दुईचोटि.
3: कस्तो लाग्यो त तपाईँलाई आफ्नै श्रीमानको कथा हेर्दा?
5: हजुर एकदम राम्रो लाग्यो. तर स्पेनिसहरूमा उनीहरूले चाहिँ प्रसारण गर्छ होइन, तर बिचबिचमा त्यो इङ्ग्लिस पनि हुन्छ. हजुर हजुर. अनि त्यसले गर्दाखेरि एकदमै शान्त क्या, क्वाइट हुन्छ, एकदमै दिलचस्पी छ भनौँ न. राम्रो लाग्छ. विशेष अब कस्तो आउँदो रहेछ भने यङ जेनेरेसनहरू चाहिँ होइन, मतलब बुढौलीहरू धेरै जना आउँछन्. हजुर
4: होइन, सबभन्दा पहिला यो चाहिँ एउटा राजनीति ढङ्गको फर्स्ट टाइम इन द वर्ल्डमा एनिमीको हिस्ट्री, एनिमीले आफैले खेल्ने अनि आफै, दिस इज नट एक्टर्स.
3: यो चाहिँ कसरी बने, कसले बनाएको अनि यो अपर्चुनिटी चाहिँ तपाईँले कसरी पाउनुभयो?
4: लोला आइरिस भन्ने चाहिँ एउटा लेडी छ, सी इज द रियली ब्रिलियन्ट. उसको चाहिँ मेन्टालिटी नै अलिक बेग्लै किसिमको छ क्या. के भन्छु अलिकति उसको भन्छु, म पहिलापल्ट गएँ होइन यहाँदेखि गएँ, गएपछि उमा एयरपोर्टमा एउटा
3: अर्जेन्टिना जानु,
4: अर्जेन्टिनामा जाँदाखेरि एउटा ड्राइभर लिनु आयो मलाई होइन. उसले चाहिँ मलाई के भन्यो भने लोलासँग तपाईँ काम गर्न सक्नुहुन्छ भने, किन भने ऊ त डेन्जर, ऊ त यस्तो डेन्जर लेडी छ भने क्या, यस्तो छ म त सक्दिनँ उसँग त. उसले चाहिँ यस्तो सबैलाई कमान्ड गर्ने खालको स्ट्रिक्ट टाइपको छ भने क्या. त्यहाँदेखि होइन भइहाल्छ नि भन्ने, त्यो त भइहाल्छ नि भन्ने, म मन पर्दैन उसको बिहोरा मन पर्दैन भने, होइन ठिकै छ नि त अब के जे सिकोस् न त, तर मलाई मान्छेसँग मतलब छैन, मेरो कामसँग मतलब छ भने नि त होइन. अनि गएको थियौँ त्यहाँदेखि भोलिपल्ट हामी भेट भयौँ होइन, भोलिपल्ट भेट भयौँ, रेस्टुरेन्टमा भेट भयौँ. तर मलाई राम्रै लाग्यो उसको विचारहरू, कस्तो एकदम ठुलो खालको, ठुलो मान्छे, एकदम ठुलो विचार भएको लेडी रहेछ क्या.
3: उहाँ चाहिँ अर्जेन्टिनियन,
4: अर्जेन्टिनियन. तर उसले अब एक्टर्स कोर्स गरेको रहेछ, त्यो पनि एकदम ठुलो. अनि यो संसारभरि उसले डुलेको छ, संसारभरि घुमेको छ. अनि कतिवटा उहरू दुःखलाई, दुःखहरू जस्तै कतिवटा उहरू पनि हामीले पनि एउटा चाहिँ हेऱ्यौँ होइन, हामीले पनि जस्तै साउथ कोरियाको देखायो कि होइन, उसले उसको प्रोग्राममा देखायो, उसले पनि त्यस्तो हामी जस्तै गराएको रियल हिस्ट्री, रियल कहानी, सबै रुयो, हामी पनि रुयौँ होइन, त्यस्तो रुवाउने. उसले चाहिँ हो त्यस्तो कारणले उसले चाहिँ, तर साउथ कोरियाको भन्दा हाम्रो चाहिँ एनिमीको कथा वर्ल्डमा फर्स्ट टाइम देखाउने अनि फर्स्ट टाइम गराउने.
3: 34 वर्षपछि तपाईँले क्याप्चर गरेको त्यो अवसरलाई भेट्दा चाहिँ त्यो मोमेन्ट चाहिँ सुनाउन.
4: हजुर सबभन्दा त्यहाँदेखि होइन, त्यहाँदेखि म
3: उहाँले नै भेटाइदिनु भयो.
4: यो होइन उसले, त्यो चाहिँ डाक्टर इडुआर्डो डाक्टर इडवाडुले मलाई भेटायो. सबभन्दा पहिला चाहिँ यहाँको हाम्रो मेजर सियरले सबभन्दा पहिला तपाईँलाई हिस्ट्री भन्छु. अब सबभन्दा पहिला म तपाईँलाई के भन्छु भने त्यहाँदेखि यहाँ चाहिँ टेकबहादुर सापले के भन्नुभयो भने मेजर ल यस्तो ल फोकलेन वारको चाहिँ बारेमा लिएर फिल्म हुँदैछ अरे, फिल्म खिच्दैछ अरे, सुइटेबल त तपाईँ पो हुनुहुन्छ भने क्या, तपाईँ इन्ट्रेस्टेड छ भने म छु नि हिसाब अनि मैले पाउँछु भन्दाखेरि खै थाहा छैन पाउनुहुन्छ कि हुन्न, तर यो मेजर सियरलाई कन्ट्याक्ट गरी हेर्नुहोस् न भन्नुभयो कि के ढिलो भइसक्यो कि भन्यो. अनि उहाँले मेजर सियरलाई मैले अनि पछाडि ए हुन्छ साहब म उहाँलाई ट्राई गर्छु भने, अनि मेजर सियरले ट्राई गरेको त मेजर सियरले के भन्यो भने सायद मेजर म थाहा छैन उसले म चाहिँ लोलालाई म फोन गर्छु होइन, फोन गर्छु कन्ट्याक्ट गर्छु इमेल गर्छु, यदि उसले तपाईँलाई चाहिन्छ भने उसले फोन गर्छ अनि तपाईँसँग कन्ट्याक्ट गर्छ है भन्यो क्या, यदि चाहिँदैन भने गर्दैन भने त्यहाँदेखि ओके भने त पछाडि मलाई कन्ट्याक्ट गर्नुभयो पाए भनेर त होइन इन्टरभ्यूमा, अनि मलाई यहाँको लन्डनको थिएटर रूममा मलाई बोलायो इन्टरभ्यूमा है, इन्टरभ्यू बोलायो, त्यहाँ बोलाएपछि दुईजना लेडी रहेछ होइन, लेडी रहेछ, त्यहाँदेखि त्यहाँ बसेपछि क्याट अनि अर्को के पो हो त्यो दुईजना लेडीले मलाई चाहिँ त्यहाँदेखि मलाई इन्टरभ्यू भयो, अनि मेरो सबै इन्टरभ्यू यसरी नै सबै यस्तो गरेँ यस्तो गरेँ यस्तो गरेँ यस्तो गरेँ भने इन्टरभ्यू भयो, त्यहाँदेखि एक्टिङ पनि अलिकति गर्नु लगायो अनि सबै उनीहरूले क्वेसन र एन्सर गरे, त्यहाँ गरिसकेपछि सक्यो है सक्यो, अनि मैले सोधेँ अनि क्याट हाउ मेनी भ्याकेन्सी भनेको त थ्री पिपल भन्यो, ओन्ली थ्री पिपल
6: युकेको
4: तिनजना मात्रै भन्यो, ओ माई गड भने मैले वेस्ट अफ टाइम गरेछु भने नि त होइन
6: उसकै अगाडि
4: उसकै त्यहाँदेखि उसले म त सेलेक्टेड हुँदैन त यत्रो भने त भनेको त होइन, यो कम्प्युटरले तपाईँको त 100% पास पो दिएको छ त भने
6: अगाडि नै
4: हेर्नुहोस् है भने देखायो क्या कम्प्युटरमा, त्यो त सबैको यस्तो कोही भएको छैन तपाईँको 100% तपाईँको छ भनेपछि मेबी यु क्यान गेट चान्स भने क्या, त्यहाँदेखि तपाईँको सबै रियलिस्टिक अरूको भन्दै डिफ्रेन्ट छ, सबै डिफ्रेन्ट छ भने क्या, सत्य तथ्य छ भने क्या, त्यहाँदेखि भनेपछि त ए हुन्छ कि भनेर, र पनि मैले तिनजना भन्दा चाहिँ मैले पत्ताएको थिइनँ, अनि त्यो सकेको बादमा यसरी पहिला भएको बादमा 2 घन्टा भएको बादमा त्यहाँदेखि चिया पानी खाँदाखेरि भनेको हाउ मेनी भ्याकेन्सी भनेको त 3 अन्ली भन्यो, ओ माई गड वेस्ट अफ टाइम भनेको थिएँ, तर पछाडि एनी हाउ त्यहाँदेखि 3 हप्ताको बादमा अनि फेरि फोन आएपछि अनि हु आर यु भने अनि सुक्रिम राई भने अनि ओ यु आर द सुक्रिम राई भने यस भने ओके कङ्ग्रेचुलेसन यु हेभ बिन सेलेक्टेड फर माइन्ड फिल्ड भने होइन त्यो अर्कोले हुन्छ अहिलेको नि त्यहाँदेखि रेली भनेको रेली भनेपछि खुसी लाग्यो, त्यो भएपछि मलाई के लाग्यो भने एकदम मलाई अब मलाई चाहिँ हिरो गर्ने मन लाग्यो है अब फिल्म भनेपछि यो त्यही त सम्झ होइन म यस्तो देखाउँछु यस्तो देखाउँछु यस्तो देखाउँछु भने त्यहाँदेखि मैले यहाँ के चाहिन्छ भने सबैभन्दाखेरि मैले सबै आर्मीको ड्रेसहरू सबै आर्मीको चाहिँ म ट्रेनर हो नि त सबै म थाहा छ नि के गर्नुपर्छ अनि त्यो सबै मैले भेला पारेँ होइन के सबै भेला पारेँ रेडी बनाएँ त्यहाँदेखि लगेँ त्यहाँदेखि गएँ खुसी लाग्यो अब कसरी चाहिँ हुन्छ त कसरी चाहिँ खिच्छ के चाहिँ सोध्छ के चाहिँ गर्छ भने गरेको त अब मेरै आफ्नै कामको लागि होला भने अनि पछि रिहर्सल गर्दाखेरि यति साह्रो पऱ्यो कि एक हप्ता रिहर्सल फेरि चेन्ज फेरि अर्को हप्ता गऱ्यो रिहर्सल फेरि अर्को चेन्ज
6: भएन भनेर
4: भएन होइन खै के हो के अचम्म अर्को तरिकाको
6: वार्डमा जुन घटना भएको थियो त्यही नै हो
4: त्यहाँदेखि फेरि के भएर त्यहाँदेखि बल्ल बल्ल
6: साँप यतिमै रोकौँ है त
4: हजुर
6: साँपलाई धन्यवाद दिँदै यो बिचमा 2 गीत सुनौ त्यसपछि सेकेन्ड पार्टमा फेरि रेस्ट अफ द स्टोरी हामी लिएर
2: आउनेछौँ.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, BFBS गोर्खा रेडियोबाट कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ र यो एपिसोडमा हाम्रो डब्लुटो रिटायर सुक्रिम राई र दिदी पद्मा हुनुहुन्छ। अहिले चाहिँ विशेष गरेर सापकै स्टोरी सुनिरहेको छ। यो माइन्ड फिल्डमा चाहिँ कसरी उहाँ आबद्ध हुनुभयो त्यही स्टोरी हामी सुनिरहेका छौँ। दिदी, फेरि वेलकम छ हजुरलाई।
2: धन्यवाद भाइ।
1: हजुर, सापलाई पनि वेलकम छ है। हजुर,
3: थ्याङ्क यू।
1: त्यसपछि रिहर्सल भयो साप, त्यसपछि चाहिँ के भयो?
3: रिहर्सल भयो होइन, रिहर्सल हुँदै गयो त्यहाँदेखि। र त्योभन्दा पहिला रिहर्सलको बिचमा चाहिँ मेरो इन्टरभ्यूमा चाहिँ मलाई के सोध्यो भने, ल गोर्खालीले तपाईँहरू मेसेन्जर सोल्जर हो भने के, मैले आई मेसेन्जर सोल्जर भने नो भने, हामी नै मेसेन्जर सोल्जर होइन, हामी पक्का आइडेन्टिटी कार्ड होल्डर हो भने होइन भने भन्दाखेरि उसले होइन भने, त्यहाँदेखि होइन भने तपाईँहरूको देश त अब नेपाल हो, ब्रिटिसमा कसरी आयो त भने, होइन अर्को देशतिर जानु सक्छ भने, कसरी भयो अनि भने, अनि हामी मेसन सोल्छ होइन, हामी आइडेक्टर होल्डर हो, यस्तो यस्तो छ भने, मैले होइन त्यस कारण हाम्रो यति सालदेखि, हाम्रो 200 वर्षदेखि हामीले काम गरिदिएको हो, त्यस कारणले वी आर नट मेसन सोल्छ, वी आर द रियल वान भने, क्या रियल सोल्जर भने होइन। अनि ठिकै छ होइन, त्यसो भने, अनि त्यसको बादमा चाहिँ के भन्यो भने, अनि तपाईँहरूले गुजग्रेनमा 300 जना मान्छे मारिनु भयो अरे, अनि घाँटी काटेर खानुभयो अरे, घाँटी काटेर कानहरू खायो अरे हाम्रो अर्जेन्टिनाको भने, क्या त्यो यो रुमर्स हो, यो झुट्टो हो भने,
1: रिस उठाउनुको लागि त्यसो भने होला होइन।
2: पहिला त्यो न्युजमा पहिलाको इतिहास उनीहरूले दोहोऱ्याउँदैछ,
3: अनि मैले भने नो भने, यो झुट्टो हो भने, हामीले गाईको मासु किन खाँदैन थाहा छ भने, दुध दिने गाईलाई हामी आमा भन्छौँ, त्यस कारण हामी दुध दिनेलाई कहिले पनि गाई आमा भन्छौँ, त्यस कारण गाईको मासु त खाँदैनौँ, मान्छेको मासु खान्छौँ भने, एउटा नम्बर। दुसरा नम्बर त्यसो भनेपछि, अनि यदि म त्यस्तो हामी पापी हो भने, मैले दुश्मनहरू अस्तिको दिन मैले भेटेँ होइन, अस्तिको दिन मैले दुश्मन मैले पक्रेको दुश्मन भेटेँ भने, उसलाई म मार्ने थिएँ होइन, 3 जनालाई मार्ने थिएँ, किन मारिनँ त, त्यो मेरो प्रमाण छ, यो तपाईँहरूले कसले सुन्यो कहाँदेखि सुन्यो यो झुट्टो हो भने होइन, ए हुन्छ भने, त्यहाँदेखि हामीले त्यस्तो सुनेको, अनि त्यस्तो गोर्खाली त पापी हुन्छ अरे, अगाडि नै पक्रिन्छ, यस्तो मारेर खाएर कान काटेर,
1: त्यो पत्रिकामा त्यस्तो रहेछ, त्यो भएर सुन्नुभयो। ओके, त्यसपछि चाहिँ यो मञ्चन चाहिँ कहिलेदेखि सुरु भयो तपाईँको यो नाटक चाहिँ?
3: त्यहाँदेखि हाम्रो कन्टिन्यू भयो होइन, एक टाइम हाम्रो चाहिँ डकुमेन्ट्री फिल्म स्टार्ट भयो, अर्कोपट्टि चाहिँ हाम्रो नाटकको रिहर्सल सुरु भयो, त्यहाँदेखि 2 महिनासम्म त्यही मात्रै भयो,
1: रिहर्सल
3: मात्रै भयो,
1: अर्जेन्टिना
3: सकेको बादमा, त्यहाँदेखि
1: तपाईँले पैसा पनि पाए कि
3: काउन्सिलले दिन्छ यहाँको काउन्सिलले दिन्छ, यो त अचम्मकै छ हाम्रो चाहिँ।
2: कम्पनीले चाहिँ सबै इन्टरनेसनल कम्पनी, उनीहरूले सबै कुरा जिम्मेवारी लिने रहेछ, अनि हजुर हजुर जाने आउने, अनि यो उनीहरूले पर्सनल गर्दैन काउन्सिलले,
1: गभर्नमेन्ट बीचको
3: सम्झौता खोइ यिनीहरूले काउन्सिलबाट दिन्छौँ भन्छ दियो होइन, त्यहाँदेखि ठिकै छ,
1: पाउनुभयो नसोधौँ, राम्रै अमाउन्ट पाउनुभयो,
2: राम्रै
3: छ, त्यो हुँदैन
1: फगरमा काम गर्नु,
2: त्यो यो चाहिँ अब प्राइभेट जस्तो बेचेर टिकट अनुसार बेचेर होइन पैसा उ गर्ने होइन, यो चाहिँ होइन, अलिअलि हुन्छ, कोही फ्री पनि हुन्छ होइन, तर यो चाहिँ काउन्सिलकै उसमा हो क्या, यो
3: चाहिँ
1: उठेको पैसा चाहिँ
2: सायद उनीहरूको कता होला होइन, च्यारिटी होला सायद, यो थाहा पनि छैन, अब सोध्नु पनि हुन्न होइन, सोध्नु पनि भएन, अनि हजुर अनि काउन्सिलले पे गर्छ, जब जब जानुहुन्छ त्यतिखेर पे गर्छ, हजुर हजुर।
1: भनेपछि कुन कुन देशमा गएर देखाउनु भयो त साहब?
2: थुप्रै भयो नि हजुर, थुप्रै न्युयोर्क उतातिर,
1: एउटा चाहिँ डकुमेन्ट्री देखाउँछ पर्दामा, अर्को चाहिँ तपाईँले नाटक,
2: डकुमेन्ट्री होइन, डकुमेन्ट्री चाहिँ उनीहरूको आफ्नो राखेको डकुमेन्ट्री, कसरी भेट भयो, कसरी सेलेक्ट भयो,
1: कसरी
2: उहाँहरूले चाहिँ पर्फर्मेन्स स्टेजमा चाहिँ,
3: तर हामीले
2: उहाँको एकजना
3: स्टोभ भएर त्यहाँदेखि गणेश बुकमा स्टोभ भएको छ, तर के हुन्छ आई डोन्ट नो है, सबैले ऊ चाहिँ कमेन्ट चाहिँ गरेछ गणेश बुकमा हुनुपर्छ कि नदि, यिनीहरूलाई हाम्रो ऊ यो टिमलाई अवार्ड हुनुपर्छ भने, होइन अवार्ड मलाई त भने मलाई अवार्ड चाहिँदैन भने, होइन यो फर्स्ट टाइम दुश्मन कहानी त वर्ल्डमा फर्स्ट टाइम हो, त्यस कारणले तपाईँहरूले के अवार्ड पाउनुपर्छ कि गिनिज बुकमा लेखेको हुनुपर्छ भन्दै छ, तर आई डोन्ट नो जेसीको होस् हगि।
1: अनि तपाईँले त्यो दुश्मन भेट्नुभयो नि होइन, अवश्य साथी हुनुभयो, फर्स्टचोटि भेट्दाको मोमेन्ट चाहिँ कस्तो रह्यो?
3: मलाई खुसी लाग्यो, तर मलाई पहिला पनि मैले भने नि यो एक्सर्साइज गरे जस्तो गोरै हो होइन, यिनीहरू गोरै हो, मजाले गोरै जस्तै इङ्ग्लिस बोल्छ होइन। त्यहाँदेखि गएको थिएँ अनि लो त्यहाँदेखि गएको त्यहाँ ढोका खुले, ढोका खोलेपछि अनि त्यहाँदेखि भित्र बसिराखेको छ अनि उठ्यो अनि अँगालो माऱ्यो होइन, अँगालो माऱ्यो रियो बिचरा कि आँसु पुछ्यो। अनि मलाई इडवार्डोको घरमा है, उसले इडवार्डो डक्टर इडवार्डो ऊ ठुलो मान्छे हो, ऊ यहाँ पनि आउँछ
1: उसले
3: बन्दोबस्त गरे।
1: सुरुमा देख्दा चिन्नु भयो उहाँलाई?
3: उसलाई चाहिँ चिने, उसलाई चाहिँ
1: होइन
3: चिने। अनि उसले के भन्नु भने, उसले के भन्नु भने, म मिस्टर है तपाईँ जस्तो तस्तै देखेँ तर हाइट बढेन छ भने। मैले भनेको थिएँ नि आई नेभर फर्गेट यु भनेको थियो अनि यस भने क्या। त्यहाँदेखि
1: यो डकुमेन्ट्री नभएको तपाईँ भेट हुन्थेन?
3: भेट हुने थिएन। त्यहाँदेखि ऊ चाहिँ कुनै कहाँ जाँदाखेरि ब्रिगेडियर हुँदाखेरि कुनै कहाँमा हाम्रोमा नेपाली आर्मी पनि जान्छ नि उमा शान्ति सेनामा, त्यहाँ भेटभाड ऊ त्यहाँ चाहिँ ऊ शान्ति सेनाको छ कमान्डर ऊ रहेछ। अनि नेपाली आर्मीहरूले उसलाई खुकुरी दिएछ के दिएछ होइन, त्यति बेला मेरो नाम सोधेर सुक्रिम राई चिन्दिनँ भनेर के थाहा छैन। अनि उसको नेपाली आर्मीहरूले खुकुरी दिएको के देखायो देखाएन त्यो छ भन्थ्यो। त्यहाँदेखि हामी कुरा गऱ्यौँ, त्यहाँदेखि उसको घरमा बुटबाटहरू खायौँ, केहरू खायो, खानाहरू खायौँ, बिहान खाना पिना खायौँ। त्यो डक्टर इटबाटोकोमा
1: के उपहार लिएर तपाईँले दिएर रहेछ नि त होइन?
3: त्यहाँदेखि उहाँले चाहिँ एउटा वालेट दियो मलाई, वालेट कहाँ माथि छ, वालेट दिनुभयो। मैले त केही पनि लगेर गएको थिएँ, केही पनि दिइनँ नि। अनि वालेट दिनुभयो, त्यहाँदेखि मलाई खुसी।
1: डकुमेन्ट्रीमा उहाँ पनि हुनुहुन्छ भन्ने थाहा थियो तपाईँलाई त्यहाँ जानुभन्दा अगाडि?
3: मलाई थाहा थिएन,
1: थाहा थिएन,
3: थाहा थिएन। यो चाहिँ मेजर सियरले उहाँसँग थाहा रहेछ, मेजर सियर चाहिँ लेखक पनि हो, त्यस कारणले उहाँले थाहा रहेछ अनि कन्ट्याक्ट गरेर उहाँले चाहिँ कन्ट्याक्ट गरेको त्यो इडवार्डो डक्टर।
2: यस्तो भएको रहेछ कि भाइ, जब लोलाले यो गर्यो प्लान जस्तो माइन्ड फिल्डको सेलेक्टेड हुनुभयो, अनि मेजर सेयर अनि यो डक्टर इडवार्डो चाहिँ यहाँको उसको पनि लेखक हुनुहुँदो रहेछ, ठुलो राइटर, अनि कहाँको पो किताब लेख्नु भएको छ ठुलो। अनि मेजर सेयर र यो इडवार्डो साथी साथी होइन चिन्नु भएको, अनि उहाँले भन्दाखेरि उहाँले चाहिँ फलाना राई आउनु हुँदा मलाई भेटोस् है भन्नुभएको रहेछ डक्टर इडवार्डोले। अनि उहाँलाई थाहा थिएन भेटाइदिनुहुन्छ भनेर, थाहा थिएन उहाँ त केही ऊ पनि लानु भएको थिएन उपहारहरू, अनि पछि पो भेटाइदिन्छु भनेर प्रोग्राम बनाउनु भएको रहेछ। अनि अनि यो चाहिँ डक्टर इडवार्डोको घरमा हो,
1: उहाँ चाहिँ डकुमेन्ट्रीमा हुनुहुन्न,
2: हुनुहुन्न हुनुहुन्न हुनुहुन्न। उहाँ चाहिँ मेजर सेयर, मेजर सेयर उता लोला एरियस तिनजना चाहिँ उहाँ चाहिँ कनेक्टेड हुनुहुन्थ्यो होइन, अनि त्यसले गर्दाखेरि डक्टर इडवार्डोले चाहिँ प्रोग्राम बनाउनु भएको दुश्मनलाई भेटाउने 34 वर्ष पछि यो चाहिँ। अनि उहाँ जाइमे उगाडतेलले चाहिँ उहाँले चाहिँ राम्रो पर्स क्या लिएर आउनु भएको रहेछ उपहार, उहाँले त थाहा थिएन, दिमागमा आएन होइन भेट हुन्छ उपहार दिनुपर्छ भन्ने थाहा थिएन, हो त्यस्तो भएको रहेछ। बडो एकदमै रोमान्टिक, एकदमै म त गइनँ, म कहिले पनि हिँडिनँ कि भाइ। हजुर
3: यहाँनिर यो किताब पढेपछि मात्रै मैले चाहिँ थाहा भएको कि मेरो पत्नीमा गरेछ भन्ने।
1: ओके हुन्छ साप र दिदी, धेरै धेरै धन्यवाद। र अब अन्तिम एपिसोड होला जस्तो भनेको थिएँ, फेरि अझै कुरा बाँकी छ, लास्ट एपिसोड गराउँला। र यो हप्ताको एपिसोडबाट साफ हजुरलाई धेरै धेरै धन्यवाद,
3: धन्यवाद,
2: धन्यवाद,
1: धेरै धेरै धन्यवाद,
2: धन्यवाद भाइ। हजुर
1: हजुर, छड्के सलामको यो एपिसोडबाट हामी बिदा हुन्छौँ र अर्को एपिसोड चाहिँ डेफिनेटली लास्ट एपिसोड हुनेछ, बाँकी रहलपहल कुराकानी हामी गर्नेछौँ। र यतिन्जेलसम्म सुनिदिनु भएकोमा सम्पूर्ण बिएबिएस प्रेमी श्रोताहरूलाई धन्यवाद दिँदै यो हप्ताको छड्के सलाम कार्यक्रमबाट मैले बिदा मागे। हस्त, नमस्ते।
4: Of the march. Left. Salute.
5: One, two, three, four, five, down, three. कार्यक्रम छड़के सलाम।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण प्राधिकरणले गरेको अध्ययनले भोटेकोसी बाढी पछिको पुननिर्माणका लागि 7 अर्ब 23 भन्दा बढी आवश्यक पर्ने देखाएको छ।
4: आयोग र प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाढी पछिको पुननिर्माणका लागि 7 अर्ब 23 करोड़ 52 लाख आवश्यक पर्ने देखिएको हो। पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ लाग्ने अनुमान छ। पूर्वाधार क्षेत्र मध्ये ऊर्जा तथा ग्रिड प्रणाली पुननिर्माणका लागि 3 अर्ब 90 अर्ब 62 करोड़ लाग्ने अनुमान छ। बाढ़ीले 69 किलोमिटर सड़क, 37 मोटरेबल पुल र 53 झोलुङ्गे पुलमा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार बनाउन 73 अर्ब 34 करोड़ लाग्ने अध्ययन टोलीको आंकलन छ। बाढ़ीले क्षति गरेका 7,570 निजी घर, 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा पुननिर्माणका लागि 1 अर्ब 3 अर्ब 55 करोड़ लाग्ने प्रतिवेदनले देखाएको छ। त्यस्तै व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुननिर्माणका लागि 50 अर्ब 77 करोड़, विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि 94 अर्ब 75 करोड़ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51 करोड़ 54 लाख आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 6 महिनाभित्र राहत तथा आपतकालीन पुननिर्माणका लागि 8 अर्ब 73 करोड़ र दीर्घकालीन पुननिर्माणका लागि 7 अर्ब 14 अर्ब 58 करोड़ रुपियाँ खर्च हुने अनुमान छ।
3: राज्यसभा सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार मधेसीप्रति अनुदार बनेको आरोप लगाउँदै अब तासको घर झैं ढल्ने चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सिंह,
5: मधेसीलाई प्रहार सुरुदेखि भइरहेछ, चाहे दीपक शाहको राजीनामा हटाइएको बर्खास्त गरिएको होस्, चाहे गौरी कुमारको राजीनामा होइन, यसलाई सही रूपमा भन्यो भने बर्खास्त गरिएको छ। म राज्यलाई भन्न चाहन्छु, तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ, तपाईँको तासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोलेका थिए कि यो सरकार बन्यो भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ।
3: 8 मिनटको सम्बोधनमा अधिकांश समय बालिनका सल्लाहकारको आलोचना गरेका सिंहले सल्लाहकारकै कारण सरकार ढल्ने दावी गर्नुभएको हो।
5: सल्लाहकारले कुनै पनि कार्यकारी अधिकार दिएको छैन, रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ, प्रहरी प्रमुखहरू सशस्त्र प्रमुख रोएर आउँछ। उर्दूमा शेर छ, बर्बाद गुलिस्ते करने को एक ही उल्लू काफी, अंजाम गुलिस्ता क्या होगा जहाँ हड्डाल उल्लू बैठा है। एउटा सल्लाहकार यो सरकारलाई नाश गर्ने काफी छ, बाँकी सचिवालयको त कुरै नगर।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुनिएकाको उद्धारमा गतिलो कामै नभएको दावी गर्नुभएको छ। छिलेमी उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले उद्धारको काममा तीव्रता नदिएको गुनासो गर्नुभएको हो।
6: त्यो तल छिलेमी सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको, अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षा कर्मी पुग्ने अनि 2 घण्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खाना आउने अनि फेरि 3 घण्टा 4 घण्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने, वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने, यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ, हुन्छ म भनिदिन्छु भन्दै हुन्छ, र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
3: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
6: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापडीतिर त्यहाँ काम गर्यौँ, हामीले 4 बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन भनेर, अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
3: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ।
6: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापडीतिर त्यहाँ काम गर्यौँ, हामीले 4 बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन भनेर, अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
3: ग्यास अभाव हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। आजै सुनसरी चारबाट निर्वाचित रासोपा सांसद दीपक कुमार शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिनु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: BFBS, Gorkha Radio Home.

PFBS गोर्खा रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय गोदुलीमा र तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सिनेको तर्फबाट बोलायो रे मायाले प्रमोद खरेल र यसरी प्रीति आलीको आवाजमा रहेको थियो गीत र एभ्री मन्डे टु फ्राइडे यो गीत हामी सुन्न सक्नुहुन्छ समय चाहिँ रहेको छ यो चाहिँ 4 बजेदेखि 7 बजेसम्म 3 घन्टाको कार्यक्रम र अब पनि यो फाइनल आवरमा तपाईँको माझमासी मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउने नै छु र कार्यक्रममा रद्द गर्नु श्रोता र अहिलेलाई पनि तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ र यसैगरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ र कार्यक्रम स्मार्ट स्पिकर मार्फत सुन्ने क्रमहरू विभिन्न सोर्सेसहरू छ अलिकति समय एकदमै सहज पनि रहेको छ र अहिले लाइभ भने आउनुहोस् कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ स्वप्न सुमन र यसै गरी अभिज्ञा घिमिरेको आवाजमा मेरो हजुर

0: Kiss, Gorka Radio. Gorka Radio.
1: पीएफपी स्कोरकार रेडियो कार्यक्रमको दिनमा हुनुहुन्छ र यस समय हामी कार्यक्रमको यो आखिरी घण्टामा छौँ. यसै गरी आउनुहोस् केही सूचनाहरू राखिहालौँ. अटम टुर 2026 हुँदैछ. गोर्खा नेप्लेस टेनिस क्लब युकेले आयोजना गरिरहेको छ मेन सिङ्गल र लेडी सिङ्गल. यसैको साथमा विभिन्न क्याटेगोरिजहरू पनि छ. 12 सेप्टेम्बर यही आउँदो विकेन्डमा जानकारी भेनिजी अल्ट्रासर्ट टेनिस सेन्टरमा हुनेछ. अल्ट्रासर्टमा टिकट प्राइस 25 पाउन्ड्स, लेडिजको लागि 15, फ्री पार्किङ फ्री फुड पनि रहेको छ. र मोर क्वारिजको लागि तपाईँले कल गर्नुहोला 0744110524025. र तपाईँले सोसियल मिडिया पेज पनि पाउन सक्नुहुन्छ फेसबुक, इन्स्टाग्राम, युट्युब, गोर्खा नेप्लेस टेनिस क्लब युकेमा. र कार्यक्रम

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

एफपीएस गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय गोदलीको आखिरी घण्टामा र समय 6:29 गइसकेको छ र यसै क्रममा आउनुहोस् केही सूचनाहरू तपाईँको माझमा राखिहालौँ. अहिलेको यो समय हुन गइरहेको छ भवनीय इभेन्ट चाहिँ 19 सेप्टेम्बरमा थर्ड एनआरएनए कप हुन गइरहेको छ र यो स्प्रिङ वेस्ट एकाडेमी फल्टनमा हुन गइरहेको छ. कुनै क्वारिजहरू छन् भने कन्ट्याक्ट गर्नुहोला 07708897999 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुनेछ. र पनि कार्यक्रममा आउनुहोस् हामी अगाडि बढिहालौँ. अहिलेलाई भने फेरि पनि यो मिठो गीत सुन्ने क्रम आइसकेको छ. रहेको छ सरन गुरुङको आवाजमा जुनी जाला.

पीएफबी स्कोरकार्ड रेडियो कार्यक्रम गोदेलीको हामी आखिरी घण्टामा छौँ. तेस्रो घण्टा श्रोता र सात बजेको लागि पनि हामीसँग 24 मिनट बाँकी रहेको छ. त्यसै गरी आउनुहोस् केही सूचनाहरू समयमा फेरि पनि तपाईँको माझमा राखिहालौँ. अपकमिङ इभेन्ट बारेमा टेथ वर्थ नेपलिस कम्युनिटी दसैँ सेलिब्रेसन पनि अब 17 अक्टोबर स्याटरडेको दिन हुन गइरहेको छ. दसैँको पनि अब यो जानकारीहरू रहेको छ र समीची साँझको 4 to 11:30 रहेको छ र यसअनुसार अवश्य पनि तपाईँ पनि जान सक्नुहुनेछ. कार्यक्रममा रद्दी गर्नुहोस् र चाहिँ मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू पनि रहेका छन् र माइला अहिलेको लागि रहेको छ वेरियस आर्टिस्ट. यो गीत पनि इन्जोय गर्नुहोस् पिएफएसको कार्यक्रमको प्रस्तुति कार्यक्रम गोदलीमा.

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: गोर्खा रेडियो।

PFP स्कोरकार भिडियो कार्यक्रमले हामी छौँ यो समय गोतुलेको आखिरी घण्टामा र समय 7 बजेको लागि अब पनि 12 मिनट बाँकी रहेको छ। यसै क्रममा आउनुहोस् अब भने फेरि पनि केही सूचनाहरू तपाईँको माझमा राखिहालौँ। यो अपकमिङ इभेन्ट्सहरू रहेको छ, जसरी हुन गइरहेको यो इभेन्ट चाहिँ रहेको छ अब भने अटम टुर 2026 गोर्खा नेपाली टेनिस क्लब युकेले आयोजना गरिरहेको छ यो टेनिस म्याचेसहरू, जहाँ तपाईँ पनि जान सक्नुहुन्छ। मेन्स अनि लेडिजको विभिन्न क्याटेगोरिजहरू छ र भेनी चाहिँ रहेको छ अल्डरसट टेनिस सेन्टर प्रिन्स एभेन्यू अल्डरसटमा। मोर इन्फर्मेसनको लागि कल गर्नुहोला 0741054025 र तपाईँले फेसबुक इन्स्टाग्राम युट्युबमा नि पाउन सक्नुहुन्छ गोर्खा नेपाली टेनिस क्लब युकेमा। र कार्यक्रममा आउनुहोस् अब भने हामी अगाडि बढ्ने नै छौँ। अहिलेलाई पनि थान सुकियो राप लिइरहेको छ चुमा लिम्बू सुजन चापागाई।

पीएफपी स्कोरका रेडियो कार्यक्रममा अहिले हामी छौँ यो समय गोदलीमा र विषय पनि कार्यक्रमको यो आखिरी घण्टा छ. समय 7 बजेको लागि 4 मिनट बाँकी रहेको छ र कार्यक्रमबाट पनि अब बिदा लिने समय आइ नै सकेको छ र जाँदा जाँदै एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु. र विषय पनि श्रोता, हामी भोलिको दिनमा आफ्टरनुन सो कार्यक्रम यो समय हामी देवाको सिलेमा भेट्ने नै छौँ र तपाईँको माझमा उपस्थित हुनेछौँ आफ्टरनुन सोमा. र यसको साथमा आजको बाँकी पल पनि तपाईँको शुभ रहोस् भन्दै प्रयास यो गीत रहेको छ समृद्धि राई र जन छेत्रीको आवाजमा. इन्जोय गर्नुहोला. म सिने पनि अहिलेको लागि बिदा लिनेछु. नमस्ते, बाई बाई.

0: पे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो पटिको सिबाडीमा परिमृत्यु भएका मध्ये हालसम्म 1385 जनाको शव फेला परेको छ। बाढीमा परि अझै 4099 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार 542 पुरुष र 334 महिलाका शव फेला परेका हुन्। यस्तै आंशिक अङ्ग सहितका 509 शव भेटिएका छन्। भेटिएका शवमध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीको भनाइ छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार विदेशी नागरिक 272 पुरुष 328 महिला सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये 1148 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान र व्यवस्थापन प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। उद्धार गरिएका मध्ये 3176 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। हालसम्म मृतक 1286 जना र मृतकका आफन्तका 1712 गरी 2998 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। स्वास्थ्य मन्त्रालयले विपदका बेला ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शव गृह निर्माण गर्ने योजना अघि सारेको छ।
3: मन्त्रालयले मुलुकका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा 50 शव अट्ने क्षमताको शव गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शव गृहको क्षमता विस्तार गर्ने निर्णय भएको छ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शव गृह निर्माण तथा क्षमता विस्तार गरिने भनिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले पछिल्लो भोटेको सिबाडीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ।
0: भोटेको सिबाडीपछि चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
5: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अहिले बढ्न सकेन भने चाहिँ ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्रसेन अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञानचन्द्र लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामी उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छन्, राम्रो भएको छ।
4: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठूला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी।
6: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ। म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडेकोट होस्, नगरका राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नुभएको छ।
4: 12 घरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ। छुटेका ओडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्।
0: जिल्ला अदालत काठमाडौँले सिभिल सहकारीका सञ्चालक इच्छा राग तामाङलाई 5.5 वर्ष कैद र 50,000 जरिवाना सुनाएको छ। पूर्व सांसद तामाङलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृत बहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा सजाय निर्धारण गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: Cool Karma Radio.

SBS Gorkha Radio. नमस्कार, दैनिक समीक्षा लिएर भीमात्रे उपस्थित भएको छु। आज मिति 2083 साल भदौ 25 गते बिहिबार भाद्रो कृष्ण पक्ष चतुर्दशी तिथि नेपाल सम्बत 1146 तदनुसार 10 सेप्टेम्बर 2026। सुरु गरौं कान्तिपुर दैनिकको खबरबाट। जमिन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षक राखेर कान्तिपुरले मुख्य खबर छापेको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमुना पनि जाँच्दैनथे। भटेकोशी बाढीपछि एकैपटक 2000 भन्दा बढी नमुना प्रयोगशालामा पुगेका छन्। गौरव पोखरेल काठमाडौँ, रमेश कुमार पौडेल चितवन, नवीन पौडेल नलपरासी र दीपक परियार पोखरा डेडलाइनको संयुक्त बाइलाइनमा खबर छापिएको छ। भोटेकोशी बाढीमा हराएका 40 वर्षीय छोरा विकास बाबु अधिकारीलाई खोज्दै पूर्णप्रसाद भौतारिएको 15 दिन बितिसकेको छ। चिनसँगको सिमानाकामा पर्ने रसुवाको टिमरे प्रहरी चौकीमा खटिएका प्रहरी हवलदार विकास 10 भदौमा आएको बाढीपछि बेपत्ता हुनुभएको थियो। चितवन भरतपुरका पूर्णप्रसादले त्यस यता छोराको खोजीमा चितवन धादिङ तनहुँदेखि पोखरासम्म आइसक्नु भएको छ। सरकारी अड्डा अस्पतालदेखि प्रहरी कार्यालयसम्म उहाँ दौडिए हुनुहुन्छ। कतैबाट खबर नआएपछि पूर्णप्रसादले एक साता अघि चितवन उद्योग सङ्घ परिसरमा डीएनए जाँचका लागि रगत दिनुभएको छ। उहाँ भन्नुहुन्छ, सास पाउने आस त मरिसक्यो, लास पाइयो भने सद्गत गर्न मिल्थ्यो। भरतपुर तोरी खेतका कृष्णबहादुर नेपालीको अवस्था पनि उस्तै छ। रसुवामा सवारी चालकको काम गर्ने उहाँका छोरा बाढीपछि सम्पर्कविहीन छन्। छोराको खोजीमा कृष्णबहादुर नवलपरासी र धादिङ पुग्नु भयो। चितवनमा धेरै सब भेटिएको खबर सुनेर फेरि भरतपुर फर्किनु भयो, तर छोरा भेटाउन सक्नु भएन। छोराको अहिलेसम्म पत्तो लागेन। डीएनए परीक्षणबाट केही खुल्छ कि भन्ने आशा छ। उहाँले भन्नुभयो, सास नभए पनि लास पाउने आशामा धेरैतिर धाएँ। आइतबार अपराह्नसम्मको प्रहरी तथ्याङ्क अनुसार भोटेकुसी पार्टीबाट हालसम्म 1367 जनाको शव फेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। यसअघि बिहिबार संसदमा बाढीबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, नुवाकोट, धादिङ, कोर्खा, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिम तथा भारतमा गरी 1114 शव फेला परेको र 95 जनाको शनाखत भएको जानकारी दिनुभएको थियो। खोजी जारी रहेसँगै शव फेला पार्ने र पहिचान खोल्ने संख्या दुवै बढ्दै गएको देखिन्छ। पूर्णप्रसाद र कृष्णबहादुर जस्तै हजारौं परिवार अहिले डीएनए परीक्षणको नतिजाको पर्खाइमा छन्, तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्रै छन्। त्यहाँ चाप बढेको छ, काम हुन गाह्रो देखिन्छ। कान्तिपुरको यो खबर, चीन किन आफ्नो कथा आफै सुनाउन चाहन्छ शीर्षक राखेर कान्तिपुरले अर्को खबर छापेको छ। दया दुधराजको बाइलाइनमा चाइना मिडिया ग्रुप सिएमजीको मुख्यालयको 51 तले भवन अगाडि उभिँदा मेरो पहिलो जिज्ञासा थियो, मिडिया पनि यति भव्य हुन्छ? सिएमजीले 51 टेलिभिजन च्यानल, 20 रेडियो फ्रिक्वेन्सी, 3 समाचार वेबसाइट र विभिन्न मोबाइल एप मार्फत विश्वभर 85 भाषामा सामग्री प्रसारण गर्दै आएको छ।

र चाइना मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको 10 दिने प्रशिक्षणमा जुलाईको दोस्रो साता चिन पुग्दा मिडिया पनि यति ठुलो हुन्छ भन्ने कुरा थाहा पाएँ। प्रशिक्षणमा 25 भन्दा बढी देशका पत्रकार सहभागी थिए। यो यात्रा पूर्ण रूपमा प्रायोजित थियो, केही लेख्ने पर्ने बाध्यता वा अपेक्षा भने थिएन। कान्तिपुरले चीन किन आफ्नो कथा आफै सुनाउन चाहन्छ, विश्वभर सञ्जाल फैलाएको छ, यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले कालो कार्बन पनि तापक्रम बढाउने कारक, डिजेल र उद्योगजन्य उत्सर्जन घटाउन सके जलवायु प्रणालीमा थप सङ्कट आउने चेतावनी शीर्षक राखेर खबर छापेको छ। वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढाउन यसअघिका अनुमानभन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। अध्ययन अनुसार कालो कार्बनभित्र रहेका विभिन्न प्रकारका कणमध्ये बढी प्रकाश सोच्ने सुटको हिस्सा औद्योगिक युग सुरु भए त उल्लेख रूपमा बढेको पाइएको छ। नेचर जियोसाइन्समा प्रकाशित वैज्ञानिक अध्ययन अनुसार मानवजन्य कालो कार्बन उत्सर्जनमा सुटको हिस्सा 1750 16% रहेकोमा 2019 आइपुग्दा बढेर 35% पुगेको छ। वैज्ञानिकले यसको प्रमुख कारण जीवाश्म इन्धनको बढ्दो प्रयोगलाई मानेका छन्। कालो कार्बनलाई अहिलेसम्म जलवायु अध्ययनमा प्राय एउटै एकाइको रूपमा गणना गरिँदै आएको छ, तर वैज्ञानिक टोलीले गरेको नयाँ अध्ययनले कालो कार्बनभित्र पनि प्रकाश सोच्ने क्षमता फरक फरक भएका दुई प्रमुख स्वरूप 4 र सुट रहेको देखाएको छ। 4 तुलनात्मक रूपमा कम प्रकाश सोच्ने कण हो भने सुटले बढी प्रकाश सोच्ने भएकाले वायुमण्डललाई बढी तताउने क्षमता राख्छ। वैज्ञानिकका अनुसार 4 वायुमण्डललाई कम तताउने र सुट बढी तताउने प्रकारको कालो कण हो। 1750 2019 कालो कार्बन उत्सर्जनको स्वरूप अध्ययन गर्न शोधकर्ताहरूले कालो कार्बनका करिब 2500 नमुनालाई ताप र प्रकाशको प्रयोगबाट परीक्षण गरेका थिए, यो खबर कान्तिपुरले छापेको छ। जसले जन्माए 28 सन्तान शीर्षक राखेर नागरिकले नै अर्को खबर छापेको छ। भीम चापागाईको बाइलाइनमा इलाम डेडलाइनको खबर हो यो। एक दम्पतिको 28 सन्तान भन्ने सुन्दा दन्त्यकथा जस्तै लाग्छ, तर उमेरमा यो कथालाई वास्तविकता बनाइदिएका थिए धनप्रसाद र बच्चीमा कठेतले। इलाम नगरपालिका 5 बरबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्चीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभएको हो। अहिले धनप्रसाद 94 वर्ष र बच्चीमाया 84 वर्षको हुनुभएको छ। उहाँहरू लौरोटेक र हेडोल गरिरहनु भएको छ। 15 वर्षको हुँदा पहिलो सन्तान जन्माएकी बच्चीमायाले 2046 कान्छो सन्तानलाई जन्म दिनुभयो। कठेत दम्पतिका 28 सन्तानमध्ये अहिले 13 जना छन्। कोही जन्मिने बित्तिकै, कोही जन्मेको केही दिनपछि र कोही ठुलो भएपछि विभिन्न बिमार लागेर स्वर्ग गए। बच्चीमायाले भन्नुभयो, त्यति बेला न अस्पताल न सुनेनी थिए। सन्तान जन्माउने हुर्काउने दबाई औषधि सबै आफूले जे जे जानेको छ त्यही गरियो। जन्म दिएका आधालाई बचाउन सकिएन। त्यति बेला झाडापाखाला लुतो निमोनिया दादुरा पानी सरा जस्ता रोगले बालबालिकाको मृत्यु हुने गरेको उहाँ सम्झनुहुन्छ। पुरुष प्रधान समाज थियो, पति धनप्रसाद समेत सामाजिक काममा हुनुहुन्थ्यो। घरको सबै काम भ्याएर पनि सन्तानको रेखदेख गर्नुपर्थ्यो बच्चीमायाले। कोही सन्तान घाँस काट्दा काट्दै जन्मिए, कोही दाउरा ल्याउँदा ल्याउँदै बाटैमा जन्मिए। उहाँले सम्झनु भयो, डाक्टरको अनुहार कसैले देखेनन्, कसरी जन्माइयो खै, अहिले चाहिँ सपना जस्तो लाग्छ, यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले उपत्यकामा ग्यासको हाहाकार आपूर्ति तथ्याङ्कमै सीमित रित्तै सिलिन्डर शीर्षक राखेर खबर छापेको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम हाहाकार मचिरहँदा निगमको कागजमा 87,000 बढी सिलिन्डर भित्रिएको तथ्याङ्क त देखिन्छ, तर सर्वसाधारण भने रित्तो सिलिन्डर बोकेर दिनभर डिपो धाउन बाध्य छन्। यही बेला कालोबजारी खुलेआम छ। राष्ट्रिय सभाले विधेयक रोकेको छ शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर छापेको छ। सुरेन्द्र काफ्लेको बाइलाइनमा जयन्ती दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा कानुन न्याय तथा संसदीय मामला मन्त्री सुविधा गौतमले राष्ट्रिय सभाले असहयोग गरेर कानुन निर्माणमा अवरोध भइरहेको बताउनुभयो। के राष्ट्रिय सभाले अवरोध गरेर कुनै कानुनी निर्माण रोकिएका छन् त? के कानुन मन्त्रीले भने जस्तै कुन कुन कानुन बन्ने कार्यमा राष्ट्रिय सभाले अवरोध गर्यो? राष्ट्रिय सभामा पुगेर कुन कुन कानुन रोकिएर फिर्ता आए? कानुन निर्माण गर्न नसकेपछि दोष अरूलाई लगाउन खोजिएको त होइन? 82 फागुन 21 निर्वाचनबाट बनेको प्रतिनिधि सभामा 10 विधेयक प्रमाणीकरण पाएका छन्, जसमा राष्ट्रिय सभाबाट कुनै अवरोध गर्ने काम भएको छैन। तर कानुन मन्त्री गौतमले सरकारमा रहेको यो अवधि सोचे जस्तो सहज नभएको बताउनु भएको छ। यो 4.5-5 महिनाको अन्तराल सरकारमा रहँदा त्यति सहज पनि भइरहेको छैन। प्रतिनिधि सभामा सिङ्गै नम्बर त छ, तर तपाईँसँग भनेर भनिरहनु भएको छ, उहाँले भन्नुभएको छ, किनभने सरकार चलाउँदै गर्दा संरचना चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छन्। यहाँलाई थाहा छ हाम्रो देशमा 2 सभा छन्। कानुन बन्नका लागि दुवै सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कानुन बन्छ। उहाँले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सके पनि राष्ट्रिय सभामा अवरोध भइरहेको सङ्केत गर्नुभएको छ। उहाँले भन्नुभएको छ, मैले यहाँहरूलाई हामीसँग के छ के छैन भन्दिनँ। प्रतिनिधि सभामा निर्वाचनबाट

निर्वाचित तपाईँहरूले छानेका मानिसहरू हुनुहुन्छ, अब अरू ठाउँमा को हुनुहुन्छ, कसले सहयोग गर्नुभएको छ, कसले सहयोग गर्नुभएको छैन, यो तपाईँहरूको मूल्याङ्कनको कुरा हो। राष्ट्रिय सभा लगायत सबैमा आफ्नो प्रभुत्व भएमा मात्रै भनेअनुसार कानुन बन्न सक्ने उहाँको भनाइ छ। उहाँले भन्नुभएको छ सरकारका अप्ठ्याराहरू पनि तपाईँहरूले हेरिरहनु भएको होला, एक दिन पक्कै आउँछ जहाँ तपाईँहरूले छान्नुभएका नेताहरू ती सबै ठाउँमा हुनेछन् र तपाईँहरूले चाहे जस्तै कानुन निर्माणको यात्रा सजिलो हुनेछ। नेकपा सांसद रेणु चन्दले हिजो राष्ट्रिय सभा बैठकमा मन्त्री गौतमलाई चुनौती दिनुभएको छ, कानुन मन्त्रीले झुट बोल्नु भएको छ, राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो त्यसको स्पष्ट जानकारी दिनुपर्छ, मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा अत्यन्तै खतरनाक छ, राष्ट्रिय सभालाई डिफेम गर्न खोजिएको छ जुन सही छैन, उहाँले भन्नुभएको छ। 134 विकासोन्मुख देश नेपालको न्यायको पक्षमा शीर्षक राखेर अन्नपूर्ण पोस्टले अर्को खबर फ्रन्ट पेजमा छापेको छ। भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढेको छ। हानि नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्न प्रतिबद्धता जनाएका छन्। साना टापु राष्ट्र समूहका बोर्ड सदस्यद्वय पिटर जर्ज अब्राहम जुनियर र आइज्याक ग्लानी रायन तथा वैकल्पिक सदस्यद्वय लौरा एलिजाबेथ अगाथिन र अहमद वाहिदले 8 सेप्टेम्बरमा पत्र पठाउनु भएको हो। उहाँहरूले अल्पविकसित मुलुक समूहका अध्यक्ष एम्बेसडर आदाओ सोरेस बर्बसा र नेपालका बोर्ड सदस्य डाक्टर महेश्वर ढकाललाई पत्र लेख्दै दलिलो समर्थन जनाउनु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले दुई समूहको समर्थनलाई सकारात्मक रूपमा लिनु भएको छ। विश्वका 134 राष्ट्र सम्पूर्ण विकासोन्मुख देशले एक मतमा नेपाललाई सहयोग गर्न आह्वान गर्नुभएको छ। त्यसै गरी विकसित देशहरूसँग पनि हामी संवादमा नै छौँ। उहाँले भन्नुभयो नेपालले कुनै अङ्कमा रकम दावी गरेको छैन, अहिले हामी जलवायु जोखिममा परेका छौँ, जति सक्नुहुन्छ त्यति सहयोग गरौँ भनेको मात्र हो भएको छ। यो खबर अन्नपूर्णले छापेको छ। नयाँ पत्रिका दैनिकले ग्यासमा कालोबजारी 2165 पर्ने सिलिन्डर 4000 बिक्री गर्दै व्यापारी सरकार मुख दर्शक शीर्षक राखेर खबर छापेको छ। अजित अधिकारीका बाइलाइनमा ग्यास अभावले चुलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिन्डर 2165 रुपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार मुख दर्शक बनेका छन्। सिङ्गो देश भोटेकोशी बाढीले निम्त्याएको महाविपत्तिको सामना गरिरहेका बेला 19 भदौमा आयल निगम समेतको मेलमतमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिन्डर 105 रुपियाँ 38 पैसा बढाएर 2165 रुपियाँ 38 पैसा पुर्याएका थिए। कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकबाट ग्यास ल्याउन थालिएको छ र यति बेला व्यापारीले कालोबजारी गरिरहेका छन्। नयाँ पत्रिकाले यो खबर छापेको छ। निगमले मेलमेतमै ग्यासको मूल्य निर्धारण खुला छाडिदिँदा कालोबजारी बढेको हो र संसदीय समितिमा उद्योग मन्त्री गौरी कुमारी यादवले उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज नहुने कडा चेतावनी दिनुभएको छ। यो खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। ल्यान्डफिल साइड विहीन बिर्तामोड 1 महिनादेखि फोहोर नउठाउँदा बजारमै डङ्गोर शीर्षक राखेर अर्को खबर पनि नयाँ पत्रिकाले छापेको छ। अवस्था विभिन्न पत्र पत्रिकामा छापिएका नि खबर र शीर्षकसँगै आजका लागि दैनिक पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

BFBS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: एस गोरखा रेडियो
1: टेलिफोन सम्पर्कमा हुनुहुन्छ गोविन्द खड्काजी. उहाँ चाहिँ राधा पौडेल फाउन्डेसनसँग आबद्ध हुनुहुन्छ. उहाँ यो विपदको बेलामा राहतको लागि त्यसतर्फ जानुभएको रहेछ केही दिन अगाडि, र अहिले फेरि काठमाडौँमा हुनुहुन्छ. अझै पनि जानुपर्ने छ भन्दैनुहुन्थ्यो, त्यस कारणले त्यहाँको स्थिति के छ, कि कस्तो प्रकारले उहाँले साथ सहयोग गर्नुभयो, त्यो बुझ्नको लागि मैले उहाँलाई कन्ट्याक्ट गरेको छु. उहाँलाई लिइहालौँ. गोविन्दजी नमस्ते, स्वागत छ यहाँलाई.
2: धेरै धेरै धन्यवाद हजुरलाई र सम्पूर्ण रेडियो टिम र श्रोताहरूलाई.
1: हिजै कुराकानी गर्न खोजेको, तपाईँ अत्यन्त व्यस्त हुनुहुन्थ्यो, कति मन्त्रालयमा मिटिङमा हुनुहुन्थ्यो, क्यारे यही यसै विषयमा मिटिङमा हो कि के हो त?
2: हो, हिजो हामीले एउटा मलेसियाबाट एउटा राहतको विशेष प्याकेज आउँदै थियो, त्यही राहत सामग्रीलाई ट्याक्स नलाग्ने गरी कसरी ल्याउन सकिन्छ भनेर त्यसको सहजीकरण गर्नुपर्ने थियो. ठ्याक्कै त्यही बेला हजुरले फोन गरेको समयमा मिटिङको समय तय भएको कारणले कुरा गर्न सकिए.
1: ठिकै छ, अनि कुरा मिल्यो त, सजिलो भयो त कि के भयो?
2: कुरा चाहिँ सजिलो भयो, सहजीकरण गरिदिनु भयो मन्त्रालयको तर्फबाट, चिठी बन्यो त्यस पछाडि सहज हुँदो रहेछ, सहज भयो.
1: ओके, यही बेलामा फेरि मन्त्रालय पनि केयरफुल हुनुपर्छ, यही बेलामा राहत भन्ने फेरि अन्य कुरा गर्नेहरू पनि भेटिया हुनाले यति त एउटा प्यारामिटर एउटा चाहिँ भनौँ न अब स्ट्रिक्ट मेजरमेन्ट त राख्नै पर्यो नि, होइन त? ओके, अब तपाईँहरू राधा पौडेल फाउन्डेसनका साथीहरू मिलेर धेरै ठाउँमा पुग्नु भएको रहेछ, टिम बाँडेर जानुभएको रहेछ, त्यो बयान गर्नुहोस् न. तपाईँहरू 8-9 पुग्नु भएको रहेछ, कहिले जानुभयो, कहाँ कहाँ जानुभयो, के देख्नुभयो, सुनाइदिनुहोस् प्लिज.
2: विनोद भाइ, जुन दिन ठ्याक्कै विपत्ति आइलाग्यो त्यसको भोलिपल्ट के गर्ने, कसरी मान्छेहरूको उद्धार गर्ने, राहत सामग्री कसरी पुर्याउने होला भन्ने धेरै मान्छेलाई अनुरोध थियो. त्यहाँको वास्तविक अवस्था एउटा आइरहेको थियो, मान्छे त्यहाँ हुने त मान्छे ट्रामामा थिए नै, सिङ्गो देश नै ट्रामामा भएको स्थिति थियो. त्यसको पर्सिपल्ट भोलिपल्टै हामीले एउटा डिसिजन गऱ्यौँ, तत्काललाई जे सकिन्छ हाम्रो तर्फबाट त्यहाँ मान्छेहरूलाई पनि भेटौँ, कम्तीमा त्यहाँको आवश्यकता पनि पहिचान गरौँ र जाँदा चाहिँ केही लिएर जाउँ भनेर पहिलो चरणमा हामीले केही खाद्यान्न, त्यसपछि केही कपडा, बालबालिकाकोदेखि लिएर महिलासम्मलाई अलिक प्राथमिकता दियो. यो मेन्सुरेटर र नन मेन्सुरेटरको दुईवटा पाटोमा काम गर्छ राधा पौडेल फाउन्डेसनले, त्यो मेन्सुरेटरलाई र नन मेन्सुरेटरलाई केन्द्रमा राखेर के सामग्री लिन सकिन्छ भनेर एउटा डिग्निटी किट, प्याड, कट्टुदेखि लिएर त्यो एउटा, र अर्को ओभरअल मान्छेको दैनिक जीवनसँग जोडिएको पाटोलाई केन्द्रमा राखेर हामी नुवाकोट भयौँ. नुवाकोटमा विदुर नगरपालिका, जहाँ हाम्रो चाहना चाहिँ इन्डिभिजुअल व्यक्ति प्रभावितहरूलाई भेट्ने र प्रभावितहरूलाई त्यो चिज दिने र त्यसको आवश्यकता पहिचान गरेर फर्किने थियो. तर त्यहाँ पुगे पछाडि सरकारले राहत वितरणको एकद्वार प्रणाली लागू गरेको र एकद्वार प्रणालीमा पनि कलेक्सन ठाउँ एउटा बनाएका कारणले हामीले व्यक्ति व्यक्तिमा पुग्न सकेनौँ. त्यहाँ राहत सङ्कलन केन्द्रमा पुर्यायौँ र केही सानो समूहलाई मात्रै हामीले दिन सक्यौँ. तर त्यहाँ पुगे पछाडि हामीले एउटा चिज चाहिँ गर्न सक्यौँ, के सक्यौँ भने त्यहाँको वास्तविकता, त्यहाँको आवश्यकता, वास्तविकता, त्यहाँका मान्छेहरूको चाहना र यहाँबाट गइरहेको राहतमा त्यति धेरै तालमेल मिलिरहेको स्थिति थिएन देख्यौँ हामीले. किनभने सबै मान्छेहरूले खाद्यान्न, खानेकुरै बोकेर जाने, अनि सबै मान्छेहरूले कपडाहरू बोकेर जाने, तर त्यहाँ न्यूनतम बिहान उठेदेखि सुतुन्जेलसम्म दैनिक जीवनमा पर्ने सानो सानो कुराहरू, ब्रसहरू, मन्जनहरू, साबुनहरू, इभन खानेकुरामा नुन पनि, त्यो एकदम धेरै मान्छेहरूले सानो सानो कुरा मिस गरिरहेको हामीले भेट्यौँ. अनि फर्केर त्यहाँ थुप्रै हामीले प्रभावितहरूसँग भेट्यौँ, त्यहाँ सेनासँग कुरा गऱ्यौँ, त्यहाँको स्थानीय सरकारसँग कुरा गऱ्यौँ, त्यहाँ उद्धारको काम म्याक्सिमम् भइरहेको थियो र सँगसँगै राहत जसको उद्धार भयो, जो मान्छे घरबार विहीन भएर जीवन जोगाएका थिए उहाँहरूलाई राहत दिने काम भइरहेको थियो. तर त्यहाँ एउटा रोचक पक्ष के भेट्यौँ हामीले भने, त्यहाँ जहाँ जहाँ मान्छेहरूलाई राख्ने गरी सरकारले सेल्टर बनाएको थियो,
1: होल्डिङ सेन्टर
2: बनाएको थियो, त्यो होल्डिङ सेन्टरमा मान्छे हामीले भेटेनौँ. किन भेटेनौँ भने होल्डिङ सेन्टरमा 50 जना, 100 जना, 120 जना यसरी दुई तिनवटा होल्डिङ सेन्टर बनाइएको थियो र ती धेरै मान्छेहरू आफन्त खोज्न आफन्त मृत्यु भयो भन्ने पहिचान भएकाहरू काजक्रिया गर्न कोही काठमाडौँ कोही चितवन कोही त्यो क्षेत्रहरूमा गएका रहेछन् र त्यो होल्डिङ सेन्टरमा मान्छे कम भेटिए एकदम न्यून मान्छे भेटिए अनि त्यहाँको प्रशासन सेनासँग त्यहाँको रेड क्रससँग लिएको राहत सामग्रीहरू संयोजन गरेर बुझायौँ र यति मान्छेलाई यो राहत पुग्छ भनेर त्यो सङ्ख्या पनि बुझायौँ राहतको सामग्रीको लिस्ट पनि बुझायौँ कति कस्ट परेको थियो भन्ने हामी सबै बिलहरू लगेर गएका थियौँ फोटोकपी गरेर एक प्रति त्यो पनि बुझायौँ अनि हामी त्यहाँबाट फर्केर काठमाडौँ आयौँ र त्यसपछि हामीले दोस्रो चरणमा रसुवाका लागि तयारी गर्यौँ।
1: ओके, रसुवा चाहिँ पुगिसक्नु भएको छ तपाईँहरू?
2: रसुवा चाहिँ हामीले त्यसको दोस्रो एक दिन फेरि काठमाडौँमा हामीले केही सामग्रीहरू कलेक्सन गऱ्यौँ। रसुवा चाहिँ हामीले अलिकति फरक काम गऱ्यौँ। के गऱ्यौँ भने नुवाकोटमा हामी आफ्नो आफूलाई जे लाग्यो त्यो राहत सामग्री लिएर गएका थियौँ। रसुवामा चाहिँ हामीले त्यहाँको स्थानीय सरकारको प्रतिनिधिसँग कुरा गऱ्यौँ, प्रभावितहरूलाई जसले व्यवस्थापन गरिरहनु भएको छ त्यसको अगुवासँग कुरा गऱ्यौँ, प्रभावितहरूसँग कुरा गऱ्यौँ, तपाईँहरूलाई नभई नहुने सामग्री के हो भनेर हामीले लिस्टिङ गऱ्यौँ। करिब 22 सामग्रीको हामीले लिस्ट गऱ्यौँ र त्यो सामग्रीलाई पनि हामीले एउटा परिवारलाई के चाहिन्छ भनेर प्याकेज बनायौँ। त्यो प्याकेजमा सबै प्याकेजिङ पनि यहीँ काठमाडौँ गऱ्यौँ।
1: ए, गर्दाखेरि सजिलो भयो। खास चाहिने ग्राउन्डमा चाहिने परिवारलाई चाहिने कुरा के भन्ने चाहिँ थाहा भयो, त्यस कारणले तपाईँले एक दिनको ग्यापमा भयो भने त्यो चाहिँ ठ्याक्कै त्यो तयार गर्ने मौका पाउनुभयो।
2: हो, किनभने अब हामीले नुवाकोटमा जाँदा त्यो परिवारलाई विभाजन गरेर एउटा परिवारलाई यो प्याकेज भनेर वितरण गर्नेलाई पनि हामीलाई पनि भन्न कठिन थियो, किनभने हामीले त्यसरी लगेकै थिएनौँ। चाहे त्यहाँ हामीले जसले हाम्रो राहत सामग्री बुझ्यो रेड क्रसले जिल्ला प्रशासनले उहाँहरूले पनि त्यो मध्ये कसैलाई केही दिनुभयो होला कसैलाई केही दिनुभयो होला सायद रेन्डम वितरण गर्नुभयो होला जस्तो लाग्छ। तर रसुवामा चाहिँ हामीले त्यहाँको स्थानीय प्रशासनलाई स्थानीय सरकारलाई अनि केही प्रभावितसँग व्यवस्थापन गरेको अगुवाहरूलाई सँगै राख्यौँ। सँगै राखेर हामीले के भन्यौँ भने तपाईँहरूको एकद्वार प्रणाली छ, राहत वितरण तपाईँहरूले एउटा सेन्टर कलेक्सन बनाउनु भएको छ, त्यहाँ बुझाउनु पर्ने हो, त्यो पनि हामीलाई थाहा छ। तर हामीले सेन्टर कलेक्सनमा हामीले ल्याएको प्याकेज बुझायौँ भने त्यो जसरी वितरण गर्नुपर्ने हो त्यसमा मिस हुन्छ। हामीले एउटा परिवारलाई कम्तीमा 5 विभिन्न सानो सानो प्याकेटहरू लिएर गएका थियौँ, त्यो 5 एउटा परिवारलाई दिनुपर्छ, तब मात्रै एउटा परिवारले कम्प्लिट राहत पाउँछ। तपाईँहरूले वितरण गर्दा त्यसो नहुन सक्छ, त्यस कारण तपाईँहरूकै रोभरमा हामी आफै वितरण गर्छौँ, त्यो अपर्च्युनिटी हामीलाई दिनुहोस् भन्नुभयो। म मिडिया ब्याकग्राउन्डको भएको कारणले पनि अलिकति त्यो त्यहाँका मान्छेहरूलाई त्यहाँको स्थानीय सरकारलाई भन्न रिच आउट गर्न सजिलो पनि भयो। त्यसपछि भोलिपल्ट हामी पुग्यौँ, राति त्यहीँ बस्यौँ, रातभरि त्यहाँको अवस्था हेऱ्यौँ, प्रभावितहरूलाई भेट्यौँ, होल्डिङ सेन्टरहरूमा गयौँ, अनि भोलिपल्ट हामीले 7:30 त्यो मध्ये 3 होल्डिङ सेन्टर मध्ये एउटा होल्डिङ सेन्टर छान्यौँ जहाँ भूमिहीनहरू पटक पटक बाढीमा परेर उहाँहरू 4 भूमिहीन भएको एउटा समूह थियो, एउटा सिङ्गो गाउँको समूह थियो, उहाँहरूलाई रिच आउट गऱ्यौँ। 51 परिवार त्यहाँ बस्ने गर्नु।
1: यो चाहिँ रसुवाको कुन ठाउँमा?
2: रसुवाको त्री गङ्गा नगरपालिकाको वार्ड नम्बर 10।
1: ओके,
2: हामीले एउटा स्कुल थियो त्यो स्कुलको होल्डिङ सेन्टरमा उहाँहरूलाई पुगेर वितरण गऱ्यौँ। वितरण गरेपछि उहाँहरू यति धेरै खुसी हुनुभयो, त्यति धेरै स्थानीय सरकारहरूले पनि प्रशंसा गर्नुभयो, किनभने काठमाडौँबाट सबै कुरा प्याकेजिङ गरेर ल्याएको छ, त्यहाँ थप भोलिन्टियरले प्याक पनि गर्नु परेन, राहत पाउनेहरूलाई पनि पाए जस्तो महसुस भयो, किनभने आवश्यकता थियो त्यो, र हामीलाई दिँदा पनि एकदम आत्मसन्तुष्टि भयो र साँच्चीकै जे जरुरी छ त्यो चाहिँ पाउनुभयो भन्ने। किनभने त्यहाँ बत्ती थिएन, हामीले सोलार सिस्टम लगेर गएका थियौँ, मोबाइलको चार्ज गर्ने सिस्टम थिएन, सबै मोबाइल चार्ज गर्ने सिस्टमहरू लगेर गएका थियौँ, दैनिक जीवनसँग जोडिएको त्यो प्याकेज थियो, डिग्निटी किट थियो, सँगै बच्चादेखि ज्येष्ठ नागरिकसम्म लाउने छुट्टा छुट्टै प्याकेज थियो, यहीँबाट प्याकेज बनाएर गए कारणले एकदम धेरै सजिलो भयो। र राहत वितरण गर्नु अगाडि त्यसपछि हामीले सूचना पनि गऱ्यौँ सबैजनालाई, आफ्नो ठाउँबाट तपाईँहरू जाँदै हुनुहुन्छ भने कम्तीमा 1 त्यहाँको प्रभावितलाई त्यहाँको स्थानीय सरकारलाई आवश्यकता के हो भनेर तपाईँहरू बुझेर चेकलिस्ट बनाएर मात्रै राहत लिएर जानुहोस् भनेर हामीले भन्यौँ पनि त्यसले चाहिँ अलिकति सहज
1: भयो हो नि. अब तपाईँले अघि भने जस्तो मलाई मनमा के लागेको छ भने नि अब हामीले चाउचाउ लिएर जान्छौँ, चामल लिएर जान्छौँ, पिठो लिएर जान्छौँ होइन, अब नुन चिनीको याद तपाईँले भनिदिनु भएन, चियापत्ती लान्छौँ होला. तर नुन चिनी चियापत्ती पानी त त्यहीँ पाइन्छ, आगो पनि त्यहीँ भनौँ न अब खानु मिल्छ होला. तर एउटा चम्चा सानो चम्चा लगेन भने पनि काम अड्क्यो नि त होइन र. थाल कछोराको पनि आवश्यकता पऱ्यो नि. गर्दाखेरि यी कुरामा पनि ध्यान दिनुपर्छ. तपाईँले डिग्निटीको किट कुरा गर्नुभयो, कति महत्त्वपूर्ण छ छोरी मान्छेको लागि भन्नु पऱ्यो होइन. त्यसले गर्दाखेरि तपाईँहरूले धेरै ध्यान पुऱ्याउनु भएको रहेछ. यो त तपाईँहरू अचानकमा जानुभयो तयारी बिना नै होइन, त्यही पनि त्यत्रो सरसम सामग्री लिएर जानुभएछ अलि बुझेर. नुवाकोटको एक्सपिरियन्सले झन् राम्रो मतलब जरुरी चिज लिएर जानुभयो. अब के छ त प्लान? अनि तपाईँहरूलाई पनि त अब तपाईँको के भन्छ कुबेरको भण्डार त होइन, तपाईँहरूलाई पनि कतै एउटा साथ सहयोग चाहिन्छ होला. के गर्नुहुन्छ, कहाँबाट साथ सहयोग पाउनुहुन्छ ताकि त्यो सहयोग त्यहाँ पुर्याउनको लागि प्लानिङ अफ फ्युचर प्लानिङ के छ त भन्न खोजेको मैले.
2: हामी फेरि विनोद सर रसुवा जाने तयारी गर्दैछौँ. यो पटक फोकस रसुवा हुन्छ नुवाकोटभन्दा, किनभने नुवाकोट रोडको पहुँचका कारणले धेरै मान्छे नुवाकोटमा केन्द्रीकृत हुनुभयो. सुरुदेखि नै नुवाकोटमा आवश्यकताभन्दा बढी राहत पुग्यो र रसुवामा पुग्न सकेन. हामी जाँदा पनि रसुवामा भर्खर अघिल्लो दिनबाट मात्रै मान्छेहरू त्यो एउटा अप्ठ्यारो माथिको बाटो रसुवामा पुगेको स्थिति थियो. अझ रसुवा पारी त्रिशुली पारी त मान्छे पुगेकै स्थिति थिएन. अहिले पनि भर्खर भर्खर एउटा ट्विन बन्यो, भर्खर बेली ब्रिज बन्दैछ, त्यसपछि बल्ल सम्पर्क सूत्र बनेको छ. अब अलिकति थप सहज होला. अब के प्लान छ भने हामी त्यहाँको स्थानीय सरकार प्रभावितहरू 50-60 प्रभावितहरूसँग हामीले व्यक्तिगत रूपमा कुरा गरेका छौँ. अघि तपाईँले भने जस्तो प्रभावितहरू अब आजसम्म होल्डिङ सेन्टरमा छन्, बिस्तारै उनीहरू पारिवारिक रूपमा बस्न चाहिरहेका छन्. एउटा पाल टाँगेर भए पनि आफ्नो परिवार छुट्टै बसौँ भन्ने उहाँहरूको चाहना छ. तर छुट्टै बसौँ भन्ने चाहनामा उहाँहरूसँग ओड्ने ओछ्याउने पनि छ, लुगा पनि छ, पाल हाल्नु होला कुनै ठाउँमा, बस्नलाई सजिलो पनि होला. तर पकाउन भाँडाकुटी छैन, खाना थाल र चम्चा बाहेक पकाउने भाँडाकुटी कसैले पनि राहत सामग्रीमा लगेको हामीले देखेनौँ. हामी फर्केपछि कतिजनालाई हामीले त्यो लिस्ट उहाँहरूलाई पनि भन्यौँ, हामीले पनि त्यो खालको योजना बनायौँ. अब हामी दोस्रो पटक जाँदैछौँ. अघि तपाईँले भनेको कहाँबाट आउँछ स्रोतहरू भन्दा यस्तै धेरै सहयोगी मनहरू जसले सरकारलाई सहयोग गरिरहेका छन्, व्यक्तिगत रूपमा त्यहाँ पुगिरहेका छन् र नपुग्न सक्नेहरू मान्छे थुप्रै मान्छे सम्पर्कमा छन्. जस्तो तपाईँलाई भन्दा डाक्टर राधा पौडेल जसले मर्यादित महिनावारीलाई विश्वभरि पुर्याउन एउटा नेतृत्वदायी भूमिका निर्वाह गरिदिनुभएको छ, एउटा सिद्धान्त प्रतिवाद गर्नुभयो. उहाँको इन्टरनेसनल नेटवर्कमा थुप्रै मान्छेहरू छन्, कतिपय साथीहरू छन्, कतिपय सहयोग गर्न चाहने नेपाल आउन नसक्ने मान्छेहरू छन्. उहाँले थोर थोरै भए पनि सहयोगी मनहरूलाई जोड्नुभयो. उहाँकै प्रयत्नले थुप्रै मान्छेहरू स्रोतसँग जोडिए. फाउन्डेसनमा पारदर्शी हिसाबले कसले कति पैसा दियो भनेर हामीले चेकलिस्ट बनाएको छौँ. त्योबाट के किन्यो भनेर 100% बिल भरपाई राखिएको छ. हामी जहाँ राहत वितरण गर्न लैजान्छौँ त्यहाँ यति सामग्रीको हामीले किनेर ल्याएका छौँ र यो यति सामग्री किनेको बिल हो भनेर देखाउँछौँ. सबै पारदर्शी हिसाबले हामीले काम गर्छौँ. त्यो ढङ्गले सामग्री स्रोतहरू कलेक्सन भइरहेको छ. अहिले तेस्रो चरणमा हामी एकजना मान्छेसहित अब त्यहाँ अलि मनोपरामर्शको जरुरी छ. मनोपरामर्श को मान्छेलाई हामीले 2-3 त्यहीँ राख्नुपर्छ कि थुप्रै मान्छेहरूसँग सहकार्य गरेर फाउन्डेसनमा भएको कोर फन्डबाट भए पनि 3 चाहिँ त्यहाँका मान्छेहरूलाई सुनिदिने मान्छे उहाँहरूलाई हिलिङ हुनुपर्नेछ र कोही मान्छेले निरन्तर सुन्ने तरिका जानेर सुनिदिनुपर्नेछ. त्यस्तो मान्छे चाहिँ राख्नुपर्छ भनेर हामी छलफल गरिरहेको छौँ. सायद अब हामी यसो यही हप्ताको अन्तिमतिर त्यो राहत सामग्री सहित मान्छे सहित हामी फेरि तेस्रो पटक रसुवा जाने तयारी गर्दैछौँ.
1: ओके, अब अहिले त तपाईँले साथ सहयोग गर्न खोजेको गरेको के लानुपर्ने थियो सुरुवातमा आफ्नो मन ज्ञानले लानुभयो, पछि त्यसको बुझेर राम्रो कुरा लानुभयो, चाहिने कुरा लानुभयो भन्ने कुरा बुझियो होइन, फेरि जाने तपाईँको योजना पनि बुझियो भने तपाईँ त्यहाँ पुग्दाखेरि दुइटै ठाउँमा पुग्दाखेरि तपाईँले हामीले त यहाँ टेलिभिजनमा बयान गरेको गर्ने देखेको कुराहरू हेरेर हामीले आफ्नै एउटाबाट पिक्चर पेन्ट गरिरहेका छौँ बुझिरहेका छौँ भने तपाईँले आफ्नै आँखाले त्यहीँ भोगेर त्यो त्यो त्यो दृश्यहरू देखेर त्यो विपदमा परेका व्यक्तिहरूको परिवार अनि त्यो तहस नहस देखेर तपाईँलाई चाहिँ के लाग्यो त्यो बयान गर्न सक्नुहुन्छ हामीलाई सेयर गरिदिनुहोस् न प्लिज.
2: मैले दुईटा हिसाबले यहाँ काठमाडौँमा बस्दा दुईटा एङ्गलले मान्छेले सोच्दो रहेछ. सायद मैले पनि त्यसरी सोचेँ. एउटा चाहिँ सार्वजनिक रूपमा सामाजिक सञ्जालहरूमा आउने दृश्यहरूका आधारमा अवधारणा बनाउने गरिँदो रहेछ. त्यहाँको परिस्थितिलाई त्यही ढङ्गले सोच्ने गरिँदो रहेछ. त्यहाँका मान्छेहरूको मनस्थितिलाई त्यही ढङ्गले बुझ्ने कोसिस गरिँदो रहेछ. र अर्को चाहिँ जो मेन स्ट्रिम मिडियाहरूले गर्ने कभरेजका आधारमा हामीले मूल्याङ्कन गर्दा रहेछौँ. मैले पनि त्यसै गरी मूल्याङ्कन गरेको थिएँ. किनभने यहाँ बसेर हरेक दिन मोबाइलको स्क्रोलमा आइरहने त्यहाँको दृश्यहरू, त्यहाँको मान्छेहरूको पीडाहरू, भोलिको अपेक्षाहरू जसरी आइरहन्थ्यो मिडियामा र सामाजिक सञ्जाल सोसियल मिडियामा जुन कुरा आउँथ्यो त्यसका आधारमा त्यहाँको स्थिति यो ढङ्गको रहेछ भन्ने मेरो बुझाइ थियो. सायद हामी सबैले त्यसै गरी बुझ्छौँ होला. त्यहाँ गएपछि मैले दुईटा पाटोमा फरक पाएँ. एउटा चाहिँ हामीले जुन रूपमा यहाँ आइरहेको विषयहरू छ त्योभन्दा दर्दनाक त्यहाँ पीडा छ. त्यो पीडा बाहिर आउन सकेका छैन. बाहिर आउन नसक्नुको दुईवटा कारण रहेछ. एउटा चाहिँ रसुवाको पाटोमा राम्रो नेटवर्क चल्दैन, बत्ती छैन, मोबाइल मान्छेले चार्ज गर्न पाएको छैन र आफ्नो कुरा सार्वजनिक रूपमा भन्ने आँट पनि भित्रबाट पलाइसकेको छैन. पीडामा छ. रात दिन आफन्त गुमाएका आफन्तहरू, गुमाएको घरबारे, वर्षौँदेखि खाइ नखाइ रगत पसिना बगाएर जुहो गरेको जोडेको सम्पत्ति जुन एकैछिनमा स्वाह भयो त्यसको पिरलोले ऊ पल पल जिउँदै मरिरहेछ. त्यसकारण उसले आफ्नो कुरा भन्न सक्ने राम्ररी अवस्था छैन र त्यो पीडा जुन लेभलको पीडा हामीले यहाँ देखिरहेछौँ त्योभन्दा पनि गहिरो पीडा छ. त्यो बाहिर आउन सकेको मैले देखिनँ. त्यहाँ गएपछि थुप्रै मान्छेहरूलाई सुन्दा मैले त्यो अनुभव गरेँ. दोस्रो पाटो चाहिँ त्यहाँका मान्छेहरूले के चाहिरहेछन् भन्ने कुरा सोसियल मिडियामा आउँदो रहन्छ. उनीहरूको पीडा आउँछ, म त्यो झन्नैले बाँचेको कुरा आउँछ, आफन्त बगाएको कुरा आउँछ. तर ऊ अब के चाहन्छ र कसरी बिस्तारै पुनस्थापनाको बाटोमा के भयो भने उसलाई पुनस्थापित हुनका निम्ति सहज हुन्छ भन्ने पाटो चाहिँ मिडियामा पनि सोसियल मिडियामा पनि मिसिङ रहेछ. त्यो दुईटा पाटो चाहिँ म आफै त्यहाँ पुगेपछि मात्रै मैले थाहा पाएँ.
1: ओके, अब मेरो अलिकति समयको अभाव भयो त्यसले गर्दाखेरि तपाईँले हुन त धेरै बयान गर्नुभयो. यदि तपाईँहरूको सङ्गठनलाई संस्थालाई कसैले साथ सहयोग गर्न चाहन्छन् भने तपाईँले कसरी अपिल गर्नुहुन्छ ल भन्नुहोस्.
2: मैले जसले रेडियो सुनिरहनु भएको छ नेपालमा, नेपाल बाहिर ज जसले सुनिरहनु भएको छ मलाई र तपाईँलाई राहत, तपाईँहरू सरकारले पनि आह्वान गरेको छ, सरकारको कोष मार्फत तपाईँहरू जोडिनु पनि भएको होला. एकद्वार प्रणाली छ, त्यो जोडिनुहोस्. तपाईँलाई जहाँ मन लाग्छ जसरी मन लाग्छ जोडिनुहोस्. तर यदि तपाईँ राधा पौडेल फाउन्डेसनलाई विश्वास गर्नुहुन्छ, राधा पौडेल फाउन्डेसनले गरेको अलिकति फरक तरिकाको राहत वितरण प्रक्रियामा तपाईँ सामेल हुन चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने तपाईँले एक रुपियाँ दिनुभयो भने एकै रुपियाँको जस्ताको तस्तै त्यो तपाईँको स्रोत सम्बन्धित मान्छेकोमा पुग्छ. त्यो ग्यारेन्टी हामी गर्छौँ र हामीले साँच्चैकै निड बेसमा राहत वितरण पुग्नुपर्छ भनेका कारणले सरकारसँग सहकार्य गरेर अनुमति लिएर हामी आफ्नै तरिकाले राहत वितरणको प्रक्रियामा जोडिएका छौँ. तपाईँ जोडिन चाहनुहुन्छ भने, तपाईँलाई विश्वास लाग्छ भने पारदर्शी तरिकाले तपाईँको सानो कुराले त्यहाँको मान्छेको मनमा, त्यहाँको मान्छेको जीवनमा मलम लगाउने काम गर्छ. हामी त्यसको माध्यम बनिन सक्छौँ. तपाईँहरू सिधै पुग्न सक्नु भएको छैन भने हामीलाई माध्यम बनाउनुहोस्. त्यसका लागि म सबैजनालाई अपिल र आह्वान गर्न चाहन्छु.
1: ओके तपाईँलाई धेरै धन्यवाद छ गोविन्दजी. फेरि कुराकानी गर्दै गरौँ है त. म अलिकति मेरो समय टाइट भयो. थ्याङ्क यू सो मच.
2: हस्
1: त गोविन्द खड्काजीसँग सुधा बहिनीको थ्रुबाट हिजो कुराकानी भएको थियो. हिजो कुराकानी गर्न सकेन. आज उहाँले गएको अनुभव र त्यो अनुभवबाट गरेका राम्रो कामहरू र आगामी दिनका योजना पनि भन्नुभयो. यदि साथ सहयोग गर्न चाहनुहुन्छ भने र द भोटल फाउन्डेसनमा गएर मद्दत गर्नुहोला भन्दै पनि हुनुहुन्थ्यो.
0: गोर्खा रेडियो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: यो बीएसबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
2: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आउँदो 6 असोजमा अमेरिका जाने तय भएको छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनाललाई महासभामा नेपालको तर्फबाट नेतृत्व गर्ने गरी पठाउने निर्णय भए पनि भटेकोशी बाढ़ीपछि जलवायु संकट सम्बन्धी नेपालले भोगिरहेको पीड़ा सुनाउन प्रधानमन्त्री शाह आफै जाने तय भएको छ। भ्रमण टोलीमा परराष्ट्र मन्त्रीको पनि सहभागिता रहनेछ। प्रधानमन्त्री शाह 8 असोजमा महासभालाई सम्बोधन गरी भोलिपल्ट स्वदेश फर्कने कार्यक्रम छ। जिल्ला अदालत काठमाडौँले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई 5.5 वर्ष कैद र 50,000 जरिवाना सुनाएको छ। पूर्व सांसद तामाङलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा सजाय निर्धारण गरेको हो। यो मुद्दामा भदौ 11 गते तामाङ सहित 17 जनालाई दोषी ठहर गरिएको थियो। तामाङसँगै दुर्गा बहादुर संग्रौला, जयेन्द्र लाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, सुमन नन्द वैद्य, प्रवीण प्रसाद प्रधान, त्यस्तै केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद देउपाने, दान हीरा तुलाधर, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सृजना साक्य तामाङ, लालकाजी गुरूङ र मीना गुरूङलाई कसुरदार ठहर गरिएको हो। दुर्गाबहादुर संग्रौला, जयेन्द्र लाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीण प्रसाद प्रधान, नगेन्द्र विमली, मुकुन्द प्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही 6 महिना कैद र 5,000 जरिवाना तोकिएको छ। त्यस्तै रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, दानहीरा तुलाधर, सृजना साक्य र लालकाजी गुरूङलाई जनही 1 वर्ष कैद र 10,000 जरिवाना तोकिएको छ। त्यस्तै केशवलाल श्रेष्ठलाई 5 वर्ष कैद र 45,000 जरिवाना, मीना गुरूङलाई 5 महिना कैद र 4,000 जरिवाना तोकिएको छ। त्यस्तै बिगो रकम भने दामाशाही हुने फैसला भएको छ। सहकारी संस्थाबाट लिएको 6,90,00,000 रूपियाँ ऋण कानून बमोजिम ब्याजसहित बुझाउनु पर्ने र सो रकम मूल बिगोबाट घटाई बाँकी बिगो दामाशाही गर्ने फैसला भएको छ। उनीहरूलाई बिगो रकम 5,67,55,24,000 रूपियाँ दावी गरिएको थियो। दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानून संवाददाता हुन्। सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ। सांसदहरूले घटनाको छानबिन सहित अस्पतालमाथि कार्यवाहीको माग गरेका छन्। रासोपा सांसद अंकिता ठाकुर,
3: पशु पीड़ाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्यराती 2 बजे चिसो र धुलाम्य सडकमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 ले प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सडकमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
2: अब खबर फटाफट।
4: झापाको कन्का 1 र 2 को जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम सुरु। सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क। बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने। रेबिज संक्रमित कुकुरको टोकाईबाट पशु चौपाया मरेपछि 5 थरको फाल्गुनन्द गाउँपालिका मेहेल बोटेका थुप्रै गोठ रित्तिए। दुना गाई सहित केही महिनामै 38 वटा गाई वस्तु मरे। दुध दिँदै गरेका पशु चौपाया मरेपछि आमदानीको स्रोत समेत बन्द। भोटेकोशी बाढीका मृतक प्रति श्रद्धाञ्जली र आत्मशान्तिका लागि विश्व शान्ति धाम लुम्बिनीले 3 दिने विश्व शान्ति पूजा गर्ने। बाढी आएको 21 दिन आउँदो 29 देखि 31 गते बिहान 7:30 देखि 10 बजेसम्म काठमाडौँ बौद्ध स्तूप परिसरमा दीप प्रज्वलन सहित शान्ति प्रार्थना गरिने। भोटेकोशी बाढीपछि वीरगंज नाकामा दैनिक 70% आयात बढ्यो। भदौ महिनाभित्र 23,52,00,000,000 राजस्व उठाउने लक्ष्य राखिएकोमा हिजोसम्ममा 93% उठिसक्यो। नेपाल चीन जोड्ने मुगुको गमगढी नाक्चे लाग्ना सड़क निर्माण शुरू भएको 21 वर्ष बित्दा पनि अलपत्र, हालसम्म 18 किलोमिटर मात्रै पूरा। र धनकुटा 7 को बस पार्क सुविधा सम्पन्न र व्यवस्थित बनाइने, बस पार्कको स्तर बढाउन यो वर्षका लागि 8 करोड बजेट।
2: र नेपालले बंगलादेशसँग द्विपक्षीय T20 क्रिकेट श्रृंखला आयोजनाका लागि औपचारिक प्रस्ताव अघि बढाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

चलचित्र लाउरेको यो साङ्गीतिक कोसेलीमा आवाज भने स्वर्गीय सुर सम्राट र स्वर्गीय आशा भोसलेको रहेको थियो भने यसमा संगीत रञ्जित गजमेरको र शब्द कुसुम गजमेर र तुलसी घिमिरेको रहेको छ। र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न गीत संगीत र कार्यक्रम सुन्दै हुनुहुन्छ भने अब भने लागौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BF, BF.

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFB.

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bun Host
2: Play BFBS
0: You BSBS Gurkha Radio
2: Charana Pe Chandra Padi Rupaya Lagne On Air Kariye Kusha
3: बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्न अवशेष हटाउन 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनस्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनस्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2 अर्बको माटोको थुप्रो छ। यो हटाउन मात्रै 30 करोड भन्दा बढी खर्च लाग्ने अनुमान छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड र दीर्घकालका लागि 94 करोड 40 लाख गरी 94 करोड 75 लाख बराबर खर्च हुने अनुमान छ। जलमार्गमा रहेको भग्नावशेष हटाउने नदी व्यवस्थापन तथा बस्ती संरक्षण कमाण्ड क्षेत्र विकास उच्च नदी किनाराको कटान तथा पहिरो नियन्त्रण सिंचाई प्रणाली पुनस्थापना तथा बहुविपद पूर्व सूचना प्रणाली लगायतको विकासका लागि खर्च लाग्ने देखिएको हो। प्रतिवेदनले समावेशी पुनस्थापनाका लागि तत्काल 15 करोड आवश्यक रहेको देखाएको छ। यो रकम असुरक्षित र सीमान्तकृत समुदायका महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको पुनस्थापना र पुननिर्माणमा खर्च हुनेछ। तत्कालको पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा 67 अर्ब 42 करोड खर्च हुनेछ। यसमा ऊर्जा क्षेत्रमा जलविद्युत र ग्रिड घरायसी नवीकरणीय ऊर्जा सड़क पुल संचार सफाई तथा खानेपानी सिंचाई र नदीसँग सम्बन्धित काम हुनेछन्। यस्तै सामाजिक क्षेत्रको पुनरुत्थानका लागि तत्काल 8 अर्ब 29 करोड लाग्ने अनुमान छ। निजी घर सार्वजनिक भवन र सुविधा शिक्षा स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा यो रकम खर्च हुनेछ। उत्पादन क्षेत्रको तत्काल पुनरुत्थानका लागि 5 अर्ब लाग्ने अनुमान छ। यो रकम कृषि माछा पालन पशुपालन बैंकिङ आर्थिक गतिविधि र जीवनयापनमा खर्च हुनेछ। साथै भग्नावशेष हटाउन र विपद जोखिम न्यूनीकरणका लागि तत्काल 6 अर्ब 60 करोड लाग्ने आकलन छ। भोटेकोशी त्रिशुली बाढीबाट 916 जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। बाढीबाट 11 आयोजनाका 916 जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानले जनाएको हो। बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। इप्पानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। इप्पानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 जना कार्यरत थिए। यो मध्ये हालसम्म 878 जनाको उद्धार गरिएको छ भने 545 जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। उद्धारका क्रममा 1 जनाको शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा 3 जना सम्पर्कविहीन छन्। 5 जनाको सकुशल तथा उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 जना सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 जनालाई सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन। यो आयोजनाबाट 19 जनाको यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ। यस्तै 22 मेगावाटको चिलिमे जलविद्युत केन्द्रमा 6 जना सम्पर्कविहीन छन्। केन्द्रको साइट कार्यालयमा 71 जना कार्यरत रहेकामा अन्य कर्मचारीले ज्यान जोगाउन सफल भएको जनाइएको छ। यस्तै 5 मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनामा 7 जना सम्पर्कविहीन छन्। बाढीबाट त्रिशुली जलविद्युत केन्द्र देवीघाट जलविद्युत केन्द्र माथिल्लो त्रिशुली 3A माथिल्लो त्रिशुली 3B मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएका छन्। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था र अस्पताललाई 2 अर्ब बढी भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य संस्था तथा अस्पताललाई 2 अर्ब 1 करोड 45 लाख बढी रूपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 383 स्वास्थ्य संस्था र अस्पताललाई रकम भुक्तानी गरिएको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

पीएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको आरम्भ भएको छ. श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दुई घण्टाको कार्यक्रममा म सेनीको तर्फबाट. कार्यक्रम हल्का फुल्का जहाँ विभिन्न रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको माझमा ल्याउने गर्दछु र इन्ट्रेस्टिङ मात्र नभएर इन्फर्मेटिभ धेरै एजुकेसनल फ्याक्ट्सहरू पनि हुने गर्छ. आज यस्तै निरन्तरता कार्यक्रममा रहने नै छ श्रोता. र आज चाहिँ विशेष गरी म यो डेन्टल हेल्थ यो बारेमा चाहिँ केही रोचक तथ्यहरू चाहिँ ल्याएको छु. र आज दाँतबारे यी 20 रोचक कुराहरू जुन सबैले थाहा नहुन सक्छ म यो बारेमा जानकारी राख्ने निसु. अब एभ्री पार्ट अफ आवर बडी इज इक्वली इम्पोर्टेन्ट. एउटा एउटा हाम्रो अङ्गहरू उत्ति नै महत्त्वपूर्ण हुन्छ होइन. त आज यो बारेमा पनि रोचक तथ्य रहने नै छ तपाईँको समीक्षामा. सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो. र अहिलेको लागि भने आउनुहोस् कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा.

BFB is called Carbidi Sunian and Sa, Gary Crumhal Gaffel, Kamahon and say you pilo can dara mo, you pilo resakta tiaza, dad bari, bistro jacura, jun sabre town of saxa, is bari mazan kirakni nisu, abo muskura da sabela by hilo, ki de hinsa, by hilasi ki de hinsa tab, to ho dad, mito muskan sahit, pictitora, atma biswas chalkauni, dadli, de county sondere bakan gorira sakininam. That केवल अनुहारको सौन्दर्य मात्र होइन हाम्रो समग्र स्वास्थ्यको सूचक पनि हो खानेकुरा चपाउने टोक्ने टुक्राउने काम दाँतकै हो यो सबैलाई थाहा छ धेरैलाई आभास नहुन सक्छ जन्मेदेखि नै गिजामा लुकेर रहेका यी दाँत जीवनभर हाम्रो साथी हुन्छन् तर एक पटक बिग्रिएपछि स्वाभाविक रूपमा फेरि उम्रदैन दात सम्बन्धी यस्तै केही रोचक र महत्त्वपूर्ण जानकारी म तपाईँको माझमा राख्ने नै छु र पहिलो रहेको छ सबैभन्दा कडा पदार्थ मानव शरीरमा

सबै भन्दा कडा पदार्थ दाँतको बाहिरी तह इनामेल हो। रोचक कुरा के छ भने यो हड्डी भन्दा बलियो हुन्छ। यो कडा बाहिरी आवरणले दाँतलाई चपाउँदा धेरै घर्षणबाट जोगाउँदछ। र दोस्रो रहेको छ पानी मुनिको आइसबर्ग जस्तै, यो बारेमा पनि रहनेछ अर्को तथ्य रोचक। अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

पीएफ पी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ। अहिले हामी कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु दाँतबारे 20 रोचक कुरा जुन सबैले थाहा नहुन सक्छ। र दोस्रोमा रहेको छ पानी मुनिको आइसबर्ग जस्तै हिउँले ढाकिएका पहाडहरू जस्तै दाँतको पनि सानो भाग मात्र देखिन्छ। दाँतको लगभग दुई तिहाई भाग गिजा मुनि लुकेको हुन्छ। लुकेको दाँतले यसलाई सही ठाउँमा राख्न मद्दत गर्दछ। यसै गरी तेस्रोमा रहेको छ जीवनकालमा दुई सेट दाँत निश्चित हुन्छ। धेरै जसो मानिसहरूको जीवनकालमा दुई सेट दाँत हुन्छन्। यसको मतलब छ महिनादेखि उमेरसम्म चाहिँ देखा पर्ने 20 दुधे दाँत र 6 वर्षको उमेरपछि 32 स्थायी दाँत आउँछ जुन वयस्कसम्म बढ्ने क्रम जारी रहदछ। र अवश्य पनि यो रोचक तथ्य म तपाईँको माझमा राख्ने नै छु, तर पनि अहिलेको लागि चाहिँ लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफबी स्कुलका रेडियो सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा भने दाँतबारे 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ। त्यसै गरी चौथोमा रहेको छ औँठा छाप जस्तै दाँत सबैको उस्तै हुँदैन। संसारमा औँठा छाप कसैको पनि मेल खाँदैन, दाँत पनि त्यस्तै हो। कुनै पनि दुई व्यक्तिको दाँत ठ्याक्कै उस्तै हुँदैन, सबैको दाँतको आकार प्रकार चाहिँ फरक फरक हुँदछ। यसै गरी फिफ्थमा रहेको छ चपाउनु मात्र दाँतको काम होइन, दाँतले खानेकुरा चपाउने मात्र काम गर्दैन, तिनीहरूले ध्वनि निकाल्न र शब्दहरू स्पष्ट रूपमा उच्चारण गर्न पनि मदत गर्दछ। र अवश्य पनि यो 20 रोचक तथ्य दाँत बारेमा मैले राखिरहेको छु श्रोता, यस क्रमलाई म जारी राख्ने नै छु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: गोलकार रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरका रेडियो सुन्ने हुनुहुन्छ कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको पहिलो घन्टामा र तपाईँको माझमा म चर्चा गरिरहेको छु दाँतबारे 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ र पनि यसै गरी छैठोमा रहेको छ ब्याक्टेरियाको घर हो दाँत मानव मुख ब्याक्टेरियाले भरिएको हुन्छ जसका 300 बढी विभिन्न प्रजातिहरू हुन्छन् नियमित ब्रस र फ्लसिङले यी ब्याक्टेरियाहरूको मात्रा नियन्त्रण गर्न र दाँत किरा लाग्नबाट रोक्न मद्दत गर्दछ यसै गरी सातोमा रहेको छ बढ्ने क्रम जारी रहन्छ शरीरका हड्डीहरू सुस्थ गतिमा बढ्छन् जुन एक निश्चित बिन्दुमा बढ्न रोकिन्छ दाँतको जरा जीवनभर बिस्तारै बढ्दै बढ्ने चाहिँ क्रम जारी रहन्छ जसले दाँतलाई बङ्गारामा एक नास टाँसिरहन मद्दत गर्दछ र कार्यक्रममा केही क्षणमा म आठौँ प्राचीन यो दन्त चिकित्साको बारेमा पनि चर्चा गर्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कुलका रेडियो सुन्नुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ श्रोता र म चर्चा गरिरहेको छु दाँतबारे यी 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ र यसरी आठौँमा रहेको छ प्राचीन दन्त चिकित्सा हजारौँ वर्ष पहिले पनि मानिसहरूले दाँत सफा गर्ने महत्त्व बुझेका थिए पुर्खाहरूले दाँत सफा गर्न रुखका हाँगाहरू प्रयोग गर्दथे र यसैगरी नौमा रहेको छ मध्ययुगिनिक माउथ वास मध्ययुगमा मानिसहरूले माउथ वासको रूपमा सबै प्रकारका अनौठा मिश्रणहरू प्रयोग गर्थे जसमा पिसाब र सुकाइएको स्ट्रबेरीको मिश्रण पनि समावेश थियो र अवश्य पनि यो रोचक तथ्यहरू तपाईँको माझमा राखि नै रहेको छ र भेरी इन्ट्रेस्टिङ रहेको छ होइन र यसबारेमा म अझै यो रिमेनिङ हामीसँग 11 रोचक तथ्य नै छ दन्तबारेमा जुन तपाईँलाई थाहा नहुन सक्छ र अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र समाचार पश्चात फेरि पनि हामी यसबारेमा चर्चा गर्ने नै छौँ

0: AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। मन्त्री परिषद बैठकले असो 6-10 गतेसम्म संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो।
2: संयुक्त राष्ट्रसङ्घको 81 महासभामा 2083 असो 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इन्डिया इन्टर गभर्नमेन्टल सब कमिटी IGSC को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भूमि व्यवस्था मन्त्रालयबाट काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरिब घर परिवारको सूची स्वीकृत गर्ने शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल र सदस्यमा श्री रामचरण सापकोटा एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल नियुक्ति गर्ने।
1: रासोपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा गुण्डा राज चलाएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको सल्लाहकार टोलीमाथि एकपछि अर्को आक्रोश पोख्दै सांसद सिंह,
3: प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार व्यवस्थामा चेन्ज भएछ, यो संविधानको कुन दफामा छ कुन ऐनमा छ मैले बुझ्न सकेको छैन। सरकारका केन्द्र मैले सिंह दबाट बुझेको थिएँ तर सरकारका केन्द्र ज्वागल बनेछ, हुकुमी शासन चलिरहेछ। सम्पत्ति शुद्धिकरणको डिजीलाई बोलाएर कसी कनपट्टीमा राति 1 बजे पिस्तौल भिराइन्छ र भनिन्छ कि यसलाई 2 घन्टाभित्र रेड कर नोटिस जारी गर। कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ, माननीय गुरुकुमारी यादव त्यो दिन राजीनामा दिनुपर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्, सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झस्सङ्ग हुन्छु कि म कुन देशको सांसद हो, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट अनकोट भन्दैछु।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री गौतम,
4: राष्ट्रिय सभाको बैठकमा मैले जेन्जी आन्दोलन स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषय वस्तुहरूलाई लिएर मान्यजीहरूले केही प्रश्नहरू गर्नुभएको छ, म थोरै आफ्ना विचारहरू राख्न चाहन्छु। 2/3 चाहिँ हामीले भोट हालेर पठाएका छौँ, अब कानून निर्माण छिटो हुनु पर्यो, संविधानै संशोधन गर्नु पर्यो भन्ने आशय सहित प्रश्नहरू पनि मलाई आइराखेका थिए। त्यसै सवालमा मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कहीँ कतै त्यस्तो भाषा शब्द प्रयोग गरेको छैन। यहाँहरूलाई मैले बोलेका कुराले कहीँ कतै चोट परेको रहेछ भनेदेखि मलाई त्यसमा दुःख लागेको छ र त्यसमा थप यहाँहरूको भावनामा चोट नपुग्ने गरेर आगामी दिनमा हामी सहकार्यमै काम गर्नुपर्छ।
1: बेलायतका सशस्त्र फौजी र उनीहरूका परिवारले अझै केही समय हालकै आवासमा बिताउनुपर्ने देखिएको छ। सैनिक परिवारलाई राम्रो सुविधायुक्त आवास दिनुपर्ने भए पनि दशकौंदेखि व्यवस्था गरिएका कारण तत्काल सुधार हुन नसक्ने बारे सांसदहरूलाई जानकारी दिइएको छ। तथ्याङ्क अनुसार सैनिक आवासका 10 मध्ये 9 घर मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। सरकारको नयाँ रक्षा आवास सेवा आउँदो वर्षदेखि शुरू हुँदैछ। थप डेभिस सेभिल्स म्याकेनबाट,
5: of Defence operates nearly 48,000 service family accommodation properties across the UK. It's thought around 90% of those need work to bring them up to scratch. Speaking to Parliament's Public Affairs Committee, Chief Executive of the Defence Infrastructure Organisation, Mike Green, says it'll take time.
6: Our houses need a lot of love. We have underinvested in them for the best part of 40 or 50 years. Right. That needs to change. It comes back to the effect on the family. Because it does affect families, and our, I'm sure we would agree, wonderful service personnel deserve better.
5: The committee also discussed a 1996 deal for the MOD to sell and lease back properties from Annington Homes, an agreement that ended up costing them £14.5 billion over 3 decades. MOD Permanent Secretary Jeremy Pocklington told MPs that lessons would have to be learned from that deal.
7: I think the most important lesson is the importance of government taking a long-term view of the stewardship of a national asset. That is how I feel. I know that's how the Defence Secretary would feel about this issue. And that needs to be the most important thing rather than the short-term pressures.
1: नेपाल भलिबल लिगमा कर्णाली शिवराजले मधेस वारियर्सलाई हराएको छ। हिजो भएको दोस्रो खेलमा कर्णालीले मधेसलाई 3-1 सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-20, दोस्रो सेट 25-20 र चौथो सेट 25-19 जितेको हो। मधेसले तेस्रो सेट 25-21 जित्यो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFB Scorecard Radio Sunday and Unsara, Gary Crow, Marley Hamito, Halka, Fulkako, you second hour, ma'am. Rabbi Shibini Sami, Mosinegator for Bata Tapi, Sampurna, Firibini, Swagat Karna Jahansu, Gary Crow, Ma, Bishibini, Bibina Rotak Totiru, Yenik interesting facts, Huru, Tapiko Mazama, Morak Dinigorni Su, Rasati, Mita Mita Git Sangiturban, Tapiko Samik Chamarani Sa. रेसिगरी श्रोता कार्यक्रम हल्का फुल्कामा अहिले म चर्चा गरिरहेको छु तपाईँको माझमा दाँतबारे बीस रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ र अब भने यो समयमा चाहिँ म अर्को राख्नेछु पहिलो टुथब्रस यो पनि रोचक तथ्य रहेको छ यो चाहिँ टेन्थ रोचक तथ्य यानि कि इन्ट्रेस्टिङ फ्याक्ट रहेको छ अहिले व्यापक रूपमा उत्पादन हुने टुथब्रस 17 शताब्दीमा इङ्ल्यान्डमा बनेको मानिन्छ यसभन्दा पहिले मानिसहरूले दाँत सफा गर्न कपडा चपाउने लट्ठी र प्वाँख पनि प्रयोग गर्न गर्थे र कार्यक्रममा रद्द गर्नुहोस् केही क्षणमा म 11th मुस्कानको शक्ति यो पनि रोचक तथ्य राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

सेकेन्ड आवरमा र म तपाईँको माझमा चर्चा गरिरहेको छु यस समयमा दाँतबारे बिस रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ र यसरी रहेको छ अहिलेको लागि भने 11 यो रोचक तथ्य मुस्कानको शक्ति। मुस्कानले मुडलाई मात्र सुधार गर्दैन यसैले सम्बन्ध कसिलो र विश्वासयोग्य पनि बनाउँछ। त्यसो भए ती मोती जस्ता दाँतहरू देखाउनु नै फाइदाजनक हुन्छ। र अर्को रहेको छ दाँतसँग सम्बन्धित अन्धविश्वास। धेरै संस्कृतिमा दाँतलाई लिएर अन्धविश्वासहरू छन्। कतिपय ठाउँमा बाल बालिकामा दाँत आउनुलाई संस्कारको रूपमा हेरिन्छ भने कतिपय ठाउँमा यसलाई अशुभ मानिन्छ। र यसैमा म आहारा अनुसार जनावरको दाँत यो बारेमा चर्चा गर्ने नै छु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

हामी छौँ श्रोता, कार्यक्रम हल्का फुल्काको यो दोस्रो घन्टामा र म चर्चा गरिरहेको छु अहिलेको यस समय तपाईँको माझमा रहेको छ दाँतबारे 20 रोचक तथ्य जुन सबैलाई थाहा नहुन सक्छ। त्यसै गरी 20 रोचक तथ्यमध्ये हामीले यो समयमा चाहिँ राखिसकेका छौँ 12 रोचक तथ्य र 13 रहेको छ आहारा अनुसार जनावरको दाँत। जनावरको दाँत तिनीहरूको आहार अनुसार अनुकूलित हुन्छ। शाकाहारी जनावरको बोट बिरुवा चपाउनुको लागि चेप्टा दाँत हुन्छन् भने मांसाहारी जनावरको मासु च्यात्न मद्दत गर्ने तिखा दाँत हुन्छन्। त्यसै गरी चौथोमा रहेको छ समुद्री जीवको दाँत। शार्क जस्ता समुद्री जीवहरूमा मानिसको जस्तो एक रूप दाँत हुँदैन। तिनीहरूसँग निरन्तर चलिरहेका दाँत धेरै पङ्क्तिहरू हुन्छन्। पुराना दाँतहरू जीर्ण हुँदै जाँदा नयाँ दाँतहरूले तिनीहरूलाई प्रतिस्थापन गर्दछ। र कार्यक्रममा रद्दी गर्नुहोस् शैलीको लागि भने लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFBA स्कोरकार्ड रेडियो सुन्ने हुनुहुन्छ कार्यक्रम अहिले छौँ श्रोता यो समय हामी हल्का फुल्का कुसै किनारमा र चर्चा गरिरहेको छु यो बिसवटा रोचक तथ्य दन्तबारे जुन तपाईँलाई थाहा नहुन सक्छ यसै गरी रहेको छ अर्को भने पन्ध्रौँमा अन्तरिक्ष यात्री र दाँत अन्तरिक्ष यात्रीले मानव शरीरमा आश्चर्यजनक प्रभाव पार्न सक्छ जसमा दाँतको समस्या पनि समावेश छ सूक्ष्म गुणताकरण यो वातावरणले हड्डीको घनत्वमालाई चाहिँ यसले असर गर्न सक्छ जसले दाँतको स्वास्थ्यलाई पनि असर गर्न सक्छ यसै गरिरहेको छ दन्त चिकित्साको भविष्य दन्त प्रविधि निरन्तर विकसित हुँदैछ अनुसन्धानकर्ताले दाँतको फोहोरको उपचार गर्ने गुमेको दाँतमा कृत्रिम दाँत हाल्ने र दाँत किरा लाग्नबाट पूर्ण रूपमा रोक्ने नयाँ तरिकाहरू विकास गरिरहेका छन् र कार्यक्रम हल्का फुल्कामा रद्दी गर्नुहोस् श्रोता अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ अहिले छौँ हामी कार्यक्रम हल्का फुल्का सेकेन्ड आवरमा र चर्चा गरिरहेको छ यी 20 रोचक तथ्य जुन दन्तको बारेमा तपाईँले थाहा नहुन सक्छ 18 रहेको छ दाँतको जराले पनि मुटु रोगको चाहिँ सङ्केत दिँदछ किचाको समस्या भएमा व्यक्तिलाई मुटु रोगको सम्भावना बढी हुन्छ मुखको स्वास्थ्य राम्रो राख्नले समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ यसै गरी 1900 रहेको छ चपाउने शक्ति औसत 200 पाउन्डसम्म हुनसक्छ एउटा मानिसको औसत चपाउने शक्ति चाहिँ 200 पाउन्ड लगभग 90 केजीसम्म हुनसक्छ र कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ अब पनि लागौँ श्रोता यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBA स्कोरका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा छौँ र म तपाईँको माझमा चर्चा गरिरहेको छु अहिलेकै समयमा दाँतबारे बिच रोचक कुरा जुन सबैले थाहा नहुन सक्छ र आजको अन्तिम रोचक तथ्य रहेको छ मानिसको दाँतले हाँसोको किसिम बदल्न सक्छ. दाँतको बनावटका कारण मानिसको हाँसो विभिन्न किसिमको देखिन्छ जसले अनुहारको हावभाव फरक देखाउँदछ. र अवश्य पनि श्रोता कार्यक्रम हल्का फुल्काबाट बिदा लिने समय आइ नै सकेको छ. तपाईँको समक्षमा मैले दाँतबारे यी 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ यो बारेमा चर्चा गरेको छु र अवश्य पनि आज धेरै कुराहरू थाहा हुने मौका पनि भएको छ भन्ने म आशा गर्दछु. यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउने नै छु भन्दै साथ साथै एउटा मिठो गीत राख्नेछु. इन्जोय गर्नुहोला. नेक्स्ट विक भेट्नेछौँ. म सँगै पनि बिदा लिनेछु. नमस्ते. बाई बाई.

0: AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
3: सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहका उत्तर एजेन्सी रका प्रतिनिधिलाई भेटेको घोषणा गर्नुभएको छ। यो भेट मुलुकका लागि लज्जाको विषय भएको सिंहको भनाइ छ। केही समय अघि बालेनका सल्लाहकार कुमार बेनले रका एजेन्ट भेटेको चर्चा भएको थियो, तर बेनले अस्वीकार गर्नुभएको थियो। सांसद सिंहले भने बेन र रका एजेन्ट भेट भएको नाम समेत दिनुभएको छ।
4: एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ड्युटीबाट तल भत्ता मन्त्री स्तरीय खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको ठाडेर टाइसुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थे, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो? त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन। त्यो गएको हो, यदि भन्यो भने म भनिदिन्छु। दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुनिएकाको उद्धारमा गतिलो कामै नभएको दावी गर्नुभएको छ। छिलिमे उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले उद्धारको काममा तीव्रता नदिएको गुनासो गर्नुभएको हो।
5: त्यो तल छिलिमे सुरुङमा गएर अस्तिको दिनदेखि आज अब तीन दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षा कर्मी पुग्ने अनि 2 घन्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खाना आउने अनि फेरि 3 घन्टा 4 घन्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने, वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने, यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नि तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ, र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
3: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
5: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापटीतिर त्यहाँ काम गर्यौँ, हामीले 4 वटा बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
3: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ। सांसदहरूले घटनाको छानबिन सहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन्। रासोपा सांसद अंकिता ठाकुर,
6: पशु पीडाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्यराती 2 बजे चिसो र धुलाम्य सडकमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 ले प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सडकमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
7: झापाको
3: अब खबर फटाफट।
7: झापाको कन्काई 1 र 2 को जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम सुरु। सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क। बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने। रेबिज संक्रमित कुकुरको टोकाईबाट पशु चौपाया मरेपछि 5 थरको फाल्गुनन्द गाउँपालिका मेहेल बोटेका थुप्रै गोठ रित्तिए। 2 अना गाई सहित केही महिनामै 38 वटा गाई वस्तु मरे। दुध दिँदै गरेका पशु चौपाया मरेपछि आमदानीको स्रोत समेत बन्द। भोटेको सिबाडीका मृतक प्रति श्रद्धाञ्जली र आत्मशान्तिका लागि विश्व शान्ति धाम लुम्बिनीले 3 दिने विश्व शान्ति पूजा गर्ने। बाढी आएको 21 औं दिन आउँदो 29 देखि 31 गते बिहान 7:30 देखि 10 बजेसम्म काठमाडौँ बौद्ध स्तूप परिसरमा दीप प्रज्वलन सहित शान्ति प्रार्थना गरिने। भोटेकोशी बाढीपछि वीरगंज नाकामा दैनिक 70%ले आयात बढ्यो। भदौ महिनाभित्र 23 अर्ब 52 करोड राजस्व उठाउने लक्ष्य राखिएकोमा हिजोसम्ममा 93% उठिसक्यो। नेपाल चीन जोड्ने मुगुको गमगढी नाक्चे लाग्ना सडक निर्माण शुरू भएको 21 वर्ष बित्दा पनि अलपत्र, हालसम्म 18 किलोमिटर मात्रै पुरा। र धनकुटा 7 को बस पार्क सुविधा सम्पन्न र व्यवस्थित बनाइने, बस पार्कको स्तर बढाउन यो वर्षका लागि 8 करोड बजेट।
3: र नेपालले बङ्गलादेशसँग द्विपक्षीय टी20 क्रिकेट श्रृङ्खला आयोजनाका लागि औपचारिक प्रस्ताव अघि बढाएको छ। बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिमुल हकबीच ढाकामा भएको भेटवार्ताका क्रममा भण्डारीले प्रस्ताव अघि सार्नु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: ओ पकड़ो उसको,
1: चलो बस चलो,
0: पकड़ो बस।
2: यो BFBS कुलकर रेडियो हो।

0: यहाँ सभा हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोशित हुनुभएको थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट 74 निर्वाचित यादव चैत 27 गते उद्योग मन्त्री बन्नुभएको थियो। यसअघि 72 निर्वाचित रासोपाका दीपक शाहले 14 दिनमै श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरुङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। हिजो सुनसरी 4 निर्वाचित रासोपा सांसद दीपक कुमार शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिनुभएको छ। गौरी कुमारी यादवले मन्त्रीबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई सिफारिश गर्नुभएको हो। स्वास्थ्य मन्त्रालयले विपदका बेला ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शव गृह निर्माण गर्ने योजना अघि सारेको छ।
1: मन्त्रालयले मुलुकका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा 50 शव अट्ने क्षमताको शव गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शव गृहको क्षमता विस्तार गर्ने निर्णय भएको छ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शव गृह निर्माण तथा क्षमता विस्तार गरिने भनिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले पछिल्लो भोटेको सिबाड़ीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले विपत्तिमा राजनीति नभई नागरिकको जीवन रक्षामा ध्यान दिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओली,
2: भोटे कोशीको यो भीषण विपत्तिको घडीमा हामी सत्तापक्ष र प्रतिपक्ष होइनौ, हामी एउटै राज्य हौ, एउटै पीडामा उभिएका नेपाली हौ। यो पीडा सबैको साझा पीडा हो, त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता राजनीति होइन, जीवनको रक्षा र नागरिकको उद्धार हुनुपर्छ। सुरुङभित्र फसेकाहरूको उद्धार अपेक्षा गरे अनुरूप अघि बढ्न नसकेको अवस्थामा उद्धारका सबै सम्भावित उपाय, प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्न सरकारसँग फेरि पनि आग्रह गर्दछु। अस्थायी आश्रय स्थलमा रहेको नागरिक, विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूको अवस्था अझ संवेदनशील छ। भोटे कोशीको विपत्तिको यो कठिन भडीमा सरकारले क्लाइमेट जस्टिसको नाममा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक प्रयास गरिरहेको देखिन्छ। माननीय अर्थमन्त्री र कृषि मन्त्री ज्यूले लस एण्ड ड्यामेज कोषलाई पत्राचार गर्नुभएको भनिएको छ, तर त्यसको विवरणले अस्पष्टता बोकेको छ। किनभने न त रकम, न क्षेत्र, न समय सीमा, कोष समितिले एक्सटेन्सिभ शब्दको आधारमा रकम विनियोजन गर्दछ भन्ने मेरो जानकारीमा छैन।
0: पाल्पाको पूर्वखोला गाउँपालिकाले भोटेको सिबाडीबाट प्रभावितका लागि 30,18,000 राहत पठाउने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभएको छ। बैठकको निर्णय अनुसार तीज कार्यक्रमका लागि विनियोजित 3,00,000 गाउँपालिकाभित्रका विद्यालयका शिक्षकहरूको पारिश्रमिकबाट 18,82,000, जनप्रतिनिधिहरूबाट 1,00,000 रूपियाँ र गाउँपालिकाका कर्मचारीबाट 7,36,000 रूपियाँ संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ। प्लेकार्ड सहित माइतीकर मण्डलामा भेला भएर अभियानले जलवायु न्यायका लागि प्रदर्शन गरेको हो। विकसित मुलुकका कारण जलवायु परिवर्तनको समस्या भएको र यसको मारमा नेपाल परेको अभियानीहरूको भनाइ छ। उनीहरूले भोटेको सी त्रिशुली बाढीबाट भएको क्षतिको क्षतिपूर्तिको माग गरेका छन्। खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट 2 पक्राउ परेका छन्। भक्तपुरको इटाँछे र सूर्यविनायक ब्रह्मनगरबाट 2 पक्राउ गरिएको प्रहरीले जनाएको छ। सूर्यविनायक ब्रह्मनगरको सर्लाही जनरल स्टोरका सञ्चालक 25 उमेश शाह पक्राउ परेका हुन्। सर्लाही बरथवा 7 घर भएका शाहले एलपी ग्यास प्रति सिलिण्डर 2,800 रूपियाँमा बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले शाहलाई पक्रेको हो। यस्तै भक्तपुर 2 इटाँछेबाट अर्का 1 पक्राउ परेका छन्। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

Underground Radio. नमस्ते बीएफपीएस गोरखा रेडियो ब्रुनाईको स्टुडियोबाट सुरु भयो ब्रुनाईका कार्यक्रमहरूको लाइन छ श्रोता प्रभातकालीन आवाज सुरु भयो र अब तीन घण्टा प्रभातकालीन आवाज सञ्चालन हुन्छ त्यस पछाडि मझेरी कार्यक्रम सुन्नुहुनेछ ब्रुनाईको समय 10 बजेदेखि 1 बजेसम्म र त्यस पछाडि यहाँका स्थानीय श्रोताले सुन्नुहुनेछ साङ्गीतिक तरङ्ग कार्यक्रम त्यस बेला चाहिँ तपाईँहरू अन्य श्रोता चाहिँ बेलायततर्फ जोडिनुहुनेछ यहाँको साङ्गीतिक तरङ्ग कार्यक्रम चलेको बेलामा हजुर ब्रुनाईको स्टुडियोबाट म धनराज राईको हार्दिक नमस्कार अनि स्वागत छ आजको हाम्रो बसाइमा प्रभातकालीन कार्यक्रम हो आजको शुक्रबार 11 सेप्टेम्बर सन् 2026 सालको तदनुसार भदौ 26 गते विक्रम सम्वत 2083 सालको हजुर आज विभिन्न दिवसहरू परेका छन् ती दिवसहरू मध्ये आज तपाईँहरूको मानसपटलमा कतिको छ कतिले बिर्सिनु भयो कतिले सम्झिराख्नु भएको छ 9/11/2001 सेप्टेम्बर 11 तारिकको दिन आजभन्दा 25 वर्ष अगाडि भएको घटनाको दिन हो आज र त्यस्तै गरी कुसे औँसी पनि परेको छ नेपाली पात्रो अनुसार बुवाको मुख हेर्ने दिन अनि मोतीराम भट्ट जयन्ती पनि आजै परेको छ नेपाली पात्र अनुसार हजुर धेरै दिवसहरू परेका छन् अब हामीले त के अरे संयुक्त राष्ट्रको क्यालेन्डर त हेरेकै छैनौँ त्यहाँ पनि केही दिवसहरू परेका छन् छैनन् अनि आफ्नो देश स्थान अनुसारको दिवसहरू हुन्छ तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ त्यहाँको अब रीतिरिवाजहरूसँग चाहिँ घुलमिल भएर त्यहाँको दिवसहरू मान्ने गर्नुहुन्छ रीतिथितिहरू मान्ने गर्नुहुन्छ तपाईँहरू सम्पूर्णलाई आजको जुनै पनि दिवस भए पनि तपाईँहरूलाई शुभकामना हजुर हामी आज केही चर्चा अवश्य नै गर्नेछौँ 9/11 बारेमा आजको सन्दर्भमा दोस्रो घन्टामा छुने प्रयास गर्छु कुसे औँसीको बारेमा केही क्षणमा म तपाईँहरूलाई चर्चा गर्छु र हामीले कार्यक्रम सुरु गऱ्यौँ आजको हामी नेपाली धर्मेन्द्र सेवान श्रेया सोताङ सन्तोष लामा आकाङ्क्षा बस्याल जस्ता गायकहरूले गाएको गीत हामी नेपाली भन्नेबाट र यो गीतमा तपाईँहरूले सुनिहाल्नुभयो भाव के थियो नेपाल हामी नेपाली तल माथि उता यता पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर भएका नेपालको सीमाभित्र भएका हामी सबै नेपाली दुःख पर्दा एकले अर्कोलाई हौसलामा हैसे दिने हाँसोमा खुसी बाँड्ने हामी नेपाली यस्तै भाव बोकेको गीतबाट कार्यक्रमको सुरुवात गऱ्यौँ आउनुहोस् अर्को गीत सुनाइहाल्छु म अलि जोसिलो गीतबाट सुरु गरौँ अब क्रान्ति आलेको पालो परेको छ आउन हामी भन्दै हुनुहुन्छ

बिहे गरेर रानी बनाइराख्ने कुरा गर्ने कलाकार हुनुहुन्थ्यो क्रान्ति आले. प्रभातकालीन आवाज कार्यक्रममा यो गीत सुन्दै हुनुहुन्छ तपाईँले. अब लागौं आजको मौसमी चर्चा बारे छोटकरीमा. रोदाईमा बिहानको 16 मिनट गयो श्रोता, 16 मिनट 23 सेकेन्ड चाहिँ गएको रहेछ. 24 डिग्री सेल्सियस तापक्रम रहेको छ सेरियामा र 31 डिग्री सेल्सियस अधिकतम तापक्रम आजको लागि आकलन गरिएको छ. मेघगर्जनसहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ. बदली भई दिन दिउँसो पख मध्याह पछाडि भने केही भारी वर्षा हुने सङ्केतहरू देखिएको छ सेरिया ब्रुनाईमा. ब्रुनाईको अन्य स्थानका श्रोता तपाईँहरू कहाँबाट सुन्दै हुनुहुन्छ, यसो सुनिराख्नु भएको छ भने हाम्रो त यतातिर

को उपस्थिति छ आज सेरिया ब्रुनाईमा। नेपालमा बिहानको 5:02 गयो श्रोता। 20 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ अहिले, र काठमाडौँलाई पनि अहिले तुवालोले घेरिरहेको छ र मन्द गतिमा हावा चलिरहेको छ भने आज 19 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहने अनुमान गरिएको छ भने 28 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ काठमाडौँमा पनि, तर प्रोबाबिलिटी अलि कम नै छ दिनभरि जसो नै, र मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ। बेलायतमा मध्यरातको 12:18 गयो, 16 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ अहिले। हल्का बादलले लन्डनको आकाश ढाकिएको अवस्था रहेको छ भने मन्द गतिमा हावा चलिरहेको छ। कतै कतै छिटफुट वर्षा पनि भइरहेको छ अहिले लन्डनमा, र आज दिनभरिमा लन्डनमा 12 डिग्री सेल्सियसको वरिपरि न्यूनतम तापक्रम र 22 डिग्रीसम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने घमाइला अन्तरालहरू देख्नुहुनेछ, आज पाउनुहुनेछ, र त्यसका साथमा मन्द गतिमा हावा चल्ने चाहिँ जनाइएको छ। लन्डन आज रातिसम्म नै चाहिँ तपाईँको सुखा रहने चाहिँ अनुमान गरिएको छ। हजुर, हामीले 3 ठाउँको मौसमको चर्चा गर्यौँ श्रोता, तपाईँहरू अन्य स्थानमा नि हामीलाई सुनिराख्नुहुन्छ, सुन्ने गर्नुहुन्छ, र के कसो छ तपाईँहरूको पनि पठाउनुहोस् ताजा मौसमी अपडेट, अथवा अन्य केही तपाईँका विशेष छन् भने हामीलाई भन्नुहोस्, हामी अन्य श्रोतालाई भनिहाल्छौँ। भन्ने माध्यमहरू तपाईँलाई कण्ठस्थ नै छ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, अथवा फेसबुक मेसेन्जरमा म्यासेज पठाएर पनि तपाईँले हामीसँग सम्पर्क स्थापित गर्न सक्नुहुनेछ। अब तारा प्रकाश लिम्बू अनि दिपा लिम्बूलाई सुन्न जाउँ। सारे सारे सारे भन्दै हुनुहुन्छ।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

हजुर, जबसम्म के हुन्छ तबसम्म यो सास यो मुटु यो धड्कन तिमीलाई, सुमी चामलिङ राईले गाउनुभएको गीत सुन्यो श्रोता। ब्रुनाईमा अहिले बिहानको 7:29 गयो। आउनुहोस् एकैछिन, अब आज बुवाको मुख हेर्ने दिन, अब त्यही सन्दर्भ पारेर छोटो चर्चा गरिहालौँ। हजुर, आज अब नेपाली पात्रो क्यालेन्डर भित्ते पात्रोको त अब युज त्यति अब आउन छाडिसक्यो। ए, डेकोरेसनको रूपमा मात्रै हेरिन्छ, कतिपय त समयमा भित्तामा झुन्डिएको हुन्छ, पल्टाउनु पनि कति महिना पछाडि मात्रै ए साँच्ची पल्टाउनु पो पर्ने भन्ने भइसक्यो। त्यही पनि आज कुसे औँसी, हिन्दू धर्मावलम्बीहरूले चाहिँ आज कुसे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन मनाउने गर्दछौँ हामी। हिन्दू परम्परामा यस दिनलाई पिताप्रतिको सम्मान, कृतज्ञता र आशीर्वाद प्राप्त गर्ने विशेष अवसरका रूपमा लिइने गरिन्छ। कुसे औँसी नाम आफैमा रोचक छ श्रोता। आजकै दिन पवित्र मानिने कुश घाँस चाहिँ घरमा भित्राउने चलन पनि रहेको छ। धार्मिक विश्वास अनुसार कुशलाई भगवान विष्णुको प्रतीक मानिन्छ र पूजा श्रद्धा तथा अन्य धार्मिक कर्ममा वर्षभरि नै प्रयोग गरिन्छ। त्यसैले आजको दिन कुश सङ्कलन गरी सुरक्षित राख्ने परम्परा पनि रहिआएको छ। आज जीवित रहनुभएका बुवालाई मिठाई, फलफुल, वस्त्र वा आफूले सकेको जानेको उपहार दिएर सम्मान गर्ने गरिन्छ। टाढा रहेका सन्तान अथवा विदेशतिर, अब देशमै पनि कामको सिलसिलामा धेरै परपर गएका सन्तानहरूले चाहिँ अब फोन, अहिले त भिडियो कल, म्यासेज होइन, अब अहिले त फेरि पोस्टल सर्भिस पनि राम्रो इफिसियन्ट छ नेपालमा पनि, यति दिनभित्र चाहिँ मोटामोटी पुग्छ भन्ने तरिकाले पोस्ट गर्यो भने ठ्याक्कै आजकै दिन पुग्ने गरी पोस्ट गर्नुभएको होला कतिले, त्यस्तो गरेर अथवा सन्देश मार्फत पनि शुभकामना व्यक्त गर्ने गरिन्छ। तपाईँले गरिसक्नुभयो होला पक्कै पनि, अथवा गर्ने क्रममा हुनुहुन्छ होला। बुवा अझै अब बितिसक्नु भएको छ, दिवङ्गत भइसक्नु भएको छ भने उहाँहरूले भने तीर्थस्थल, नदी, देवालयमा गई तर्पण, श्राद्ध वा सम्झना गर्ने चलन छ। अब कुसे औँसी केवल धार्मिक पर्व मात्र होइन, परिवारको आधार स्तम्भ मानिने बुवाको योगदान सम्झिने दिन पनि हो आज श्रोता। सन्तानको शिक्षादेखि जीवनको मार्गदर्शनसम्म बुवाले खेलेको भूमिकालाई सम्मान गर्दै कृतज्ञता व्यक्त गर्ने सन्देश चाहिँ आज हामी बुझ्न सक्छौँ। त्यसैले आजको दिन एउटा उपहार भन्दा पनि के गर्न सकिन्छ भने बुवाप्रतिको प्रेम, सम्मान र धन्यवाद व्यक्त गर्नु नै यसको वास्तविक महत्त्व हो। र आज नेपालमा हुनुहुने श्रोताहरूमध्ये धेरै त अब धार्मिक पीठ, देवालय जस्तै अब कहाँ कहाँ, गोकर्णेश्वर, महादेव, रसुवाको बेत्रावती, अब त्यहाँ त अब बाढी पहिरोले तहस नहस गरेको अवस्था छ, जान सक्नुहुन्न होला, अब नजानुस् पनि, मैले पनि सुझाव दिएँ। तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको बराह क्षेत्र लगायतका अन्य धार्मिक पवित्र स्थलहरूतिर गएर पनि बुवालाई सम्झिने गर्नुहुन्छ। दिवङ्गत हुनुभएको बुवालाई अब बुवा जीवित हुनेहरूले त घरमै चाहिँ नहरा पार्दै भए पनि, बुवासँग जिस्किँदै भए पनि तपाईँको साथमा नै हुनुहुन्छ। हामी बुवा नहुने टोलीहरूलाई चाहिँ अब यसो सम्झिने, अनि अब विदेशमा हामी जस्तोहरूले चाहिँ फोटो हेर्ने, फोटोमा बुवासँग एकछिन कुरा गर्ने, त्यति मात्रै गर्न सक्छौँ, मनमा चाहिँ हामी सधैँ राख्ने गर्छौँ। हजुर, अब बुवा सम्बन्धीकै एउटा गीत राख्न चाहे श्रोता, सुगम पोखरेलको आवाजमा रहेको छ बुवा, प्लिज इन्जोय।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्ने थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर, मिठो गीत सुन्यौ साथीभाइको लय लयमा स्यान्डीले गाउनु भएको थियो यो गीतलाई। ब्रिटिस फोर्सेस ब्रुनाईमा काला रात्रि दसैँ पार्टी आयोजना हुने मिति घोषणा गरिएको छ। श्रोता, 18 अक्टोबर 2026 सालका दिन चाहिँ दसैँको काला रात्रि पार्टी आयोजना हुने भएको छ। तपाईँहरूले चाहिँ अब आफ्नो नाम दर्ता गराउन थाल्नुहोला, नछुट्नु होला है। क्युआर कोड चाहिँ उपलब्ध गराइएको छ हाई पेजमा, अथवा तपाईँहरूले सिग्नल च्याट ग्रुपमा पनि पाइसक्नु भएको छ होला आफ्नो आफ्नो कम्पनी डिपार्टमेन्ट को च्याट ग्रुपहरू मार्फत। उक्त च्याट ग्रुपमा भएको क्युआर कोडलाई उपयोग गरेर चाहिँ आफ्नो अनि आफ्नो परिवारको दर्ता गराउनु होला। हजुर, अब एउटा गीत सुनौ, लैजा चरी हावा सरी, र यो गीत गाउने कलाकार हुनुहुन्छ विनुषा राई र प्रशान्त आलुङ राईले रचना गर्नुभएको छ यो गीतलाई। र यो गीतलाई अनुरोध गरी पठाउनु भएको छ एनपी परदेशीजीले नर्थ क्यारोलाइना युएसएबाट। र उहाँले चाहिँ नमस्कार, कुशल प्रस्तुता धनराज सर भन्नुभएको छ। परदेशीजीलाई धेरै धेरै धन्यवाद कुशल प्रस्तुता भन्नुभएकोमा। हजुरको मिठो आवाज आज पनि कानमा गुन्जिन थालेको छ। हजुरको शुक्रबार भइसक्यो, यता म चाहिँ बिहिबार नै खाँदैछु भनेर भन्नुभएको छ। हजुर, तपाईँहरूको टाइम जोन अलिकति पछाडि नै छ हामीभन्दा। यहाँ बिहिबारै साँझमा काम गर्दै हजुरलाई सुन्दै रमाउँदैछु भन्नुभएको छ। अब काम त गर्नु नै पर्यो, ढिलो चाँडो अगाडि पछाडि भए पनि। अनि उहाँ अगाडि भन्नुहुन्छ, एउटा गीत तत्तातो अनुरोध गर्न चाहन्छु। हाम्रो सोलु नेचाको प्रिय भाइ प्रशान्त एलुङ राईले हिजो आज यता टेक्सासतिरको बसी बियालोमा आफू जन्मी हुर्केको गाउँघर सम्झँदै गीत लेखेको रहेछ भन्नुभएको छ। ओके, मलाई पनि थाहा थिएन उहाँ प्रशान्त एलुङ राई चाहिँ सोलु नेचाको हुनुहुन्छ भनेर, र अहिले टेक्सासतिर हुनुहुन्छ भन्ने मैले परदेशीजीको लेखाइबाट बुझेँ। सोही गीतको हिजो भर्खर मात्र रिलिज भएको यो संलग्न गीत हजुरको कार्यक्रमबाट सम्पूर्ण श्रोतालाई सुनाउन चाहन्छु र विशेष तपाईँलाई सुनाउन चाहन्छु ल भन्नुभएको छ परदेशीजीलाई, एनपी परदेशीजीलाई धेरै धेरै धन्यवाद यो गीत चाहिँ डेडिकेट गर्नुभएकोमा। तपाईँ हामी सबैलाई डेडिकेट गर्नुभएको छ। अब उक्त गीत सुन्न जाउँ अनि रमाइलो गरौँ यो गीत सुनेर।

हजुर, कर्णप्रिय गीत सुन्यौँ शङ्कर बिसीको आवाजमा. शङ्कर बिसी होइन, श्रोता विनुषा राईको आवाजमा प्रशान्त येलुङ राईले गाउनुभएको गीत. प्रशान्त येलुङ राईले पनि सुन्दै हुनुहुन्छ भनेर एनपी परदेशीजीले खबर दिनुभएको थियो. अब लागौँ हामी आजको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी लिन सुरु गरिहालौँ. अमेरिकी डलर एकको खरिद दर 152.41 रुपियाँ, बिक्री दर 153.01 रुपियाँ. युरो एकको खरिद दर 177.32 रुपियाँ, बिक्री दर 178.02 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.53 रुपियाँ, बिक्री दर 207.34 रुपियाँ. स्विस फ्रांक एक को खरीद दर 188.06 रुपियाँ, बिक्री दर 188.80 रुपियाँ. अस्ट्रेलियन डलर एक को खरीद दर 109.89 रुपियाँ, बिक्री दर 110.32 रुपियाँ. कैनेडियन डलर एक को खरीद दर 110.37 रुपियाँ, बिक्री दर 110.80 रुपियाँ. सिंगापुर डलर एकको खरिद दर 120.47 रुपियाँ, बिक्री दर 120.94 रुपियाँ. जापानी जेन 10 को खरिद दर 9.92 रुपियाँ, बिक्री दर 9.96 रुपियाँ. चाइनिज युआन एकको खरिद दर 22.73 रुपियाँ, बिक्री दर 22.82 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिद दर 40.59 रुपियाँ, बिक्री दर 40.75 रुपियाँ. कतारी रियाल एकको खरिद दर 41.81 रुपियाँ, बिक्री दर 41.98 रुपियाँ. थाई भाट एकको खरिद दर 4.63 रुपियाँ, बिक्री दर 4.65 रुपियाँ. युएई दिरहाम एकको खरिद दर 41.49 रुपियाँ, बिक्री दर 41.66 रुपियाँ. मलेसियन रिंगित एकको खरिद दर 37.49 रुपियाँ, बिक्री दर 37.64 रुपियाँ. साउथ कोरियन वन 100 को खरिद दर 11.35 रुपियाँ, बिक्री दर 11.40 रुपियाँ. स्वेडिस क्रोनर एकको खरिद दर 15.88 रुपियाँ, बिक्री दर 15.94 रुपियाँ. डेनिस क्रोनर एकको खरिद दर 23.72 रुपियाँ, बिक्री दर 23.81 रुपियाँ. हङकङ डलर एकको खरिद दर 19.44 रुपियाँ, बिक्री दर 19.51 रुपियाँ. कुवेती दिनार एकको खरिद दर 497.02 रुपियाँ, बिक्री दर 498.97 रुपियाँ. बहराइन दिनार एकको खरिद दर 404.24 रुपियाँ, बिक्री दर 405.84 रुपियाँ. र अन्तमा ओमानी रियाल एकको खरिद दर 395.86 रुपियाँ, बिक्री दर 397.42 रुपियाँ. हजुर, तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भाव पुरा भयो. अब हामी एउटा छोटो जानकारी लिन्छौँ. यो चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईमा हुन गइरहेको छोटो कार्यक्रम हो इन्डक्सनको, र यो इन्डक्सन कार्यक्रम हो मुमोङ पुलको. र त्यहाँ चाहिँ अब इन्डक्सन नभइकन तपाईँहरूले एक्सेस पाउनुहुने छैन, एक्सेस कोड दिइने छैन तपाईँलाई, तपाईँले चलाउन पाउनुहुने छैन. मङ्गलबार 15 सेप्टेम्बरका दिन बिहानको 10 बजेदेखि 11 बजेसम्म 1 घन्टाका लागि यो इन्डक्सन कार्यक्रम हुन्छ. र तपाईँहरूले चाहिँ त्यही त अघि भनिहाले, यो पुल चाहिँ युज गर्न चाहनुहुन्छ भने यो इन्डक्सन गरेकै हुनुपर्छ. इन्डक्टेड नभइकन तपाईँले यो पुल चलाउन पाउनुहुने छैन. र इन्डक्सन भइसकेपछि तपाईँलाई चाहिँ त्यहाँको चाबीको कोड दिइनेछ भनौँ न, ढोकाको. र तपाईँले चाहिँ आफू अनि परिवार अनि साथीभाइलाई पनि लगेर जान सक्नुहुन्छ. इन्डक्ट नभइकन चाहिँ तपाईँ जान्न चाहनुहुन्छ भने अरू कसैको इन्डक्टेड भएको साथीभाइहरूसँग ट्याग अलोङ भएर जानुपर्ने हुन्छ. हजुर, अब हामी काली पनि होइन गोरी पनि होइन, शङ्कर बिसी र रेशमा सुनवारले गाउनुभएको यो गीतलाई सुन्छौँ र कार्यक्रमको पहिलो घन्टालाई समापन गर्छौँ. तपाईँ र हाम्रो भेट अब दोस्रो घन्टामा हुनेछ र यो पछाडि तपाईँहरूले समाचार पनि सुन्नुहुनेछ. दोस्रो घन्टामा भेटौँ.

आज वैदिक सनातन धर्मावलम्बीले पवित्र कुश घर घरमा भित्राएर कुशे औँसी पर्व मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृ कार्यमा प्रयोग गर्ने चलन छ। अरू दिन उखेलिएको कुश त्यसै दिन मात्रै उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन्। आजका दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन छ। बाबु नहुनेहरूले पवित्र स्थानमा गई बाबुको नाममा तर्पण, पिण्ड दान तथा श्राद्ध गरी सिधा दिने चलन छ। आजको दिन काठमाडौँको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। त्यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यसै गरी रसुवा र नुवाकोटको संगम स्थल बेत्रावतीमा पनि मेला लाग्ने गर्छ। तर यो वर्ष भोटेकोशी बाढीले बेत्रावतीलाई तहस नहस पारेको छ। त्यसै कारण बेत्रावतीमा मेला लाग्ने नलाग्ने निश्चित छैन। साल ट्रेडिङ कर्पोरेशनले बजारमा चिनीको अभाव हुन नदिने स्पष्ट पारेको छ। कर्पोरेशनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार हाल संस्थासँग करिब 32,000 बोरा चिनी मौजदात छ। यो बाहेक निजी क्षेत्रका स्वदेशी उद्योगबाट लिने निर्णय भएको 12,000 मेट्रिक टन चिनीको भुक्तानी पठाइसकिएको कर्पोरेशनले जनाएको छ। हाल नागढुङ्गा मुङलिङ सड़क खण्डमा अवरोधका कारण ठूला सवारी साधन चल्न नसक्दा साना ट्रक मार्फत चिनी बिस्तारै काठमाडौँ भित्री रहेको राजभण्डारीले जानकारी दिनुभएको छ। यसैबीच 1% भन्सार महसुल छुटमा भारतबाट चिनी आयातको प्रक्रिया पनि शुरू भएको छ। पहिलो चरण अन्तर्गत करिब 2,500 टन चिनी वीरगंज नाका आइपुगेको छ। थप 5,000 टन चिनी पनि आयातको पाइपलाइनमा रहेको साल ट्रेडिङले जनाएको छ। ट्रेडिङले आफ्ना बिक्री काउन्टरबाट प्रति केजी 105 रुपियाँमा चिनी बिक्री गरिरहेको जनाएको छ। चाडपर्वका बेला बजारमा चिनीको कृत्रिम अभाव र मूल्य वृद्धि हुन नदिन सरकार र मातहतका सार्वजनिक संस्थानले आपूर्ति व्यवस्थापन तीव्र पारेको दावी गरेका छन्। तर बजारमा भने चिनीको अभाव देखिएको छ, साथै मूल्य पनि अत्यधिक वृद्धि भएको छ। प्रहरीले विराटनगरमा रहेको मोरङ जिल्लाका